0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने भएका छन्। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ 8 गते सोमबार विश्वासको मत लिन लागेका हुन्।
2: नेपाल सरकार र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालबीच 14 मुद्दे सहमति भएको छ। सहमति भएसँगै महाअभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने निर्णय भएका छन्। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ।
1: नेपालबाट पहिलो पटक औपचारिक रूपमा अन्तर्राष्ट्रिय बजारमा घिउ निर्यात शुरू भएको छ। पहिलो चरणमा नेपाल दुग्ध विकास संस्था डीडीसीले डीडीसी घिउ दुवै निर्यात शुरू गरेको हो। डीडीसीका अनुसार नेपाली घिउको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यसहित अहिले परीक्षणका रूपमा दुवै पठाइएको छ।
2: वन्यजन्तुले बाली नालीमा क्षति पुर्याउने तथा मानव वन्यजन्तु द्वन्द बढ़दै गएपछि अर्घाखाँचीमा कृषि हानिकारक वन्यजन्तुको कानूनी रूपमा शिकार गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भएको व्यवस्था अनुसार नेपाली नागरिकका लागि शिकार अनुमति पत्र लिन सार्वजनिक सूचना जारी गरेको हो।
1: अघिल्लो कार्यकालको प्रदेशसभाले दुई तिहाई बहुमतबाट तोकेको सुदूरपश्चिम प्रदेशको राजधानी अहिलेको प्रदेशसभाको कार्यकाल सकिने लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन। वन क्षेत्रमा राजधानी तय गरिएपछि नेपाल सरकारले जग्गाको भोगाधिकार हालसम्म नदिँदा राजधानी कार्यान्वयनमा आउन नसकेको हो।
2: धानबालीमा विभिन्न रोग किराको समस्या देखिन थालेपछि सल्यानका किसान चिन्तित छन्। जिल्लाका कालीमाटी, त्रिवेणी, छत्रेश्वरी लगायतका क्षेत्रमा किसानले लगाएको धानबालीमा रोग किरा देखिन थालेका हुन्। धान खेतीमा गबारो किरा, पात बेरूवा, पतेरा र फड्के किराको समस्या देखिएको सम्बन्धित क्षेत्रका कृषि प्राविधिकले जनाएका छन्।
1: जनकपुरका धार्मिक एवं ऐतिहासिक पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको छ। गुठी संस्थानको संयोजकत्वमा नेपाल सरकारले गठन गरेको समितिले जनकपुरका पोखरी अतिक्रमण गरी बनाइएका घर टहरा शनिबार बिहानैदेखि डोजर लगाएर भत्काएको हो।
2: अब शेयर बजार। शुक्रबार समग्र नेप्से परिसूचकसँगै म्यूचुअल फण्ड बाहेक सबै समूहगत परिसूचक घटेका छन्। यो दिन नेप्से परिसूचक 10.67 अंकले घटेर 2618.72 बिन्दुमा बन्द भएको हो। 2626 बिन्दुदेखि खुल्ला भएको बजार 2631.28 बिन्दुसम्म पुगेको थियो भने 2614.04 बिन्दुसम्म झरेको थियो। अघिल्लो कारोबार दिन भने नेप्से परिसूचक 7.17 अंक बढ़ेको थियो।

0: पाको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। एक अमेरिकी संघीय न्यायाधीशले 75 देशका नागरिकलाई लक्ष्य गरी डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको भिसा प्रतिबन्ध नीति खारेज गरिदिएका छन्। यसले राष्ट्रपति ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ। न्यूयोर्कको दक्षिणी जिल्लामा शुक्रबार जारी आदेशमा न्यायाधीश जिनेट भर्गासले उक्त नीतिलाई कानून विपरीत भनेका छन्। विदेश मन्त्री मार्को रूबियोले यसलाई जारी गर्दा आफ्नो कानूनी अधिकार नाघेको ती न्यायाधीशको भनाई छ।
4: अब खेल र खेलाड़ीका खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी20 क्रिकेट सिरिजमा नेपाल ए पुरूष टोलीले लगातार दोस्रो पराजय बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फमेन्स 11 9 विकेटले पराजित भएको हो।
3: अब विचार तथा दृष्टिकोण। राज्य संचालनमा धर्मको भूमिका के हो शीर्षकमा कटक मल्लको विचार कान्तिपुर दैनिकमा छापिएको छ। वैज्ञानिक मनोवृत्तिले कानूनलाई ईश्वरीय आदेश होइन मानिसले बनाएको सामाजिक व्यवस्था मान्छ। सेक्युलर टेस्टको उद्देश्य वैज्ञानिक सोच दृष्टिकोणबाट स्पष्ट गर्नु हो। उदाहरणका लागि समाजका कमजोर वर्गहरूको सुरक्षा समानता र कल्याण प्रवर्धन गर्ने कानूनको पालना गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो। यसै जिम्मेवारीलाई आध्यात्मिक भाषामा भन्नुपर्दा गरीब तथा असहाय व्यक्तिहरूको संरक्षण गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो किनकि यो ईश्वरप्रतिको जिम्मेवारी र करूणाको कार्य हो। यी दुवै भनाइले कर्तव्यको कुरा गर्छन्। फरक यति हो कि आध्यात्मिकले ईश्वर र धार्मिक मूल्यलाई आधार बनाउँछ भने वैज्ञानिक सोच दृष्टिकोणले मानवाधिकार समानता र सामाजिक जिम्मेवारीलाई आधार बनाउँछ। यसैले बहुधार्मिक सांस्कृतिक परम्परा रहेको राज्य संचालनमा वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान प्रयोग गर्नुपर्छ। धेरैजसो धार्मिक विवाद र दंगाहरू वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान समायोजन अभावको कारण र परिणाम हुन्छन्।
4: चाडपर्व केन्द्रित आपूर्ति व्यवस्था शीर्षकमा गोर्खा पत्रमा कृष्ण प्रसाद भण्डारीको विचार छापिएको छ। चाडपर्वका समयमा दैनिक अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्तिका लागि बजारमा वस्तु तथा सेवाको पर्याप्त मौजदात हुनुपर्दछ। पर्याप्त मौजदात, घरेलु उत्पादनमा वृद्धि, भरपर्दो ढुवानी सेवा, इमानदार मूल्य निर्धारण प्रणाली, उचित मूल्य, तौल र गुणस्तर, प्रभावकारी बजार अनुगमन र बजार हस्तक्षेपका लागि गरिएको पारदर्शी व्यवस्था सहज आपूर्ति व्यवस्थाका आधार हुन्।
3: बहुराष्ट्रीय कम्पनी नेपालमा लगानी विस्तार गर्न उत्साहित छन् शीर्षकमा कान्तिपुर दैनिकले लिएको अन्तर्वार्ता रवि भक्त श्रेष्ठसँगको अन्तर्वार्ता छापेको छ। जब कच्चा पदार्थको भन्सार दर अन्तिम वस्तुको भन्दा बढ़ी हुन्छ यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्न सकिन्छ? यसअघिका अर्थमन्त्रीले यो कुरा सुनेनन्। अहिलेको सरकारले हाम्रो माग सम्बोधन गरेको छ। अहिलेको सरकारले केही राम्रै गर्न लागे जस्तो लाग्छ तर सरकारकै निकायबाट भएका केही घटनाले उद्यमी व्यवसायी त्रसित छन्। अनुसन्धान नै नगरी उजुरी वा अनुमानकै भरमा पहिला थुन्ने र त्यसपछि मात्र अनुसन्धान गर्ने गरिएको छ यो तरिका ठिक भएन। सरकारबाट कुरा आइरहेको छ त्रसित नहुनुहोस्, नडराउनुहोस्, थोरै गल्ती भयो होला यसैलाई समस्या बनाएर नबस्नुहोस्। भारतले सिधै सम्बन्धित देशबाट मगाउँदा बढ़ी भन्सार लाग्छ, नेपालबाट आयात गर्दा सस्तो पर्छ। यसरी भारतको भन्सार शुल्कलाई आधार मानेर नेपालमा उद्योग चलाउने कुरा दिगो हुँदैन। अहिलेको सरकारको नियत सफा र राम्रो छ। निजी क्षेत्रलाई साथै लिएर अर्थतन्त्रको विकास गर्नुपर्छ। 35 वर्षसम्म रहेको भद्रगोललाई सुधार गर्दै अघि बढ़नुपर्छ। एक वर्ष हेरौं, जेएनजी आन्दोलनका बेलामा व्यवसायमा ठूलो असर पर्न गयो तर यस्तो अवस्थामा पनि सुतेर बस्ने कुरा भएन। सरकारलाई संस्थागत रूपमा सचेत गराउँदै अघि बढ्नुपर्छ।
4: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 7 गते आइतबार, अगस्त 23 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बन्देल मृगको शिकार गर्न पहिलो पटक अर्घाखाँचीमा लाइसेन्स बाँडिँदै मृतक गरिमा चौधरीको परिवार र सरकारबीच तीन बुधे सहमति। 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन।
1: तीन प्रहरीको पनि सालिक बन्ने। राष्ट्रसंघका विशेष प्रतिवेदनको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल।
0: खानी विभागलाई वनदेखि जग्गासम्मको जिम्मेवारी। कानून मन्त्रालयमा पुगे क्यान विभाजन विधेयक। वर्गीकरण नहुँदा रोकियो किता काट।
1: अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिको भनाई। सैनिक नेतृत्व भने नझुक्ने अडानमा। अमेरिकाले क्यानडालाई लगायो 50% कर।
0: र एथलेटिक्स कन्टिनेन्टल टूरमा सन्तोषीलाई काश्य। टफ एण्ड टी20 सिरिजमा नेपालको लगातार दोस्रो हार। इंग्लिस प्रिमियर लीगको पहिलो खेलमै युनाइटेडको हार।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा मृत गरिमा चौधरीको परिवार र सरकारका बीचमा भएको तीन बुधे सहमतिको प्रसंग।
1: बाराको जितपुर सिमरा उपमहानगरपालिका एक 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको अपराधको घटनालाई लिएर नेपाल सरकार र पीड़ित परिवार बीच तीन बुधे सहमति भएको छ। गृह मन्त्रालयमा गैराती भएको छलफलमा गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीड़ित बालिकाका गरिमा चौधरीका अभिभावक तथा घर सरकारका प्रतिनिधि बीचमा सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय समेत भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ भने त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग संयुक्त समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ। सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोज कुमार चौधरी र आमा मिङमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो। सरकार र पीड़ित परिवार बीच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।
0: जघन्य आपराधिक घटनाका सम्बन्धमा नागरिक अपेक्षा बमोजिम विद्यमान कानूनमा भएको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्ने। बालिका गरिमा चौधरीको अभिभावकको अपेक्षा बमोजिम शालिग निर्माण गरी पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने र बालिका गरिमा चौधरीको अभिभावकले आफ्नो रीति एवं संस्कार बमोजिम अन्त्येष्टि गर्ने सहमति बनेको हो। यसैबीच जेएनजी आन्दोलनमा मृत्यु भएका 42 शहीदसँगै नेपाल प्रहरीका 3 जनाको शालिग पनि निर्माण गर्न थालिएको छ। सरकारले जेएनजी आन्दोलनमा मारिएका 3 प्रहरीसहित 45 जनालाई शहीद घोषणा गरेको थियो। सादो बाटो स्थित राखेपको स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 शहीदको मात्रै शालिग सहितको पार्क बन्न लागेको थियो। प्रहरी प्रधान कार्यालयको अनुरोधपछि शहीद प्रहरीको पनि सँगै शालिग राख्ने भएको छ। घोषणा गरेकामा राष्ट्रिय खेलकुद परिषद राखेप स्थित स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 सहितको मात्रै शालिग सहितको पार्क बन्ने लागेको थियो, तर प्रहरीसँग पर्याप्त समन्वय र सहकार्य नहुँदा यस्तो भएको भन्दै अब प्रहरीको शालिग पनि सँगै बनाउन लागि हो। प्रहरी बाहेक 42 सहितको शालिग सहित पार्क धमाधम बनिरहेको समाचार सार्वजनिक भएको थियो। प्रहरी प्रधान कार्यालयले खेलकुद मन्त्रालय र शालिग निर्माणमा खटिएका सहजकर्तासँग शहीद प्रहरीको पनि शालिग बनाउन अनुरोध गरेको थियो।
1: अर्घखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमति दिन आवेदन पत्र आवेदन खुला गरेको छ। नेपालमै पहिलोपटक अर्घखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिएको हो। डिभिजन वन कार्यालय अर्घखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराईले भन्नुभयो,
3: यो वनमा धान्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ सुरुवात गरेका छौँ र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7 देखि 7, 8, 9, 10 लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय क्षति गराउने बदेल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानूनमा भएको व्यवस्था बमोजिम नै यो सूचना जारी गरिएको हो।
1: सूचना निकालेर बदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गते भित्र रितपूर्वक निवेदन दिन पनि भनिएको छ।
0: जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ। जग्गाको कित्ताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकहरूलाई जग्गाको कित्ताकाट रोकिँदा जग्गा धितो राखेर रा, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यावसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको हो। देशका 753 स्थानीय तहमध्ये 390 स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका छन्। सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि, आवासीय, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन, नदी, खोला, सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीले व्यवस्था गरेको छ। यसैबीच सरकारले खानी तथा खनिजन्य उद्योगमा लगानी बढ़ाउन भन्दै खानी तथा भूगर्भ विभागलाई शक्तिशाली निकायका रूपमा अघि बढ़ाउने भएको छ। अहिले विभिन्न मन्त्रालय, विभाग र सरकारी निकायले प्रयोग गर्दै आएका अधिकार समेत विभागमा केन्द्रित गर्ने सरकारी योजना छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति 2083 खानी अन्वेषणदेखि वन क्षेत्रको भोगाधिकार, वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति तथा जग्गा रोका र प्राप्तिसम्मका काम खानी तथा भूगर्भ विभागबाट हुने व्यवस्था मिलाउने प्रस्ताव गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्न बनेका दुई विधेयक कानून मन्त्रालयमा पुगेका छन्। नियमनकारी र सेवा प्रदायकको दोहोरो भूमिका निर्वाह गर्दै आएको क्यानलाई छुट्याउ गरी सरकारले विधेयक तयार पारेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक गरी दुई छुट्टाछुट्टै विधेयक तयार गरिएको हो। यी विधेयक अहिले आवश्यक प्रक्रियाका लागि कानून मन्त्रालय पुगेका हुन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले विधेयक निर्माणको कार्य अन्तिम चरणमा रहेको बताउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईपछि गरिने गलत अभ्यास र यसको नकारात्मक असर,
4: ब्लेडले चिर्ने होइन काट्ने गर्छौं, यो एकदमै गलत हो। किनभने सर्पले टोक्न साथ त्यो विष त्यहीँ बसेर एकै ठाउँमा रहिरहँदैन। अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन्, त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ, घाउ भइदिन सक्छ।
0: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइयो। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाई, 31 नेपाली दूतावास मध्ये अहिले 21 राजदूत विहीन शीर्षकको खबर छ। 11 दूतावास गत वर्ष असोज अन्तिमदेखि, 4 दूतावास गत वर्ष 13 चैत्रदेखि रिक्त छन्। कार्यकाल सकिएर फर्किनु पर्ने 6 करियर राजदूत सरकारको सूचना पर्खेर बस्दैछन् भने रिक्त नियोगहरू कार्यवाहकको भरमा सञ्चालनमा रहेका छन्। त्यस्तै सरकारले 2700 खुला आवेदनमा के गर्दैछ शीर्षकको पनि खबर छ। नेपालको कूटनीतिक इतिहासमा पहिलो पटक प्रयोग गर्दै सरकारले 14 जेठमा 13 देशका लागि राजदूत पदमा खुला आवेदन माग गरेको थियो। 2700 जनाले आवेदन दिएका छन्। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रेलिया, बहराइन, बंगलादेश, मलेसिया, ओमन र साउदी अरेबिया लगायतका लागका लागि राजदूत पदमा आवेदन माग गरिएको थियो। तीबाट परराष्ट्रले सम्भावित राजदूतहरूको सूची पनि बनाइसकेको थियो, तर त्यो अहिलेसम्म फाइनल हुन सकिरहेको छैन। त्यस्तै 26 वर्षदेखि थला परेको हेटौडा कपड़ा उद्योग तंगिँदै पुराना 10 मेसिनले कपड़ा उत्पादन थालिसके, थप 10 मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा बजेट पारित नभई सरकार बदलिएपछि नयाँ बजेटको तयारीमा सुदूरपश्चिम शीर्षकको खबर प्रकाशित छ भने भित्र पृष्ठमै झापा 5 वा सत्ता 8 अरबौंका योजना, बजेट मात्रै खर्च, योजना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ।
0: परीक्षण बिनै सोझै थालमा पुग्छ विषादयुक्त तरकारी शीर्षकमा भवनाथ प्याकुरेलले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको खबर छ। बिहानको उज्यालोसँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्किला गोलभेडा, ताजा काउली, आलु बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्। तर खेतबाट बजार हुँदै हाम्रो भान्सासम्म आइपुग्ने यी तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। रातभर हजारौं टन नेपाली तथा भारतीय तरकारी बजारमा भित्रिने र बिहान 3-4 बजे नै खुद्रा व्यापारीले लैजाने भएकाले बिहान 5 बजे हुने सीमित परीक्षणले अधिकांश विषादीयुक्त तरकारीलाई समेट्न सक्दैन। किसानले 25-30 प्रकारका विषादी प्रयोग गरे पनि प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट मात्र जाँच गर्ने गरेका छन्। घुम्ते परीक्षण भ्यान समेत प्रयोगविहीन भन्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम बढ़ेको उल्लेख गरिएको छ। लकेटिएकै ठाउँमा फर्किए विस्थापित शीर्षकमा जी पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छ। कोहलपुर नगर विकास समितिको जग्गाबाट हटाइएका विस्थापितहरू पुनः सोही जग्गा नियन्त्रणमा लिएर बसोबास गर्न थालेका छन्। स्थानीय सरकारले वैशाख 26 र 27 गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बलमा नगर विकास समितिको जग्गामा बनेका 751 घर पहरा भत्काइएको थियो। तर 3 महिना बित्दा पनि आफूहरूको व्यवस्थापनमा सरकारले ध्यान नदिएको भन्दै उनीहरू शनिबार हिजो पुरानै स्थानमा फर्किएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा त्रिपालमुनि बास छैन खाने गाँस शीर्षकमा शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छ। बाजुराका 200 भन्दा बढ़ी बाढ़ी पहिरो पीड़ित अहिले त्रिपालमुनि बस्न बाध्य छन्। त्यहाँका गाउँ बस्ती प्राय भिरालो तथा पाको जमीनमा रहेकाले ती बस्तीका बासिन्दा बाढ़ी पहिरोको उच्च जोखिममा परेको उल्लेख गरिएको छ। वासस्थान अभावले जोखिममा भगेरा शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विशेष गरी बच्चा हुर्काउने समयमा भंगेराले दैनिक सयौंको संख्यामा हानिकारक किरा समातेर बच्चालाई खुवाउने गर्छ। त्यसबाट घर परिवारका तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग गर्नुपर्ने आवश्यकता पनि कम हुने उल्लेख गरिएको छ। भित्री पन्नामा वैदेशिक रोजगारीका अधिकांश उजुरी फर्स्यो शीर्षकमा खबर छ भने रोगले सुक्न थाल्यो धान शीर्षकमा सल्यानबाट लेखिएको खबर पनि छ। स्याउको नयाँ मूल्य निर्धारण गरिएको बारेमा हुम्लाको खबर पनि छ। यस वर्षका लागि हिमाली जिल्ला हुम्लामा स्याउको नयाँ मूल्य निर्धारण गरिएको हो। स्याउ पाक्ने सिजन शुरू भएसँगै बजारमा पठाउनु पर्ने बेला भएपछि स्याउको मूल्य निर्धारण गरिएको हो। यस अनुसार प्रतिकिलो 50-70 रूपियाँसम्म मूल्य निर्धारण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाढ़ी नियन्त्रण, नदी व्यवस्थापन र सिंचाई विकास सँगसँगै लैजानुपर्ने बारेमा खबर छापिएको छ भने नेप्सेमा करिब 1% गिरावट भएको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल लागेको बारेमा खबर छापिएको छ। नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न आलटाल गर्दा डुहाइमको भ्रमण 1 वर्षदेखि अनिश्चित बनेको उल्लेख गरिएको छ। विनोद घिमिरे र दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। डायस्पोरा बढ़्यो बढ़ेन दूतावासका क्षमता शीर्षकमा अर्को खबर राजेश मिश्रले लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ मधेसका पर्यटकीय गन्तव्यमा पूर्वाधारको प्रत्यक्ष शीर्षकमा जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको बारेमा पनि अजित तिवारीले जनकपुरबाट लेख्नु भएको छ। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत भएको बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली सूचीकृत भएको म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ र यस अन्तर्गत FWCMSमा फिलिपिन्सका 99, श्रीलंका 40, भियतनामका 40, नेपालका 25, बंगलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यान पावर कम्पनीलाई सूचीकृत गरिएको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर. अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिले धारणा व्यक्त गर्नुभएको छ. इरानका राष्ट्रपति मसूद पेजिस्कियनले अमेरिकासँगको महिनौ लामो युद्ध अन्त्य गर्नुपर्ने समय आएको बताउनु भएको हो. चिकित्सकहरूसँगको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता अन्तिम समयमा आएर असफल भएको छ. वार्ता असफल भएसँगै 20 अर्ब अमेरिकी डलर बराबरका क्यारोइन उत्पादनमा अमेरिकाले 50% कर लगाउने घोषणा गरेको छ. अमेरिकाले अन्तिम समयमा सम्झौताका शर्तहरू फेरबदल गर्न खोज्दा वार्ता असफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. र अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ. अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियो कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गर्नुभएको हो. अमेरिकी संघीय आप्रवासन कानूनले कन्सुलर अधिकारीहरूले आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नभएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको हो. साझा खबरमा अब खेल खबर. भारतको भुवनेश्वरमा शनिबार हिजो भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 नेपालका सन्तोषी श्रेष्ठले महिला 5000 मिटर दौड़मा कास्य पदक जित्नु भएको छ. सन्तोषीले निर्धारित दूरी 17:31.75 सेकेण्डमा पूरा गर्दै कास्य जित्नुभयो. यस विधामा केन्याकी डिएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजत जित्नु भएको छ. त्यसै गरी टप एण्ड टी20 सिरिजमा नेपाल ए ले लगातार दोस्रो हार बेहोरेको छ. हिजो नेपाल क्रिकेट टोली बंगलादेश हाई पम्प पर्फमेन्ससँग 9 विकेटले पराजित भएको हो. नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार एण्टी स्ट्राइकसँग 8 विकेटले पराजय भोगेको थियो. मारारा ओभल डार्बिनमा बंगलादेश हाई पर्फमेन्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 9 विकेट गुमाएर 99 रन मात्र बनाउन सकेको थियो. र इंग्लिश प्रिमियर लीगमा हल सिटीले शनिबार म्यान्चेस्टर युनाइटेडलाई 2-0 स्तब्ध पारेको छ. युनाइटेड इंग्लिश माथिल्लो डिभिजनमा हलसँग हारेको पहिलो पटक हो. हल 3 बहुमूल्य अंक बटुल्न सफल रह्यो. सेमी अजयीले 17 मिनटमा पहिलो गोल गर्नुभयो. यो इंग्लिश माथिल्लो डिभिजनमा हलका लागि सन् 2017 यता पहिलो गोल रह्यो.
8: सर्वको टोकाईपछि ध्यान दिनुपर्ने पाटो र औषधि नेपालमै बनाउन सम्भावना चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा.
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353.
11: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कामन एक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि चल्यो.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब सर्पको टोकाईपछि भइरहेका गलत अभ्यास र यसको असर. सर्पको टोकाईबाट बस्नका लागि सावधानी अप्नाउनु महत्वपूर्ण हुन्छ. तर सर्पको टोकाईपछि गलत अभ्यास गर्दा उपचार नपाई मृत्यु पनि हुन सक्छ. हामीले सर्प विज्ञ कमल देवकोटासँग यसै बारेमा कुराकानी गरेका छौं.
4: वसन्त बोहराजीले लेख्नु भएको छ, सर्पले पैतलामा टोक्यो भने घाउ भन्दा माथि पट्टी अथवा डोरीले कसिलो गरी बाँधेर घाउमा चक्कुले काटेर रगत
2: बगाउँदैक. सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब सर्पको टोकाईपछि भइरहेका गलत अभ्यास र यसको असर. सर्पको टोकाईबाट बस्नका लागि सावधानी अप्नाउनु महत्वपूर्ण हुन्छ.

0: भिट्ने होइन काट्ने गर्छौं, यो एकदमै गलत हो। किनभने सर्पले टोक्न साथ त्यो विष त्यहीँ बसेर एकै ठाउँमा रहिरहँदैन। अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन्, त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ, घाउ भइदिन सक्छ। अथवा हाम्रो मुखमा घाउ रहेछ भने त्यहाँ टोक्दाखेरिको बाहिर रहेको विष रहेछ भने त्यो घाउको माध्यमबाट पनि हामीलाई असर गर्ने हुँदा यो चुस्ने कार्य पनि गलत भयो। र यो चिर्ने, ब्लेडले चिर्ने, काट्ने, चक्कुले चिर्ने भनेको यो गर्नै नहुने काममा पर्छ। ब्यान्डेजिङ चाहिँ गर्नु राम्रो, फेरि पातलो कपडाले धेरै नकसिकन, उहाँले भन्नुभयो एकदमै कसेर बाँध्ने, त्यो गर्नु भएन। एटलिस्ट हाम्रो पाँचवटा औँला मध्ये कुनै औँला छिर्ने गरी मात्र बाँध्नु पर्यो। त्यसको काम भनेको अलिकति त्यसलाई सपोर्ट गर्ने मात्रै हो।
1: हरिदेव महतोले लेख्नु भएको छ, नमस्कार, म बर्दीवासबाट। संसारकै मेडिसिन कम्पनीले अरू औषधि चाहिएको भन्दा बढ़ी उत्पादन गरेको हुन्छ। सर्प टोकाईमा प्रयोग हुने एन्टीभेनम चाहिँ किन उत्पादन गर्न सकिँदैन होला? यो कुनै जीवबाट नै उत्पादन भएर हो कि भनेर सोध्नुभयो।
0: सर्पको विषबाट हामी जुन एन्टीभेनम भनेर दवाई दिन्छौं, प्रतिविष भनिन्छ नेपालीमा, त्यो बन्ने भनेको पनि सर्पको विषबाटै हो। सर्पको विषलाई अब मिल्किङ प्रोसेस भनिन्छ। एउटा जारमा चाहिँ सर्पको दुईटा विषदन्तलाई टोकाएर त्यहाँ केही ड्रपहरू आइसकेपछि त्यो संकलन गर्दै अब त्यसलाई धेरै बनाएर कुन कुन सर्पको दवाई बनाउने त्यही अनुसारले गरिन्छ। अब हाम्रो देशको केसमा अघि मैले यो सर्पहरूको फोटो देखाए पनि अहिलेसम्ममा इन्डियाबाट आउने हो र इन्डियामा द बिग फोर स्नेक भनेर चारवटा प्रजातिका सर्पको लागि बनेको छ। एउटा कमन कोब्रा, एउटा कमन करेत जुन तराईमा पाइने करेत भने, एउटा रसस भाइपर र एउटा स स्केल भाइपर भन्छ जुन नेपालमै पाइँदैन। भनेपछि हाम्रो नेपालमा पाइने विशेष गरेर तीनवटा सर्पको लागि चाहिँ दवाई बनेर आएको छ। कोब्रा अथवा करेत पनि उस्तै विषको प्रकार उस्तै हुने हुँदा यही सर्पको दवाई चाहिँ प्रयोग गरेर उपचार गरिराखेको छ र धेरै जसो अवस्थामा यसले काम पनि गरिरहेको छ। प्रतिविष एन्टीभेनम बनाउनमा चाहिँ नेपालमा अहिलेसम्म बनिसकेको चाहिँ छैन, रिसर्चहरू सुरु भएको छ नेपालमा पनि। अब यो अहिले मैले जति नाम लिएँ यसलाई एकै ठाउँमा मिसिएर आएको दवाईलाई पोलिभ्यालेन्ट भनिन्छ। बाहिरतिर के छ भन्दा मोनोभ्यालेन्ट भनिन्छ। जस्तो एउटा थरीको गोमनले टोक्यो भने ठ्याक्कै त्यसैको दवाई एन्टीभेनम बनाएको हुन्छ, अर्को करतले टोक्यो भने त्यसैको छुट्टा छुट्टै हुन्छ। त्यसले के हुन्छ भन्दा उपचार गर्दा चाँडो काम गर्छ र बिरामी चाँडो निको हुने भयो। अब यसको मतलब फेरि हाम्रोले निकै नहुने भन्ने होइन, अलिकति समय लाग्छ, त्यो यो धेरै लामो प्रक्रिया छ। अब धेरै जसो देशमा त्यो विष निकालेकोलाई
1: नेपालमा पनि उत्पादनको लागि अगाडि बढ्यो भनेर बेला बेलामा केही खबरहरू सार्वजनिक हुन्छन्, त्यो
0: हजुर
1: कस्तो हो खालको हो?
0: यस्तो छ, केही समय अगाडिसम्म नेपालमा सर्पको विष झार्नु नै कानूनले वर्जित गरेको थियो, अलिकति गैर कानूनी जस्तो मानिन्थ्यो भने पछिल्लो केही समय यता त्यो त्यसको कानून बनेको हुनाले चाहिँ अब सर्प पालनको लागि विशेष गरेर विष झार्नलाई त धेरै सर्पहरू पाल्नु पर्यो। नेपाल सरकारले बनाएको केही नीति नियम छ, नेपाल सरकारको पर्मिसन लिएर सर्प पालनको लागि गाइडलाइनहरू छ, त्यो गाइडलाइन फलो गरेर सर्प पाल्ने र पालिसकेपछि ती सर्पबाट आएका सेकेन्ड जेनेरेसन भनौँ न, माउ लिएर त्योबाट आएका सेकेन्ड जेनेरेसनहरूबाट चाहिँ अनि बल्ल यो एन्टीभेनमहरूको लागि अगाडि बढाउने हो।
1: सर्प विज्ञ कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: बदेल मृगको शिकार गर्न पहिलो पटक अर्घखाँचीमा लाइसेन्स बाँडिँदै मृतक गरिमा चौधरीको परिवार र सरकार बीच तीन बुधे सहमति। 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन।
1: तीन प्रहरीको पनि शालिग बन्ने, राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानवाधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल, वर्गीकरण नहुँदा रोकियो जग्गाको किताकाट।
2: मलेसिया तर नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत, खानी विभागलाई वनदेखि जग्गासम्मको जिम्मेवारी, कानून मन्त्रालयमा पुग्ने क्यान विभाजन विधेयक।
1: अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिको भनाई, सैनिक नेतृत्व भने नझुक्ने अडानमा अमेरिकाले क्यानाडालाई लगायो 50% कर।
2: र एथलेटिक कन्टिनेन्टल टुर सन्तोषीलाई काश्य टप एण्ड टी 20 सिरिजमा नेपालको लगातार दोस्रो हार, इंग्लिस प्रिमियर लीगको पहिलो खेलमै युनाइटेडको हार।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अब तीज नजिकै गर्दा विभिन्न प्रकारका गीत संगीतहरू सार्वजनिक हुने क्रम पनि बढ़िरहेको छ। कतिपयले लोकप्रियता र आफ्नो लगानी उठाउने नाउँमा त्यो ल्याउन नहुने खालका गीतहरू पनि ल्याएको भन्दै विभिन्न टीका टिप्पणी र आलोचनाहरू पनि भइराखेको छ। एउटा खुल्ला सड़क जहाँ एकजना व्यक्तिले आफ्नो त्यहाँ बालकलाई साथमै लिएर अगाडि बढ़िराखेका छन्, माथिपट्टि बोकेका छन् र ती बालकसँग ती व्यक्तिले केही कुराकानी गर्दैछन्, माथि चाहिँ यस्तो लेखिएको छ, जीवनमा तीन कुरा कहिले पनि

0: बोल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न।
1: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुर को रेडियो 102.1 मेगा
2: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
7: सम्पर्क नम्बर 0475-90-466, 98-692-65-998।
9: अहिले बिहानको 7 बजे।

0: हजुर को रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, दस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
0: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
2: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर।
0: हजुरको रेडियो 102.1 MHz।

0: एन्ड सप्लायर्स खुल्यो नि काका?
1: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
2: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू,
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-43255, 048-540-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू,
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, हिलेटेवी, रामेछाप।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
6: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वस्थ श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वस्थ श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
1: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ.
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या

0: प्रतिदिन बढ्दै गएको छ।
1: भूचैले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूचै रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
0: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कृषि पर्यटन सड़क र खाने बानी हाम्रो पूर्वाधार नगर विकास को दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: निर्माण कम्पनीको सुस्त कार्यशैली र सरकारवाला सरकारी निकायको उदासीनताका कारण रामेछापको सेनेगारदेखि साउटारसम्म निर्माणाधीन सड़क वर्षौंदेखि अलपत्र परेको छ। सड़क निर्माण समयमै सम्पन्न नहुँदा स्थानीयवासी धूलो, हिलो, पहिरो र दुर्घटनाको जोखिमका बीच दैनिक आवत जावत गर्न बाध्य छन्। मन्थली नगरपालिका 6 स्थित सेनेगारदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारमा पर्ने साउटारसम्मको करिब 52 किलोमिटर सड़क भारतीय एक्जिम ब्याङ्कको सहयोगमा निर्माण भइरहेको छ। भारतीय कम्पनी टेलिकम्युनिकेशन इण्डिया लिमिटेडले ठेक्का लिए पनि निर्माणको काम नेपाली निर्माण व्यवसायी मार्फत गराउँदै आएको छ। सन् 2020 नोभेम्बर 11 निर्माण सम्पन्न भएको उक्त सड़क सन् 2023 मे 10 सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। करिब 1,94,71,00,000 रूपियाँ लागतमा निर्माण सम्झौता भए पनि निर्माण समय सकिएको 2 वर्षभन्दा बढ़ी भइसक्दा समेत सड़कको आधारभूत निर्माण कार्य पूरा हुन सकेको छैन। निर्माणको क्रममा सड़कको पुरानो संरचना भत्काएर नयाँ संरचना निर्माण शुरू गरिए पनि लामो समयदेखि काम अधुरै छाडिएको स्थानीयको गुनासो छ। वर्षायाममा सड़क हिलाम्मे हुने र हिउँदमा धुलाम्मे हुँदा यात्रु तथा स्थानीयवासीले शास्ति खेप्दै आएका छन्। आजको कार्यक्रममा हामी रामेछाप नगरपालिका वडा नम्बर 3 साङुटारका वडाध्यक्ष दलबहादुर प्रधानसँग रामेछाप सेलेघाट साङुटार सड़क खण्डमा यात्रा गर्दाखेरि भोग्नु परेका समस्याहरू र सड़क निर्माणको अवस्थाको बारेमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
2: हस्, सदस्यज्यू, यहाँलाई स्वागत छ रेडियो कार्यक्रम हाम्रो रामेछापमा।
3: हस्, धन्यवाद।
2: हजुर, रामेछाप नगरपालिका वडा नम्बर 3 साङुटारको वडाध्यक्ष हुनुहुन्छ। विशेष गरी रामेछापदेखि साउटारसम्मको जुन साउटार सेलेघाट सड़क आयोजनाले अहिले चाहिँ सड़क निर्माणको काम गरिरहेको छ, यो वर्षौंदेखि अलपत्र अवस्थामा छ। यो हिउँद वर्षा दुवैको सिजनहरूमा चाहिँ नागरिकहरूले धेरै नै जोखिम मोलेर यात्रा गरिरहनु परेको अवस्था छ। अझ विशेष गरी वर्षाको बेलामा झन धेरै ठूलो खालको समस्याहरू भोग्ने परिरहेको छ। त्यहाँ यात्रा गर्नलाई एकदमै गाह्रो भइरहेको भनेर बारम्बार गुनासोहरू हामीले पनि सुनिरहेका छौँ। हामीलाई पनि धेरैले गुनासो गरिरहनु भएको छ। विशेष गरी त्यहाँको अवस्था कस्तो छ? यो वर्षाको बेलामा तपाईँहरूलाई यात्रा गर्न कत्तिको असहज छ? यो आयोजनाले समयमै काम नसक्दाखेरि कस्तो खालको शास्तिहरू भोगिरहनु परेको छ हजुरहरूले?
3: हजुर राजनजी, यो विषयमा लगभग हाम्रो कार्यकालै 4 वर्ष पुगेर 5 वर्षमा पनि अब सिद्धि लगाइसक्यो होइन त?
2: हजुर,
3: यो 5 वर्षको अवधि भरि नै हामीले जनताले त भोगे भोगे, हामीलाई पनि तपाईँ गएर यहाँबाट रामेछाप जानु भनेको धेरै दुर्गम क्षेत्रबाट गएको जस्तो लाग्छ। अब हामी पटक पटक तपाईँको चाहिँ यो बाटोको विषयमा अब नगरपालिका लगायत हामी त्यो ठेकेदार सम्मत थिए, हामीले 2-4 पल्ट 5 पल्ट 10 पल्टै बसिसक्यौँ होला। इन्डियन ठेकेदारसँग पनि बस्यौँ, हाम्रा चाहिँ स्थानीय ठेकेदारहरूसँग पनि बस्यौँ र नेपालका कन्ट्र्याक्टरहरूसँग पनि बस्यौँ, विनियोज एजेन्सीहरूसँग पनि बस्यौँ, विनियोज जीवन गरिसक्यो। तर पनि तपाईँको चाहिँ भेटघाट हुँदाखेरि भइहाल्छ, बनाइदिइहाल्छु भन्ने कुराहरू भइरहेको छ होइन? तर शास्ति तपाईँको यति छ नि, त्यो च्याउके थाकीसम्म त लगभग तपाईँको बाटो अब हल्का बनेको जस्तै लाग्छ। तर त्यहाँभन्दा यता अहिले तपाईँ आउनु भयो भने पनि त्यो साउटार आउनलाई कसरी आउने कुन उपाय होला तपाईँको अब ठुल्ठुलो गाडीमा त लगभग अलिक बिस्तारी आउने अहिलेको समयको अवस्था चाहिँ छ। साना साना गाडीहरूमा त तपाईँको कहाँ अड्केर बस्नु पर्ने हो, कहाँ तपाईँको चाहिँ भोकै बस्नु पर्ने हो, त्यो अवस्था छ। यति शास्ति छ, त्यो शास्तिको विषयमा त कसरी बयान गर्न, बयान गर्ने ठाउँ पनि छैन। हामीले भन्दाखेरि अब जहिले पनि तपाईँको ठेकदारहरूलाई भन्छौँ यसमा चाहिँ आलो टालो गरेर बस्छन्। अब जब बर्खा लाग्यो अनि तपाईँको बाटो खन्ने मेलो हुन्छ। मैले अस्ति नै पनि भनेको थिएँ, यो बर्खा लागेपछि तपाईँहरू यो नयाँ माटो चाहिँ नि नखनिदिनुहोस् भन्दाखेरि उहाँहरू खन्नु भट्टाभट्टी गर्नुहुन्छ। अहिले तपाईँको त्यो नयाँ माटो खन्ने ठाउँमा बसहरू फसेर तपाईँको टिकटक पनि देखिराख्नु भएको होला, तिनी काटेर टिकटक पनि भनिराख्नु भएको छ। यति बिजोग छ त्यो विषयमा के भन्नु राजनजी, अब भनेर पनि के साध्य दिनु छैन, यति छ कि कष्ट जनताहरूलाई त्यो विषयमा त बयान गर्न साध्य नै छैन।
2: हजुर, विशेष गरी सारूदेखि साउटारसम्मको चाहिँ एकदमै सडकको अवस्था नै लथालिङ्ग छ भन्ने खालको चाहिँ गुनासो पनि धेरै त्यहाँ यात्रा गर्ने यात्रुहरूले गरिरहेका छन्। हामी पनि कहिलेकाहीँ त्यो बाटो हिँड्दाखेरि एकदमै कष्टको साथ हिँडिरहेका छौँ। तपाईँहरू त झन् विशेष गरी त्यो बाटो अलिक बढी नै हिँडिरहनुहुन्छ। तपाईँहरू कार्यपालिका बैठक लगायत विभिन्न खाले बैठकको लागि पनि यहाँहरू नगरपालिका ओहोरदोहोर गरिरहने मुख्य सड़क नै त्यही हो। कस्ता खालको शास्ति चाहिँ नागरिकले अलिक बढी भोगिरहेको छ तपाईँले देखिरहँदाखेरि, तपाईँ आफैले पनि भोगिरहँदाखेरि?
3: यो विशेष गरेर तपाईँको यो काठमाडौँसम्म जोडिने राजमार्ग हो यो।
2: हजुर,
3: स्थानीयहरूले प्राय सधैँभरि नै प्रयोग गर्ने बाटो यो सड़क, बसमा आउने जाने तपाईँको जाने यात्रुहरूलाई अथवा बसमा जानु त जाने, अब कतिखेर पुगिन्छ काठमाडौँ भन्ने तपाईँको चाहिँ निश्चितै छैन। कहाँ गएर बस्नु पर्ने हो, के गरी बस्नु पर्ने हो भन्ने अवस्था छ। अब बाटो पहिरो, यसपालि त अलिक बर्खाको समय त्यति पानी नपरेर होला, त्यति पहिरो त छैन, सही पनि तपाईँको बाटो अचकल्लो के अचकल्लो छ। कुनै ठाउँमा खनेर त्यतिकै अधुरो छोडिदिएको त उकालो भएर बसेको ठाउँ छ, कहीँ साङ्ग्रो छ, कहीँ कस्तो छ, तपाईँको जानलाई पनि समस्या छ। अब नगई पनि नहुने अवस्था छ नि जनताहरूलाई त। तपाईँले भने हामी कार्यपालिका महिनामा एकचोटि जानलाई त कताबाट छल्लिएर जाउँ, हामी एउटा मोटरसाइकलमा हिँड्ने मान्छेलाई त कताबाट छल्लिएर चाहिँ त्यो बाटो कट्ने होला भनेर हामी एकदम टाढा टाढाको घुमेर पनि जान्छौँ हामी चाहिँ। तर डेली तपाईँको सवारी साधनबाट जाने मान्छेलाई त धेरै गाह्रो छ राजनजी। अब बाटो हिलामे तपाईँ आउनु भने अहिले त सालु मासतिर त चौकी मासतिर त्यहाँ त त्यहाँ हेर्यो भने अहिले बिगारालै छ। अब लगभग तपाईँको यो अब सरकारको नीति नियम कानुन विधि कस्तो खालको होला यो हामीलाई पनि अचम्म लागेर आउँछ। त्यो सालुदेखिको राइन्डरको जङ्गल छ नि देवरीसम्म आउने राजनजी, त्यो सडक कहिले पनि स्तर उन्किन नहुने, त्यो बाटो बनाउने के बनाउने विषयमा सोद्धाखेरि त्यो माथिबाट चाहिँ आदेश आएको छैन, स्वीकृति चाहिन्छ भन्छन्। अब कुन खालको स्वीकृति दिने हो? राज्यले पनि तपाईँको ट्र्याक ओपन गरिसकेपछि बाटो बनाइसकेपछि त्यसलाई फेरि अर्को अर्को स्तर उन्नतिको लागि अर्को स्वीकृति चाहिने चाहिँ कस्तो खालको यो चाहिँ नीति नियम कानुन होला? कानुन बनाउने मान्छे पनि तपाईँको त्यो बाटो हिँड्नु भएको छ, हामीले कतिपल्ट भनेका पनि छौँ। कानुन बनाउने मान्यज्यूहरूलाई पनि त्यो त एकैचोटि तपाईँको बाटो त्याग ओपन भइसकेपछि त सबै कुरो तपाईँ सिद्धिनु पर्ने हो नि त, त्यसलाई फेरि तपाईँको चाहिँ ईश्वर मन्दिरको लागि अर्को, तपाईँको पिचको लागि अर्को, त्यस्तो खालको राज्यको नीति नहुनु पर्ने राजनीति। अब यो कुराहरू तपाईँहरू मार्फत पनि जानुपर्ने हुन्छ। हामीले मान्यजीवाले पनि भनेको छौँ, नीति नियमलाई कानुन बनाउँदाखेरि त सहज र तपाईँको सहज हुने तरिकाले बनाइदिनु पर्यो नि, त्यो छैन। तर वन एरियामा तपाईँको एकदमै डिगराल छ, त्यहाँ आउनुभयो तपाईँहरू सडक आउनु भएको छैन होला यो बर्खा समयमा चाहिँ। अहिले पनि त्यो बाटो त्यस्तै हिलामै छ तपाईँको, त्यो दुई जोर तीन जोर कपडा बोकेर हिँड्नु पर्ने अवस्था छ तपाईँको। यहाँबाट जानु पर्यो भने त्यो खालको अवस्था छ। अब जनताले भोग्ने शास्ति त राजनजी अब कति भन्नु र भनेर साध्य नै छैन होइन।
2: यो कुनै खालको अप्रिय घटनाहरू घटिसकेको अवस्था त छैन? कहिले काहीँ सवारी दुर्घटनाहरू भएको छ कि छैन त्यो बाटो धेरै हिलो भएको कारणले गर्दाखेरि, अप्ठ्यारो भएको कारणले गर्दाखेरि?
3: अहिलेसम्म अब भगवान्को कृपाले भनौँ, अब सबैको त्यो के को उसले होला, त्यस्तो खालको घटना चाहिँ घटेको छैन राजनीति। त्यो खासै बाटोको कारणले अहिलेसम्म त अप्रिय घटना चाहिँ घटेको छैन यो एरियामा चाहिँ।
2: तर गाडीहरू फसेर चाहिँ डोरी लगाएर तान्नुपर्ने अवस्था चाहिँ एकदमै धेरै छ। त्यहाँ त धेरै मानिसहरूले शास्ति खेपिरहेको अवस्था छ त्यो सडकमा। अब तपाईँ वडा नम्बर 3 वडाध्यक्ष पनि हुनुहुन्छ, विशेष गरी कामको चाहिँ प्रगतिको अवस्था कस्तो देख्नुहुन्छ हजुरले? कामको प्रगतिको अवस्था चाहिँ कस्तो छ? कतिको काम भएको छ
3: अहिले? यो मेरो वडामा चाहिँ कुरा गर्ने हो भने पिचको पनि काम भएको छैन यो वर्षमा।
2: हजुर,
3: अब पिचको पनि भएको छैन। तपाईँलाई अब चाहिँ हाम्रो जनकजी हुनुहुन्थ्यो त्यो कन्ट्राक्टर होइन, अहिले जनकजीको फोन पनि उठ्दैन, अहिले उहाँले छोड्नु भयो कि के त्यो पनि छैन। अहिले स्थानीय ठेकेदारहरू को भनेर यहाँ तपाईँको पहिचानको विषय पनि छैन, कसले काम गर्ने के गर्ने भन्ने छैन। पहिला पहिला गर्ने साथीहरूले पनि छोडेर हिँडेको अवस्था छ। अहिले तपाईँको चाहिँ नयाँ कन्ट्र्याक्टर को कसले काम गर्ने यो चाहिँ अतुपत्तै छैन, अहिले हाम्रो एरियामा चाहिँ काम भएको छैन।
2: अब केही वर्ष अगाडिसम्म त्यहाँ विशेष गरी सड़क निर्माण भइराख्दाखेरि आएको भलले गर्दाखेरि तलको खेतहरू बगाएर धेरै किसानहरूले चाहिँ आफ्नो खेतमा फलाएका धानहरू सबै नष्ट भएको गुनासो पनि गरिरहनु भएको थियो, हामीले पनि कुराकानी गरेका थियौं त्यो बेलामा हजुरसँग पनि। यो पटक चाहिँ त्यस्तो खालको क्षतिहरू कतिको बेहोर्नु पर्यो, विशेष गरी भलहरूले घरहरूमा क्षति पुग्ने, खेतबारीमा क्षति पुग्ने, लगाएको बाली नालीहरूमा क्षति पुग्ने, त्यो अवस्था चाहिँ कस्तो भयो भएन, यो वर्ष चाहिँ के कस्तो खालको अवस्था रह्यो
3: राजनजी? यो वर्ष चाहिँ मैले अघि भने यो वर्ष वर्षा अलिक कमै छ, यहाँ तपाईँको चाहिँ खेत पनि रोप्नु पाएको थिएन होइन। यो वर्षा यो पालिको वर्षाले चाहिँ तपाईँको त्यत्रो क्षति भएन, तर यो भन्दा दुई वर्ष अगाडिकै जुन क्षति छ नि अहिलेसम्म जनताको तपाईँको चाहिँ त्यो खेत बाँझै छ, कुलो कुलेसो बाँझै छ, घरमाथि तपाईँको चाहिँ नि खेतदारले चाहिँ त्यो खन्दाखेरि पहिरो हालिदिएर त्यो घरहरू बिचली अवस्थामा छ। यहाँ तपाईँको थाग्लेमा कतिपल्ट तपाईँको त्यो उपद्रम कार्यालय पनि पुगे, एउटा घर चाहिँ जोखिम अवस्थामा यसपालि पनि पहिरो झर्यो त्यहाँ चाहिँ, त्यो न त तपाईँको त्यो घरलाई संरक्षण दिएको छ, न तपाईँको मौजातमा छ होइन, घर धनी तपाईँको कुदेको कुदैछन्, वडा कार्यालय आकालाई हुनुहुन्छ, हामीले त्यसलाई फलोअप गरेको गरेछौँ, तै पनि त्यसको सुनवाई चाहिँ काहीँ पनि छैन। र अरू तपाईँले भने जस्तो पोहोर परारकै विषयमा चाहिँ नि त्यो देउराली खोला भन्दा माथितिरपट्टि यतापट्टि भनौँ न अब दुई नम्बर र तीन नम्बरको भेगमा चाहिँ यति शास्ति भयो त्यो जनताहरूलाई, न ठेकदारलाई तपाईँको त्यो हामीले खल्सामा माटो नहालिदिनु भन्दा मात्रै खल्सामा माटो हालिदिनु भएछ, र त्यो पुरिएर गएर अहिलेसम्म खेत कुला बाँझ सबै बाँझैछन्, कुला पनि तपाईँको चल्ने अवस्था छैन। हामीले अब आउने कन्ट्र्याक्टर साथीहरूलाई र मैले पहिला पनि भनेको थिएँ, अस्ति पनि भने को आउनुहुन्छ अथवा जनक जिल्ला मैले भने चाहिँ यो समस्या समाधान गरिदिनुहोस् न, तपाईँहरूको कारणले हामी जहिले पनि तपाईँको जनताको चाहिँ आँखा परिराख्नु पर्ने, जहिले पनि जनताको चाहिँ गुनासो सुनिराख्नु पर्ने, तपाईँले गुनासो सुनेर त्यो काम गरिदिनु पर्दैन। ठेकेदारको काम के हो, ठेकेदारले काम गर्नुपर्ने तपाईँको चाहिँ त्यो भूमिमा काम गर्दाखेरि तपाईँको माटो लगाएर कहाँ डम्पिङ गर्नुपर्ने, कसरी तपाईँ त्यसको निर्माण गर्नुपर्ने, तपाईँको त्यो भित्र पर्दैन, के तपाईँले त्यो हेर्नु पर्दैन भन्दाखेरि अब त्यो माटो फाल्नु पाइँदैन, त्यो नियममा छैन भन्नुहुन्छ। अब माटो फालिदिनु हुन्छ, माटो फालेर तपाईँको खेती सबै पुरिएको छ, भोलबारीले खेती तपाईँको चाहिँ हेरिसक्नु छैन। त्यसो भन्दाखेरि जनताहरू अहिले पनि तपाईँको चाहिँ उहाँहरूको कोही कोही मान्छेको त आँसु नै तपाईँको चाहिँ बहाउनुहुन्छ, गर्भित्र उहाँहरूलाई खेती छैन, अब धान उब्जानु भनेको त्यही हो, त्यति गरिदिनुहोस् न भन्दा उहाँहरूको चाहिँ चासै त्यो कन्ट्रोल एजेन्सीलाई पनि हामीले कतिपल्ट भन्यौँ, त्यो इन्जिनियरलाई तपाईँको यहाँ ल्याएर राख्यौँ, उहाँहरूले गरिदिन्छु भनेर नाप्जा पनि गरेर जानु, त्यो अहिलेसम्म गरिदिनु भएको छैन। र अहिले तपाईँको चाहिँ यो अवस्थामा चाहिँ खासै यो वर्ष चाहिँ गएको छैन राजी, पहिलाकै तपाईँको पिरलो चाहिँ थुप्रै छ।
2: अब पहिरोको जोखिममा परेका घरहरू चाहिँ के कतिको छन् त्यहाँ, पहिरोले के कतिको क्षति पुर्याएको छ, तपाईँहरूले देखिरहँदाखेरि सडकमा चाहिँ पहिरो झर्ने, सडक नै अवरुद्ध हुने खालको त्यो अवस्था कतिको सिर्जना भएको छ?
3: त्यो एक दुईटा घर चाहिँ तपाईँको एकदम जोखिमपूर्ण छन्, मैले थाकेको कुरा गरेँ अहिले तपाईँलाई, थाकेको त एक दुईटा घर चाहिँ अहिले पनि पहिरो झरेर बाटो चाहिँ अलिक चौडो भएकोले सानसानो गाडी सिर्जन गाडीहरू चाहिँ, तर तपाईँको माथिको पहिरो झरेर घरको एकदमै जोखिम अवस्थामा छ, त्यो रुखहरू पनि झरेर पन्छाउने काम भयो, त्यो घर जोखिममा छ। एउटा चाहिँ घर बाटो मुनि घर छ, अब त्यो एकल महिला थिइन्, तिनको चाहिँ तपाईँको जहिले पनि त्यो पहिरोले भनौँ न पहिरो भन्दा नि माछा हालेर त्यो घरमाथि नै माटो पुर्दिएको छ, त्यो कारणले उहाँको तपाईँ घरमा चाहिँ बस्ने अवस्था पनि छैन, घर आँगनमै पहिरो गएको छ। अब अलिक यसपालि अलिक बर्सात भएर तपाईँको त्यो बस्ने जोखिम थियो, र दुई तिन घर चाहिँ त्यस्तो छ राजनजी।
2: कहिले काहीँ चाहिँ एकदमै इमर्जेन्सी भएर बिरामीहरू पनि अस्पताल लिएर जानुपर्ने अवस्था आउँछ, विशेष गरी एम्बुलेन्स लिएर जानु पर्दाखेरि चाहिँ त्यो बेलाको अवस्था चाहिँ कस्तो हुन्छ? तपाईँहरूले भोग्नु परेको कुनै त्यस्तो खालको शास्ति अथवा बिरामीलाई चाहिँ अस्पताल पुर्याउनै नसकिरहेको त्यस्तो खालको केही क्षण केही अवस्थाहरू छ भने सुनाइदिनु न हजुरले।
3: हजुर राजनजी, त्यो विषयमा हामीले यसपालि सागुटारमा एम्बुलेन्सको व्यवस्था गरेका छौँ, पोहोर पर्वसम्म त एम्बुलेन्स थिएन।
2: हजुर,
3: अब एम्बुलेन्स हुँदाखेरि मैले तपाईँलाई भने हामीले यो बाटोलाई पल्साएर अर्को विकल्प वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था हुन्छ कि, पहिले त तपाईँको एक नम्बर हुँदै माथि चाहिँ के भन्छ कुकुर काट्यो भन्दै गोबरे हुँदै माथिबाट चाहिँ सालो निस्किनु पर्छ, सालो निस्किनु पनि तपाईँको ठ्याक्कै फसिहाल्छ त्यहाँनिर गएर, त्यो अवस्था तपाईँको अहिलेको यो पानी पर्ने अवस्थामा त एम्बुलेन्स जाने अवस्था पनि छैन। हामीले देख्दाखेरि अब तपाईँको ठ्याक्कै करिडोर हुँदै खुर्कुट हुँदै जानुपर्ने अवस्था आउँछ, त्यो पनि ब्लक भएन भने, नत्र उता पनि तपाईँको कोसी परेर ब्लक छ, यो बिचमा तपाईँको हामीलाई यो यो एरियाका मान्छेहरूलाई भनौँ, यो कोसीबारी ओखलढुङ्गाका र यहाँको मान्छेहरूलाई यो स्थितिमा चाहिँ एम्बुलेन्स चलाउनु पनि साथी छ राजनजी।
2: त्यो लिफु करिडोरको सडकको अवस्था चाहिँ कस्तो छ अध्यक्षज्यू? त्यहाँ
3: लिफु करिडोरको पनि मर्मत कार्य हुँदैछ, अब तपाईँको त्यो पनि टेन्डरै परेको हो, बिचमा चाहिँ टेन्डर बाँकी नै छ, त्यो पनि ठाउँ ठाउँमा पहिरो झरेको थियो, यसपालि पनि पहिरो पन्साउने काम चाहिँ भएको छ, साधारण गाडीहरू चलिआएको छ राजनजी, यसपालि रोकिएको चाहिँ छैन।
2: लगभग कति किलोमिटर जति चाहिँ कालोपत्रे छ र अब त्यहाँबाट बाँकी साउटारसम्म पुग्नलाई कति किलोमिटर जति बाँकी होला कालोपत्रेको काम?
3: अब यता सागुटारबाट यो गुडगाउँ रातमाटा भन्नेलाई टेन्डर भएर काम हुँदैछ अहिले,
2: हजुर,
3: यो पनि दुई चार वर्षै भइसक्यो, काम सिधाउनु पर्यो नि त, पुरै हो, तैपनि अब ठेकेदार साहबहरू तिनकै स्थानीय नै हुनुहुन्छ,
2: हजुर,
3: रानी साहब चाहिँ अब उहाँहरूले काम गर्नु भएन, अहिले चाहिँ अब यहाँ थोप भएको छ, उहाँहरूले गर्नु होला, साउटार उताबाट चाहिँ काम अहिले सुरु भएको छ, लगभग तपाईँको चाहिँ उताबाट पाँच सात किलोमिटर उता
2: रामपुर, हजुर,
3: रामपुर एरियामा चाहिँ भएको छ, यो बिचको तपाईँ हिमङ्गा र यो फेरि बिचमा तिन नम्बरको बिचमा चाहिँ यसपालि ठेका भएको छ अरे भन्ने सुनेको छ राजनजी, अब होला र काम होला।
2: अहिले अधिकांश सवारी साधनहरू चाहिँ लिखु करिडोरको बाटो भएर पनि आवत जावत गरिरहेको अवस्था भएर थियो,
3: हजुर हजुर, यो पारी ओखल ढुङ्गामा आउने सुपरहरू चाहिँ लिखु करिडोरको बाटो पनि नै प्रयोग हुन्छ र यतिवटा यताबाट पनि हिँड्ने गर्ने भएकोले यताबाट पनि जाने गरेछ, दुइटैमा जान्छ।
2: सहज चाहिँ लिखु करिडोरको बाटो हो
3: अहिलेलाई, सहज चाहिँ लिखु करिडोरको।
2: अधिकांश ओखल ढुङ्गाका नागरिकहरू पनि साउटारकै बजारहरू प्रयोग गरिरहनु भएको छ, त्यहाँका नागरिकहरूको ओखलढुङ्गातिरको नागरिकहरूको पनि मुख्य बजार साङ्गुटार, साङ्गुटार बजार व्यवस्थापनको काम चाहिँ के कसरी भइराखेको छ अध्यक्षज्यू?
3: साङ्गुटार व्यवस्थापनको काम अब पुरानो बजार तपाईँको यतापट्टि जुन अवस्थामा थियो, पुरानो बजार चाहिँ अलि भनौँ न छोडिँदै नै गयो,
2: हजुर,
3: अहिले लिपु करिडोर अब माथिल्लो भेडबाट जान्छ, अब तपाईँको चाहिँ फुलकोट देवराली साउटरको अर्को सडक चाहिँ मैले भनिहालेँ, अब टहराहरू पुल छेउका वरिपरि बाटाका सडकका टहराहरू घर टहराहरूको मुआवजा लिएर तपाईँको सबै भत्काउने तयारीमा हुनुहुन्छ, कोही घरहरू भत्काउने प्रक्रियामा पनि छन् होइन, र अहिले बजार व्यवस्थापनको लागि अब त्यति घर त्यो बाटोहरू नबनेसम्म अहिले बजार व्यवस्थापन यस्तै छ भनेर भन्न सकिँदैन, तैपनि अहिले साउटारलाई पुरानो बजारभन्दा अलिक फरक ढङ्गले हेर्न सकिन्छ, त्यहाँको विकासहरू, त्यहाँको व्यापार बिजनेस त तपाईँको पहिलाभन्दा घटेकै हो, किन घट्यो भन्दाखेरि पहिला तपाईँको अब अन्यत्र ठाउँमा चाहिँ नि क्याटिया जाँदैन थियो, साउटार केन्द्र थियो, अहिले चाहिँ अब साउटार भन्दा पारिपट्टि ओखलढुङ्गा लिखु करिडोरले गर्दाखेरि ठाउँ ठाउँमै सवारी साधन जाने भएकोले अब भनौँ न सामान्य यो वरिपरिका के अरे व्यापारीहरू बजारीकरणका लागि आउने स्थानीयहरू वरिपरिकै चल्ने भएकोले सामान्य हिसाबले चलेछ राजनजी, त्यस्तो चाहिँ छैन, संस्था चाहिँ तरिकाले चलेछ।
2: यो साउटार सेलेघाट सडक आयोजन अन्तर्गत मुआवजा प्राप्त गर्ने जो जो घरधनीहरू हुनुहुन्थ्यो उहाँहरू सबैजनाले चाहिँ मुआवजा पाइसक्नु भएको अवस्था हो कि?
3: सबैले नै पाइसक्नु भएको छ, भन्नाले एक दुईजनाले चाहिँ लिनु भएको छैन, उहाँहरू आफ्नै उसले हो कि आफैले पनि हामीले कतिपल्ट दुई तिनपल्ट चाहिँ भनी पनि छ, दुईजना जतिले चाहिँ लिनु भएको छैन, दुई तिनजना बाँकी हुनुहुन्छ,
2: अनि
3: अरू सबै लिइसक्नु भएको,
2: हजुर, उहाँहरूले मुआवजा लिएर घर पनि भत्काइसक्नु भएको अवस्था छ,
3: भत्काउने अवस्था सुरु छ, पक्की घर तपाईँको चाहिँ दुई तिनवटा छ,
2: हजुर,
3: त्यो पनि भत्काउने सुरु छ, अब यस्तो पनि भयो क्या राजनजी, अब घर चाहिँ भत्काएर बिजोको अवस्थामा कहाँ गएर बस्नु, अघि बाटो बनाउनु सुरु भएदेखि घर भत्काउनुहुन्थ्यो, अन्यत्र गएर बस्नुहुन्थ्यो, बाटो पनि भत्काउनु नहुने, बाटो बनाउनु नहुने, अनि घर मात्रै भत्काउने हो नि त, किन घर भत्काउनु अहिले भन्ने अब त्यो सोचमा नि हुनुहुन्छ, र लगभग कसै कसैले त भत्काइ सक्नु भएको छ, अगाडिको भागहरू सब भत्काउनु भएको छ, तर अब भट्टाभट्टी सडक बन्ने अवस्था हो भने त घर टहरा त भत्किहाल्छ, त्यस्तोमा केही छैन।
2: अब ती घरहरू भत्किसके पछाडि एक खालको यो कालोपत्रीको काम भए पछाडि पो बजार व्यवस्थापनको कामहरू अगाडि बढ्ने भयो,
3: हो बल्ल, अनि त्यसपछि चाहिँ कति सडकले तपाईँको ओगट्छ, त्यसपछि कति कहाँ बना कहाँ बजार भयो, के अरे घर बनाउने कसरी बस्ने भन्ने कुराको चाहिँ पछि पो होला, त्यसपछि होला, भनौँ त सडक छेउमा चाहिँ, अनि त साङ्गुटारको बजार पुरानो बजारहरू त यथा छँदैछ, व्यापार बिजनेस उता पनि चलेको छ, तर बाटै सडकै छेउमा चाहिँ अहिले त्यो सडक निर्माण नभएसम्म त्यो अवस्था आएको छैन।
2: हजुर, साङ्गुटारमा रहेको यो स्वास्थ्य चौकी अथवा साङ्गुटार अस्पतालै भनौँ न, विशेष गरी त्यहाँ त एमबिबिएस डाक्टरै हुनुहुन्छ, साङ्गुटार अस्पतालले चाहिँ कसरी सेवा प्रवाह गरिरहेको छ र बिरामीको चाप चाहिँ कतिको हुने गर्छ त्यहाँ?
3: राजनजी, म तपाईँको एउटा चाहिँ हुनुभन्दा पहिला एउटा किटनाशक सुई पनि तपाईँको यहाँ उपलब्ध हुँदैन थियो, 50 रुपियाँ तिर्नु पर्थ्यो होइन। जब हामी चाहिँ जनप्रतिनिधि भएपछि किटनाशक सुई त उपलब्ध तत्कालै गरायौँ। त्यसपछि अब म मात्रै भनेर मैले मात्रै नै होइन, नगरपालिका सबै लाग्यो, मान्यजीहरू पनि लाग्नु भएर एक प्रदेश एक शुद्धिकरण अस्पतालको अवधारणा ल्यायो। त्यसपछि तपाईँको एमबिबिएस डक्टर आउनु भएको छ, त्यसपछि अन्य कर्मचारी नै हुनुहुन्छ, र अहिले तपाईँको हाम्रो त्यहाँको सेवाहरू तपाईँको भिडियो एक्सरे ल्याबको तपाईँको छ, अनि ल्याबको व्यवस्था छ, अनि रेबिज फ्रीको तपाईँको चाहिँ व्यवस्था छ, अनि तपाईँको चाहिँ ठुलो डिजिटल एक्सरेको सबै सामग्रीहरू झरिसकेको छ, र अनि एउटा डिआर मिसिनको कारणले तपाईँको ठुलो एक्सरे सञ्चालन भएको छैन, र एम्बुलेन्स पनि यसपालिको यो वर्षदेखि एम्बुलेन्स पनि सञ्चालन भयो, र अब अहिले तपाईँको सबै त्यो सुविधा भएको कारणले तपाईँको विशेष गरेर वारिपारीका तपाईँको सिरेसीदेखि लिएर पारिपट्टिका ओखलढुङ्गाका नर्मदेश्वर तपाईँको यता चाहिँ खिजी फलाटेदेखिको सबै बिरामीहरू आउनुहुन्छ। लगभग तपाईँको चाहिँ राम्रै उपचार भएको छ, किनभने डाक्टर साहब पनि एकदम भद्रै हुनुहुन्छ, सिधा हुनुहुन्छ, त्यहाँको स्टाफहरू सबैको मिलनमा छ, एकदम राम्रो उपचार भएको छ, त्यस कारण राम्रै नै तपाईँको बिरामीहरूको उपस्थिति भएको देख्छु। राजनजी,
2: त्यहाँ औषधि अनि स्वास्थ्य कर्मी लगायतको अभाव त छैन?
3: छैन छैन, अहिले तपाईँको अभाव भयो भने हामीले तपाईँको चाहिँ फेरि नगरबाट पनि ल्याउँछौँ, अन्य बाहिर किन्ने पनि गरेका छ, हामीले ल्याब पनि सञ्चालन भएकोले हामीले अन्य प्रक्रियाबाटै किन्छौँ, र सकेसम्म बिरामी भएर आउने बिरामीहरूलाई चाहिँ सुविधा होस् भन्ने हामीले त्यहाँ चाहिँ राम्रै व्यवस्था गरेको जस्तो लाग्छ।
2: अब रामेछाप नगरपालिका भरिको एकमात्र प्राविधिक शिक्षा पढाइ हुने विद्यालय पनि त्यहीँ छ हजुरको वडामा, विशेष गरी भेटनरी विषय पढाइ हुन्थ्यो पहिला, विद्यार्थीहरू पनि टन्नै हुन्थे, अब यो पटक के चाहिँ भेटनरी विषयको पढाइ निरन्तर चलिरहेछ कि रोकिएको अवस्था छ?
3: तर भेटनरी निरन्तर चाहिँ छ राजनजी, तपाईँले भने जस्तो पहिला जस्तो विद्यार्थीको चाप चाहिँ अलिक कमै छ। अब यो चाहिँ समग्रमा हेर्दाखेरि धेरै नै गाउँमा बसोबास नै कम भएको अवस्था भएर होला, विद्यार्थी नै गाउँमा त्यति नै भेटिँदैन, सबै तपाईँको सहरी जानुभएछ, सहरतिर लाग्ने भएको हुनाले यहाँ अब भएका जति वरिपरि सबैलाई विज्ञापन गरेर सरहरू विद्यालय व्यवस्थापन समिति लगायतका साथीहरू सबै लागेर भएसम्म चाहिँ यसरी पढ्नु यसमा तपाईँको निम्ति के अरे भर्ना हुन आउनुपर्छ भनेर भर्ना अभियानमा पनि हिँड्नुहुन्छ, र सकेसम्म हुनेसम्म गरेको छ राजनजी, र पढाइ अहिले दुवैतिरको तर्फको ठिकै छ, अब तपाईँको जनसङ्ख्याको आधारमा त्यति न्यून पनि भन्नु मिल्दैन, ठिकै छ राजनजी, त्यस्तो साह्रै कम पनि छैन, साह्रै बढी पनि छैन।
2: अब माछा सकेट क्षेत्र हजुरको वडा विशेष गरी साउटार अलिकति माछाको लागि प्रख्यात पनि छ, र हामीले धेरै रामेछाप मन्थलीतिरका धेरै स्थानीयहरू पनि साउटार जानुपर्छ माछा खानको लागि भन्ने खालको त्यो कुराहरू पनि गरिरहनुहुन्छ, र अधिकांश धेरै मान्छेहरू माछा खानको लागि नै साउटार पुग्ने गरेका छन्, त्यो हामीले धेरै भेटेका छौँ। अब माछा चाहिँ के छ अहिले त्यहाँ, जति बेला गए पनि पाइने नपाइने अथवा माछा पालनको अवस्थाहरू के छ, त्यहाँ पुग्ने जति पनि चाहिँ नागरिकहरू हुनुहुन्छ जो खान चाहनुहुन्छ माछा, उहाँहरूले सहज रूपमा पाउने अवस्था छ छैन, के छ अध्यक्षज्यू?
3: राजनजी, हाम्रो अहिले लिखु खोला तपाईँले भने चाहिँ साउटार असला माछाको केन्द्र, सबैको चाहिँ नि माछाले मन जितेको ठाउँ पनि हो, र हाम्रो एउटा माछा पकड क्षेत्र भनेर हाम्रा अघिल्ला जनप्रतिनिधि साथीहरूले यहाँ एउटा माछाको चाहिँ ऊ पनि छ, पोखरी तालहरू पनि छ, र हामीले सोचे जस्तो गरी यहाँ तपाईँको तराईमा जस्तो गरी माछा उत्पादन चाहिँ हुँदो रहन्छ, त्यति साह्रो न पाल्नु नजानेर न के हो, पोखरीको माछा चाहिँ तपाईँको त्यति सलसल बढेको देखिँदैन, यो बेलामा तपाईँको कोसीकै माछाले आउने साथीहरूलाई पाहुनाहरूलाई कोसीकै माछाले होटेल व्यवसाय गर्ने मान्छेले पुर्याइराख्नु भएको छ, तपाईँले टिकटक पनि हेर्नु भयो होला, ठुला ठुला माछाहरू पनि तपाईँको देखिन्छ नि, ठुला ठुला मान्छे हाल्नुहुन्छ यताउति, जे टाटा गएर भरे पनि त्यो जालमा राखेका त्यो जालमा परेका माछा अन्यत्र तपाईँको माछाहरू ल्याएर पनि साथीहरूले आउने पाहुनाहरूलाई चाहिँ पुर्याइराख्नु भएको छ राजनजी, माछाको स्वाद चाहिँ साथीहरू सबै आउनेलाई देश विदेश आउने मान्छेहरूलाई पुर्याइ नै राख्नु भएको छ, र हामीले चाहे अनुसारको माछा पकेट क्षेत्र भनेर जुन हामीले चाहिँ माछाको तपाईँको गरेर खोज्यौँ, माछा पालनबाट चाहिँ त्यति राम्रो उत्पादन भयो जस्तो लागेको छैन। अब त्यसबाट पनि साथीहरूले गर्न त गरि नै राख्नु भएको छ, तैपनि लिफु खोलाकै माछा नै असला माछा नै मन पराउँछ सबैजनाले, र असला माछाले नै तपाईँको लगभग व्यवसायहरूले पुर्याइरहनु हजुर। हामीले
2: पहिला जसले माछा पालिरहनु भएको थियो, जसले अनुदान लिएर चाहिँ पाल्नुभयो, उहाँहरू सबैजनाले पालिरहनु भएको छ
3: अहिले त त्यही भनौँ न, अब कृषि यो साहुकार कृषि सहकारीले नै त्यो पहिला गरिरहेको थियो
2: हजुर,
3: अहिले पनि उहाँहरूकै टिमले नै गरिराख्नु भएको छ, उहाँले नै गरिराख्नु चलाइराख्नु भएको छ।
2: हुन्छ ल दस्यु, अब हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा रेडियो सुनेर बसिरहनु भएका श्रोता लगायत तपाईँको वडावासी नगरवासीहरूलाई केही भन्न चाहनुहुन्छ?
3: राजनजी, यो वर्षाको समय छ, सम्पूर्ण वडावासी नगरवासीहरूलाई यो वर्षा समयमा तपाईँको यात्रा गर्दाखेरि अब अलिक सुझबुझ गरेर समयलाई यो दिनको यो मौसमलाई ख्याल गरेर हिँड्नु होला। आफ्नो जीवन आफ्नो जीवन सबैभन्दा ठुलो महत्वपूर्ण कुरा हो, त्यसै भएको हुनाले सबैभन्दा चाहिँ यात्रा गर्दा र बस्दा हिँड्दा डुल्दा सबैले आफ्नो ज्यानको ख्याल गर्नुहुन म सम्पूर्ण वडावासी नगरवासीलाई अनुरोध गर्छु। राणजी
2: हस् सदस्यज्यू, हजुर व्यस्त भएर पनि समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद।
3: हुन्छ राणजी, तपाईँ लगायत तपाईँको टिमलाई, तपाईँको रेडियो कार्यक्रम मार्फत सबै सुन्ने सम्पूर्ण जनतालाई र तपाईँलाई पनि धेरै धेरै धन्यवाद। नमस्कार।
4: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ, रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0484040026, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
4: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
1: नमस्कार।
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904660, 98692965998।
11: अहिले बिहानको 8 बजे
5: हजुरको रेडियो 102.1 मेगा
12: प्रविधि तथा विद्युतीय शासन कार्यालय बनाएको छ। नयाँ संरचना अन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय रहनेछन्। यसको उद्देश्य सरकारी सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने मात्र होइन, राज्यका महत्वपूर्ण डाटा र सूचना प्रणालीलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनु पनि हो। तर सरकारी सेवा अनलाइनमा पुग्दैमा सबै नागरिकले त्यसको सहज प्रयोग गर्न सक्छन् भन्ने हुँदैन। डिजिटल पहुँच, प्राविधिक ज्ञान, भाषा, उमेर वा शारीरिक अवस्थाका कारण कतिपय नागरिक अझै सरकारी वेबसाइट र अनलाइन सेवाबाट टाढा छन्। त्यसैले सरकारले सरकारी वेबसाइटलाई सबैका लागि सहज र पहुँच योग्य बनाउने प्रयास पनि गरिरहेको छ। हिजो आज सरकारी वेबसाइट खोल्दा माथिल्लो वा मध्य भागमा हात फैलाएको जस्तो देखिने सानो निलो मानव आकृति देखिन्छ। त्यो सामान्य लोगो होइन, त्यसमा क्लिक गर्दा दृष्टिविहीन, कम दृष्टि भएका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई वेबसाइट चलाउन सहज हुने विभिन्न सुविधा उपलब्ध छन्। 700 भन्दा बढ़ी सरकारी वेबसाइटमा यस्तो सुविधा कार्यान्वयन भइसकेको छ भने एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा करिब 1400 डोमेन आबद्ध छन्। अब प्रश्न उठ्छ, सरकारी सेवा वास्तवमै कति डिजिटल भइसकेको छ? नागरिक एपबाट नागरिकले के काम गर्न सक्छन्? सरकारी वेबसाइट कसरी खोज्ने र प्रयोग गर्ने? अनलाइन सेवा लिन के कस्ता विवरण र कागजात चाहिन्छ? ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकलाई कसरी समेटिँदैछ? अनि अनलाइन सेवा प्रयोग गर्दा व्यक्तिगत विवरण र पासवर्ड कसरी सुरक्षित राख्ने? यिनै विषयमा आज हामी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँग कुरा गर्छौं। सरकारी सेवा घरबाटै लिन सकिने बनाउन प्रयास, नागरिक एपको वर्तमान अवस्था, सरकारी वेबसाइटका नयाँ सुविधा, डिजिटल पहुँच र साइबर सुरक्षा बारे उहाँबाटै बुझ्नेछौ। सहसचिवज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
13: हजुर नमस्ते। हजुर हजुर धन्यवाद।
12: सबैभन्दा पहिले चाहिँ यो सूचना प्रविधि विभागलाई पुनर्संरचना गरेर अहिले सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय भनेर स्थापना गर्नुभएको छ र भदौ 1 गतेदेखि यसरी तपाईँहरूले काम सुरु गर्नुभएको छ। यसलाई चाहिँ यो विभागलाई विद्युतीय शासन कार्यालय बनाउनुको मुख्य उद्देश्य के हो?
13: हजुर मिलनजी, हाम्रो पहिला सूचना प्रविधि विभाग भनेर झन्डै 2069 सालमा स्थापना भएर यो 14 वर्ष चाहिँ हामीले विभागबाट हामीले काम गर्यौं र यसो हामीले हेर्यो भने विभागको जुन टिआर कार्यविवरणहरू र जुन यो 14 वर्षको चाहिँ प्रगतिवरण हेर्ने हो भने विभागको फोकस चाहिँ बढी के भयो भने अपरेसन लेभलमा र अहिले पनि हामीले हेर्यो भने जस्तो जीआईएमएस भन्ने सिस्टम चलाएको छौँ, लगभग 700-800 कार्यालयहरूले यो चलाइरहनु भएको छ।
12: त्यो भनेको कस्तो?
13: यो चाहिँ एकीकृत यो अफिस म्यानेजमेन्ट सिस्टम भन्छ। जति पनि सरकारी कार्यालयहरूमा जो टिप्पणीहरू, चिठीहरू जुन आदान प्रदान हुन्छ, सिस्टम थ्रु नै जाने, सिस्टम थ्रु नै भनौँ न
12: अप्रुभ
13: हुने, अनलाइन नै हुने, अनलाइन हुने। इभन हामीले डिजिटल सिग्नेचरको कन्सेप्ट युज गरेका छौँ, जो पेपरमा हुने कामलाई हामीले सिस्टमबाट गर्ने गर्यौं। त्यसपछि हाजिरीको कुरा गर्ने हो भने यो विद्युतीय हाजिरी अहिले झन्डै 6000 अफिसले चाहिँ सिस्टम चलाइरहनु भएको छ। त्यसमा नागरिक एप छ, इमेल सिस्टमहरू छ, यस्ता अपरेसन लेभलमा बढी फोकस भएको देखियो यो बीचमा। तर एउटा नेपाल सरकारलाई पनि के लागेको हुनसक्छ भन्दाखेरि यो अपरेसन लेभल मात्रै होइन कि एउटा गभर्नेन्सको पार्ट हो। यो आइटीलाई पनि कसरी चाहिँ एउटा व्यवस्थित गर्ने, त्यसका नर्म्स रुल्स अथवा रेगुलेसनहरूलाई चाहिँ कसरी चाहिँ व्यवस्थित गर्ने, स्ट्यान्डर्डहरू कसरी चाहिँ बनाउने भन्ने कुराहरूको चाहिँ पार्टमा अलि थोरै भनौँ न एक्सपेक्टेड एज एक्सपेक्टेड गर्न नसकेका हुनाले पनि त्यो फिल गरेको हुनसक्छ एउटा। दोस्रो कुरा चाहिँ यो आइटी भनेको क्रस कटिङ इस्यू भयो, यो चाहिँ धेरै अरू मन्त्रालयहरूसँग विभागसँग चाहिँ कोअर्डिनेसन गर्नुपर्ने अवस्था भएर विभाग लेभलबाट गर्न अलि कठिन भएको अवस्थामा अहिले जुन यो प्रधानमन्त्री तथा मन्त्रिषद कार्यालय अन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको सचिव स्तरको प्रमुख हुने गरी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयको स्थापना गरेको छ र यसले गर्दा चाहिँ पक्कै पनि हाम्रो चाहिँ यो दुइटै पार्ट हो, अपरेसन लेभल प्लस यो पोलिसी लेभलमा चाहिँ हामी केही गर्न सक्छौँ कि जस्तो लाग्छ। र यसलाई केले पनि जस्टिफाई गर्छ भने तपाईँहरूले हाम्रो यो स्ट्रक्चर अहिले हेर्नुभयो भने यो सचिव लेभलको कार्यालयमा दुईटा महाशाखा सचिव यो आइटीकै सहसचिवहरूको रहने व्यवस्था छ भने त्यो अन्तर्गत तीनटा विभाग लेभलको कार्यालयहरू स्थापना भएको छ। त्यो विभागको नेचर हेर्नु हो भने एउटा स्पेसलाइज एउटा फंक्सनको आधारमा चाहिँ राखिएको छ।
12: जस्तै अब एकीकृत डाटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय
13: हो।
12: अब यी तीन कार्यालयको मुख्य जिम्मेवारी चाहिँ कस्तो हुन्छ तपाईँले भन्दै हुनुहुन्थ्यो?
13: हो, ठिक भन्नुभयो। ठ्याक्कै के भयो भने अहिले चाहिँ कार्यालय अन्तर्गत हामीले सिस्टम हेर्दाखेरि त आइटी एउटा जस्तो देख्छ, तर त्यसलाई पनि हामीले ब्रेकडाउन गर्नुपर्ने हुन्छ र अहिलेको आवश्यकता आइसकेको छ। अब अहिले त्यहाँ हेर्नुभयो भने जस्तो आइडिएमसी भनेको छ, एकीकृत डाटा व्यवस्थापन केन्द्र, उसले चाहिँ नेपाल सरकारको इन्फ्रास्ट्रक्चरको काम गर्ने भयो। जति पनि नेपाल सरकारका निकायहरूलाई चाहिने जस्तै डोमेन रजिस्ट्रेसनदेखि लिएर यो होस्टिङका कुराहरू, वेबसाइटहरू होस्टिङका कुराहरू, मलाई क्लाउड सर्भिसहरू चाहिन्छ, गभर्नमेन्ट क्लाउडका कुराहरू, यो इन्फ्रास्ट्रक्चरको पार्ट चाहिँ त्यो डाटा सेन्टर अथवा आइडिएमसी एकीकृत डाटा व्यवस्थापन केन्द्र हेर्ने भयो। दोस्रो पार्ट चाहिन्छ हामीलाई के भन्दाखेरि अपरेसन। सिस्टम त बन्छ तर त्यो सिस्टमलाई अपरेसन कसरी, तालिम गर्नुपर्ने हुनसक्छ, त्यसलाई सपोर्ट दिनुपर्ने हुन्छ, हेल्प डेस्क चाहिन्छ, यी कुरा भनेको स्पेसलाइज काम हुन् क्या। त्यसको लागि चाहिँ हामीले के गर्यो भन्दा सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय भनेर एउटा विभाग स्तरको, त्यो पनि एउटा सहसचिवको नेतृत्वमा हुने गरी अझ हामीले चाहिँ प्रदेश अनुसार चाहिँ एउटा प्रदेश त स्थानीय तहलाई समेत सपोर्ट हुने किसिमले चाहिँ शाखाहरू चाहिँ त्यसरी परिकल्पना गरेको छ भने तेस्रो पक्ष चाहिँ के हो त भन्दाखेरि इन्फ्रास्ट्रक्चर पनि भयो, अपरेसन पनि भयो र त्यसलाई अब सेक्युरिटी पनि दिनु पर्यो नि। भोलि विभिन्न किसिमका अहिले त तपाईँहरूले देख्नु होला साइबर सेक्युरिटीका इस्युहरू बढ्दै गइरहेछन् होइन, जोखिमहरू बढ्दै गइरहेछन्। त्यसको लागि चाहिँ फेरि अनुगमन गर्न यो हाम्रा गभर्मेन्टका सिस्टमहरूलाई चाहिँ साइबर सेक्युरिटी सेन्टर भनेर चाहिँ अर्को स्थापना गर्यो। र यसमा थोरै एउटा अर्को बुझ्नुपर्ने के थियो भने हाम्रो पहिला प्रमाणीकरण नियन्त्रकको कार्यालय भन्ने छुट्टै थियो, ओसिसी भन्थ्यौँ हामी, अफिस अफ कन्ट्रोलर अफ सर्टिफिकेसन भनेर। यो चाहिँ हाम्रो खास चाहिँ यो साइबर ल अथवा विद्युतीय कारोबार ऐन 2063 व्यवस्था गरेको एउटा नियन्त्रकको व्यवस्था छ। त्यो जुन त्यो कार्यालयले जुन डिजिटल सिग्नेचरको प्रोभिजनहरू हेर्थ्यो अथवा सर्टिफाइङ एथोरिटीहरू सिएहरूलाई चाहिँ अनुगमन नियमन गर्ने काम गर्थ्यो भने त्यो काम पनि अहिले यो साइबर सेक्युरिटी सेन्टरले नै हेर्ने गरी यो दुईटालाई मर्ज गरेर एउटा विभाग लेभलको सहसचिवको नेतृत्वमा हुने गरी साइबर सेक्युरिटी सेन्टर स्थापना गर्यो। त्यही भएर यो विशिष्ट एउटा फंक्सनको आधारमा तीनटा विभाग आइडिएमसी, यो एनसीएससी भनेर नेशनल साइबर सेक्युरिटी सेन्टर र सूचना प्रविधि कार्यान्वयन कार्यालय भनेर तीनटा विभाग चाहिँ अहिले स्थापना भएको छ।
12: हजुर सहसचिवज्यू, अब तपाईँले जुन भन्नुभयो यो चाहिँ तीनवटा नयाँ संरचना अन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय, अब यो तपाईँहरूले यसलाई चाहिँ अझै व्यवस्थित गरेर काम गर्नुको एउटा मुख्य उद्देश्य भनेको आम नागरिक जसले सरकारी सेवा लिनुहुन्छ त्यो सरकारी सेवालाई सजिलो, भरपर्दो, विश्वसनीय र सुरक्षित बनाउने हिसाबले चाहिँ यो काम गर्न सुरु गर्नु भएको हो। अब यो नयाँ संरचनाले आम नागरिकले सरकारी सेवा लिने प्रक्रियामा चाहिँ के कस्तो फरक ल्याउँछ भन्ने तपाईँहरूको विश्वास हो?
13: धन्यवाद मिलनजी। यसले पक्कै पनि के छ भने जुन मैले अहिलेकी पनि कुरा गरे, एउटा सिस्टम चलाउनको लागि एउटा कुनै पनि सेवा प्रभावलाई सहज सजिलो बनाउनको लागि चाहिँ टेक्नोलोजीले मात्रै भएर पुग्दैन, त्यहाँ चाहिँ गभर्नेन्सका पाटाहरू, नर्म्स स्ट्यान्डर्डका कुराहरू चाहिन्छ र स्पेसलाइज जनशक्ति पनि चाहिन्छ हामीलाई। त्यो त्यही भएर जनशक्तिको क्षमता अभिवृद्धि गर्न सक्यौँ र यसरी एउटा फङ्सनली हामीले चाहिँ डिभाइड गर्न सक्यौँ भने यसले सेवा प्रभावलाई चाहिँ आउँछ। र अहिले कता कता गुनासो सुन्नुहुन्छ नि, कहीँ अब सरकारी अफिसहरूमा सिस्टम चलेन
12: हो,
13: डाउन भयो, अनि कहिलेकाहीँ चाहिँ तपाईँको फोन गर्दाखेरि फोन रिसिभ भएन अथवा हाम्रा जनशक्ति हाम्रा कर्मचारी सिस्टममा अभ्यस्त नभएर ढिला भयो भन्ने किसिमको गुनासोहरू चाहिँ बिस्तारै चाहिँ यसले चाहिँ अलिक व्यवस्थित गर्छ भन्ने चाहिँ हामीले चाहिँ जस्तो लागिरहेको छ।
12: जस्तो अहिले पनि जस्तो अब यो यातायात व्यवस्था कार्यालयमा लाइसेन्स बनाउँदा जाँदाखेरि प्रणाली चलेन भनेर चाहिँ अब त्यो धेरै बेर कुर्नुपर्ने, राष्ट्रिय परिचय पत्र बनाउन जाँदाखेरि, अलि अर्को चाहिँ अस्पतालमा जचाउन जाँदाखेरि पनि सिस्टम चलेन भन्ने खालको जुन त्यो गुनासाहरू थिए, समस्याहरू थिए, अब चाहिँ यसले समाधान गर्छ भनेर अपेक्षा गर्न सकियो?
13: एकदमै हाम्रो यो अपेक्षा एकदमै हुन्छ यसमा, किनभने त्यसकै लागि भनेर नेपाल सरकारले अहिले स्पेसलाइज एजेन्सीहरू चाहिँ बनाएको छ र सँगसँगै तपाईँहरूले सुन्नु पनि भयो होला अहिले अस्ति भर्खर क्याबिनेटले एउटा सफ्टवेयर डेभलपमेन्ट तथा अपरेसन सेन्टर भनेर छुट्टै एउटा गठन आदेश पनि स्वीकृत भइसकेको छ। त्यसको डिटेल त अब यो कार्यविधि आइसकेपछि थाहा होला। इभन हामीले चाहिँ जुन अहिले हामी एकदमै बढी यो आउटसोर्समा भर पर्यौं अथवा अर्काको भर पर्दाखेरि हाम्रो सिस्टमहरू चाहिँ हामीले टाइममा चाहिँ अपडेट गर्न सकेनौँ भन्ने जुन गुनासोहरू सुनिन्छ ती गुनासोहरू चाहिँ यता सफ्टवेयर डेभलपमेन्ट अपरेसन सेन्टर यता अपरेसनको लागि छुट्टै जुन अघि हामी चर्चा गर्यौँ कार्यान्वयन कार्यालय भन्ने त्यो कुराले गर्दा केही न केही समस्याहरू समाधान हुन्छ जस्तो चाहिँ लाग्छ हामीलाई।
12: आज हामीसँग सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट हुनुहुन्छ। सूचना प्रविधि विभागलाई सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयमा रूपान्तरण गरेर केही दिन अगाडिदेखि काम शुरू भएको छ। खास गरी नयाँ संरचना अन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय मार्फत चाहिँ यो काम भइरहेको छ र यो काम चाहिँ नागरिकले सरकारी सेवा अनलाइनबाट लिँदाखेरि त्यो प्रविधिबाट प्रयोग गर्दाखेरि चाहिँ भरपर्दो, सजिलो र अझै विश्वसनीय बनाउने भनेर सरकारले त्यो उद्देश्य राखेको छ। अब चाहिँ सहसचिवज्यू अलिकति यो आम नागरिकलाई काम लाग्ने कुरा लागौं र त्यसपछि फेरि तपाईँहरूको कार्यालयले गर्ने कामलाई अझै व्यवस्थित बनाउन भइरहेको कामलाई अनि पछि जोडौंला। अहिले धेरै काम चाहिँ सरकारी काम अनलाइनबाटै हुन्छ। अहिले हाम्रो रेडियो सुनिरहनुभएका नागरिकलाई समग्रमा भन्नुपर्दा चाहिँ कस्ता कस्ता सेवा चाहिँ पूर्ण रूपमा अनलाइनबाट लिन सकिन्छ?
13: हजुर मिलनजी, एकदम मिल्छ। र अघि हामीले थोरै चर्चा गर्यौँ, हामीले यो सरकारी अफिसहरूलाई चाहिने सफ्टवेयरहरू त अब अघि नागरिया ई एटेन्डेन्स जीआईएमएसका कुराहरू त हामीले सञ्चालन गरेकै छौँ र यो सँगसँगै अहिले अरू विभाग, अरू मन्त्रालयबाट, अरू जुन एजेन्सीबाट चाहिँ सेवा प्रवाह हुने धेरै सिस्टमहरू तपाईँहरू चाहिँ अनलाइनमा गएको अवस्था छ र कुनै कुनै कार्यालयका सेवाहरू चाहिँ 100% पूर्ण रूपमा चाहिँ अनलाइन छन् भने केही चाहिँ उहाँहरूले अहिले भर्खर भर्खर गर्दै गरिरहनु भएको छ। जस्तै तपाईँहरूले अब उदाहरणकै लागि हेर्नुभयो भने अहिले लोकसेवा आयोगकै हेर्नुभयो भने फर्म भर्नु पर्यो भने उहाँहरूले चाहिँ प्रवेश पत्र प्रिन्ट गर्नसम्म, डाउनलोड गरेर प्रिन्ट गरेर सम्मको व्यवस्था चाहिँ उहाँहरूले सिस्टमबाटै गरिरहनु भएको छ। त्यस्तै ट्याक्समा हेर्नुभयो भने अहिले अन्तर्राष्ट्रिय विभागले कुनै सर्भिस बाहेक अहिले चाहिँ हाम्रो चाहिँ यो त्यहाँ चाहिँ सेवा लिनको लागि चाहिँ त्यहाँ चाहिँ फिजिकली उपस्थित हुनुपर्ने अवस्था छैन। भनेपछि यस्ता यस्ता चाहिँ हाम्रा सिस्टमहरू छन् अहिले पूर्ण रूपमा अनलाइनै भएका अवस्था पनि छन्। तर केही कुरामा चाहिँ अहिले पनि कस्तो छ भने कुनै कुनै सेवाहरू लिँदाखेरि चाहिँ विशेष गरी बायोमेट्रिक लिनलाई हामीलाई एथेन्टिकेसन चाहियो, यही मान्छे हो कि होइन भनेर भेरिफाई गर्न पर्यो। अथवा जस्तै जग्गा जमिनकै किनबेचकै कुराहरू हुन्छ, जो सम्पत्ति किनबेचका कुराहरूमा चाहिँ अहिलेसम्म पनि यो अनलाइन सिस्टम भए पनि सेवा गराइ जानुपर्ने अवस्था चाहिँ छ। तर भोलिका दिनमा अब हामीले जुन यो अहिले जुन कार्यालय गठन पनि भयो, भोलिका दिनमा चाहिँ हामी कुनै एथेन्टिकेसन मेकानिजम, अहिले त नेसनल आइडीको कन्सेप्टहरू पनि हामीले सुरु गरिसकेका छौँ। त्यो नेसनल आइडीबाट मान्छेलाई घरबाटै हामीले चाहिँ यो एथेन्टिकेट गर्न सक्यौँ भने भोलिका दिनमा अझ बिस्तारै पेपरलेसमा चाहिँ अझ बढाउन सकिन्छ। पेपरलेस सर्भिसहरू चाहिँ हामी पक्कै पनि बढ्छ जस्तो लाग्छ।
12: भनेको धेरै काम चाहिँ अहिले पनि जस्तो आवेदन दिने, फर्म भर्ने कामहरू चाहिँ यो अनलाइनबाटै गर्न सकिन्छ।
13: एकदम एकदम।
12: अब हामीले हेर्दाखेरि तपाईँहरूले चाहिँ बसेर काम गर्दा, केन्द्रबाट काम गर्दाखेरि चाहिँ अहिले जति कामहरू अनलाइन, जति सेवाहरू अनलाइनमा छ नि, त्यो सेवा चाहिँ आम नागरिकले पूर्ण रूपमा उपयोग गरेको, प्रयोग गरेको अवस्था चाहिँ कस्तो छ?
13: एकदम यो अलिअलि कुनै कुनै केसमा तपाईँको अब देखिरहनु भएको छ, हाम्रो अब डिजिटल डिभाइडका कुरा भन्छौँ, जस्तै अब पुस्ताका कुराहरू होइन, अब हाम्रो लेभलको अथवा हामीभन्दा अहिले यङ जेनेरेसनले त एकदमै रमाएर रमाएका छन् यो सर्भिसहरू लिनलाई,
12: नवयुवा जेनजी भनौँ,
13: जेनजी। तर अब अलि हामीभन्दा अलि पुराना हाम्रा हजुरबाहरू अथवा हाम्रै बुवाहरू केही केसमा चाहिँ अलिक गाह्रो भएको पनि हुनसक्छ। अब त्यसको लागि पनि हामीले पूर्ण रूपमा अनलाइन हुँदा हुँदै पनि हामीले चाहिँ उहाँहरूलाई पनि एक्सेसिबिलिटी हुने गरी अरू अलरेडी व्यवस्था पनि गरेका हुन्छौँ। कति केसमा कोही मान्छे चाहिँ अनलाइन होइन, ऊ चाहिँ होइन म अफिसमै आएर इन्ट्री गर्छु, अफिसमै गएर म चाहिँ फर्मै भर्छु भन्यो भने त्यो किसिमको चाहिँ व्यवस्था पनि, अल्टरनेट व्यवस्था पनि हामीले दिने गरेका छौँ, दिनु पनि पर्छ, यी कुराहरू छँदैछ। र सँगसँगै अर्को अब अलि भिलेज रिमोटली हेर्ने हो भने कहिलेकाहीँ हाम्रो इन्टरनेट कनेक्टिभिटी चाहिँ नभएको ठाउँमा, त्यस्तो ठाउँमा पनि यो सर्भिसहरू लिनलाई चाहिँ केही अप्ठ्यारो चाहिँ महसुस भएको जनगुनासोहरू चाहिँ सुनिन्छ होइन, ती कुराहरूलाई पनि हामीले एड्रेस नै गर्नुपर्छ। होइन भने जुन अहिले बिस्तारै बिस्तारै जुन हाम्रो कनेक्टिभिटी, जुन मोबाइल पेनेट्रेसनहरू, डाटा पेनेट्रेसनहरू जुन बढिरहेको छ, त्यो अवस्थामा चाहिँ पूर्ण रूपमा चाहिँ लिएको यो सर्भिस लिएको नै देखिन्छ।
12: अझै बुदागत रूपमा भन्दाखेरि सहसचिवज्यू, अलिकति यो अनलाइन सेवा हुँदाहुँदैखेरि पनि पूर्ण रूपमा त्यसको उपयोग हुन नसक्नुको कारण चाहिँ एउटा यो पुस्ताको कारणले होइन, अलिकति बुढाबुढी अझै पनि कतिपय ठाउँमा निरक्षरहरू हुनुहुन्छ, यो मोबाइल फोन र कम्प्युटर चलाउन सक्ने त्यो जनशक्ति अझै नभएको अवस्था हुनसक्छ, अर्को भौगोलिक कारण हुनसक्छ, कहिले काहीँ चाहिँ यो प्रविधिले पनि, यो प्रविधिले पनि काम नगरेको बेलामा पनि त्यो गर्न खोज्दाखेरि पनि नहुन सक्छ। अब यसको लागि चाहिँ हामीले के गर्दैछौँ भन्ने कुरा अलिक पछि गरौँला. अहिले चाहिँ अलिक बढी धेरै चलनमा आएको नागरिक एप छ होइन, यो नागरिक एप एउटा मोबाइलमा डाउनलोड गरिसकेपछि त्यसबाटै धेरै सेवा लिन सकिने यो सरकारले व्यवस्था गरेको छ. अलिकति यो नागरिक एपको बारेमा आम नागरिकलाई एउटा चेतना जगाउने हिसाबले कुरा गरौँ. आम नागरिकका लागि कति उपयोगी र प्रभावकारी भएको छ हामीले यो नागरिक एप अहिले अहिले प्रयोग गरिरहँदाखेरि?
13: एकदमै मिलनजी, यो नागरिक एप अहिले अब तपाईँ हामी लगभग धेरै अहिले लगभग 40 लाख भन्दा बढी यो नागरिकले चाहिँ यो अहिले नागरिक एप डाउनलोड गरेको रेकर्ड छ.
12: 40 लाख
13: हजुर. र यो नागरिक एपको सेवा हेर्नुभयो भने यो नागरिक एप आफैमा हामी कुनै पनि सिस्टमको अथवा कुनै पनि एजेन्सीको डाटा स्टोर गर्दैनौँ हामीले. जस के हुन्छ भने हरेक निकायको आफ्नै के छ त भन्दाखेरि डाटा छ, त्यो डाटालाई हामीले इन्टिग्रेटेड रूपमा सिङ्गल डोर मात्रै दिएको हो, च्यानल मात्रै दिएको हो. जस्तो फर इक्जाम्पल मैले ट्याक्सको विवरण हेर्न पाउँछु, मैले प्यान नम्बर लिङ्क गराएको छु भने नागरिकबाट ट्याक्स विवरण हेर्न मिल्छ. तर यसको मतलब ट्याक्सको विवरण मेरो नागरिक एपमा हाम्रो नागरिक एपमा स्टोर भएको होइन अथवा हामीले म्यानेज गरेको होइन. त्यो डाटा म्यानेज गर्ने अन्तर्राष्ट्रिय विभागले नै हो. तर जब नागरिकले नागरिक एपबाट हेर्न खोज्छ त्यो डाटा चाहिँ यो अन्तर्राष्ट्रियको सिस्टमबाट यता आएर देखाउने गर्ने हो.
12: त्यहाँ खोल्दाखेरि पनि अन्तर्राष्ट्रिय विभागको
13: च्यानल मात्रै दिएको हो. र कुनै पनि सर्भिस अहिले त कस्तो छ भने अघि पनि हामी चर्चा गऱ्यौँ, धेरै किसिमका सर्भिस छन्, धेरै ठाउँको युजर नेम पासवर्डहरू मैले चाहिँ नागरिकले कण्ठ गर्नुपर्ने त्यस्ता समस्याहरू छन्, र कुन कुन सर्भिसको लागि कहाँ जाने भन्ने किसिमको चाहिँ अवेरनेस पनि छैन. हो, त्यो मिनिमाइज गर्नको लागि नागरिक एप आएको हो. अहिले हामीले चाहिँ एउटा नागरिक एप भनेको सेन्ट्रल विन्डो अथवा सिङ्गल विन्डो जस्तो हामीले एउटा ट्रिट गर्यौँ त्यसलाई. र कुनै पनि सर्भिस लिनु पर्यो भने हामी एउटा सिङ्गल च्यानल नागरिक एप इन्स्टल गरिसकेपछि त्यहाँ लगइन गरिसकेपछि अरू सबै सर्भिसहरूमा एक्सेस पाओस् भन्ने तरिकाले यो डिजाइन भएको छ. र यसमा हेर्नुभयो भने उपयोगिताका कुरा हेर्ने हो भने तीनटा सर्भिसहरू विशेष गरी तीन किसिमको चाहिँ सर्भिसहरू पाइन्छ. एउटा चाहिँ यसैबाट नागरिक एपबाटै मैले कुनै रजिस्ट्रेसन फर्म भर्छु भन्न पनि पाइयो. जस्तै लोकसेवा आयोगको प्रोफाइल बनाउनु पर्यो भने लोकसेवाको साइटमा गइरहनु परेन, नागरिक एपकै साइटमा गएर लोकसेवाको फर्म भर्न मिल्यो, भनेको रजिस्ट्रेसन गर्न मिल्यो एउटा काम. त्यसै गरी प्यानको लागि पनि तपाईँ यहीँबाट पनि रजिस्टर गर्न सक्नुभयो भनेपछि रजिस्ट्रेसन काम गर्न पाउनुहुन्छ. भने दोस्रो काम भनेको चाहिँ के हो भने मैले हेर्ने स्टेटमेन्टहरू हेर्ने
12: हो.
13: जस्तै भनौँ न मेरो सञ्चय कोषको मेरो ब्यालेन्सको स्टेटमेन्ट हेर्ने हो कि, नागरिक लगानी कोषको स्टेटमेन्ट हेर्ने हो कि, अथवा ट्याक्सकै विवरण पनि मैले स्टेटमेन्ट हेर्ने भ्यू गर्ने अथवा रिपोर्टहरू हेर्ने भने. तेस्रो काम भनेको चाहिँ मैले ट्रान्जेक्सनहरू पनि गर्ने. जस्तो भोलिका दिनमा हामीले पासपोर्टका रिन्यूका कुरादेखि लिएर यी ट्रान्जेक्सनै यसैबाट सिस्टमबाटै गर्न सक्छ.
12: अहिले चाहिँ छैन त्यो,
13: अहिले पनि हामी कुनै सर्भिस दिएर आएको छौँ. र अहिले भर्खर रिसेन्टली एउटा चाहिँ हामीले अटोफिल भनेर यो ब्याङ्कहरूलाई हामीले खोलिदिएका छौँ. कस्तो भने ब्याङ्कमा फर्म भर्नु पर्यो भने तपाईँले तीन पुस्तीदेखि लिएर होइन आफ्नो ठेगानाहरू सबै फर्म भर्दाखेरि केही नै भने 10 मिनट लाग्छ. त्यही कुरालाई हामीले के गरिदियौँ भने नागरिक एपमा स्क्यान गरेर, नागरिक एपबाट स्क्यान गरेर अटोमेटिकली नागरिक एपमा स्टोर भएको डाटा, लोकली जुन स्टोर भएको डाटालाई स्वत उसले कन्सेन्ट दिएर नागरिकले स्वत चाहिँ यो ब्याङ्कको चाहिँ फर्म भर्न मिल्ने गरी, त्यसले गर्दा 1-2 मिनटमै ब्याङ्कको फर्म भर्न मिल्ने अवस्था भएको छ. भनेपछि यसरी भोलिका दिनमा बिस्तारै हामीले यो नागरिक एपलाई चाहिँ ट्रान्जेक्सन यसैबाट सेवा प्रभाव कसरी गर्ने भनेर चाहिँ विस्तार गर्ने चाहिँ हाम्रो प्लान पनि भइरहेको छ, चलि पनि रहेको छ.
12: अब अलिकति यो धेरैलाई त्यो चासो पनि होला, नागरिक एप प्रयोग चाहिँ कसरी गर्ने, एउटा डाउनलोड गरिसकेपछि सबै कुरा त्यहाँ आउँछ अथवा के गर्नुपर्छ?
13: यो हामीले यो नागरिक एपको लागि चाहिँ पहिला हामीले चाहिँ यो तपाईँहरूले मोबाइल एप चाहिँ इन्स्टल गर्नु पर्यो, डाउनलोड गर्नु पर्यो. सुरुमा त यो दुइटैमा छ, हाम्रो एन्ड्रोइड र आइओएस दुइटै भर्सनमा छ, तपाईँले डाउनलोड गर्नु पर्यो. डाउनलोड भइसकेपछि एउटा यसको मेन विशेषता भनेर चाहिँ के हो भने तपाईँकै नाममा रजिस्टर भएको मोबाइल चाहिन्छ, मोबाइल नम्बर चाहिन्छ, भनेको एनसेलमा अथवा नेपाल टेलिकममा आफ्नै भनौँ न स्पेलिङ सहित मिल्ने किसिमको चाहिँ हुनु पर्यो.
12: र प्रायसँग छ पनि त्यो
13: अहिले छ, अहिले बिस्तारै चेन्ज भएको अवस्था छ. र यदि त्यो मिलिसकेपछि तपाईँकोमा ओटिपी आउँछ र तपाईँ यसको लागि इलिजिबल हुनुभयो, योग्य हुनुभयो. फर्स्ट टाइम चाहिँ तपाईँले चलाउँदाखेरि त्यो मोबाइल नम्बरसँग म्याच गराउनु पनि हुन्छ. त्यसपछि यो मोबाइल त म्याच भयो, अब मोबाइल म्याच भएर डाउनलोड हुँदैमा तपाईँले सबै सर्भिसहरू अघि हामी चर्चा गरेका सबै सर्भिस आउँदैनन्, त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि त्यसको पहिचान तपाईँको केही कागजातहरू चाहिन्छ त्यो दर्ता गर्नको लागि चाहिँ, जस्तै कि नागरिकताको विवरणहरू, कि चाहिँ नेसनल आइडीको विवरण, कि तपाईँको पासपोर्ट, भोटर आइडी नम्बरहरू अथवा केही न केही एउटा के न के विवरण चाहिँ तपाईँले एउटा इन्ट्री गरिसकेपछि बल्ल अरू सर्भिसलाई चाहिँ लिङ्क गर्नको लागि तपाईँ चाहिँ इलिजिबल हुनुहुन्छ. त्यति चिज चाहिँ तपाईँ
12: उदाहरणको लागि मैले नागरिकता वा राष्ट्रिय परिचय पत्रको विवरण राखेँ भने अब मेरो सवारी चालक अनुमति पत्र र मेरो चाहिँ कलेजहरूको चाहिँ प्रमाण पत्र पनि त्यहाँ देखिन्छ.
13: हो अब सो त देखिँदैन हजुर, अघि भनिहाल्यौँ हामीले, पहिला हामीले डाउनलोड गर्यौँ मोबाइल नम्बर पनि मेरै नाममा रहेछ, म्याच भयो. त्यसपछि हामीले नागरिकता विवरणबाट मैले आफूलाई परिचय गराए चिनाए त्यहाँ. त्यसपछि अब मलाई कुन सर्भिस चाहिँ लिङ्क गर्ने हो, किनभने नागरिकमा त हामीले लगभग धेरैवटा सर्भिसहरू प्रोभाइड गरेका छौँ. सबै सर्भिस सबै नागरिकलाई एप्लिकेबल छैन, कसैलाई कुनै सर्भिस एप्लिकेबल छ, कसैलाई कुनै अर्को छ. त्यही भएर हामीले के गरेका छौँ भने जुन सर्भिस चाहिन्छ त्यहाँ देखिन्छ, एभाइलेबल देखिन्छ, तर लिङ्क गर्नुपर्ने हुन्छ. जस्तै तपाईँले चाहिँ ड्राइभिङ लाइसेन्स हेर्नु पर्यो भने त्यहाँ ड्राइभिङ लाइसेन्सको सर्भिसमा गएर तपाईँले आफ्नो लाइसेन्स नम्बर त्यहाँ हाल्नुभयो भने र तपाईँको नाम म्याच भयो भने फेरि त्यो अलरेडी जुन तपाईँले नाम दिइसक्नु भएको छ नागरी एपमा, त्यो नाम यदि तपाईँको ड्राइभिङ लाइसेन्सको सिस्टममा त्यही नामको छ भने म्याच भयो भने अनि लाइसेन्स चाहिँ के हुन्छ, लिङ्क हुन्छ. अब त्यसपछि चाहिँ फेरि सधैँ देखिन्छ,
12: एकदम
13: एकचोटि चाहिँ वान टाइम चाहिँ लिङ्क हुन्छ.
12: जुनसुकैको पनि गर्नु, जस्तो तपाईँको
13: एकदम
12: विश्वविद्यालयको प्रमाण पत्र पनि एकचोटि त्यहाँ तपाईँले विवरण चाहिँ भर्नु पर्यो त्यसपछि पछि हेर्दाखेरि
13: विवरण पनि धेरै चाहिँदैन. जस्तै पासवर्ड लिङ्क गर्नु पर्यो भने तपाईँले पासवर्ड नम्बर चाहिँ तपाईँले दिनुभयो भने यदि त्यो पासवर्डको नम्बर र तपाईँको अलरेडी रजिस्टर भएको नामहरू म्याच भयो भने अटोमेटिकली लिङ्क भएर सधैँलाई अब त्यसपछि त्यो सर्भिस तपाईँले लिन पाउनुभयो.
12: एकदम यो कुनै बेला चाहिँ यो नागरिक एपमा देखिने विवरण गलत भयो भने त्यो सत्याउन चाहिँ के गर्नुपर्छ?
13: हो अब एकदमै यो धेरै जनताको गुनासो आएको छ. कहिलेकाहीँ हामी कहाँ पनि धेरै फोन आउने चाहिँ कस्तो छ भने यो नागरी एप चलेन अथवा मेरो डाटा चाहिँ मिस्टेक देखायो भने, तर त्यो भनेको नागरी एपको समस्या होइन. सुरुमै भने कहिलेकाहीँ स्पेलिङ मिसम्याच भएर स्पेलिङ सानो नमिलेर लिङ्क हुँदैन. त्यो कारण के भन्दाखेरि हामी डाटा स्टोर गर्ने होइनौँ, डाटा म्यानेज पनि नागरी एपले गर्ने होइन. यदि कुनै मिस्टेक छ भने तपाईँको ओरिजिनल जो ओनर हो, त्यो डाटाको ओनर हो, जसले त्यो म्यानेज गर्ने हो, त्यहाँ हाम्रो समस्या छ भनी बुझ्नु पर्यो. र हामीले त्यहाँ इन्फर्मेसन आउँछ नागरी एपमा यदि त्यहाँ कुनै इरर आयो भने, र तपाईँले सम्बन्धित ठाउँमा सम्बन्धित एजेन्सीमा गएर तपाईँको विवरण चाहिँ मिलेको छ कि छैन हेर्ने, अथवा मिलाएको छैन भने उहाँहरूको प्रक्रिया के छ त्यो प्रक्रिया अनुसार चाहिँ सच्याउनु पर्ने हुन्छ.
12: एकदम
13: नागरिक एपमा आएर हामीले सच्याउने.
12: जस्तो उदाहरणको लागि नागरिक एपमा नागरिकताको विवरण गल्ती देखियो भने तपाईँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर सच्याउनु पर्छ.
13: एकदमै यो नागरिक एपबाटै तपाईँले सच्याउने त्यो सर्भिस चाहिँ छैन र हामीले त्यो गर्न सकिने सम्भावना पनि छैन, किनभने त्यो यो हामीले
12: लिङ्क मात्रै गराइदिनु,
13: लिङ्क मात्रै गरेको
12: देखाउने ठाउँ मात्रै बताइदिनु. एकदम यसलाई पनि प्रश्न पार्नुभयो. अब कतिपयको एउटा चासो के हुन सक्छ भने, जस्तो मैले नागरिकता बनाएको वर्ष अगाडि 40-50 वर्ष अगाडि, म अहिले 60-70 वर्ष भइसकेँ होइन, अब मैले नागरिक एपमा मैले नागरिकताको विवरण त्यत्रो त्यो बेला त कम्प्युटरहरू केही थिएन, हातले लेखेको हुन्थ्यो, त्यो राख्या हुन्छ भन्ने पनि हुन्छ.
13: अहिले चाहिँ सबै लगभग तपाईँहरूले हेर्नुभयो भने सरकारी अफिसमा भएका यी पुराना विवरणहरू लगभग डिजिटाइज भइसकेको अवस्था छ. उहाँले पनि नागरिकताको विवरण सबै एन्ट्री भइसकेको छ, तर कहिलेकाहीँ एन्ट्री गर्ने बेलामा पुरानो ढड्डाहरूबाट गर्दाखेरि केही नम्बरहरू पुरानो किसिमको कुनै मेकानिजमहरू कहिले डुप्लिकेसनहरू भइदिने त्यस्ता किसिमका भएको हुनाले यता गर्दा यस्ता समस्याहरू देखिया छ. तर डिजिटाइज चाहिँ भएको,
12: यदि त्यो समस्या देखियो भने चाहिँ अघि तपाईँले भने जस्तै सम्बन्धित जिल्ला प्रशासन कार्यालय
13: कुनै सर्भिस डिजिटाइज भएको छैन भने हामीले नागरी एपमा लिङ्क गर्ने अथवा त्यो सर्भिस चाहिँ प्रोभाइड गर्दैनौँ हामी. त्यही भएर यदि नागरी एपमा कुनै सर्भिस देखिन्छ भने त्यो भनेको त्यहाँको डाटा किस भइसकेको छ, डिजिटाइज भइसकेको छ भन्ने नै बुझ्नुपर्छ.
12: अब यसमै एउटा जिज्ञासा अर्को नै हुन सक्छ कि, जस्तो पछि मात्रै यो ट्राफिक लाइसेन्स चाहिँ नागरिक एपबाट देखाउँदा पनि हुने ट्राफिक प्रहरीलाई भयो, अब अरू ठाउँमा मलाई नागरिकता देखाऊ भनेर सोधे भने मैले नागरिक एपमा भएको नागरिकता देखाउँदा मान्ने हुन्छ?
13: अब यस्तो छ हेर्नुहोस्, यो धेरै सर्भिसहरू छ. अब जसरी अघि भन्नुभयो तपाईँले लाइसेन्सलाई चाहिँ अहिले मान्यता दिन थाल्यो, तर अब यो अरू सर्भिसहरू सबैलाई मान्यता अहिले नदिइरहेको भन्ने पनि सुनिन्छ. अब बिस्तारै हामी चाहिँ के चाहिँ गर्दैछौँ भन्दाखेरि, यो नागरिक एपमा छ भने त्यो चाहिँ भेरिफाई पनि गर्न सक्ने, यो हामी चाहिँ अलिक टेक्निकल शब्दमा डिजिटल भेरिफाइबल क्रेडेन्सियल भन्छौँ हामी. यो इन्डियामा पनि यस्तै टाइपको डिजिलक भन्ने कन्सेप्ट छ. उहाँहरूको चाहिँ के हो भने, कम्तीमा नागरिक एपमा कुनै मेरो डकुमेन्ट सेभ छ. धेरै सर्भिसहरू छ, अब जसरी अघि भन्नुभयो तपाईँले लाइसेन्सलाई चाहिँ अहिले मान्यता दिन थाल्यो, तर अब यो अरू सर्भिसहरू सबैलाई मान्यता अहिले नदिइरहेको भन्ने पनि सुनिन्छ. अब बिस्तारै हामी चाहिँ के चाहिँ गर्दैछौँ भन्दाखेरि

0: छ भने त्यो मार्क्सले चाहिँ युनिभर्सिटीले नै इस्यु गरेको हो कि होइन, एउटा कुनै इस्यु गर्ने एजेन्सी हामीले भेरिफाई गर्न सक्ने कुनै किसिमको मेकानिजमहरू हामीले गर्न सक्यौँ भने भोलि त्यही डकुमेन्ट चाहिँ अथराइज हुन्छ, त्यही डकुमेन्ट चाहिँ एथेन्टिकेटेड हुन्छ र त्यहीँबाट सर्भिस दिन सक्ने भन्ने त्यो एङ्गलबाट हामी सोचिरहेको छौँ। भोलिका दिनमा चाहिँ यो डिजिटल भेरिफाइबल क्रेडेन्सियलको रूपमा चाहिँ यसलाई
1: नागरिक भनेपछि यसरी बुझौँ न, अब अहिले जसरी नागरिक एपमा भएको सवारी चालक अनुमति पत्र देखाउँदा ट्राफिक प्रहरीले चाहिँ मान्यता दिन थालेको छ, यसै गरी भोलि पर्सि
0: अरू सर्भिसहरूलाई पनि
1: अरू प्रमाणपत्रहरू विश्वविद्यालयका प्रमाणपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रका विवरण पनि मैले एउटा मोबाइल बोकेर हिँड्दाखेरि नागरिक एपमा भएको यो विवरण देखाउँदाखेरि मान्य हुने गरी
0: तपाईँहरू त्यस्तो किसिमको भेरिफाई गर्ने मेकानिजम पनि हामीले चाहिँ बनाउनु पर्ने हुन्छ, ती कुराहरूको लागि हामी चाहिँ प्लान गर्दैछौँ।
1: अब यसमै नागरिक एपमै जोडेर गर्दाखेरि अरू तपाईँहरूका योजना के छ, नागरिक एपकै सेवालाई अझै प्रभावकारी, विश्वसनीय र विस्तार गर्ने अरू कार्यक्रमहरू?
0: अब यस्तो छ, अब अहिले हामीले धेरै सर्भिसहरू त हामीले इन्क्लुड गरिसकेका छौँ, अब विस्तार अरू सर्भिसहरू पनि हामी एड गर्नुपर्ने अवस्था छ, जस्तै यो पासपोर्टको चाहिँ रिन्यू गर्न सकिने सिस्टमबाटै भन्ने कुरा, ट्राभल यो इमिग्रेसनको ट्राभल हिस्ट्रीका कुराहरू, युनिभर्सिटी पनि हामीले अहिलेसम्म दुईटा मात्रै युनिभर्सिटीको यो मार्कसिटहरू पुरानो रेकर्डहरू इन्टिग्रेट गरेका छौँ, अब अरू अरू युनिभर्सिटी पनि हामी गर्दैछौँ, यी कुराहरू एउटा पाटो छ। र अर्को अघि पनि मैले भने यो बिस्तारै सर्भिस मात्रै जोडेर भएन, यो सर्भिसलाई चाहिँ सबैले मान्ने हुने किसिमको मेकानिजमहरू बिस्तारै गर्नुपर्ने छ भने अर्को चाहिँ कम्प्लिट सर्भिस साइकल नै हामीले यहाँबाट गर्ने भनेको भोलिका दिनमा अरू सर्भिसमा जानै नपर्ने गरी भनौँ न, जुन जस्तो ट्याक्सले जे जे सर्भिस चाहिँ उसले आफ्नो सिस्टमबाट प्रोभाइड गरिरहेको छ त्यो हरेक सर्भिस चाहिँ हाम्रो यहीँ नागरिकबाटै दिन सक्ने किसिमको चाहिँ एउटा कम्प्लिट एउटा सर्भिस साइकल चाहिँ गर्ने भन्ने कन्सेप्ट चाहिँ हामी यहाँ गरिरहेछौँ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: NBL अटो लोन
5: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
4: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: कृषि मन्त्र नार्कसँग
3: धान रोपेको 2-3 हप्तापछि खेतमा पानी जमिरहेमा जरा कुहिने रोग लाग्न सक्छ, त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्।
7: पानीको धारा त बन्द भयो तर ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: बदलिँदो नेपालमा आज हामी अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँग कुरा गरिरहेका छौं। सहसचिवजी, तपाईँलाई फेरि पनि उज्यालोमा स्वागत छ। आज हामी तपाईँसँग सरकारी अनलाइन सेवालाई प्रभावकारी बनाउन तपाईँहरूले गरिरहनु भएको काम र आम नागरिकले ध्यान दिनुपर्ने र आम नागरिकले कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले एकदम काम लाग्ने कुरा नागरिक एपदेखि लिएर तपाईँहरूको अहिले यो सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना भइसकेपछि चाहिँ अब यसबाट गर्ने कामको बारेमा पनि जानकारी दिनुभयो। अब फेरि हामी यही कुरालाई निरन्तरता दिउँ। अहिले यो सरकारी वेबसाइटहरू, मन्त्रालय, विभाग र अरू कार्यालयहरूको वेबसाइट खोल्दाखेरि चाहिँ एउटा आकृति देखिन्छ, निलो मान्छेको आकृति, हात फैलाएको, यो बारेमा अलिकति भनिदिनुहोस् न, यो कस्तो खालको के हो?
1: एकदम यो धेरैलाई जिज्ञासा लाग्न सक्छ होइन, यो विषय अहिले पछिल्लो समयमा त्यस्तो किसिमको आकृति देख्नुहुन्छ। त्यो भनेको चाहिँ यो दृष्टिबिन, कम दृष्टि भएका ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई सरकारी सूचनामा सहज पहुँच कसरी दिलाउने भनेर यो एक्सेसिबिलिटी भन्ने एउटा सुविधा हुन्छ, त्यो सुविधा दिनको लागि चाहिँ हामीले यो व्यवस्था गरेका हौं। यो नेपाल सरकारको शासकीय सुधारका यो सही कार्यसूची अन्तर्गत अहिले यो हामीले चाहिँ धेरै जसो वेबसाइटहरूमा यो सुविधा चाहिँ दिइसकेका छौँ।
0: त्यो निलो आकृति
1: आकृति जस्तो देखिन्छ र त्यहाँ चाहिँ विभिन्न किसिमका, त्यहाँ क्लिक गर्नुभयो भने 12 त्यस्ता
0: सुविधाहरू
1: देखिन्छ। जस्तै तपाईँले त्यहाँ गएर यो अक्षरको आकार बढाउनु पर्यो, जस्तै अलि आँखा कम देख्ने मान्छे वेबसाइट देखेन भने त्यहाँ चाहिँ क्लिक गर्नुभयो भने अक्षर आफै ठुलो हुन्छ, होल वेबसाइटको अक्षरै ठुलो हुन्छ। अनि त्यसपछि कहिले त्यहाँ कन्ट्रास्टहरू, कलरको कुनै प्रब्लम छ भने तपाईँले कन्ट्रास्ट यो बढाउन सकिन्छ, हाई कन्ट्रास्टमा लान सकिन्छ, अनि कलरहरू चेन्ज गर्न सक्नुहुन्छ तपाईँले, अथवा यस्तो किसिमको चाहिँ यो विभिन्न किसिमका यी 12 सुविधाहरू छन्। यो 12 सुविधा चाहिँ यस्तो किसिमको दृष्टिविहीन अथवा कम आँखा देख्ने
0: फरक क्षमता भएकाहरूलाई लक्षित गर्दै तपाईँहरूले
1: वेबसाइटको कन्टेन्ट सहिलैसँग चाहिँ तपाईँको एक्सेस होस्, उहाँहरूलाई चाहिँ अप्ठ्यारो नहोस् भन्ने किसिमको चाहिँ त्यो सुविधा चाहिँ अहिले हामीले यो जुन टेम्पलेट छ गभर्मेन्टको, जुन हाम्रो टेम्पलेट युज गरेर वेबसाइटहरू बनाउनु भएको छ, त्यो वेबसाइटहरूमा यो सुविधा चाहिँ अहिले थपेका छौँ।
0: त्यो सुविधा थपिसकेपछि चाहिँ तपाईँहरूलाई केही प्रतिक्रिया छ? हामीलाई एकदम सजिलो भयो भन्ने त्यस्तो खालको
1: एकदम किनभने त्यो वर्गका मान्छेहरूले जुन पहिला जुन डिफिकल्टी भोगिरहनु भएको थियो, हाम्रो नेपाल सरकारकै सूचनाहरूलाई एक्सेस गर्न डिफिकल्ट भइरहेको थियो भने त्यो उहाँहरूले नै आफैले त्यो कस्टमाइज गरेर आफ्नो इच्छा अनुसार अथवा आफ्नो क्षमता अनुसार चाहिँ साइजहरू बढाउने, घटाउने, कलरहरू चेन्ज गर्ने भन्नेले गर्दा पक्कै पनि यसले चाहिँ हाम्रो राम्रो फिडब्याकहरू लाछ। एउटा समाजको हरेक वर्ग, क्षेत्र, लिङ्ग भनौँ न, फरक प्रकृतिका मान्छेहरूले अथवा फरक क्षमता भएका मान्छेहरूले पनि सर्भिस लिन सक्नुभएको अवस्था हो।
0: एकदम यो पनि तपाईँहरूले सरकारले गरेको एकदम राम्रो काम धेरैले प्रशंसा गरिरहनु भएको छ। अर्को यो वेबसाइट चलाउन प्राविधिक ज्ञान कम भएका नागरिकलाई पनि सहज बनाउन सरकारले अरू के कस्ता व्यवस्था गर्ने सोच बनाइरहेको छ?
1: अब अघि नै हामीले एउटा फिचरको कुरा त गरि नै सक्यौँ, एक्सेसिबिलिटी बढाउने कामहरू। त्यो सँगसँगै हामीले एउटा अहिले चाहिँ पहिला गभर्मेन्टको साइट हेर्नुभयो भने निकाय पछि फरक हुन्छ। हेर्नुहोस्, केही खोज्नु पर्यो भने त्यो कहाँ हुन्छ भन्ने कुरा जानकारी हुँदैन थियो भने अहिले चाहिँ हामीले के गरेका छौँ भन्दाखेरि एउटा टेम्प्लेट बनाइदिएका छौँ गभर्मेन्टको इन्टिग्रेटेड वेबसाइट, र अहिले हरेक निकायले छुट्टै खर्च गरेर वेबसाइट बनाइरहनु पर्दैन। कुनै निकायलाई वेबसाइट चाहियो भने हाम्रो कार्यालयले त्यो टेम्प्लेट सुविधा प्रोभाइड गर्छ, हरेकलाई त्यही टेम्प्लेट युज गर्नु भएको छ अहिले। त्यसले गर्दा चाहिँ के भने एकरूपता पनि बढ्यो अहिले,
0: सँगसँगै यो सरकारी हो कि होइन भन्ने कुरा पनि
1: हो कि होइन भन्ने कुरा पनि भयो, प्लस एकरूपता कुन अर्थ भन्दाखेरि कुन इन्फर्मेसन कहाँ हुन्छ भन्ने कुरा पनि सरसँग पत्ता लाउन सकियो, एउटा कुरा हो। अर्को चाहिँ हामीले वेबसाइटमा के राख्नुपर्छ भन्ने किसिमको एउटा निर्देशिका पनि जारी भएको छ, कम्तीमा कस्ता कस्ता इन्फर्मेसन राख्नुपर्छ, कति समयमा चाहिँ वेबसाइट अपडेट गर्नुपर्छ, कुनै कुरा चेन्ज भयो भने न्युजहरू चाहिँ यति दिनभित्र, यति घण्टाभित्र चाहिँ अपडेट गरिसक्नु पर्ने, यस्ता किसिमका चाहिँ ती सुधारहरू हामीले चाहिँ गरिरहेछौँ अहिले वेबसाइटको लागि।
0: एकदम। अब अर्को नि सहसचिवज्यू, सरकारी वेबसाइटमा सूचना खोज्दा नागरिकले चाहिँ आधिकारिक वेबसाइट हो कि होइन भनेर कसरी छुट्याउने, यसमै जोड्दाखेरि चाहिँ?
1: एकदमै यो अहिले चाहिँ साइबर सेक्युरिटीका च्यालेन्जहरू, जोखिमहरू बढ़िरहेको अवस्था, कसैलाई झुक्याउने कुराहरू पनि आइरहेको हुन्छ, कहिले काहीँ फेक न्युजहरू आएको हुन्छ, त्यही भएर चाहिँ हामीले यो एकदमै विचार गर्नुपर्छ। र त्यो साँच्चीकै सरकारी हो कि होइन भन्नलाई तपाईँले एउटा फर्स्टमा चाहिँ के हेर्नु होला भने त्यो वेबसाइटको चाहिँ एड्रेस, त्यो एड्रेसमा चाहिँ हामी डोमेन भन्छौँ।
0: हजुर,
1: जस्तो कुनै कुनै वेबसाइट चाहिँ लास्टमा .com.np भन्ने हुन्छ, कुनै साइटमा चाहिँ .edu.np भन्ने हुन्छ भने त्यो गभर्मेन्टको साइट हो भने चाहिँ .gov.np भन्ने चाहिँ हुनै पर्यो। त्यो गभर्मेन्टको साइट हो होइन भन्नलाई छुट्याउने एउटा आधार चाहिँ त्यही नै हो। जस्तै इक्जाम्पलमा चाहिँ डिपार्टमेन्ट अफ आइटी भन्ने पहिला विभाग थियो जुन त्यसको साइट हेऱ्यौँ भने doit.gov.np भनेको लास्टमा .gov.np भन्ने हुन्छ, यसलाई हामी डोमेन नेम भन्छौँ। त्यो डोमेन हेर्नु पर्यो सुरुमा, किनभने यो सरकारी डोमेन भनेको चाहिँ के हुन्छ भन्दाखेरि यो साँच्चीकै सरकारी अफिस हो होइन भेरिफाई गरेर, हाम्रो जुन अघि आइडिएमसीको कुरा गरेको थियौँ, एकीकृत डाटा व्यवस्थापन केन्द्रले चाहिँ त्यो रजिस्ट्रेसन गर्छ, त्यो रजिस्ट्रेसन सरकारी निकायले नै गर्ने भएको हुनाले त्यो सरकारी हो भन्ने कुरा क्लियर हुन्छ। त्यही भएर डोमेन चाहिँ हेर्नुपर्छ एउटा, र सँगसँगै अरू त्यसपछि त्यहाँ चाहिँ अरू चिजहरू पनि लेखिदिया हुन्छ, त्यहाँ कन्ट्याक्ट पर्सनदेखि लिएर होइन कुनै इमेलहरू अथवा फोन नम्बरहरू राखेको हुन्छ, साँच्चीकै त्यो अफिस अनुसारको डोमेन छ कि छैन ती कुराहरू, कहिलेकाहीँ स्पेलिङ सानो बिगारेको हुनसक्छ मान्छेले झुक्याउनलाई, जस्तै doit.gov.np को भन्ने ठाउँमा कसैले doit.com.np भनेर त्यस्तै किसिमको साइट गरेर यो गभर्मेन्टको साइट भन्न सक्ला, फिसिङ भन्छौँ हामी त्यस्तो केसमा झुक्याउनलाई। त्यही भएर यी कुराहरू चाहिँ हामीले हेर्नुपर्छ
0: एकदम। यसलाई नै प्रश्न पार्नुभयो सहसर्किटज्यू। अर्को यो सरकारी वेबसाइटमा सेवा खोज्ने र अनलाइन आवेदन दिने यो प्रक्रिया चाहिँ अलिकति प्रश्न पारिदिनुहोस् न, कसरी गर्ने?
1: अब वेबसाइटमा सेवा खोज्ने र अनलाइन आवेदन दिने भनेको चाहिँ यो चाहिँ एकै किसिमको हुन्छ भन्ने छैन। हेर्नुहोस् कुन निकायको सेवा कस्तो लेभल लिइरहनु भएको छ,
0: उदाहरण दिनु पर्छ,
1: त्यस्तै त्यही अनुसार हुन्छ। अघि हामीले कुरा गर्ने दुई किसिमले जान सकियो, एउटा चाहिँ उहाँहरूकै जुन सर्भिस दिनुभएको छ डोमेन अथवा उहाँहरूकै साइटमा गएर चाहिँ त्यो सर्भिस लिनुपर्ने हुनसक्छ। जस्तै इक्जाम्पलमा चाहिँ ट्याक्सको सर्भिस लिनु पर्यो, मैले प्यान रजिस्टर गर्नु पर्यो भने अन्तर्राष्ट्रिय विभागको साइटमा गएर तपाईँ अनलाइन सर्भिस भनेर त्यहाँ हेर्नुभयो भने कतै ट्याक्स पोर्टल भन्ने हुन्छ त्यहाँ, अनि ट्याक्स पोर्टलमा तपाईँलाई चाहिँ त्यो इन्स्ट्रक्सन अनुसारको चाहिँ काम गर्नुपर्ने हुनुहुन्छ भने, अर्को सुविधा भनेको चाहिँ त्यही सर्भिस चाहिँ अघि हामी चर्चा गरिनु नागरी एपमा गएर त्यो नागरी एपको विन्डो युज गरेर फेरि त्यही सर्भिस पनि दिन सकियो। त्यही भएर यो भनेको चाहिँ एजेन्सी अनुसार चाहिँ
0: कार्यालय अनुसार चाहिँ फरक फरक हुन सक्छ। सहसचिवज्यू धेरै कुरा तपाईँले गरिसक्नु भयो, अघि तपाईँले यो एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कुरा गर्नुभएको थियो, अलिकति यो खास चाहिँ के हो र यसले नागरिकलाई प्रत्यक्ष कसरी फाइदा पुर्याउँछ?
1: एकीकृत वेबसाइट व्यवस्थापन केन्द्र भन्नुभयो, थोरै अघि हामीले थोरै कुरा त गरि नै सक्यौं र यसमा चाहिँ विशेष गरी पहिला चाहिँ के हुन्छ भने हरेक निकायको आफ्नै वेबसाइटहरू हुने, कसैको कलर एक किसिमको हुने, कसैको अर्कै हुने, कसैको फन्ड सानो हुने, कसैको ठूलो हुने, कसैले तपाईँको 2 लाख रुपियाँ खर्च गरेर वेबसाइट बनाउने, कसैले 10 लाख रुपियाँ खर्च गर्ने, यस्तो किसिमको चाहिँ एकरूपता थिएन। त्यो फरक फरक किसिमको चाहिँ यो देख्थ्यौँ भने त्यो गभर्मेन्टले मितवेयी हुनलाई अथवा एकरूपता ल्याउनको लागि चाहिँ एउटा अहिले हाम्रो कार्यालयले पहिला जुन सूचना प्रति विभाग थियो त्यो सूचना प्रति विभागले एउटा गभर्मेन्ट वेबसाइटको एउटा टेम्प्लेटको चाहिँ विकास गरेको छ र त्यो टेम्प्लेट विकास गरिसकेपछि कुनै पनि अरू निकायलाई जसलाई चाहिन्छ त्यसले त्यही टेम्प्लेट युज गरेर आफ्नो डाटा मात्रै चेन्ज गर्ने, अरू केही गर्नु पर्दैन, इन्फर्मेसन चाहिँ त्यो एजेन्सीको हुन्छ तर सिस्टम चाहिँ यही हाम्रो डिओआईटी अहिले चाहिँ आइटी डिजिओ भनेर भनेको छ जुन सूचना प्रति विद्युतीय शासन कार्यालयले त्यहाँ चलाइरहेछ सञ्चालन गरिरहेछ त्यसले चाहिँ ह्यान्डल गर्ने हो र उहाँहरूले होस्टिङदेखि लिएर कुनै पनि यो इन्फ्रास्ट्रक्चरमा पनि समस्या भएन, सबै काम चाहिँ हाम्रो कार्यालयले गरिदिने भयो। उहाँले खालि अपडेटको काम चाहिँ म्यानेज गर्ने काम मात्रै उहाँले गर्नुभयो। त्यो लेभल त्यो कन्सेप्टले चाहिँ हामीले यो टेम्प्लेटको अवस्था जुन यो इन्टिग्रेटेड वेबसाइटको कन्सेप्ट चाहिँ ल्याएको हो।
0: आज हामीसँग सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट हुनुहुन्छ। आज हामी सरकारी कार्यालयको सेवा अनलाइनबाट लिँदाखेरि के कुरामा ध्यान दिने अनि कस्ता खालका सेवा चाहिँ सरकारी अनलाइनबाट पाइन्छ भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। सहसचिवज्यूले धेरै कुरा भनिसक्नु भएको छ। अब अनि सहसचिवज्यू, हामीले यो सेवा लिने कुरा त तपाईँले नागरिकलाई सजिलो भरपर्दो विश्वसनीय बनाउनको लागि सरकारले धेरै काम गरिरहेको र आउँदा दिनमा पनि काम गर्ने योजना रहेको जानकारी दिनुभयो। अब यसरी सेवा लिइरहँदाखेरि नागरिकले गर्ने गल्तीहरू हुन सक्छन्, तपाईँहरूले हेर्दाखेरि चाहिँ कुन कस्ता गल्तीहरू छन् जुन नागरिकले गर्न हुँदैन?
1: पक्कै मिलनजी, अहिले कहिलेकाहीँ हामीले जनताले आफैले कहिलेकाहीँ त्यो सर्भिस लिने क्रममा जुन फर्महरू भनिन्छ विवरणहरू भनिन्छ त्यो विवरणहरू भर्दाखेरि अलि केयरलेस भनौँ अथवा कहिलेकाहीँ नजानेर हुन नि सक्छ, त्यस्ता कुराहरू गलत विवरणहरू प्रविष्टि गर्दाखेरि त्यो सानो अघि पनि हामीले भन्यौँ नि नामको स्पेलिङ चाहिँ काहीँ एउटा लेख्ने काहीँ अर्को लेख्दाखेरि काहीँ जन्ममितिमा चाहिँ तपाईँको चाहिँ अब भनौँ न अलि थोरै किसिमको अलि फरक विवरणहरू दिँदाखेरि यस्तो किसिमको सबभन्दा बढी अहिले देखिएको चाहिँ यो विवरणहरूमा चाहिँ एक्युरेट नहुने एकरूपता नहुने त्यस्तो हुँदाखेरि पछि गएर त्यही विवरण सच्याउनु पर्यो भने पनि लामो प्रोसेस हुने फेरि भावनाले त्यस्ता किसिमको चाहिँ गल्तीहरू देखेको छ जस्तो लाग्छ अहिले चाहिँ.
0: अर्को यो नागरिकता, मोबाइल नम्बर, बैंक विवरण र अरू व्यक्तिगत सूचना अनलाइनमा दिँदाखेरिका जोखिम र त्यसबाट ध्यान दिनुपर्ने कुरा चाहिँ के हुन्?
1: हजुर, एकदमै यो पर्सनल इन्फर्मेसन जो हाम्रो नेपालको कन्टेक्स्टमा हेर्ने भने अहिले बिस्तारै बिस्तारै एउटा चेतना, एउटा अवेरनेस बढ्दै गएको छ. हामीले पर्सनल इन्फर्मेसन चाहिँ पब्लिक दिनु हुँदैन भन्ने कुरो, र अहिले पनि कति वेबसाइटहरूले चाहिँ आवश्यक हो होइन पर्सनल इन्फर्मेसन माग पनि रहेको हुन्छ. त्यो साँच्चीकै आवश्यक हो कि होइन यी कुरा विचार गर्नुपर्ने हुन्छ. र नागरिकले पनि साँच्चीकै कुनै त्यस्ता विवरणहरू दिँदैछु भने मैले के कुन साइटमा कस्तो किसिमको एप हो, त्यो आधिकारिक एप हो कि होइन, उसलाई किन मैले विवरण दिँदैछु भन्ने कुरा चाहिँ ऊ चाहिँ इन्स्योर हुनुपर्छ जस्तो लाग्छ एउटा. र अनि अर्को कुरा चाहिँ जस्तै अहिले ओटिपीका कुराहरू सुनिरहनु भयो होला पक्कै पनि, कहिले ओटिपीको मिसयुज हुने,
0: पासवर्ड
1: होइन, ओटिपीलाई नै हामीले अहिले सिस्टमहरूले एथेन्टिकेसनको रूपमा लिइरहेको छ. ओटिपी, पासवर्डहरू, पिन नम्बरहरू, यस्ता कुराहरू चाहिँ हामीले चाहिँ सकेसम्म होइन दिनै हुँदैन भन्छु. आफ्नो सिस्टम आफै चलाउने हो, र कहिलेकाहीँ अब चलाउन नसक्ने, अघि हामी चर्चा गरे जस्तो ज्येष्ठ नागरिकहरू त्यस्तोले छ भने आफ्नै मान्छे मार्फत गराउनु पर्यो, तर त्यस्ता कुराहरू सेयर गर्नु भएन भने. अर्को चाहिँ एउटा कहिलेकाहीँ लाग्छ यो हामीले वाइफाईको केसमा कहिलेका गर्दा हामी सुन्नु पनि आउँछ, इन्फर्मेसनहरू चाहिँ जस्तो पब्लिक वाइफाईहरू युज गर्नु भएन सकेसम्म, जस्तो ब्याङ्कको सिस्टमहरू चलाउँदै हुन्छ अथवा जुन क्रिटिकल इन्फर्मेसन, पर्सनल इन्फर्मेसनहरू दिँदै हुन्छ भने त्यस्तो ठाउँमा चाहिँ त्यस्ता वाइफाईहरू युज गर्नु भएन.
0: सार्वजनिक स्थलका वाइफाईहरू
1: एकदम त्यो चाहिँ इनसेक्योर हुन सक्छ भने. अर्को एउटा बुझ्नुपर्ने चाहिँ तपाईँले कुनै पनि साइटमा यो एचटिटिपी र एचटिटिपीएस भन्छौँ हामी कहिलेकाहीँ, यदि त्यो सिस्टम सेक्योर हो होइन, यदि त्यस्ता किसिमका वेबसाइट सेक्योर हो भने जहिले पनि त्यो एचटिटिपीएस भन्छ र लेफ्ट साइडमा हेर्नुभयो भने त्यो साँचो जस्तो एउटा तालचा जस्तो देखिन्छ
0: हो.
1: यदि त्यो छैन भने तपाईँले के बुझ्नु होला भने त्यो सिस्टम चाहिँ, त्यो वेबसाइट चाहिँ सेक्योर छैन र त्यहाँ दिएको इन्फर्मेसन चाहिँ मेरो चाहिँ बिचमा कसैले हेर्न सक्छ, ह्याक हुन सक्छ भन्ने कुराहरू, यस्ता कुराहरूमा चाहिँ हामीले चाहिँ यो विचार गर्नुपर्छ यस्ता इन्फर्मेसन दिँदाखेरि.
0: एकदम सहसचिव जो, अब हामी अन्तिम खण्डमा छौँ. हामी चाहिँ अब यो धेरै कुरा तपाईँले यो सरकारी कार्यालयबाट हुने सेवा अनलाइन मार्फत लिँदाखेरि के कुरामा ध्यान दिने र कस्ता खालका चाहिँ सेवाहरू अहिले अनलाइनमा छन्, सरकारले के कस्ता योजना बनाइरहेको छ भनेर तपाईँले विस्तृतमा भन्नुभयो. अब त नागरिकले अघि तपाईँले भइहाल्नुभयो एउटा ध्यान दिनुपर्ने कुरा, आफ्नो व्यक्तिगत विवरणहरू ध्यान दिँदाखेरि पनि ध्यान दिनुपर्छ भन्नुभयो. तर हामीले सरकारी कार्यालयको वेबसाइटमा व्यक्तिगत विवरण नदिकन त हामीले काम लिन सक्दैनौँ. अब मेरो व्यक्तिगत विवरण, मैले चाहिँ सरकारी कार्यालयको सेवा लिँदाखेरि, अनलाइनबाट सेवा लिँदाखेरि मैले दिएको विवरण सुरक्षित हुन्छ भनेर चाहिँ कतिको ढुक्क हुने?
1: अब यो सुरक्षित हुने नहुने भन्ने कुरा एउटा त रिलेटिभ चिज पनि हो, कुन लेभलको सुरक्षित भन्ने एउटा कुरो, र अर्को सुरक्षित गर्ने पनि के हो भने विभिन्न ठाउँहरू हुन्छन्, जस्तै तपाईँको नागरिकको डाटा मसँग पुग्दाखेरि कहिलेकाहीँ त्यो जुन बाटो हुन्छ हाम्रो, त्यो बाटोलाई आफैमा के हुन सक्छ, इनसेक्योर हुन सक्छ, अथवा म कहाँ पुगेपछि मैले स्टोर कसरी गर्छु डाटा, त्यो त्यसमा भर पर्ने हो भनेपछि त्यसको लागि चाहिँ हामीले के गरेका छौँ त भन्दाखेरि जनरली हाम्रा वेबसाइटहरूमा अघि पनि हामीले भन्यौँ सेक्युरिटीको लागि एसएसएल सर्टिफिकेट अथवा एचटिटिपीएस गरेको हुन्छ. यसको मतलब के हो भने एउटा पब्लिकले जुन विवरण दिन्छ त्यो विवरण हामी कहाँ आइपुग्दाखेरि इन्क्रिप्टेड भएर, कोडिङ डिकोडिङ भन्छौँ हामी अर्को भाषामा, क्रिप्टोग्राफीहरू युज गर्छ, त्यो इन्कोडिङ भएर आउने भएको हुनाले बिचमा ह्याकरले चाहिँ त्यो एक्सेस गर्न सक्दैन. त्यही भएर त्यो बाटोको सुरक्षाको लागि हामी के गर्छौँ भन्दाखेरि यो एसएसएल सर्टिफिकेटहरू अनिवार्य जस्तै अहिले हाम्रो एप्लिकेसनहरू युज गर्छौँ. दोस्रो कुरा चाहिँ अब डाटा हामी कहाँ आइसकेपछि हाम्रो कहाँ राख्ने होइन भन्ने कुरा पनि भर पर्छ. अहिले चाहिँ हामीले यो अघि हामीले कुरा गऱ्यौँ यो एकीकृत डाटा व्यवस्थापन केन्द्र जति पनि अहिले सरकारी निकायहरूको सर्भर चाहिँ त्यहाँ रहेको हुन्छ, त्यहाँ चाहिँ हामीले चाहिँ अब डाटाको ओनरसिप सम्बन्धी निकायमै हुन्छ भने हामीले त्यो चाहिँ यसको फायरवालहरू, यसको आइपिएस आइडिएस जस्ता सेक्युरिटी इक्विपमेन्टहरू, टेक्निकहरू मार्फत हाम्रो सिस्टमलाई चाहिँ हामीले सुरक्षित गरेका हुन्छौँ. अहिले चाहिँ त्यो लेभलको चाहिँ सेक्युरिटी चाहिँ हामीले दिएका छौँ.
0: त्यो चाहिँ नष्ट हुने, हराउने, जल्ने सम्भावना कस्तो हुन्छ?
1: अब त्यसको लागि चाहिँ हेर्नुहोस्, अब यो हामीले चाहिँ एक ठाउँ मात्रै होइन, अहिले हाम्रो डाटा सेन्टर हेर्नुभयो भने हेटौडामा हाम्रो डीआर भन्छौँ हामी, डिजास्टर रिकभरी साइट सञ्चालनमा ल्याएका छौँ. भोलि कुनै किसिमको चाहिँ डाटा चाहिँ केही भइहाल्यो भने हामीसँग एक कपी चाहिँ त्यो डीआर साइटमा पनि हुन्छ, र अब अर्को यो कोलपुरमा पनि अर्को हामीले डाटा सेन्टर चाहिँ हामीले बनाइरहेछौँ, सायद अर्को वर्षदेखि हामी सञ्चालनमा ल्याउँछौँ. यसको तयारी चाहिँ यसरी भइरहेछ. डाटा एक ठाउँ मात्रै हुँदैन, भोलि केही कारणले नष्ट भइहाल्यो
0: भने अर्को ठाउँमा
1: कपी गरेर रिप्लिकेसन भन्छौँ हामी, त्यो राखेकै हुन्छ।
0: अब अलिकति धेरै नागरिकलाई के चासो हुन सक्ला भने अब यो किताब कापी फाइल त दराजमा अभिलेख त्यो चाहिँ जतन गरेर राखेको हुन्छ, अब यस्ता खालका डाटा सूचनाहरू चाहिँ कसरी राखिया हुन्छ भन्ने त्यो जिज्ञासा हुन सक्छ, कसरी भन्नुहोस् न अलिकति।
1: राम्रो क्वेसन सोध्नुभयो। अब यो चाहिँ कस्तो हुन्छ भने हामीले हेर्दाखेरि त आइटी
2: डाटा बेस म्यानेजमेन्ट सिस्टम चल्छ, अहिले धेरै सिस्टमहरू चलिरहेको छ,
1: भन्छौँ हामी, यो तिनवटा खम्बा चाहियो, यति मात्रै भएर भएन। हेर्नुहोस् अर्को खम्बा भनेको चाहिँ के हो त भन्दाखेरि कानुन चाहियो,
0: एकदम
1: अहिले हाम्रो आइटीमा देखेको समस्या भनेकै सिस्टम त बनायौँ, यत्र खर्च पनि भयो, तर कहाँ समस्या छ भन्दाखेरि त्यो लेभलको कानुनी प्रक्रिया, प्रोसिड्युर, गाइडलाइन, लिगल प्रोसिड्युरहरूमा हामीले चाहिँ सुधार गर्न सकेनौँ। त्यसले गर्दा अहिले कति ठाउँमा दोहोरो काम गर्नुपर्ने अवस्था छ भने, कति ठाउँमा चाहिँ यो के हो त आइटी सिस्टम कसरी चल्ने हो भनेर एसओपी समेत हामीले बनाउन सकेका छैनौँ, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियरहरू। भनेपछि यो कुरालाई पनि हामीले ध्यान दिनु पर्यो,
0: ध्यान दिइरहनु भएको छ,
1: एकदम यो हामी गरिरहेछौँ। र अर्को भनेको चाहिँ आइटी भनेको एकदम महँगो छ, हेर्नुहोस् तपाईँहरूले पनि देख्नु भएको, एकदम टेक्नोलोजी आफै महँगो छ, यसका लाइसेन्सदेखि लिएर एउटा इभन तपाईँको जनशक्ति नै एकदम एक्सपेन्सिभ, लाइसेन्सहरू रिकरिङ कस्टहरू एकदम बढ्ने भावनाले त्यो लेभलको हामीले चाहिँ सस्टेनेबिलिटी पनि हामी विचार गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ हामीले सफ्टवेयर त किन्छौँ तर त्यसको चाहिँ सपोर्ट नै एकदम महँगो हुने, टाइममा रिन्यू नहुने, यस्ता कुराले गर्दा होला त्यो फाइनेन्सियल सस्टेनेबिलिटी पनि चाहिन्छ। यो पाँचवटा फ्याक्टर, पाँचवटा पिल्लर जुन छ त्यो पिल्लरमा हामीले काम गरिरहेछौँ। र अहिले जुन इन्स्टिट्युसन बन्यो अहिले नेपाल सरकारले, यो इन्स्टिट्युसनले पक्कै पनि यो पाँचैवटा सेक्टरमा कभर हुने गरी यो चाहिँ यो ध्यान दिएको छ र यो अनुसार चाहिँ हाम्रो केही समस्याहरू समाधान हुन्छ जस्तो लाग्छ।
0: अब अन्त्यमा नागरिकलाई के भन्नुहुन्छ, आम नागरिक जो चाहिँ अनलाइन सेवा प्रयोग गर्दै हुनुहुन्छ, गर्न खोज्दै हुनुहुन्छ,
1: अनि नागरिकहरूलाई चाहिँ अब धेरै जसो हामी मिडियामा अथवा हामीले पनि कहिलेकाहीँ सेवा लिँदाखेरि यस्ता यस्ता हेर्दा गर्दा सरकारी अफिसहरूमा यो विभिन्न किसिमको अस्ट्रगलहरू भएको चाहिँ हामी त्यो देख्छौँ, सुन्छौँ, बुझ्छौँ। तर एउटा कुरा चाहिँ हामीले के चाहिँ बुझिदिनुपर्छ भन्दाखेरि, 10 वर्ष अगाडि 15 वर्ष अगाडि जुन लेभलका हाम्रो सेवा प्रवाह अथवा सेवा सर्भिस डेलिभरी थियो त्यसमा केही न केही सुधार चाहिँ भएको छ, त्यो कुरा हामीले स्वीकार गर्नुपर्छ। र अनि कहिलेकाहीँ अनि हामी कम्पेयर गर्दाखेरि फेसबुक युट्युबसँग कम्पेयर गर्दाखेरि हामीले के चाहिँ विचार गर्नुपर्छ भन्दाखेरि, उहाँहरूको सिस्टममा कति लगानी भएको छ, कस्तो टेक्नोलोजी युज भएको छ, र त्यो हाम्रो सरकारले चाहिँ गर्न सक्छ सक्दैन, अथवा हामीसँग त्यो किसिमको इन्भाइरोमेन्ट छ कि छैन, यी कुरा पनि हामीले विचार गर्नुपर्ने हुन्छ। यसको मतलब हामी हाम्रो केही न केही कमजोर हुन्छ भनेको होइन कि, तर यी कुराहरूलाई हामीले बिस्तारै भविष्यमा चाहिँ सबै कुरा ब्यालेन्स तरिकाले जान सक्यो भने तपाईँहरूका यो जुन समस्याहरू छ भोलिका दिनमा चाहिँ यो फिजिकली चाहिँ अफिसै आउन नपर्ने किसिमको चाहिँ सर्भिस चाहिँ सम्भव छ, र यसको लागि चाहिँ हामी लागि पनि
0: र अहिले सम्भव भइरहेका अनलाइन सेवा चाहिँ प्रयोग गरौँ, घरमै बसेर मोबाइल
1: एकदम गरौँ, एकदम म्याक्सिमम युटिलाइज गरौँ। हामीले जुन लगानी गरेका छौँ, हामीले जुन कामहरू पनि गरेका छौँ, यो कुरा चाहिँ फुल युटिलाइजेसन होस् भन्ने चाहन्छु। हस्, धन्यवाद,
0: धेरै धेरै धन्यवाद सहसचिव, तपाईँको यो महत्वपूर्ण समय र महत्वपूर्ण जानकारीको लागि।
1: हस् हस्, धन्यवाद है, एकदम धन्यवाद।
0: वहाँ हुनुहुन्थ्यो सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट। आजको कार्यक्रममा हामीले अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम

0: जुल्को रेडियो 102.1 MHz।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-87-22। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोस एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। बलात्कारपछि हत्या गरेकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति, सरकारसँग सहमति भएसँगै 9 दिनदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीड़ितले धरनासहितका कार्यक्रम स्थगित। मलेसिया पठाउने भन्दै 14 लाख ठगी गर्ने काभ्रेका युवक पक्राउ। नेपालका 25 म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने। अमेरिका र क्यानाडा बीचको व्यापार तनाव चर्कियो र जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। बाराको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा सरकार र पीड़ित परिवारबीच 3 बुते सहमति भएको छ। गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुबा आमासँग सरकारले 3 बुते सहमति गरेको हो। गृहमन्त्री सुदान गुरूङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीड़ित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको। सहमति अनुसार जघन्य अपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालय कार्यशैली पालिकासँग समन्वय गरी पहल गर्ने भएको छ अनि बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारका तर्फबाट बुबा आमाले हस्ताक्षर गर्नुभएको छ। सरकार र पीड़ित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। गएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको थियो। त्यसपछि पीड़ित पक्षले न्यायका लागि आन्दोलन गर्दै आएका थिए। सरकारसँग वार्ताका लागि हिजो टोली 12 काठमाडौँ आएको थियो। सरकारसँग सहमति भएसँगै 9 दिनदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीड़ितले धरनासहितका कार्यक्रम स्थगित गरेका छन्। उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय राष्ट्रिय मानव अधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव समेत रहेका सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान बीच हिजो 14 बुधे सहमति भएको हो। महाअभियानका तर्फबाट वार्ता टोलीका संयोजक विजय थापा सहित 21 जनाले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधि उपचार खर्च रकम, निवृत्ति भरण रकम र तलब खाता सञ्चालनमा ब्याङ्क तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गर्ने, लघुवित्त संस्थाको कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा नेपाल राष्ट्र ब्याङ्कले पुनरावलोकन गर्ने तथा कर्जा मिनाहास सम्बन्धी मागका विषयमा तथ्याङ्क संकलन र विश्लेषण गरी उपयुक्त कार्यान्वयन योग्य विकल्प तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र ब्याङ्क र सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्ने उल्लेख छ। साथै परिस्थितिजन्य कारणले कर्जाको सावा तथा ब्याज नियमित गर्न नसकेका ब्याङ्क तथा वित्तीय संस्थाका ऋणीको हकमा कर्जा पुनर्तालिकीकरण गर्ने सम्बन्धी व्यवस्था थप गरी कार्यान्वयन गर्ने गराउने, लघुवित्त संस्थाले ऋण प्रवाह गर्दा धितो स्वरूप अग्रिम चेक लिने, खाली कागजमा तमसु गराउने लगायतका कार्यलाई नियमित निगरानी गरी त्यस्ता पूर्ण रूपमा बन्देज गरिनेछ। त्यस्तै गरी सहमति अनुसार लघुवित्त संस्थाका सदस्य ऋणी र कर्मचारीसँग सम्बन्धित समस्या निराकरणका लागि आवश्यक अध्ययन गरी सुझाव दिन अर्थ मन्त्रालयले स्वतन्त्र विज्ञ सम्मिलित लघुवित्त संस्थाका समस्या समाधान सम्बन्धी उच्च स्तरीय समिति गठन गर्ने, साथै समितिले अध्ययन गर्दा पीड़ित ऋणी सदस्य तथा सरकारवालाहरूसँग छलफल गरिने लगायत रहेका छन्। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश मलेसियाले नेपाल सहित 10 देशका श्रमिक ल्याउने गरी म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा सूचीकृत भएका म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक पठाउन पाउने भएका छन्। मलेसियाको मानव संसाधन मन्त्रालय के सुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। रोजगारदाताले FWCMS सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाइने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ, जसमा नेपालका 25 कम्पनी सूचीकृत भएका छन्। मलेसियाले सूचीकृत गरेका म्यान पावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फियोदोस आजामसँगको भेटमा श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय संवादबाट टुंग्याउनुपर्ने बताउनु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको हिजो बसेको आकस्मिक बैठकले मलेसियाले सूचीकृत गरेका 25 संस्थालाई निलम्बन गर्ने निर्णय समेत गरेको छ। नेपालको प्रचलित ऐन नियम र कानून बमोजिम वैधानिक रूपमा व्यवसाय गरिरहेका व्यवसायको प्रतिस्पर्धा गर्ने अधिकारलाई कुण्ठित गरेको संघको ठहर छ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नु अघि 7 प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आज काठमाडौँमा गरिने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा शिक्षा क्षेत्रका सरकारवालाको सहभागिता रहनेछ। मन्त्रालयले विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा सरकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले 7 प्रदेशमा शिक्षा संवाद आयोजना गरेको थियो। विराटनगरबाट शुरू भएको शिक्षा संवाद सुदूरपश्चिमको दरगढ़ीसम्म पुगेर 7 प्रदेशमा सम्पन्न भएको प्रदेश स्तरीय संवादमा शिक्षक विद्यार्थी अभिभावक विद्यालय व्यवस्थापन स्थानीय तहका प्रतिनिधि शिक्षाविद तथा शिक्षा क्षेत्रका अन्य सरकारवालासँग विद्यालय शिक्षाका समस्या चुनौती र सुधारका विषयमा छलफल भएको थियो। साथै प्रदेशबाट प्राप्त सुझाव प्रमुख विषय तथा निष्कर्षलाई एकीकृत रूपमा प्रस्तुत गरी समीक्षा गर्न काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा शिक्षा संवाद आयोजना हुँदैछ। कार्यक्रममा प्रदेश स्तरीय छलफलबाट आएका सुझावका आधारमा विद्यालय शिक्षा विधेयकको मस्यौदामा समेटिनु पर्ने प्राथमिक विषयबारे थप छलफल गरिने मन्त्रालयले जनाएको छ। दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारीकमा यो दिवस मनाइन्छ। दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नु परेको पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो। सन् 1791 अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22 23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो। युनेस्कोका अनुसार यो दिवस पहिलो पटक सन् 1998 हाइटीमा तथा सन् 1999 सेनेगलको गोरे द्वीपमा मनाइएको थियो। त्यसपछि यो दिवस दास व्यापार तथा दासत्वको इतिहासबारे स्मरण, अध्ययन र जनचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा विकसित भएको छ। दिवसले दास व्यापार तथा दासत्वका कारण उत्पन्न ऐतिहासिक अन्याय र त्यसको दीर्घकालीन प्रभाव बारे नयाँ पुस्तालाई जानकारी गराउँदै मानवाधिकार, स्वतन्त्रता, समानता र मानवीय मर्यादाको सम्मानका लागि प्रतिबद्ध हुन आह्वान गर्छ। युनेस्कोले दास व्यापार तथा दासत्वको इतिहासलाई स्मरण गर्नु विगत प्रतिको सम्मान मात्र नभई विभेद, जातीय पूर्वाग्रह तथा अमानवीय व्यवहारका सबै स्वरूप विरूद्ध वर्तमान र भविष्यमा सचेत रहन समेत आवश्यक रहेकोमा जोड़ दिँदै आएको छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धी 35 दिने सूचना जारी गरेको छ। महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति लिई सञ्चालनमा रहेका तर हाल रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न विभागले निर्देशन दिएको छ। शिक्षा ऐन 2075 दफा 36 बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्था आएकाले सो सूचना प्रकाशित गरिएको शिक्षा विभागका प्रमुख नवराज ढकालले बताउनु भएको छ। तोकिएको अवधिमा चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढ़ाउने उहाँले स्पष्ट पार्नुभएको छ। यसअघि पनि दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको संस्था स्थलगत अनुगमन गरी अनुमति खारेज गर्ने निर्णय महानगरपालिकाले गरेको थियो। नगर शिक्षा समितिको बैठकले कागजमा मात्र सीमित र वास्तविकतामा सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको थियो। महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालन, कक्षा तथा विषय थप, नाम, स्थान र स्वामित्व परिवर्तन लगायतका विषयमा कानून एवं निर्धारित मापदण्ड अनुसार काम कारवाही अघि बढ़ाउँदै आएको छ। तपाईँ यति बेला बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै किसिम विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
5: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
6: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगर तपाईँ छैन हुँदैन र
7: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
11: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
11: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
11: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 98692695998।
14: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पाकी समाचार। वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा काभ्री पलाञ्चोका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्री पलाञ्चोको मण्डनदेवपुर नगरपालिका 12 घर भई हाल काठमाडौँ महानगरपालिका 32 बस्ने 37 वर्षीय नवीन लामा रहेका छन्। उनले मलेसिया पठाइदिने भन्दै 3 जना पीड़ितहरूबाट 14 लाख रूपियाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका 26 पक्राउ गरेको। यस्तै अमेरिका पठाइदिने भन्दै एक व्यक्तिबाट 3 लाख ठगी गरेको आरोपमा अर्का एक पुरूष पनि पक्राउ परेका छन्। सल्यानको शारदा नगरपालिका 2 घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने 50 वर्षीय रमेश रेउलेलाई प्रहरीले पक्राउ गरेको। उनलाई पनि अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका 29 पक्राउ गरेको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। समाचारको क्रममा मौसम समाचार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको 1-2 स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, मध्य प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका केही स्थानमा, मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले क्यानाडाबाट आयात हुने झन्डै 20 अर्ब अमेरिकी डलर बराबरका सामानमा 50% भन्सार शुल्क लगाएको छ। व्यापार सम्झौता गर्ने उद्देश्यले दुई देशबीच तीन दिनसम्म भएको वार्ता सहमतिमा पुग्न नसकेपछि अमेरिकाले नयाँ शुल्क कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नयाँ शुल्क क्यानाडाबाट अमेरिकातर्फ हुने कुल निर्यातको झण्डै 5% सामानमा लागू हुनेछ। इलेक्ट्रोनिक्स, औद्योगिक मेसिनरी, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपड़ा, हकी खेलका सामग्री लगायत सामानमा यसको प्रभाव पर्नेछ। यसअघि नै क्यानाडाली स्टील, एल्युमिनियम, मोटर गाड़ी र काठमा अमेरिकी भन्सार शुल्क कायम छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयलाई गलत कदम भन्दै क्यानाडाले पनि अमेरिकी सामानमा बराबरको जवाफी भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। उहाँका अनुसार आउँदो सेप्टेम्बर 8 स्टील, दुग्धजन्य पदार्थ, विद्युतीय उपकरण, कृषि मेसिनरी, कागज र विद्युतीय सामग्री लगायत अमेरिकी सामानमा जवाफी शुल्क लगाइनेछ। प्रधानमन्त्री कार्नीले वार्ताको अन्तिम चरणमा अमेरिकाले क्यानाडाका लागि अन्यायपूर्ण र आर्थिक रूपमा अनुपयुक्त नयाँ शर्त अघि सारेको आरोप लगाउनु भएको छ। तर अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले भने वार्ता असफल हुनुमा क्यानाडालाई जिम्मेवारी ठहराउनु भएको बीबीसीले जनाएको छ। र समाचारको अन्त्यमा खेल समाचार। जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजन चितवन राइनोजबाट खेल्नुहुने भएको छ। चितवन राइनोजले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज टी20 प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने उसको अपेक्षा छ। ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाड़ी मध्ये एक हुन्। उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एक दिवसीय टी20 अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका छन्। प्रतियोगितामा चेतन राइनोज सहित 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता आउँदो कार्तिक 9 मंगसिर 5 गतेसम्म चल्नेछ। यिनै समाचारसँगै हामी बिहान 9 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। बलात्कारपछि हत्या गरिएकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति। सरकारसँग सहमति भएसँगै 9 आन्दोलन गर्दै आएका लघुवित्त पीड़ितको धरनासहितको कार्यक्रम स्थगित। मलेसिया पठाउने भन्दै 14 लाख ठगी गर्ने काभ्रेका युवक पक्राउ। नेपालका 25 म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने। अमेरिका र क्यानाडा बीचको व्यापार तनाव चर्कियो र जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने। हवस् त, बिहान 9 हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुञ्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य
1: परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि।

0: नगरपालिका वडा नम्बर 3 को कार्यालय रचनालुरा मिछाप
1: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाटा चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
2: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
3: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
4: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
5: नवीकरणका लागि आवश्यक कागजातहरू
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
0: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845085375 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा
7: तपाईँले त हुर्केकै गिरिराज चल्लाको ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
7: हुर्केकै गिरिराज चल्ला 150
8: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
9: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
8: विराज किसानको साथी
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
8: प्रोप्राइटर जय मानन्दर फोन 0485402039 0485402533 र 9845404239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ
5: आफू पनि सुरक्षित बनौ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
0: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे

0: नदियौं डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुर्कोट सिन्धुली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहेर यो 1 घण्टाको समय सहयात्रा गर्नेछौं भने तपाईँ उकाली ओह्राली लेखबेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला भन्ने पनि लाग्छ। आज पनि आइतबारको बसाइ छ, हामीले 1 नम्बरदेखि 6 नम्बरसम्म गीतको ट्र्याकहरू लिएर आएका छौं। त्यो ट्र्याक मार्फत तपाईँले गीतको बोल, गायक गायिकाको नाम चिन्नुपर्ने हुन्छ। यदि तपाईँले चिन्नुभयो भने साथी संगीत सम्झन पाउनुहुन्छ, यदि तपाईँले चिन्न सक्नु भएन भने चाहिँ तपाईँ कार्यक्रमबाट बाहिरनु पर्ने हुन्छ। त्यसको लागि तपाईँले 0848 40 40 0026 फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। तपाईँले हामीलाई आजको बसाइमा फेसबुक लाइभबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, फेसबुक लाइभबाट सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्। तपाईँले सोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। साथै तपाईँले हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डटकम हजुरको यात्रामा कुश एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकोशैली तपाईँलाई के कस्तो लाग्छ, तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हामीलाई दिन सक्नुहुन्छ। तपाईँले साथै दिन फरक फरक प्रस्तुतिको साथमा कार्यक्रम सुन्ने क्रममा आज आइतबारको बसाई विशेष बसाइरहेको छ। तपाईँलाई थाहा छ, तपाईँ नियमित कार्यक्रम सुन्ने साथीलाई हामीले भनिराख्न पनि पर्दैन जस्तो पनि लाग्छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु भने तपाईँ फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो एउटा 30 को गीत बज्नेछ। एकदमै मिठो गीत रहेको छ, रातो पासपोर्ट भन्ने बोलको गीत, सुभा त्रिपाठीको आवाजमा रहेको गीत। त्यसपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: राखेर हामीले कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब चाहिँ पालो तपाईँको रहेको छ, तपाईँले सुनिसक्नु भएको छ। यस्तै मिठा रमाइला गीतहरू बज्छ। आजको विषयमा हामीले गीतको ट्र्याकहरू ल्याएका छौँ, एकदमै सजिला छन्, तपाईँले चिन्न सक्नुहुन्छ। विशेष गरी तिजका गीत संगीतहरूको ट्र्याकहरू बज्नेछ आजको विषयमा। तपाईँले सुनिराख्नु भएको छ धेरै गीत संगीतहरू, 0840400026 तपाईँले सहभागिता जनाउनुहोस् र आफूले चाहिँ कति नम्बरको ट्र्याक सुन्न तपाईँलाई मन छ, सोही ट्र्याक हाम्रो श्रीराजले बजाउनु हुनेछ। तपाईँले मात्रै चिन्नुपर्छ, फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ। अलिकति हाम्रो आवाज चाहिँ हामीले तपाईँहरूले सुन्न सक्नु भएको छैन होला, तर पनि हामी तपाईँका कमेन्टलाई समेट्ने उद्देश्यका साथ हामी फेसबुक लाइभमा पनि जोडेका छौं। तपाईँले कमेन्ट पठाउन सक्नुहुन्छ, साथसाथै विशेष गरी आज विशेष दिन छ त्यही भएर तपाईँले फोन गर्नुहोस् भन्न चाहन्छु। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँको आवाज हामीले सुन्न सकेनौ। ठिकै छ, जो साथी हुनुहुन्छ फेरि पनि तपाईँले फोन प्याज गर्नुहोस्, तपाईँको फोन लाग्नेछ भन्छु। यति बेला फेसबुक लाइभको कमेन्टमा लेख्नुहुन्छ हिरा बहादुर लगाई, नमस्ते है, म बुटोलबाट सुन्दैछु ल कार्यक्रम भन्दै हुनुहुन्छ। यति बेला साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते। यो आवाज कुन ठाउँदेखि होला?
1: रामेछापदेखिबाट गीता गदाल।
0: रामेछापबाट चाहिँ हाम्रो गीताजी हुनुहुन्छ। ल के छ गीताजीको खबर बताउनुहोस् न।
1: मेरो त एकदम ठिकै छ, भन्नुभयो सो मौसमको कुरा गर्दा त्यो घामलाई थाहा। दिदीहरूको के छ?
0: मेरो पनि एकदम ठिक छ। अब तपाईँ पनि रामी छाप, म पनि रामी छाप, समग्रमा ठिकै छ। अब यहाँकोतिर जस्तै मौसम हाम्रोतिर पनि त्यस्तै छ भन्नु पर्यो होइन?
1: हजुर।
0: खाना खानु भयो कि बाँकी छ?
1: मेरो खाना बाँकी नै छ जस्तो भए त।
0: मेरो पनि भइसकेको छ, यहाँले बाँकी नै छ भन्नुभयो है?
1: हजुर।
0: ल, कार्यक्रम सुन्नुभयो कि छैन?
1: मैले सुनिरहेको छु।
0: सुन्दै हुनुहुन्छ, आज के गर्ने भन्ने कुरा थाहा पाइसक्नु भयो?
1: थाहा पाइसक्यो
0: भन्नुहोस्। ल त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आज धेरैवटा गीतको ट्र्याक चिनाउनु पर्नेछ साथीहरूलाई। कति नम्बरको ट्र्याक रोज्नुहुन्छ त आज?
1: मलाई चाहिँ 3 नम्बरको राखिदिनु न है।
0: 3 नम्बरको भन्नुहुन्छ? ल, 3 नम्बरको ट्र्याक यहाँको लागि बज्छ, ध्यान दिएर सुन्नुहोला।

0: गीताजी सुन्नुभयो?
1: मैले त मजाले सुने भन्नुभएछ, मैले अलिक गाह्रै परे दिदी।
0: गाह्रै परेको हो र?
1: हजुर।
0: त्यसो भए त अब यहाँले गाह्रो पर्यो भनेपछि साथी सम्झेर पाउनुहुन्न, थाहा छ है? ल त्यसो भए मैले नै भन्नु पर्यो। ल गीतको बोल रहेको छमछमे नाचौन भन्ने गीत रहेको छ भने त्यसको गीत छ यो। यो गीतमा आवाज चाहिँ रेखा शाहको रहेको छ है। ल यो गीत कार्यक्रममा बज्यो, यहाँ लगायत अन्य साथीले पनि सुन्नुहुन्छ। अहिलेको लागि भने हामी छुटौं। हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीताको दालजी, उहाँले 3 नम्बरको ट्र्याक रोज्नु भएको थियो, छनछमी भन्ने बोलको गीत रहेको छ भने विकास शाहको आवाज रहेको छ। यो मिठो गीत हामी कार्यक्रममा राख्छौं। त्यसपछि भने हामी अर्को साथीसँग प्रत्यक्ष सम्पर्कमा जोडिन फेरि आउनेछौं।

0: कार्यक्रममा तिनामारको ट्र्याक गीत बसिसकेको छ। गीताजीले रोज्नु भएको थियो, यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: दिदी,
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सरिस्माजीको खबर के छ त भन्नुहोस् न।
1: एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ। अनि दिदी लगायत रामी साप्तिर के छ नि?
0: म लगायत रामी साप्तिरको पनि एकदम ठिक छ, मौसम ठिकै, कतै चिसो कतै गर्मी यस्तै स्थिति छ भन्नुपर्छ। अनि के छ त्यता, यहाँले ओखलढुङ्गा भन्नुभयो है?
1: हजुर।
0: ओखलढुङ्गातिरको मौसम के छ, के हुँदैछ भन्नुहोस् न।
1: मौसम त चर्को घाम लागिरहेछ दिदी यतातिर त।
0: ल, चर्को चर्को घाममा कार्यक्रम सुन्नु भएको छ कि छैन त? चर्को घाममा त बाहिर निस्केर काम गर्न सकिन्न होला।
1: सुन्दैछु है दिदी।
0: सुन्दै हुनुहुन्छ, ल ठिक छ, त्यसो भए हामी कार्यक्रम तर्फै लाग्छौँ। कति नम्बरको ट्र्याक रोज्नुहुन्छ यहाँले?
1: एक नम्बरको बजाइदिनु
0: है। एक नम्बरको भन्नुहुन्छ, यहाँको लागि एक नम्बरको ट्र्याक बज्नेछ, ध्यान दिएर सुन्नु होला है त।

0: सरेशमा आज सुन्नु भयो, एकदमै सजिलो पनि पर्यो
1: सुन्न त मजाले सुने दिदी, तर अलिक चिन्नै गाह्रो पर्यो
0: चिन्न गाह्रो पर्यो त्यसको गीति राजु कतिको सुन्दै हुनुहुन्छ
1: त्यो त मैले सुन्न त सुने जस्तै लागेको छ दिदी, तर अलिक
0: चिन्न सक्नु भएन।
1: हजुर
0: ल त्यसो भए म आफै भनिदिउ त, ल सुनको चुरा उठिने सुनकै छ त्यसको गीत कतिको सुन्नु भएको, यो धेरै वर्ष अगाडि बजारमा निस्केको गीत हो। सुनको चुरा उठिने सुनकै छ भन्ने बोलको गीत रहेको छ भने यो गीतमा आवाज रहेको छ रामजी खाँड देवी गढतीको, लय गायत्री थापा र संगीत पनि गायत्री थापाको आवाजमा संगीत रहेको गीत हामीले राखेका थियौं। यहाँले चिन्न सक्नु भएन भन्नुभयो, कार्यक्रममा आउनुभयो प्रयास गर्नुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अहिलेको लागि छोटो भए हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरिष्मा तामाङजी, उहाँले पनि प्रयास गर्नुभएको छ, चिन्नै पर्छ भन्ने छैन, प्रयास नै सबैभन्दा ठूलो कुरा हो, त्यही भएर कार्यक्रममा आइदिनु भयो, सहभागिता भइदिनु भएकोमा उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेलाको वर्षैमा भने चाहिँ हामी कार्यक्रममा हाम्रो सरिष्माजीले रोज्नु भएको एक नम्बरको ट्र्याकको गीत कार्यक्रममा राख्छौं, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिमको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालको स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एक

0: चार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
0: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
0: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौ।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-87-20-82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
8: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि, ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
9: हजुर, विश्वास लिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
7: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 9869-2245-44
9: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपीएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

0: कार्यक्रम लोकशैली में राखी एकदम छोट गीत गीत पी हम छोटो व्यवसायिक विश्राम तर्फ गये विश्राम पस फिर आई सकता छो आज को व्यवसाय पक्की के गर्नुपर्छ भनेर त तपाईलाई थाहा नै छ। हामीले गीतको ट्र्याक ल्याएका छौं एक नम्बरदेखि छ नम्बरसम्म र एक र तीनको ट्र्याक बजिसकेको छ, अरू बाँकी छन्। तपाईँले सहभागिता जनाउनुहोस्। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हाम्रो धनुजी बोल्नु भयो?
1: हजुर हजुर,
0: के छ तपाईँको खबर भन्नुहोस् न।
1: मेरो एकदमै ठिकैको के छ, सन्चै हुनुहुन्छ नि?
0: हामी एकदम सन्चै आरामै छौँ त धनुजी। अहिलेसम्म त हाम्रो धनुजीकै आशीर्वादले होला सायद।
1: मेरो मायाले हो त
0: पक्कै, तपाईँको माया लाग्छ नि। तपाईँ मात्र नभएर सबै साथीको माया लाग्छ। अब धनुजी त धनुजी भइहाल्नु भयो, धेरै व्याख्या गर्नु भएन होइन। अब धेरै तपाईँको बारेमा व्याख्या गर्न थाल्यो भने चाहिँ समय पुग्दैन कि जस्तो लाग्यो। त्यही भएर अर्को दिन म तपाईँको धेरै बयान गर्नेछु धनुजी। अनि के छ, अरू खानापिना भयो कि बाँकी छ?
1: खानापिना अब एकछिनमा हुन्छ, अब लिना लिना लाग्यो त हजुरले त अब बिहानै लिनुहुन्छ मलाई थाहा छ
0: पक्कै पनि। त्यसो भए म कार्यक्रमतर्फ लाग्छु है।
1: ओके हुन्छ, लागौँ न त।
0: ल, कति नम्बरको ट्र्याक चाहिँ रोज्नुहुन्छ त?
1: दुई नम्बरको बजाइदिनु है।
0: ल, दुई नम्बरको। ल, दुई नम्बरको यहाँको लागि बज्नेछ, ध्यान दिएर सुन्नु होला है त।
1: हुन्छ।

0: Vamos ver.
1: Hazır.
0: Kafi sözüyle ayı.
1: Hazır. Sözüyle yollar.
0: Sözüyle sağlık. Sabı gitli. Diyo, müzik donma. Sabı bozu sakıgısı. Sabı de soğutlar değil bitirası.
1: Hınç ama vani. Yalçın kar ki nereli. Fosfati sarmara dana ki. Dana ki tara ki mağına zanze.
0: İçeri soyu durmam onca.
1: Hazır. İçeriyle vanam ne ama. यही नहीं जस्तो लागेको छ है अब यही नै भनम न
0: ल ठीक छ यहाँले चिन्नु भएको छ साथीहरुलाई सम्झन पाउनुहुन्छ र यो गीत पनि कार्यक्रममा बज्छ गीत पनि यहाँले सुन्न पाउनुहुन्छ भगे पनि गीतको बोल कार किनेर ल्याऊ पशुपति शर्मा जानकी तारामी मगरको आवाजमा रहेको गीत थियो यहाँले साथीहरु कति जनालाई सम्झन पाउनुहुन्छ मात्र 3 जना फेरि जना मात्रै हजुर सम्झनुस् अरु दिन धेरै बुधबार होइन शुक्रबार धेरै साथीहरूलाई सम्झिन दिएको छु नि त
1: हो त्यो बुझ्छु नि मैले हजुरलाई अब जोक गरेको नि त फर्स्टमा यति मिठो आजमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ प्यारी दिदी हजुरकै लागि बोनसको रूपमा धेरै धेरै सम्झना छ भन्न जान्छु अनि प्राविधिकमा सपोर्ट गरिरहनु भएको छ हाम्रो प्यारो दाई हाम्रो श्री दाईलाई चाहिँ सम्झना धेरै माया भन्न जान्छु अनि
0: अहिले त हाम्रो सम्झना चाहिँ हुनुहुन्छ
1: हजुर
0: अहिले चाहिँ सम्झना जी हुनुहुन्छ अघि दाई हुनुहुन्थ्यो
1: सम्झना दिदीलाई पनि एकदमै बोनसको रूपमा प्यारी हुनुहुन्छ उहाँलाई पनि भन्न चाहन्छु अब हजुरको रेडियोको एफएमको दिदी दाई त सबै मेरो एकदमै प्यारा प्यारी नै हुनुहुन्छ
0: ल अब धनुजीले भन्नुभयो जस्तै हाम्रो रेडियो सुन्ने हाम्रो जति पनि श्रोतामित्र हुनुहुन्छ हामीलाई चिन्ने हाम्रो शुभचिन्तक हाम्रो सबै प्यारा प्यारी हुनुहुन्छ है
1: हजुर हजुर एकदमै प्यारा प्यारी सबै मेरो लागि सबै हो तर पनि हजुरको रेडियोको अब नियमित कार्यक्रम चलन गर्नुहुन्छ त्यही भएर पनि एकदमै प्यारा प्यारी हुनुभएको छ हाम्रो लागि अनि विशेष मेरो मम्मी बाबा चाहिँ बिरामी भएर काठमाडौँतिर हुनुहुन्छ उहाँहरूको लागि भन्न चाहन्छु अनि एकजना साथी सम्झिनु पर्दा चाहिँ विशेष मेरो प्यारी छोरी निशानाको लागि अनि साथी कुमार श्रेष्ठ र कृष्ण सुनवार लगत सबैले भन्दै जान्छु ल नमस्ते
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो धनु गजमेरजी उहाँले कार किनेर ल्याऊ भन्ने 3 नम्बरको ट्र्याक रोज्नु भएको थियो पशुपति शर्मा जानकी तारामी मगरको आवाजमा रहेको यो एकदमै मिठो गीत यति बेलाको गोसाईमा कार्यक्रममा राख्छौ हामी त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा राख्यौँ यो एकदमै मिठो गीत कार किन ल्याओ भने बोलको गीत पक्कै पनि हो त्यसको गीतको ट्र्याकहरू बजिरहेका छन् आजको विषयमा पक्कै पनि हामी कार्यक्रमको अन्त्यतिर हुन लागिसकेका छौँ यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
1: नमस्ते दिदी हजुर
0: नमस्कार हजुर देवजी सन्चै आरामै हुनुहुन्छ
1: हजुर म आरामै छु सन्चै छु भन्नुभएको छ है दिदी
0: ल खानपिन भयो कि बाँकी छ
1: खाना खाँदा खाँदा ढिलो भयो रेडियो पनि सुन्नलाई आज भन्नुपर्छ है अहिले भर्खर ग्रहण गरेको छु आज बत्ती पनि गइरहेको थियो रेडियो बजिरहेको थिएन मोबाइलमा सुनेको थिइनँ भन्नुपर्छ अहिले भर्खर
0: ल भर्खर भर्खर बाटो सुन्नुभयो अब कुराकानी गर्न धेरै मन छ हुन त हामी नियमित नै तपाईँ हाम्रो भेट हुनुहुन्छ टेलिफोनमा होइन कुराकानी भनेको सधैँ छ भोलिका बसैमा पनि हामी कुरा गर्ने नै छौँ समय कम छ त्यही भएर म आज चाहिँ कार्यक्रमतर्फै लाग्छु आज कति नम्बरको ट्र्याक रोज्नुहुन्छ एक दुई तीन गइसकेको छ बाँकी रहेको छ यहाँले भन्न सक्नुहुन्छ ल चार नम्बरको ट्र्याक यहाँको लागि बस्छ ध्यान दिएर सुन्नु होला है त देवजी
1: हुन्छ

0: देव से
1: हजुर एकदम सर म जाले सिने पनि सिने सिने जस्तो पनि लागेको छ है त
0: ल भन्नुहोस् न
1: यो तिजामा ढल्केर नाचिन्छ बाँदुरै भनी गीत बोल रहेको छ भने गायिका रहेको छ राधिका हमाल गायक पशुपति शर्मा हजुर भन्न चाहन्छु है त
0: के भन्नुहुन्छ के भन्नुहुन्छ त अब देवजीले
1: म त यही नै भन्छु है
0: ल यहाँले चाहिँ के चिन्नुभयो भने गीतको बोल चिन्नुभयो मै भन्छु ल म कार्यक्रमको अन्त्यमा छु धेरै अल्म ल्याउँदिनँ म गीतको बोल यहाँले चिन्नुभएको छ एकजना साथीलाई सम्झना पाउनुहुन्छ यो गीतमा आवाज रहेको छ देवी गर्दै शोभा त्रिपाठी अनित अनि विनोद बाजुरालीको रहेको छ है ल ठिक छ एकजना साथीलाई सम्झनुहोस् देवजी नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी उहाँले एकजना साथीलाई सम्झेर कार्यक्रमबाट छोडिसक्नु भएको छ श्रेय गीत कार्यक्रममा बस्छ भन्दै धेरै साथीको फेसबुक कमेन्ट छ आज म सबै साथीको कमेन्ट चाहिँ समेट्न सक्छु कि सक्दिन समयको अभाव छ छुट्टुमा वाचन गर्छु टेकु छेत्रीजी तनहुँबाट सुन्दैछु भन्दै हुनुहुन्छ टिकाराम सुनवारजीले पनि रामेसाब घर भइहाल काठमाडौँबाट सुन्दैछु भन्दै हुनुहुन्छ रामजी घिमिरेजीले पनि चितवनबाट सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी धर्मराजजीले पनि बिरतामोड जाम्बाबाट भन्नुभएको छ बुद्ध भद्राचार्यजीले चाहिँ आवाजको दुनियाँमा छुट्टै पहिचान अभियानको क्षेत्रमा छुट्टै पहिचान निर्देशनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल प्यारी दिदी दिवाश्री निरुलालाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना भन्दै हुनुहुन्छ हाम्रो दिदा दिदीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ भन्न चाहन्छौ है त योभन्दा अगाडि उहाँ बिरामी पनि हुनुहुन्थ्यो शीघ्र स्वास्थ्य लाभ लाभको कामनाको साथै जन्मदिनको शुभकामना उहाँको हामीले धेरै फिल्महरू हेर्छौँ गीत संगीतहरू पनि हेरिरहेका छौँ बुद्धजीले जानकारी दिनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छौँ है त त्यसै गरी रमतेल कान्छीजी हुनुहुन्छ नमस्ते दिदी भन्दै हुनुहुन्छ सुजन ढुङ्गेलजीले पनि नमस्ते सुन्दैछु दोलखाबाट हाल चाहिँ मलेसियाबाट भन्नुभएको छ निशा ठोकरजीले पनि नमस्ते भन्दै हुनुहुन्छ संगीता लामाजीले पनि नमस्ते दिदी भन्दै हुनुहुन्छ मनोज सुन्दासजीले पनि दिदी नमस्ते ए कार्यक्रम सुन्दैछु सिन्धुलीको झाँगाझुली रातमाट बाट भन्नुभएको छ दिदीका पूर्व छाने बगरजीले पनि नमस्ते म काठमाडौँबाट है कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ रिमा थानीजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु सेवाई दाजु भन्दै हुनुहुन्छ रिमाजीले कार्यक्रम सुन्नु भएको छ तर आवाज अलिकति गएको छैन होला जस्तो लाग्छ फेसबुक लाइनमा त्यही भएर यहाँले दाई भनेर बताउनु भयो हुन त रेडियोको त्यो जुन कार्यक्रमको प्रोफाइल पिक्चर छ त्यसको माथि चाहिँ हामीले कार्यक्रमको प्रस्तुताको के भन्ने कुरा र कुन कार्यक्रम भनेर सबै लेखेका हुन्छौँ त्यहाँ पनि तपाईँले आजको कार्यक्रममा चाहिँ हरेक दिनको कार्यक्रममा प्रस्तुताको आइरहेको छ तपाईँले त्यो हेरेर पनि कमेन्ट पठाउन सक्नुहुन्छ भन्छु त्यसै गरी क्षेत्रीय आयुषजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ रामेसाब घर भइहाल चाहिँ भक्तपुरबाट भन्दै हुनुहुन्छ बान्तबाजीनुजीले पनि ह्याप्पी बर्थडे है रामजी शेष भूमिका राईलाई भन्दै हुनुहुन्छ भूमिकाजीले हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना विनु विनिता शाशंकरजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ सुजन ढुङ्गेलजीले अनलाइनबाट साउन्ड आएन भन्दै हुनुहुन्छ अनलाइनबाट यहाँले आवाज सुन्नु भएन भन्नुभएको छ फेसबुक लाइभमा पनि सम्भवतः सुन्नु भएको छैन होला है त अलिकति केही समस्याहरू छन् केही दिनदेखि प्राविधिक समस्याहरूको कारण गर्दा हामी कहिले फेसबुक लाइभमा जोडिन सकेनौ कहिलेकाहीँ अब अनलाइनबाट आवाज सुनेको छैन भन्दै हुनुहुन्छ यो समस्याका बावजुद पनि हामी भरभर प्रयास गरिरहेका छौं भने त्यसै गरी धनु गजमेरजी पनि लेख्नुहुन्छ नमस्कार दिदी म पनि कार्यक्रम सुन्दैछु ओखलढुङ्गाबाट भन्नुभएको छ समय कम छ है बुझ्नुहोला त्यसै गरी सुस्मिता लिम्बुजीले पनि नमस्ते भन्नुभएको छ सुजनजीले सुन्दैछु सिन्धुलीबाट सुजन दाहाल कार्यक्रम राम्रो लाग्छ हाम्रो श्रीराज भाइलाई चाहिँ धेरै सम्झेको छु भन्दै हुनुहुन्छ त्यसै गरी बेली अचानीजीले पनि नमस्ते हजुर हाम्रो भूमिकाजीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ यमुना वाइबाजीले पनि नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु तीरथमबाट भन्नुभएको छ हरपल रोशनीजीले पनि धनकुटाबाट सुन्दैछु भन्दै हुनुहुन्छ विष्णु परियारजीले पनि नमस्कार भन्नुभएको छ मिलन घाइले मोटोजीले पनि दोहा कतारबाट सुन्दैछु भन्दै हुनुहुन्छ दिउसा राईले पनि प्यारी भदैनीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ उहाँको भदैनीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना कमल श्रेष्ठजीले आज मलाई सञ्जिता विश्वकर्मा र कार्यक्रम सुन्नुहोस् न, कार्यक्रमको नेमहरू थाहा छ, सधैँभरि गीत रोज्ने भन्दाखेरि पनि अब कहिले रोजाएको गीत हुन्छ, आजको कार्यक्रम के थियो भन्ने कुराहरूलाई पनि बुझ्दिनु होला, रोजाएका गीतहरू त बज्छ भने। त्यसै गरी आकाश राईले पनि सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँले कार्यक्रम सुनिरहेको छु है भन्दै हुनुहुन्छ। त्यही रतमको फिदाबाट है हाम्रो कमलजी, मैले उहाँको कमेन्ट पढ्दैखेरि अर्को साथीको कमेन्ट वाचन गरेको छु, कमलजीले चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ त्यही रतमबाट। त्यसै गरी विनोद बरुवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सालुबाट। मित्र आलेजीले पनि सृष्टिजीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। मिडिया प्रेमी राई अनिसाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। देवीन किशोर अन्सानजीले पनि सुन्दैछु, दुहा कतारबाट भन्नुभएको छ। सत्यकोला इसाहाराजीले पनि सम्झेको छु सबैलाई भन्नुभएको छ। जनक रोजाली बगरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। अप्सरा खड्काजीले पनि काठमाडौँबाट सुन्दैछु भन्दै हुनुहुन्छ। मन कुमारी कान्छी कुलुङजीले पनि सुन्दैछु ल भन्दै हुनुहुन्छ। उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। आज मैले सबै साथीको कमेन्टलाई क्रमश पढ्न सकिन, मंगलबारको बसेमा तपाईँका सबै कमेन्ट वाचन हुन्छ। मंगलबारको बसेमा विशेष गरी तपाईँले कमेन्ट पठाउनुहोस् र हाम्रो कमेन्ट वाचन भएन भन्ने गुनासो गर्ने साथीको लागि मंगलबारको बसे हामीले छुट्याएका छौं भन्दै, आजको बसाईमा हामीले करिब चारजना साथीसँग प्रत्यक्ष सम्पर्कमा जोडेका थियौं। प्रयास चाहिँ हाम्रो दनुजीले चिन्नु भएको थियो, अनि प्रयास गर्ने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु, किनकि तपाईँले यसै गरी नियमित सहभागिता जनाउँदै प्रयास गर्नुभयो भने पक्कै तपाईँले भने चिन्नुहुन्छ भन्ने तपाईँलाई सल्लाह दिँदै, चिन्ने नचिन्ने प्रयास गर्ने, फोन गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने सबै सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम लोकोशेली अवधि बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै, यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महतो हुनुहुन्थ्यो, साथी दिदीला सम्झनाजी हुनुहुन्छ, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो देवजीले रोज्नु भएको चार नम्बरको गीत रहेको थियो, यो थिजामा डल्केरी नाचिन्छ भन्ने, देवी घरती सुबा त्रिपाठी र विनोद बाजुवालीको आवाजमा रहेको मिठो गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम लोकोशेलीको बोचाईबाट म तपाईँकी साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार। बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। ललितपुरको फूलचोक स्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेको लघुवित्त ऋणीहरू सरकारसँग सहमति भएपछि आज आफ्नो घर फर्किएका छन्। नेपाल सरकार ऋणीहरूका प्रतिनिधि बीच शनिबार भएको वार्तामा 14 बुधे सहमति भएसँगै धरना कार्यक्रम स्थगित गरेर उनीहरू आफ्नो घर फर्किएका हुन्। सहमतिपछि आइतबार बिहान 8:50 बजे सरकारले व्यवस्था गरेको साझा यातायात बस चढ़ेर उनीहरू आफ्नो गन्तव्यतर्फ लागेका हुन्। विभिन्न सरकारी निकायका पदाधिकारीहरूको उपस्थितिमा 323 जना ऋणीहरूलाई 8 वटा बस मार्फत विदाई गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आफ्नो घर क्षेत्रतर्फ पठाइएको छ। भूमि व्यवस्था सरकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा नायब सुब्बाको सरुवा गरेको छ। मन्त्रालयले शुक्रबार नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका नायब सुब्बा तहका 48 जना कर्मचारीहरूको सरुवा गरेको हो। मन्त्रालयले दुई छुट्टा छुट्टै निर्णयका आधारमा 48 सुब्बाहरूको सरुवा गरेको हो। कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूमा सरुवा गरेको छ। पहिलो सूचीमा 45 जना र दोस्रो सूचीमा 39 जना गरी कुल 84 जना सुब्बाहरू सरुवा परेका छन्। सरुवा हुनेहरूमा विभिन्न जिल्लाका मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विभिन्न मन्त्रालयमा कार्यरत रहेका छन्। विभिन्न कार्यालयहरूमा कर्मचारीको अभाव पूर्ति गर्न प्रशासनिक कार्यालय थप चुस्त बनाउन कर्मचारीलाई नयाँ जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ। सरुवा भएका कर्मचारीलाई तत्कालै तोकिएको कार्यालयमा हाजिर हुन समेत निर्देशन दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट अलग भएर नयाँ राजनीतिक यात्रामा अघि बढ़िरहेका डाक्टर धवल राम शमशेर जबराले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। भेटघाटको क्रममा समसामयिक विषयमा कुराकानी भएको जबराले बताउनु भएको छ। अनलाइन खबरसँगको कुराकानीमा जबराले दिएको जानकारी अनुसार ज्ञानेन्द्र शाहसँग लामो समयको अन्तरालपछिको भएको भेटमा देशको वर्तमान अवस्था, राजनैतिक गतिविधि लगायतका विषयमा लामो कुराकानी भएको थियो। त्यस क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले सबैलाई समेटेर अगाडि बढ़न आफूलाई शुभकामना दिएको जबराले बताउनु भएको छ। ज्ञानेन्द्र शाहसँगको भेटपछि उत्साहित देखिएका जबराले देशभर संगठन विस्तार गर्ने, आगामी स्थानीय तह निर्वाचनमा भाग लिने बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिका एक आपटारीमा आज बिहान मोटरसाइकल र ट्रक र कार ठोकिँदा एकजनाको ज्यान गएको छ। अर्का एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक भरतपुर महानगरपालिका 13 बस्ने 21 वर्षीय सन्देश विष्टको ज्यान गएको हो। मोटरसाइकलको पछाडि बसेका तनहुँको भानु नगरपालिका 7 का 19 वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न ट्रक र कारका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बारामा 3 वर्षीय बालिकाको बलात्कार पछि हत्या भएको घटनालाई लिएर 4 दिनदेखि अवरूद्ध वीरगंज पथलैया औद्योगिक करिडोर सड़क खुलेको छ। पीड़ित परिवार र सरकारबीच हिजो बेलुका नयाँ सहमति भएपछि आन्दोलनरत पसले सड़क अवरोध हटाएको हो। सड़क खुलेसँगै वीरगंज पथलैया सड़क खण्डमा गाड़ी चल्न थालेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको छ। घटना लगतै यसअघि भएको सहमति पीड़ित परिवारले अस्वीकार गरेपछि गएको बुधबार 3 गतेदेखि सड़क अवरोध हुँदै आएको थियो। त्यसपछि बालिकाका आमा बुवा हिजो काठमाडौँ गृहमन्त्री सहित छलफल गरी गई राति 3 बजे सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ। आन्दोलनका क्रममा वीरगंज पथलैया सड़क अवरूद्ध हुँदा त्यस क्षेत्रको यातायात तथा औद्योगिक गतिविधि समेत प्रभावित भएको थियो। गएको साउन 1
31 मा बेपत्ता भएको त्यो बालिकाको भदौ 2 गते शव भेटिएको थियो। नेपाली बजारमा आज सुनको मूल्य बढ़ेको छ। नेपाल सुनचारी व्यवसाय महासंघका अनुसार आइतबार सुनको मूल्य प्रति तोला 2,800 रूपियाँले बढ़ेको हो। महासंघका अनुसार आज छापावाला सुन प्रति तोला 3,19,500 रूपियाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन प्रति तोला 3,16,700 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि प्रति 10 ग्राम 2,00,000। त्यस्तै आज सुनको मूल्य प्रति 10 ग्राम 2,73,915 रूपियाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज प्रति तोला 4,975 रूपियाँ कायम भएको छ। शुक्रबार चाँदी प्रति तोला 4,985 रूपियाँमा कारोबार भएको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। इरानले अमेरिकी प्रतिबन्धको अभियानमा साथ दिने छिमेकी देशलाई शत्रुको रूपमा व्यवहार गर्ने चेतावनी दिएको छ। इरानका सुरक्षा प्रमुख मोहसेन जेराईले अमेरिकी आर्थिक दबावमा सहभागी हुने कुनै पनि देशलाई इरानले आफ्नो विरोधी मान्ने बताउनु भएको छ। इरान अमेरिका र इजरायल बीचको तनावसँगै खाड़ी क्षेत्रका देशमाथि पनि कूटनीतिक र सुरक्षा दबाव बढ़दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। इरान मामिलाका अनुसन्धानकर्ता हामिद रेजा अजीजीका अनुसार लगातार अमेरिकी र इजरायली आक्रमणपछि इरानले आफ्नै सैन्य रणनीति परिवर्तन गर्दै सम्भावित खतरालाई प्रारम्भिक चरणमै रोक्ने नीतिबाट अप्नाउन थालेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हर्मुजलाई अमेरिकी नयाँ भूभाग भन्दै आफ्नो सामाजिक सञ्जालमा नक्सा राख्नु भएको छ। यसअघि पनि उहाँले हर्मुजलाई अमेरिकाको क्षेत्र भएको बताउनु भएको थियो। हर्मुज जलडमरू विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग मध्ये एक हो, जहाँबाट विश्वको ठूलो परिमाण कच्चा तेल निर्यात हुन्छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9154141 98 र 9841259557।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: के जिस्के कि नि, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692695998।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपक दिपमा म कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष बनाउनको लागि प्राविधिक पाटोमा सम्झनाजी हुनुहुन्छ, उहाँको साथ रहेको छ, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला भन्ने भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् भनेर आज भनिँदैन, किनकि आज सामाजिक सञ्जाल फेसबुकमा हिजोदेखि अस्तिदेखि नै भनौँ न केही प्रब्लम आइराखेको छ। सो प्रत्यक्ष रूपमा कुराकानी मात्र हुन्छ, नम्बर 0848400026 रहेको छ, 0848400026 को माध्यमहरू आउन सक्नुहुन्छ, कुराकानी गर्छौँ, साथीभाइ आफन्तलाई सम्झना दिनेछौँ भन्ने हुन चाहन्छु। अनि साथसाथै रमाला रमाला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्ने नै छौँ, सुनेर साथ दिनुहोला। फोन फटाफट फोन गर्न सक्नुहुन्छ है, फोन चाहिँ गर्नुहोला पनि मन चाहे। साथसाथै अब रमाला रमाला गीतहरू त छँदैछ, कुराकानी गर्छौँ, रमाइला कुराकानी हुन्छन्, मौसम पनि रमाइलै छ होइन, रमाइला रमाइला कुराकानी गर्दै अगाडि बढ्नुपर्छ, आउनुहोस् होइन, सुनेर साथ दिनुहोस् अनि फोन गर्नुहोस् भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ। तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला, यति बेला नेपथ्य ब्यान्डको लाम्पाते श्रुति।

0: लम्पाते नेपाथ्य बाणी तपाईँको माझमा राख्यौ कार्यक्रम टपअप दिपा पनि भइराखेको छ. आवाजमा मिस्त्रीराज महसु साथमा तपाईँ हुनुहुन्छ. यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ. नम्बर 0440 40026 रहेको छ. 0440 40026 को माध्यमबाट आउन सक्नुहुन्छ भने म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ. तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु. यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार. नमस्कार देवजी हो. ठिक छ, राम्रो छ, रमाइलो छ. के गर्दै हुनुहुन्छ? खाना भयो कि नै?
1: खाना खाएर बसिरहेको छु, कार्यक्रम सुनेर भन्नुपर्छ है. मौसमको कुरा गर्नु त एकदम सरको घाम लागिरहेको छ, बाहिर निस्किनु नसकेन गरी र रेडियो सुनेर बसिरहेको छु भन्नुपर्छ है. त
0: घाम बेसर लागिरहेछ, चर्को छ.
1: हजुर, अनि उता कस्तो छ सुनाउनुहोस्?
0: उता घाम मधुरो मधुरो छ जस्तो लाग्छ, यस्तो झुल्केन अन्त त्यसपछि हराउने यस्तो यस्तो छ जस्तो लागिरहेको थियो अहिलेसम्म चाहिँ. यस्तै छ, ठिक छ. खाना खाइवरी बसिराख्नु भएको छ?
1: हजुर हजुर, यता त एकदम मनस्तब घाम लागेको छ. बिहान 6 बजीदेखि नै एकदम चर्को तिखो घाम लागिरहेको छ भन्नुपर्छ है. त
0: ठिक छ, स्वास्थ्य ख्याल गर्नु होला, पानी प्रशस्त मात्रामा पिउनु होला भन्नु छ. अनि मौसम त घमाइलो रहेछ भनेपछि यसो हेर्दाखेरि त अब दसैँ आयो क्या जस्तो लागिरहेको छ क्या?
1: हजुर हजुर, पक्कै पनि त्यस्तै त्यस्तै जस्तो महसुस भइरहेको छ भन्नुभयो है. त एकदम पारिलो घाम लागेको छ, जताततै हरियाली अब यस्तो होइन भइरहेको छ. एकदम अब दसैँ झन्किरी दसैँ बोलाउने किराहरू पनि चलाउने सुरुसार भइरहेको छ यता गाउँतिर. अनि त्यसको झ्याउकिरीहरूले दसैँ आउने किराहरू पनि कराइराखेको छ. दसैँ आएको जस्तो हो कि हो कि महसुस पनि भइरहेको छ.
0: भइरहेछ है, ठिक छ. ओके, रमाइलो कमाइलो छ भनेपछि हामीलाई सुन्नुहुन्छ, खुसी पनि लाग्यो. ओके, सुनेर पनि साथ दिनुहोला पनि हुन चाहन्छु. साथी अन्तलाई सम्झिनुहोस्, एकदम मिठो गीत राख्छ.
1: विशेष गरी दाईहरूको लागि, प्राविधिकमा रहनुहुने दिदी सम्झना खालको लागि, दिदीलाई लैटाहरूको लागि लगाएको हजुरको रेडियो होली उनीहरूको लागि भन्न चाहन्छु. सुन्दै होला साथी ध्रुव पाण्डेको लागि पनि एकदम सम्झनमा छ है साथी भन्न चाहन्छु, सम्झिरहेको छु भन्न चाहन्छु. त्यस्तै गरी मिडिया प्रेमी बहिनी निर्मला सिंहको लागि भन्न चाहन्छु. अनि त्यस्तै गरी मिडिया प्रेमी अनि गुरम्बातिरको बहिनी रिमिला थापा मगर, रोशनी थापा मगरको लागि सम्झिरहेको छु, बहिनीहरू कल गर्न नपाएन भन्न चाहन्छु. र अनि लगायत बहिनीहरू बिआइएजीको लागि अनि साथी सत्य कुमारको लागि भन्न चाहन्छु. लगायत
0: धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पहिले तपाईँको 0440 40026 माध्यमबाट आउन सक्नुहुन्छ. 0440 40026 रहेको छ. साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ. तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु. यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार. नमस्ते नमस्कार, रियाजी के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ. के गर्दै हुनुहुन्छ? खाना भयो?
2: म कार्यक्रम सुन्दै बसिरहेछु दाई. खाना मेरो भइसक्यो, हजुरले खानु भयो?
0: मेरो पनि भइसक्यो, खाना खाइवरी उपस्थित भएको छु.
2: ल ठिक छ, त्यसो भए.
0: मौसम कस्तो छ?
2: मौसम पानी पर्न पर्न खोजिहाल्दै
0: पानी पर्न पर्न खोजिहाल्छ.
2: अब हिर्दिङतिर ज्यादै पानी पर्छ दाई, पानी नपर्ने ठाउँमा जानु पर्यो. म त अब पानीले मार्छ होला, बगाएर लान्छ होला. हिजो नि कत्रो पानी परेको थियो,
0: के गर्नु? अब ठाउँ ठाउँ फरक छ त. अहिले भर्खर देवजी भन्नुहुन्थ्यो घाम बेस्तरी लागिरहेछ भन्नुहुन्थ्यो, तपाईँकोतिर पानी पर्ला पर्ला जस्तो भइरहेछ हुनुहुन्छ खै.
2: साँच्चै हो दाई, उता देवताहरूको गाउँतिर त घाम लाग्यो होला. मेरो गाउँ पानी पर्न आएछ के, धुम्म भएको छ, कुहिरो लागेको छ.
0: ओके, ठिक छ, ख्याल गर्नु होला त्यसो भने. धेरै त के भनौँ र मैले,

0: Hace ponernos a ni manchema.
1: ¡Ah! ¡Date por la ley! ¡No, no, no, no, no!
0: ठीक छ अनि धेरैपछि सम्झनुभयो त के हुँदैछ आजकल त्यतातिर
1: आजको भोलि यतातिर के हुँदैछ हेर्न दाई त्यतातिर के हुँदैछ त
0: यतातिर पनि केही हुँदैछैन यस्तै छ चला छ यस्तै छ ठिक छ राम्रै छ के भनौँ खै ठिक छ राम्रो छ
1: ल सधैँभरि राम्रो रमाइलो हुनु ल दाई
0: ओके ठिक छ खुसी लाग्यो केही भन्नु मन छ भने भन्नुहोस् न भा साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त
1: दाइ मलाई त के भन्न मन लागेको छ न फिटिक्कै के भन्न मन लागेको छैन हुन्छ म साथी हुन्छ म साथी सम्झिन्छु भाइ धेरै दिनपछि बोला बाहिर आएको छ सुर भाइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ एकदमै हँसिलो रसिलो हेर्छौँ दाइ हजुरलाई मिठो भाइ अनि मिठो सम्झना भन्न चाहन्छु
0: धन्यवाद
1: अनि टेक्लेसनमा पसेर ओहो मजाले सर सपोर्ट गर्ने दिदीलाई के अरे के भन्छ अरे नामा बिर्सेछु मैले सम्झना फर्के दिदीलाई पनि मिठा मिठो सम्झना छ प्यारी भन्न चाहन्छु दिदी ललिता हाइलाई पनि सम्झिरहेको छु दिदी भन्न चाहन्छु मेरो घर फ्यामिली सम्पूर्ण लागि मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु भक्तपुरतिर रहेर सुन्दै हुनुहुन्छ होला भाइ तिलक योगीको लागि पनि मिठो माया मिठो सम्झना बाबु भन्न चाहन्छु दुबईतिर सुन्दै हुनुहोला दिदी

नहीं बाबू भन्न चाहन्छु सुनो रितिका तामाङ छोरी सञ्जिता तामाङको लागि पनि भन्न चाहन्छु अघि भर्खरै फोन गर्ने दाई देव माझीलाई पनि मिठो माया मिठो सम्झन दाई कल गर्न

0: जप मगरलाई पनि सम्झिरहेको छु ल बाबु, कल नगरे तापनि भन्न चाहन्छु। सरस्वती सुनवार दिदी धनु गस्मे दिदी स्वीकृति बस्नेतलाई पनि सम्झना छ है भन्न चाहन्छु। साथी निशा श्रेष्ठलाई पनि सम्झिरहेको छु ल, बिर्सेको छैन भन्न चाहन्छु। जतिले पनि मलाई सिन्धुली हेरियो कि भने चिन्ने नचिन्ने, बुनु मन्जु परिवार, बुनु शर्मिला रम्तेल, बुनु शर्मिला आयु, बुनु सङ्गीता रम्तेलको लागि पनि भन्दै भन्दै छुट्टिन्छु। दाई नमस्ते,
1: हस् धन्यवाद। उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। उहाँले तपाईँको 048-40-0026 रहेको छ, 048-40-0026 को माध्यम भएर आउन सक्नुहुन्छ, कुराकानी गरिरहेका छौँ। नम्बर 048-40-0026 रहेको छ। यति बेला को हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
2: हेलो दाई, नमस्ते। नमस्कार।
1: नमस्ते नमस्कार हजुर, शुभ नाम।
2: म यता रामिसाको डाँडा सर्लुङबाट बोल्दैछु, दुर्गा थामी।
1: दुर्गा, कस्तो खबर?
2: एकदम ठिक छ दाई, अनि हजुरको के छ?
1: ठिक छ, राम्रो छ, रमाइलो छ। खाना भयो?
2: मेरो खाना भइसक्यो भन्नुपर्छ दाई, अनि हजुरको भयो कि छैन?
1: मेरो भयो, खाना खाएर उपस्थित भएको छु। अनि रेडियो सुन्दै हुनुहुन्छ?
2: हजुर, म भर्खरैदेखि सुन्दैछु दाई।
1: ओके ल, ठिक छ, सुनेर साथ दिन होला पनि हुन चाहन्छु। अनि के छ जिन्दगी, कसरी जाँदैछ आजकल, त्यतातिर के हुँदैछ?
2: आजकल यतातिर खासै काम छैन दाई, त्यही अब गाई बाख्रालाई घाँस पार्ने, अब घरैस काम गर्ने, त्यस्तै हो भन्नुपर्छ। मकै भाँच्ने काम भइरहेको छ।
1: मकै भाँच्ने अझै सकेको छैन? मकै भाँचेर
2: छैन दाई, भर्खर पाक्दैछ, अब बक्कुर हो भाँच्ने।
1: ओके ल, ठिक छ, खुसी लाग्यो। काम गर्दै हामीलाई सुन्दै हुनु रहेछ, सुनेर साथ दिनुहोला पनि हुनु चाहिँ, कुराकानी गर्न पाइयो। एउटा गीत राख्छौँ साथीभाइ, आफन्तलाई सम्झिदिनुहोस् न।
2: हजुर छ, सुनिलो दाई हजुरको लागि, प्राविधिकमा सपोर्ट गर्नेको हुनुहुन्छ उहाँको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, र डरवासीको लागि पनि भन्न चाहे, र केटिएममा रहनुहुने दिदी सलिनाको लागि, दुनियाँको लागि, सुस्मिताको लागि, दिपनाको लागि पनि भन्न चाहे, अनि साथीहरू हुनुहुन्छ प्यारी साथी सुनी थानीको लागि पनि भन्न चाहे, शर्मिला मगर, साबुन श्रेष्ठ, अरविन्द थापा, विशाल बरवाल, र दाईहरू हुनुहुन्छ जीवन छेत्रीको लागि पनि सुनाउन चाहे, शङ्कर ढकालको लागि, किरण दाहालको लागि, युवराज पोखरेलको लागि, अर्जुन थापाको लागि, जीवन छेत्रीको लागि, जीवन थामीको लागि पनि सुनाउन चाहे, र म जतिले दुर्गा भनेर चिन्नुहुन्छ उहाँहरू सम्पूर्णको लागि भन्दैछु।
1: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला हामी गीततर्फ लाग्छौँ, त्यसपछि व्यावसायिक विश्रामतर्फ हामी जानुपर्ने हुन्छ। यति बेला सरकारी जागिर क्रान्ति आलेको आवाजमा र गीत तपाईँको माझमा राख्छौँ यति बेला, त्यसपछि व्यावसायिक विश्राम।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठा सुमी श्रेष्ठा र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस चीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: यो सटन सेटको मार्सल ब्रेकफास्ट सेटमा स्वागत गर्न चाहन्छु कार्यक्रम चक्रवर्ती प्रभुमा. आवाजमा म श्री राज महाजन, साथमा तपाईँ हुनुहुन्छ. तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ. कुराकानी गर्न मन छ, नम्बर 0 40 40 0 0 26 माध्यमबाट आउन सक्नुहुन्छ. यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, अहिलेदेखि होलमा हुनुहुन्थ्यो, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार.
1: हेलो
0: हेलो, हस् धन्यवाद. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. कुन बेला चाहे नम्बर 0 40 40 0 0 26 माध्यमबाट आउन सक्नुहुन्छ, आउनुहोला. यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार. नमस्ते नमस्कार हजुर, शुभ नाम? सरिस्मा. के छ तामाङनीको खबर? ठिक छ, राम्रो छ. मेरो पनि रानी साहबको पनि राम्रो छ, रमाइलो छ. कताबाट फोन गर्नुभयो? ओखलढुङ्गाबाट तामाङले फोन गरेको. के गर्दै हुनुहुन्छ अन्य समयमा, के गर्नुहुन्छ यति बेला, के गर्दै हुनुहुन्छ?
2: यति बेला चाहिँ घाम लागिरहेको छ, मौसम भन्नुपर्छ, अनि बसिरहेको छ. अनि अन्य समयमा चाहिँ दृश्य भन्नुपर्छ है.
0: आज त बिदा सक्यो अरे होइन? ठिक छ, बिदा पनि त्यसरी अब बर्खे बिदा, त्यसपछि दसैँ बिदा, बिदै आइतबार बिदा, शनिबार बिदा, चाडपर्वको बिदा. पढाइ त गन्जागोल भएको छैन रे? गन्जागोल भएको छैन पढाइ? छैन होइन, यो अस्ति बर्खे बिदा पनि भयो होला नि 20-22 दिन. ओके ठिक छ, खुसी लाग्यो कुराकानी गर्न पाएँ. धेरै पछि सम्झिनु भएको किन त, अनि माया नलागेर कि तामाङनीलाई किन?
2: माया त लागेको दाइ, फोन गर्दाखेरि फोनै लाग्दैन, के गर्नु?
0: लाग्दैन भन्नुहुन्छ, यस्तो मनदेखि होइन, मन लगाएर गऱ्यो भने लाग्छ नि हो जे पनि. अब तपाईँ मनैदेखि नगर्ने होस्, माया गर्दिन, सुन्दिनँ पऱ्यो भन्ने होला. ठिक छ, जे होस् आज बिदाको कारणले यसो सुन्नु भयो, सुन्ने मौका पाउनु भयो, खुसी लाग्यो. फोन पनि गरिहाल्नु भयो, लागेको छ, खुसी लाग्यो सम्झिनु भएकोमा. जे होस् यसो बेला बेलामा सम्झिदिनु होला पनि मिल्छ है. साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न, एउटा मिठो गीत राख्छौँ.
2: दिदीको लागि, मेरो घर फ्यामिली भन्नुपर्छ, बाबा मम्मी दादाको लागि, दिदीहरूको लागि भन्दैछु.
0: धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पढाइ पढाइको कुराकानी गर्ने हो भने विधा विधाको कुराकानी गर्नु पर्दाखेरि चाहिँ खतरा बवाल विधा छ है. पढाइको क्वालिटी त्यही हो, हेर्नुहोस्, पास हुने होइन, चोरेर पास हुनुपर्छ होइन. अब बिदा भनेपछि बर्खे बिदा, दसैँ बिदा, त्यसपछि आइतबार बिदा, त्यसपछि चाडपाडको बिदा होइन, बिदै बिदा, बिदै बिदा, चिसो बिदा होइन. सबै बिदा गर्दाखेरि त के बिदा त बेसेको छ. अनि यसै त पढाइ किताब कम्प्लिट, हामीले कोर्स कम्प्लिट रूपमा पढाउन पाइरहेका छैनौँ भनेर भन्नुहुन्थ्यो पहिला पहिला शिक्षकहरू. आजकल के भन्नुहुन्छ पनि त्यो अब बुझ्न पाएको छैन. मलाई मनमा चाहिँ खुल्दुली लागिरहेको थियो होइन, पहिला पहिला भन्नुहुन्थ्यो कोर्स कम्प्लिट हुँदैन, हाम्रैमा पनि हुन्थ्यो प्रायः जसो बिदा कम हुँदाखेरि पनि कोर्स कम्प्लिट भएको छैन भनेर बिहान बेलुका पढाउने हो कि अथवा होइन आफै पढ है, यो चाहिँ भ्याउँदैन, नभ्याउने भयो, यसलाई अलिकति कम गर, आउने आउने खालको यो होइन भनेर त्यसरी कम्प्लिट गर्ने चलन थियो पहिला. अब अहिले त बिदै बिदा छ भनेपछि कोर्स त कम्प्लिट हुन्छ नि होइन, खै हुन्छ होला, जे पनि हुन्छ. विद्यार्थीलाई भारो जस्तो लाग्छ मलाई चाहिँ पछिल्लो समय होइन. अब चाडबाडको बिदा, बर्खे बिदा, हिउँदे बिदा, त्यसपछि आइतबार बिदा, त्यसपछि चाडबाड बिदा, सबै बिदा भइसकेपछि बिदै बिदा छ. अनि विद्यार्थीलाई अझ राम्रो छ, रमाइलो छ पढाउनु पर्यो भने कसरी रमाइलो भयो, त्यो त भार त भारै छ नि पढाउनु. इन्कम्प्लिट हुन्छ होइन कक्षा अथवा टपिकहरू त पुरा पढाइ त हुँदैन जस्तो लाग्छ. एउटा टपिकलाई दुई दिन अथवा एक हप्तासम्म लगाएर पढाएर राम्रोसँग बुझाएर पढायो भने पो पास हुन्थ्यो अरे. प्र्याक्टिकल वाइजमा पनि गयो त्यसपछि होइन, सबैतिरबाट गयो भने. तर अहिले त प्र्याक्टिकल न के कोर्स नै कम्प्लिट हुन नसकिने जस्तो स्थिति मैले देखेको छु. मेरो तर्फबाट त्यो होइन मैले त्यो देखिरहेको छु भनिसकेपछि अब 20-22 दिन अस्ति वर्षी बिदा भयो अब चाडबाडको 20-22 दिनै होला त्यसपछि दसैँ तिहार के अरे अरू चाडबाड त्यसपछि आइतबार भनिसकेपछि त बिदै बिदा छ भनेपछि कोर्स त कम्प्लिट हुन्छ नि तपाईँहरूको कोर्स त कम्प्लिट भइराखेको छ होइन पढाइ राम्रो क्वालिटी राम्रो होस् भने क्वालिटी त खत्रै हुन्छ जस्तो लागिरहेको छ हजुर फाइदै फाइदै छ विभिन्न तरिकाले हेर्ने ठिक छ त्यतिर नजाउँ हामीलाई चाहिएको विद्यार्थी राम्रोसँग पास हुन् चोरेर होइन के चोरेर तपाईँले ब्याचलर पास गरेको मान्छेलाई 4-5 कक्षाको एउटा क्वेसन दियो भने सल्भ गर्न सकेन भने त्यो काम छैन कि त्यही भएर नलेज भनेको कम्प्लिट पाराको हुनुपर्छ होइन पुरा गर्छु गर्न सक्ने पाराको हुनुपर्छ छोरेर त जो पनि पास हुन्छ अथवा भइहाल्छ छोरेर पास गरेको नलेज त्यो काम र होइन सर्टिफिकेट मात्रको त्यही भएर त्यतिर जोइन म जस मलाई मनमा लागेको कुरा हो मैले राखेँ यहाँहरूलाई कस्तो लाग्छ प्रायः जस्तो नानी बाबुहरू बिदा बिदा बिदा भइसकेपछि अब घरतिरै हुन्छन् घरमा बरु स्कुलमा पढाइ भइराखेको बेलामा पढ्थ्यो होला घरमा झन् आएन पढिराखेका छैनन् होला नपढ्न पनि सक्छन् केही कन्ट्रोल हुन्थ्यो होला स्कुलमा गइसकेपछि शिक्षकहरूले साथीहरूसँग केही पनि छैन होइन देख्दाखेरि यस्तो देखिन्छ मेन भनेको त कोर्स चाहिँ कम्प्लिट हुँदैन जस्तो लाग्छ इन्कम्प्लिट पहिला पहिला बिदा नहुँदा त आइतबार बिदा नहुँदा त अरू अरू बिदा हुँदा त कोर्स चाहिँ कम्प्लिट हुँदैन थियो कोर्स कम्प्लिट हुन सकेन भनेर टिचरहरूले होइन ट्युसन पढाउनको लागि पनि फी हो त्यो पनि होइन फी लिएर जो पढ्न मन छ होइन यति पैसा 200 कति हुन्थ्यो तर दिएर पढ्नुपर्छ एउटा विषयको 200 कति भनेर पढाउँथ्यो बिहान अब अहिले पनि त्यही गर्ने हो कि त्यो पनि भार होइन कि त्यसलाई भार भन्दैन त होला नि फेरि होइन स्टुडेन्टलाई भार पर्दैन त्यसरी चाहिँ बुझ्ने कसले होइन ठिक छ हेतेन्जेलसँग सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सञ्जनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मैले चाहे कुराहरू केही गरेँ मैले यो मनमा लागेको कुरा हो मलाई होइन सोध्नु मन लागेको थियो सोचिराखेको थियो भने कस्तो लाग्यो यी कुराहरू पनि तपाईँले भन्न सक्नुहुन्छ भन्दै तिमी पारी त्यो गाउँमा यो के त तपाईँको माझमा राखिराख्थ्यो आजको बसेबाट छुट्टै हवस् त नमस्कार

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: बाल खबरमा अब पूरा खबर। बारामा 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर 4 दिनदेखि अवरूद्ध वीरगंज पथलया औद्योगिक करिडोर सड़क खण्ड खुलेको छ। पीड़ित परिवार र सरकारबीच हिजो बेलुका नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सड़क अवरोध हटाएको हो। सड़क खुलेसँगै वीरगंज पथलया सड़क खण्डमा गाड़ी चल्न थालेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको छ। घटना लगत्तै यसअघि भएको सहमति पीड़ित परिवारले अस्वीकार गरेपछि गएको बुधबार 3 गतेदेखि सड़क अवरूद्ध हुँदै आएको थियो। त्यसपछि बालिकाका आमा बुबा हिजो काठमाडौँ आए गृहमन्त्री सहित छलफल गरी गए। राति 3 बजे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। आन्दोलनका क्रममा वीरगंज पथलैया सड़क अवरूद्ध हुँदा त्यस क्षेत्रको यातायात तथा औद्योगिक गतिविधि समेत प्रभावित भएको थियो। गएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको हो। सरकारसँग सहमति भएपछि लघुवित्त पीड़ित आज घर फर्किएका छन्। उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय राष्ट्रिय मानवाधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए। सरकार र ऋणीहरूका प्रतिनिधि बीच हिजो भएको वार्तामा 14 बजे सहमति भएसँगै धरना कार्यक्रम स्थगित भएको हो। सहमतिपछि आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 जना ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। सरकारले झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारापर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आआफ्नो क्षेत्रतर्फ पठाएको हो। रूकुम पश्चिम र चितौनमा भएका छुट्टा छुट्टै दुर्घटनामा 3 जनाको ज्यान गएको छ। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 8 मध्यपहाड़ी लोकमार्गमा आज बिहान गाड़ीको ठक्करबाट आमा छोरीको ज्यान गएको छ। ज्यान गुमाउनेमा गुमीको रूरू क्षेत्र गाउँपालिका 4 बल्ले टक्सारकी 26 वर्षीय स्वस्तिका पौडेल र उहाँका 2 वर्षीय छोरी सान्दिका रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिनुभयो। गम्भीर घाइते भएका आमा छोरीलाई सल्लेममा रहेका जिल्ला अस्पताल पुर्याएकामा डाक्टरले मृत घोषणा गरेका हुन्। ठक्कर दिने VX 1482 नम्बरको गाड़ीका चालकलाई पक्राउ गरेको सूचना अधिकारी परियारले जानकारी दिनुभयो। यस्तै चितवनको भरतपुर महानगरपालिका 1 आपटारीमा आज बिहान मोटरसाइकल, ट्रक र कार ठोकिँदा 1 जनाको ज्यान गएको छ। अर्का 1 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक भरतपुर महानगरपालिका 13 बस्ने 21 वर्षीय सन्देश विष्टको ज्यान गएको छ। मोटरसाइकलको पछाडि बसेका तनहुँको भानु नगरपालिका 7 19 वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न ट्रक र कारका चालकलाई पक्राउ गरेको प्रहरले जनाएको छ। राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकेको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ। केन्द्रले काठमाडौँ, ललितपुर र भक्तपुरका 15 कार्यालयमा अनुगमन गरेको हो। अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, कर्मचारीको समय पालना, पोसाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो। अनुगमन गरिएका कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्त कुना र जड़ीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाडौँ महानगरपालिका वडा नम्बर 7 र 8 का कार्यालय, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय सानोठेमी, मनोहरा जग्गा एकीकरण आयोजना, आन्तरिक राजस्व कार्यालय कोटेश्वर, जड़ीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, नेपाल गुणस्तर तथा नापतोल विभाग, राष्ट्रिय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र, आन्तरिक राजस्व कार्यालय बालाजु र काठमाडौँ दुग्ध वितरण आयोजना लगायतका कार्यालय रहेका छन्। केन्द्रका अनुसार अनुगमनपछि सम्बन्धित कार्यालयलाई प्रचलित कानून बमोजिम कर्मचारीमाथि आवश्यक कार्यवाही गरी केन्द्रलाई जानकारी गराउन समेत निर्देशन दिइएको छ। कतिपय कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र नागरिक मैत्री बनाउन विशेष निर्देशन समेत दिएको विवरणमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नेपाल भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदान प्रदान बढ़ाइने, सुनको भाव आज तोलामा 2800 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 4 दिनदेखि अवरूद्ध बीरगंज पथलैया सड़क खुल्यो, सरकारसँग 14 बुधे सहमतिपछि लघुवित्त पीड़ित घर फर्किए, रूकुम पश्चिम र चितवनमा भएका छुट्टा छुट्टै दुर्घटनामा 3 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।

सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हात हतियार तथा लागू औषध ओसार पसार मानव तस्करी लगायत सीमा अपराध नियन्त्रण तथा रोकथाम सीमा स्तम्भको सुरक्षा तथा मर्मत सम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले जानकारी दिनुभयो। दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई विस्तारका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटना सम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने विषयमा समेत सहमति भएको छ। बैठक पारस्परिक समन्वय र सहकार्यमा केन्द्रित रहेको छ। बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, सीतामगढ़ीका जिल्ला मजिस्ट्रेट तनय सुल्तानिया र सीतामगढ़ीका प्रहरी उपरीक्षक अमित रंजन सहित सुरक्षा अधिकारीहरूको सहभागिता थियो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ 2800 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 3,19,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलामा 3,300 रूपियाँले बढ़ेर तोलाको 3,16,700 रूपियाँमा कारोबार भएको थियो। बिहिबार सुनको भाउ एकै दिन 9,300 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाउ 10 रूपियाँले घटेको छ। चाँदी आज 4,975 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको भाउ तोलाको 4,985 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिकी अदालतले ट्रम्प प्रशासनले नेपाल सहित 75 देशका नागरिकलाई आप्रवासिक भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले यो नीति अमेरिकी विदेश मन्त्री मार्गो रूपियोको कानूनी अधिकारभन्दा बाहिर रहेको ठहर गरेको छ। म्यानहटनको अमेरिकी जिल्ला अदालतकी न्यायाधीश जेनेट बर्गासले नीति अस्पष्ट रूपमा गैर कानूनी र स्पष्ट रूपमा गैर कानूनी रहेको बताएको बीबीसीले जनाएको छ। गएको जनवरीमा लागू भएको यो नीतिले नेपाल, अफगानिस्तान, ब्राजिल, इजिप्ट, इराक, इरान, त्यसै गरी नाइजेरिया, सोमालिया, थाइल्याण्ड र यमन लगायत 75 देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गरेको थियो। अब खेल खबर। इंग्लिश प्रिमियर लीगमा आज तीनवटा खेल हुँदैछ। आज म्यान्चेस्टर सिटी र बर्नमाउथ, ब्राइटन र एस्टन भिल्ला तथा न्यू क्यासल र लिभरपूलको खेल रहेको छ। सिटी र बर्नमाउथ तथा ब्राइटन र एस्टन भिल्लाको खेल नेपाली समयअनुसार बेलुकी 7:15 बजे शुरू हुनेछ। यस्तै न्यू क्यासल र लिभरपूल बीच राति 9:15 बजे खेल हुनेछ। यो सिजनको उद्घाटन खेलमा सबैभन्दा विजेता आर्सेनलले विजय शुरूआत गरेको छ। यस्तै हिजो भएको खेलमा लीगमा पुनरागमन गरेका टोली हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई हराएको छ। गैराती भएका अरू खेलमा एभर्टन क्रिस्टल प्यालेसलाई 2 गोलले, इप्सविच टाउनले सन्डरल्याण्डलाई 2-1 गोलले, लिड्स युनाइटेडले नटिङ्गम फरेस्टलाई 1 गोलले तथा ब्रेन्टफोर्ड्सले टोटनह्यामलाई 3 गोलले पराजित गरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चार दिनदेखि अवरूद्ध वीरगंज पथलैया सड़क खुल्यो। सरकारसँग 14 बुधे सहमतिपछि लघुवित्त पीड़ित घर फर्किए। रूकुम पश्चिम र चितौनमा भएका छुट्टा छुट्टै दुर्घटनामा 3 जनाको ज्यान गयो। घाइते 1 जनाको उपचार चल्दै। विभिन्न सरकारी कार्यालयमा सतर्कता केन्द्रको अनुगमन। 15 कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देश। नेपाल सहित 75 देशका नागरिकलाई आप्रवासित भिसा रोक्ने अमेरिकी नीति अदालतद्वारा खारेज। विदेश मन्त्री रूबियोको कानूनी अधिकारभन्दा बाहिर रहेको ठहर। र प्रिमियर लीगमा आज 3 वटा खेल हुँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सस्तोमई पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863024022।
5: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि समयजोनबाट साथ दिनुभएको छ श्रीराज महत। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम निमित्त सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको व्यवसाय आजको व्यवसायमा तपाईँको माझमा हामी एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखेर मनोरञ्जन दिने प्रयास गर्नेछौ र तपाईँले बस्ने गीत मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0026 फोन गरेर आउनुपर्ने हुन्छ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौ। एउटा मिठो गीत राख्छौ तपाईँको माझमा, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: दिल छाती हेर न माइर भन्ने यस्तै मिठा गीत रहेको थियो बेहुली चलचित्रको गीत। यसमा आवाज रहेको छ अञ्जु पन्त, त्यसै गरी प्रसाद शिवाकोटी रहेको छ, लिरिक्स म्युजिकमा रहेको छ अर्जुन पोखरेल, र एरेन्जमेन्टमा रहेको छ केशव बाबु रहेको छ, मिक्स मास्टरमा रहेको छ नरेश विशेषज्ञ हामीले कार्यक्रममा राखिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। तपाईँले भजन गीत मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो, नमस्ते।
0: नमस्ते, नमस्कार। हजुर, निर्मलाजी बोल्नुभयो?
1: हजुर हजुर।
0: के छ हजुरको खबर, आरामै हुनुहुन्छ नि?
1: सब ठिकठाक छ भन्नुहोस्
0: त। सब ठिकठाक छ है, अनि खाना त लिनु भइसक्यो होला है? मेरो पनि खाना भइसकेको छ। अनि के गर्दै हुनुहुन्छ यो समय, कार्यक्रम सुन्दै हुनुहुन्छ कि कार्यक्रम सुन्दै अन्य काममा पनि व्यस्त हुनुहुन्छ?
1: होइन, म कार्यक्रम सुनेर मजाले बसिरहेको, घाम लागेको छ बेसरी, कहाँ जानु थिएन।
0: बेसरी घाम लागेको छ, यता पनि त्यस्तै छ, बेसरी मजाले घाम लागिरहेको छ भन्नुपर्छ। निरोलाजी ठिकै छ, कार्यक्रममा आउनुभएको छ, सुनेर साथ दिनुहोला, सुन्दै हुनुहुन्छ भन्दै पनि हुनुहुन्छ। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला भन्न चाहन्छु। कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीत बज्छ, तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ, विशेष गरेर तपाईँको लागि भन्न चाहन्छु, अनि त्यसमा हुने दाई दिदीको जानको लागि भन्न चाहन्छु, अनि हजुर अनि फ्यामिलीको लागि, मेरो परिवार सम्पूर्णको लागि, मेरो प्यारो छोरी अझ जी सुनेर नाच्दैछ उसको लागि पनि, प्रतीक्षा पौडीको लागि भन्न चाहन्छु, अनि मेरो अनुसार पुरानो गाउँमा यसरी परिवार सम्पूर्णको लागि, अनि काठमाडौँ हुने दाई भाउजी सम्पूर्णलाई सम्झिरहेको छु, भन्छु अनि बहिनी अस्तागिरी सरतागिरी, अनि दाई धेरै पानीलाई पनि सम्झिरहेको छु दादा भन्न चाहन्छु, अनि साथी देव माझीलाई, गीता सुनालाई, अस्मिता बस्ना नवीनाको लागि, अरुणा मङ्गलाई, शिला अधिकारीको लागि, अनि हुन्छ विशेष गरेर तपाईँको लागि भन्न चाहन्छु, अनि त्यसमा हुने दाई दिदीको जानको लागि भन्न चाहन्छु, अनि हजुर अनि फ्यामिलीको लागि, मेरो परिवार सम्पूर्णको लागि, मेरो प्यारो छोरी

0: धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। आजको अवस्थामा तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झन सन्देश राख्न पाउनुहुनेछ, फटाफट फोन गर्न सक्नुहुनेछ 0440 40 00 26 को माध्यम भएर। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आजको अवस्थामा के गर्नुपर्छ भन्ने कुरा पनि तपाईँलाई मैले बताउँदै आइरहेको छु। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
1: हजुर दिदी नमस्कार।
0: नमस्कार, कृष्णजी बोल्नुभयो?
1: हजुर हजुर।
0: के छ, आराम हुनुहुन्छ नि?
1: एकदम आराम चलैछु भन्नुभएछ नि, तपाईँलाई कस्तो छ नि?
0: म पनि एकदम आराम कुशलैछु भन्नुपर्छ कृष्णजी। अनि काठमाडौँतिरको खबर के छ, सुनाउनुहोस्।
1: काठमाडौँतिरको खबर चाहिँ अघि भर्खरसम्म घाम लागेको छ, अहिले भर्खर फेरि पानी पर्न लागेको छ है त, यहाँ घाम लाग्ने पानी पर्ने त्यस्तो भइराखेको छ है त।
0: ठिक छ, मौसम एकदम होइन, अब चिसो भएको बेलामा घाम लागिदिन्छ, गर्मी भएको बेलामा पानी परिदिन्छ, राम्रै छ। यता चाहिँ मजाले सरको घाम लागिरहेको छ, पानी चाहिँ परेको छैन भन्नुपर्छ है।
1: हजुर हजुर, अनि खाजा भात छैन होला होइन?
0: हजुर, मेरो खाजा भन्दा पनि खाना अघि भर्खरै भयो भन्नुपर्छ, खाना त खाना चाहिँ भयो, खाजा चाहिँ बाँकी नै छ भन्नुपर्छ है। अब केही समय पछि लगभग 3:30 त्यस्तै हुन्छ भन्नुपर्छ है। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। हामी कार्यक्रमतर्फ लागौँ, के कार्यक्रमको बारेमा भन्नुपर्ने केही छ?
1: कार्यक्रमको बारेमा खासै त्यस्तो भन्नुपर्ने त केही पनि छैन है, अहिलेसम्म चाहिँ अब राम्रो छ है, अब पछि अब केही भइहालेछ भने पछि भनौँला नि त।
0: त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ, मिठो गीत बस्छ फेरि पनि साथीसँगलाई सम्झन सहायत।
1: हुन्छ, साथीहरू सम्झिनु पर्दा फर्स्टफल हजुरलाई अनि प्राविधिक दाईलाई अनि साथीहरू सम्झिनु पर्दा धनुराज सङ्गीता ठकुरी अनि हाम्रो सिन्धुलीको साथी अन्ता तामाङ अनि आज जसले मलाई कृष्ण सुनवार भनेर चिन्नुहुन्छ जसलाई भन्दै छुटिन्छ।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो कृष्ण सुनवारजी, हुनुहुन्थ्यो काठमाडौँदेखि। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, कार्यक्रममा आउनुभयो, आफ्नो साथीसँगलाई पनि सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यो समय तपाईँको अलिउराले पञ्जिङ चौतारी गरिराख्नु भएको छ होला, काममा पनि व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार। हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद, फेरि पनि फोन लाग्छ भने तपाईँले प्रयास गर्न सक्नुहुनेछ। तपाईँसँग हामी कुराकानी गर्नको लागि उपस्थित भइसकेका छौँ। आज विशेष त तपाईँको धेरै साथीहरूलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ तपाईँले, अनि बसाइमा छोटो मिठोमा सम्झना सन्देश राख्नुहुनेथ्यो भने आज चाहिँ भजन गीत मार्फत तपाईँले साथीसँगलाई सम्झना राख्न पाउनुहुनेछ। कार्यक्रम अवधिभर पनि एकदमै मिठा र माइला चलचित्र गीतहरू राखिरहेका छौँ, तपाईँले सुनेर होइन मजाले इन्जोय गरिराख्नु भएको छ भने पनि आशा लिएका छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म खोलडाङ्गाबाट सरिस्मा तामाङ दिदी।
0: सरिस्माजीको खबर के छ, आरामै हुनुहुन्छ?
2: एकदम आरामै छु भनेको सन्दीजी लगायत राम्रो के छ नि?
0: म लगायत हाम्रो रामेसातिरको खबर पनि राम्रै छ भन्नुपर्छ होइन, मजाले चर्को चर्को घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। अनि त्यताको के कस्तो छ?
2: यता नि घाम चर्कै लागिरहेको छ कि?
0: त्यता पनि चर्कै घाम लागिरहेको छ है?
2: हजुर हजुर,
0: ठिक छ। अब चर्को घाम लागिरहेको छ, अनि काममा व्यस्त हुनुहुन्छ कि कार्यक्रम मात्रै सुन्दै हुनुहुन्छ? कार्यक्रम मात्रै सुन्दै हुनुहुन्छ। अनि कार्यक्रमको बारेमा केही सल्लाह सुझाव छ भने भन्नुहोस्, अनि नयाँ नौलो खबरहरू केही सुनाउन पर्नेछ भने पनि भन्न सक्नुहुनेछ है त। ठिक छ, भनिन्छ भने भन्दै गर्नुहोस्। त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ, गीत बज्छ, साथीसँगलाई सम्झनुहोस् है त।
2: ए हुन्छ, दिदीहरूको लागि दादाको लागि र मेरो घर फ्यामिली भन्नुपर्दा यति बेला सुन्दै हुनुहुन्छ होला दार्जिलिङबाट प्यारी दिदी उर्मिला तामाङको लागि र सपना तामाङ दाइहरू हुनुहुन्छ अभि तामाङ दावा तामाङको लागि र मम्मीहरूको लागि भन्दैछु।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो सरिस्मा तामाङजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। पहिला तपाईँको फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। हामी एकै ठाउँमा रहेर पनि विभिन्न ठाउँमा छरेर बस्नुभएका आफन्त साथी सङ्गीलाई तपाईँले

0: सन्देश राख्न सक्नुहुनेछ। हामी पनि एकै ठाउँमा रहेर विभिन्न ठाउँमा होइन सरेर बस्नुभएका श्रोता मनुष्यसँग यसरी मिठा कुराकानी गरिराखेका छौँ होइन। त्यहाँको मौसम के कस्तो छ, त्यहाँको विषयवस्तुमा जानकारी पनि दिनु भएको छ होइन, के गर्दै हुनुहुन्छ त्यो कुरा पनि जानकारी गराउँदै हुनुहुन्छ। कसरी लाग्छ तपाईँसँग यसरी नै हामी भलाको सारी गर्दै अगाडि बढ़िराखेका छौँ, समय अवधिभर यसरी नै तपाईँसँग रहनेछौ। यति बेला कोही साथीहरूको पनि आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी हजुर, नमस्ते हजुर।
0: नमस्ते। नमस्कार हजुर, नवीनजी बोल्नु भयो कि सन्देशजी बोल्नु भयो? त
1: ठ्याक्कै नवीनजी भन्नुपर्छ।
0: ठ्याक्कै नवीनजी भन्नु भएको छ है
1: हजुर।
0: के गर्दै हुनुहुन्छ यो समय? कार्यक्रम सुन्दै हुनुहुन्छ कि काम, कार्यक्रम सुन्दै अन्य काममा पनि व्यस्त हुनुहुन्छ?
1: हजुर दिदी, म त कार्यक्रम पनि सुनिरहेको छु,
0: धेरै काममा पनि गर्दै हुनुहुन्छ, गीत सङ्गीत सुन्दै हुनुहुन्छ होइन, रमाइलो भइरहेको छ है।
1: रमाइलो भएको छ दिदी हजुर, यता पनि कार्यक्रम सुनिरहेको छु, यता पनि काम भइरहेको छ, दुबै काम एउटै भइरहेको छ है दिदी हजुर।
0: रेडियोको फाइदा पनि यति छ नि होइन, अब हामीले हेर्नु पर्दैन, सुनेर पनि आनन्द लिन सकिन्छ होइन, धेरै कामहरू पनि गर्न सकिन्छ होइन।
1: हजुर दिदी, एकदम कार्यक्रम मान्न सकिँदैन दिदी, पहिले गेम चलेको रेडियो तर माया मार्न के सकेको छैन है दिदी हजुर अहिलेसम्म।
0: अब माया पनि मार्नु भएन नि त, तपाईँहरूले माया मारिदिनु भयो भने त हामी जाने कहाँ जाने भन्नु न। ठिक छ, यो माया साथ सपोर्ट सधैँभरि यसरी नै रहिरहोस् भन्न चाहन्छ। हामी कार्यक्रममा अर्को एउटा मिठो गीत बज्छ राख्छौ, हजुरले साथीसँगलाई सम्झनुहोस् है त।
1: कार्यक्रम सञ्चालन गर्ने दिदी हजुरको लागि, ललितको दिदीको लागि, राजको लागि भन्न चाहन्छु, अनि सन्देश तलाङ्गीको लागि, घर फ्यामिली छोरीको लागि भन्न चाहन्छु, बाबाको लागि, दिदी बहिनीको लागि भन्न चाहन्छु, जस जसले कार्यक्रम सुन्छन् सम्पूर्णलाई भन्दै, नवीन भनेर चिन्नु नचिन्नु सम्पूर्णलाई भन्दै छुट्टिन्छ दिदी। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो नवीन तोलाङ्गीजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हामी धेरै साथीसँग कुराकानी गरिसकेका छौँ, कार्यक्रममा अर्को एउटा मिठो गीत बस्छ, गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जानेछौ, विश्रामपछि फेरि आउनेछौ, तपाईँ आयो भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूछाईले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कार्यक्रममा एउटा एकदमै मिठो गीत राख्यौं, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गी छु भने प्रविधि समिसनबाट साथ दिनुभएको छ श्री राज महतो हुनुहुन्छ, साथमा तपाईँ हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। यति बेलाको साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। हेलो, कोही साथी हुनुहुन्थ्यो जस्तो लागेको थियो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आउनु होला, शून्य 48 40 0 0 26 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। कार्यक्रममा एकदमै मिठा गीत संगीतहरू बजिराखेको छ। तपाईँ काम गर्दै हुनुहुन्छ, कामको व्यस्ततामा पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: नमस्कार दिदी।
0: ओहो, नमस्कार नमस्कार, हाम्रो रमिलाजी बोल्नु भयो है। के छ, आरामै हुनुहुन्छ नि? म पनि एकदम सन्चै छु भन्नुपर्छ होइन। अनि हाम्रो रमिलाजी कता हुनुहुन्छ, उतै शङ्खसभातिरै हुनुहुन्छ कि यता हुनुहुन्छ? त
1: म यता छु।
0: कता हुनुहुन्छ, खारा देवीतिर हुनुहुन्छ कि उता?
1: होइन, खारा देवीतिर होइन, के अरे काभ्रेतिर चाहिँ हो।
0: काभ्रेतिर हुनुहुन्छ?
1: हजुर।
0: ए ल ठिक छ, अनि अरू भन्नुहोस्।
1: अरू त्यसै हो नि, के अरे काग कता कता जानुपर्छ अनि त्यही त हो नि, गाह्रो छ मलाई।
0: गाह्रो छ है, भनेपछि नजिकै हो अहिले काभ्रेतिर भनेपछि। पहिला शङ्खसभा भन्ने ठाउँ पनि काभ्रेमा पनि छ, धेरै टाढा लाग्छ भनेको होइन ठाउँ?
1: है, काभ्रे जिल्लामा त मलाई थाहा भएन, त्यो शङ्खसभा जिल्लै हुन्छ क्या काभ्रेको। म चाहिँ के अरे मामाको घर चाहिँ हो क्या तेमालमा, यता काभ्रे छ त्यही भएर आएको।
0: ए, अहिले भनेपछि चाहिँ काभ्रेतिर हुनुहुन्छ है, ठिक छ। त्यो ठाउँमा काभ्रेमा पनि त्यो ठाउँ छ, नाम चाहिँ अब जिल्ला भयो शङ्खसभा भन्ने चाहिँ भन्नुभयो नि त।
1: त्यो त जिल्ला हो, तपाईँ आउनु त भन्नु पर्ने।
0: कुनै दिन आउला नि होइन, बुझ्नु त पर्यो नि यसो भनेको नि। अब काभ्रेमा चाहिँ त्यो ठाउँ थियो मलाई ठ्याक्कै, त्यहाँको चाहिँ थाहा थियो, अनि त्यो उता ठाउँ छ भने चाहिँ थाहा नै थिएन क्या, त्यही भएर चाहिँ सोधेको। ठिक छ, कहिले आउनुभएको? एक दुई दिन भयो, भर्खरै रहेछ त होइन? ल ठिक छ, ठ्याक्कै काभ्रे चाहिँ कता कुन साइडमा पर्छ भन्ने कुरा चाहिँ अब कसरी भन्नु है, त्यति धेरै चाहिँ मलाई पनि थाहा छ। तेमाल भन्नुभयो?
1: हजुर।
0: ल ठिक छ, त्यो ठाउँको नाम चाहिँ सुने जस्तो पनि लाग्छ होइन, धेरै ठाउँहरू छ, मैले त्यति त्यो ठाउँमा चाहिँ गएको छैन सन चाहिँ
1: होइन।
0: त्यो ठाउँ चाहिँ थाहा छैन, काभ्रे जिल्लामा चाहिँ अब त्यहाँनिर चाहिँ बसेको चाहिँ छु होइन, त्यो ठाउँमा मलाई चाहिँ थाहा छ त्यो शङ्खसभा अनि कोपासी कता कता के भन्ने ठाउँ छ के
1: त्यो ठाउँ थाहा भएन फेरि मलाई। मङ्गलदार अनि
0: ल ठिक छ ठिक छ, हामी कुनै समय कुरा गरौँला नि त है विषयमा, अलिअलि कुरा पनि बुझ्नुपर्छ। अब हाम्रो भेट भनेको अन्य बसाइमा हुँदैन, यसरी प्रोग्राममा हो, थोरै थोरै कुरा गर्नुपर्छ होइन। मलाई कस्तो
1: मन लागेको छ, अप्ठ्यारो हुन्छ क्या पर्सनलमा बोल्दा त।
0: हो, पर्सनलमा बोल्दा त्यस्तो अप्ठ्यारो नमान्नुहोस् न, म त झन् कस्तो मजाले बोलिदिन्थे। अब गर्नुहुन्न के गर्ने, प्रोग्राममा गर्नुहुन्छ, धेरै कुराकानी गर्न मन लाग्यो। त्यस्तो किन त्यस्तो हुनु त झन् कस्तो, मलाई त आनन्द लाग्छ, मजा लाग्छ, राम्रो लाग्छ। त्यसरी अब धेरै कुरा गर्न पाइन्थ्यो भन्ने कुरा मात्रै हो, हरेक कुराहरू जान्न पाइन्छ भनेर। अब प्रोग्रामको समयमा त धेरै समय लिन मिल्दैन होइन, छोटो मिठोमा कुराकानी गर्नुपर्ने हुन्छ, धेरै साथीहरूलाई समेट्नुपर्ने हुन्छ होइन, कुराकानी त धेरै गर्न मन लाग्छ तर समय पुग्दैन, त्यो कारणले गर्दाखेरि मात्रै हो। ठिक छ, पर्सनल अब कुरा गर्दाखेरि चाहिँ सबै कुराहरू डिटेलमा जान्न पाइन्छ, के हो कसो हो भन्ने कुरा थाहा हुन्छ। अब यो प्रोग्राममा हामी सबै कुरा डिटेलमा भन्न पनि चाहँदैनौ होइन, त्यति हो। ठिक छ, कतिपय अप्ठ्यारो मान्नुहुन्छ नि त यो ठाउँ त्यो ठाउँ भनेर, अब यो त्यो भन्ने कुरा पनि विश्वासशील मान्छेहरूलाई मात्रै भन्नुपर्ने हुन्छ होइन, त्यो भएर ठिकै छ। कार्यक्रममा आउनुभयो, धेरै समयपछि कुराकानी गर्न पायौँ, नजिकै नजिकै हुनुहुँदो रहेछ, अब यतै आउनुहोस् भनेर भन्दाखेरि आउनुहुन्न होला है।
1: हजुर, है दिदी अब के हुन्छ अब खानादेवी नि आउन जानि सक्छ नि त आउन जानि सक्छ आउँदैन होला सायद
0: आउनु न आउनु आएपछि यता हामी छत्तिर पनि यसो बस्नु यतैबाट जाँदाखेरि पनि पुगिन्छ होला है मन्थली हुँदै जानुपर्छ है खाडादेवी त
1: मन्थली हुँदै नि फेरि मन्थलीमा गाडी रोक्दैन गाह्रो छ नि एउटा भए पो अब प्याज झारेर आउनु एकजना आउनु भएन मलाई पो छ त नि
0: ल सबैजना आउनु न ठ्याक्कै अब मन्थली उताबाट आउँदाखेरि ठ्याक्कै मन्थलीबाट चाहिँ उता के अरे खाडादेवी नझरिकन सिधै रामी सब डाँडा जाने भनेर यता आउनुहोस् अनि त्यसपछि एक दुई दिन बसौँला अनि त्यसपछि फेरि मन्थली झरेर खाडादेवी जम्ला हुँदैन र
1: अब तपाईँ यति धेरै माया गर्नुहुन्छ तर मलाई पर्सनल भन्नुभएको छ तपाईँले अलिअलि अप्ठ्यारो हुन्छ
0: कि मसँग त त्यस्तो अप्ठ्यारो कहिले मान्नुहुन्न है
1: मैले मात्र होइन कि मेरो साथीहरूले नि त्यो दिदी प्रसन्नल त राम्रोसँग बोल्नुहुन्छ होला के गर्नु भन्नुभएको थियो कि
0: हो र मलाई त्यस्तो अप्ठ्यारो लाग्दैन म जसरी साथीहरूसँग जस्तो बोलेको छु अहिले बोलेको छु त्यसरी नै बोल्ने मलाई त्यस्तो अप्ठ्यारो लाग्दैन तपाईँहरूले पनि त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन कि तपाईँहरू जस्तै त हो नि अब त्यो के हामीले चाहिँ पर्सनल बोल्दाखेरि चाहिँ अप्ठ्यारो मान्ने अनि प्रोग्राम मात्रै गर्ने भन्ने हुन्छ त
1: हुँदैन दिदी तैपनि
0: तैपनि मलाई अप्ठ्यारो लाग्छ भन्न खोज्नु भएको मलाई थाहा छ रमिलाई चाहिँ कुराकानी गर्यो भने त हेर्नु समय कति छिटै जान्छ क्या अनि त्यही भएर चाहिँ पर्सनल कुराकानी गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ मेरो मान्यता यो हो क्या
1: त्यो त हो क्या दिदी मलाई नि छ कि तर तपाईँसँग कस्तो अप्ठ्यारो भनिरहेको छ तर मलाई नि बोल्न मन त लाग्छ
0: कि ठिक छ त्यो अप्ठ्यारो कहाँ छ त्यो अप्ठ्यारोलाई चाहिँ हटाउनु पर्छ होइन अब के लिएर आउनु पर्ने हो त्यो बाटोलाई हटाउनु पर्छ अनि त्यसपछि सहज बाटोतिर लाग्नुपर्छ है त हामी कार्यक्रम तर्फ लागौ एउटा मिठो गीत बज्छ हजुरले साथी सङ्गीलाई सम्झाउनुहोस् है त
1: पहिला प्रथम दिदी तपाईँलाई अनि प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि अनि एफएम होलिनी साथी निर्मला पौड्याल मन्जु परियाल अनि साथी सुन्दै हुनुहुन्छ सम्पूर्णको
0: लागि हुन्छ हवस् त नमस्कार हुनुहुन्थ्यो रमिला तामाङ जी हुनुहुन्थ्यो अहिले चाहिँ अहिले काभ्रेबाट चाहिँ उहाँले साथी सङ्गीलाई सम्झना गर्नुभयो उहाँ छु भनेर चाहिँ जानकारी गराउनु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अवश्य हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ लगभग त एकजना साथीसँग कुराकानी गर्छौँ त्यसपछि हामी पनि तपाईँ माझबाट चाहिँ उजेल पर्ने समय भइसकेको छ यति बेलाको साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार हेलो नमस्कार हजुर देवजी बोल्नुभयो पक्कै पनि हाम्रो देवजी नै हुनुहुन्छ कति लाग्छ के छ आराम हुनुहुन्छ नि देवजी
2: एकदमै छु भन्नुपर्छ है दिदी हजुर घाम कार्यक्रम लागिरहेको छ अनि कार्यक्रम सुनेर घरभित्रै बसिरहेको छु भन्नुपर्छ है त
0: घाम त यता पनि त्यस्तै चर्को लागिरहेको छ घामको त कुरै नगरौँ बाहिर निस्किन मन लाग्दैन भित्रै बसिराखौँ जस्तो लाग्छ त्यही त अब यो चर्को घाममा कहाँ जाने हो र होइन यसरी नै मिठा कुराकानी गर्न पाइराखेका छौँ हजुरहरूको माझमा अनि अरू सुनाउनुहोस् त खबर के छ त नयाँ नौलो केही परिवर्तन भएको छ
2: छैन खासै केही पनि परिवर्तन अब सबै कुरा नै हो भन्नुपर्छ है अन्तिममा भए पनि फोन लागेको छ बोल्नु पाइयो खुसी लागेको छ भन्नुपर्छ है त दिदी हजुर
0: अन्तिममा भए पनि अब हामी जाने बेलामा पनि हजुरसँग कुराकानी गर्न पाउँदा मलाई पनि एकदमै धेरै खुसी लागेको छ धेरै साथीहरूसँग कुराकानी गर्न मन लाग्छ तर के गर्ने समयले होइन साथ दिँदैन समयसँगै चल्नु पर्ने हुन्छ त्यो भएर पनि हामी समयसँगै चल्नु पर्ने भएको कारणले गर्दाखेरि चाहिँ धेरै साथीहरूसँग हामी कुराकानी गर्न सम्भव हुँदैन छोटो मिठोमा कुराकानी गर्दै होइन अब धेरै साथीहरूलाई समेट्ने प्रयत्न गरिराखेका छौँ ठिकै छ अब नयाँ नौलो खबर के छ भने सुनाउनुहोस् होइन भने हामी कार्यक्रमतर्फै लाग्छौँ एउटा मिठो गीत बज्छ हजुरले सुनेर इन्जोय लिनुहोला पनि भन्न चाहन्छु
2: हुन्छ दिदी अब सम्झिनु पर्दा विशेष गरी दिदीहरूको लागि प्राविधिकमा रहनुहुने दाई दिदीको लागि भन्न चाहन्छु हजुरको रेडियो होली उनीहरूको लागि अघि नै फोन गर्ने साथी निर्मला पौडेलको लागि भन्न चाहन्छु प्रिय प्रेमी बहिनी निर्मला सिंहको लागि भन्न चाहन्छु ध्रुव पाण्डे लगायत उर्मिला थापा मगरको लागि रोशनी थापा मगर लगायत मलाई देवमाझी भनेर चिन्ने चिन्ने सम्पूर्णको लागि र सत्य सुनार अनि त्यसै गरी बहिनी रियोजीको लागि भन्दै छु नमस्ते बाबा
0: हवस् त नमस्कार हुनुहुन्थ्यो देवमाझी जागतनी राटमाटादेखि हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ फोन मार्फत हामी कुराकानी गर्न सक्दैनौँ समय कम छ होइन समयसँग चल्नु पर्ने हुन्छ अब धेरै साथीहरूले कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होइन, तपाईँ विभिन्न ठाउँमा हुनुहुन्छ, विभिन्न माध्यमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्छ। यति बेला हामीलाई कमेन्ट मार्फत पनि होइन भर्खरै फेसबुक लाइभ भएको थियो, थोरै समयमा पनि हाम्रो साथीहरूले सुन्दै हुनुहुन्छ, उहाँको कमेन्ट म छोटो मिठोमा भाषण गर्नेछु। हुनुहुन्छ दीपिका पूर्व साने मगर्जी हुनुहुन्छ, हेलो दिदी नमस्कार, म पनि काठमाडौँदेखि कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ। निशा थोकरजीले पनि नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार। मनको साथी जीवन कार्कीजीले पनि नमस्ते भन्नुभएको छ, उहाँलाई पनि नमस्ते नमस्कार भन्न चाहन्छु। त्यसै गरी श्रीधरजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु इण्डिया नेपाल गन्ज अर्घाखाँचीबाट चाहिँ भनिदिनु छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी बाबुराम मगर्जी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, दिदी नमस्ते है नमस्कार, म पनि कार्यक्रम सुन्दैछु ओखलढुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबिया रियादबाट चाहिँ सुन्दैछु, धेरै सम्झना धेरै माया छ घर परिवार साथी संगीहरूमा भन्दिनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। आजको बसाइमा कार्यक्रममा सहभागिता जनाउनु भएको थियो निर्मला पौडेल, कृष्ण सुनवार, त्यसै गरी सुस्मिता सरिस्मा तामाङ हुनुहुन्थ्यो, नवीन तोलाङ्गीजी, रविला तामाङ, देवमाझी, उहाँसँग चाहिँ हामी मिठो कुराकानीको साथमा सहयात्रा गर्यौं, उहाँहरूलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिपर बसेका मिठा रमाइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना घड़की पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 MHz
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841252957।
4: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845875365, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 कार्यालय मन्थली रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका, वडा नम्बर 7 को कार्यालय, खुरकोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
7: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0485401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
8: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
8: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
8: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश

0: केही प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुइने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि

0: साइजको फोटो,
1: लाभदायीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलुङजोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
5: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
6: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
5: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
6: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
5: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
6: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
7: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
5: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
8: कोरोनाबाट बच्नको लागि

0: स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0840401414 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 सम्पर्क गर्नुहोस्।
0: जिल्ला अस्पताल रामेछाप।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुनचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
2: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त टाढै निकाले जस्तो भयो, चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली।
6: सम्पर्क नम्बर 0475-90-466, 98-692-65-998।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841 82 96 10।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: click on the bell icon to get regular updates from Venus. For more entertainment, log on and subscribe to www.youtube.com/Venus.
1: Azurko Radio, 102.1 MHz.
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुञ्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
7: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
8: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काँटी, किला, रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 0485403। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु, रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, साथै तामाको सेफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। नेपाली कांग्रेसका नेता विमलेन्द्र नेदीले देशको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रमक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको प्रतिक्रिया आवश्यक रहेको बताउनु भएको छ। जनकपुर धाममा आइतबार सुनसारे व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। नेता नेदीले नेपाली जनताको लामो संघर्ष र 2 पटकको संविधान सभा निर्वाचनबाट प्राप्त संघीय संरचना र संविधानमाथि अहिले विभिन्न पक्षबाट प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। राजनैतिक प्रणालीमाथि संकट आउँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख गर्दै नेता नेदीले व्यवसायीहरूलाई राजनीतिक चासो राख्न र प्रणाली जोगाउन एकजुट हुन अपील गर्नुभएको छ। सुनसारी व्यवसायका क्षेत्रमा विद्यमान समस्याको बारेमा चर्चा गर्दै उहाँले सरकारको ध्यानकर्षण समेत गराउनु भएको छ। उहाँले सुनसारी व्यवसायीहरूलाई कालोबजारीको रूपमा हेर्ने सरकारी दृष्टिकोण गलत रहेको टिप्पणी गर्दै यसलाई तत्काल बदल्नुपर्नेमा जोड़ दिनुभएको छ। नेता निधिले सुनसारी व्यवसायका लागि सहज सुरक्षित तथा मर्यादित कानून निर्माण गरी भयमुक्त वातावरणमा व्यापार गर्ने व्यवस्था मिलाउनु पर्ने व्यवसायीहरूले आग्रहबाट फिर्ता लिएको वा ग्राहकबाट फिर्ता लिएको वा खरिद गरेको सुने बैंकहरूले किनेदिने उचित व्यवस्था गर्नुपर्ने र सुनसारी व्यवसायीलाई हेर्ने नकारात्मक दृष्टिकोण अन्त्य गरी उनीहरूको सामाजिक मर्यादाको रक्षा गर्नुपर्नेमा माग गर्नु भएको छ। बैंक प्रणालीमा देखिने तरलता अभावले व्यवसायमा परेको असरप्रति संकेत गर्दै नेता निधिले बैंक प्रणालीलाई थप व्यवहारिक र व्यवसाय मैत्री बनाउनु पर्नेमा आवश्यक रहेको बताउनु भएको छ। नेपाली कंग्रेस बागमती प्रदेशका संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न व्हिप जारी गरेको छ। मुख्यमन्त्री थापाले सोमबार प्रदेश सभामा प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई व्हिप जारी गरेको हो। कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको व्हिपमा प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थित हुन तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेश सभा सदस्यलाई निर्देशन दिएको छ। नेपालको संविधानको धारा 168 को धारा 4 तथा बागमती प्रदेश सभा नियमावली 2074 को नियम 143 बमोजिम मुख्यमन्त्री थापाले प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाले कांग्रेसले आफ्ना सदस्यहरूलाई सोही अनुसार मतदान गर्न व्हिप जारी गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ। उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमणलाई स्थगित भएको हो। अगस्त 2 साता हुने भनिएको भ्रमण 1 महिनापछि सारिएको थियो, तर सेप्टेम्बर 2 साता पनि सभापति लामिछानेको भ्रमण नहुने भएको छ। स्रोतका अनुसार अब सांसदहरूको टोली मात्र चीन जाने भएको छ। भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने तयारी भएको थियो। सरकारी स्रोतका अनुसार लामिछानेले अर्को उपयुक्त मितिमा चीन भ्रमण गर्नुहुनेछ, तर त्यसको मिति हाल तोकिएको छैन। राज्यसभा उपसभापति तथा अर्थमन्त्री सुडेमु वागले भने छिटै भारत जानुहुनेछ। उच्च तहमा उहाँको भेटवार्ता हुने भनिएको छ। काठमाडौँको शंखबोलमा शुक्रबार 22 वर्षीय बसन्त कालाखेतीलाई 2 जना मिलेर धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन्। महानगरपालिका 10 स्थित शंखबोलमा सञ्चालित प्याले बोइज होस्टलमा बस्ने 22 वर्षीय कालाखेती दाङको घोराई उपमहानगरपालिका 17 का स्थानीय भएको प्रहरीले बताएको छ। छोराको हत्या भएको खबर थाहा पाएपछि दाङमा उनकी आमाले शुक्रबार
प्राण त्याग गरेकी छन्। छोराको हत्या भएको खबर थाहा पाएपछि सिलिङ फ्यानमा पासो लगाएर झुण्डेको अवस्थामा 38 वर्षीय बिना काला थोकीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। उनको श्रीमान वैदेशिक रोजगारीका लागि खाड़ी मुलुकमा रहेका छन्। वसन्तको हत्यामा संलग्न आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका 3 घर भएका प्रमेत पटेल र सोही छाउ घर भएका शिखर यादवलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको बारेमा प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ। वसन्त फ्रान्स जाने तयारीमा काठमाडौँमा बसेर भाषा अध्ययन गरिरहेको प्रहरीले जनाएको छ। सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर 3 एक बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी 3 वर्षीय छोरी सानिया खातुन घर पछाडि मृत फेला परेकी हुन्। परिवारका अनुसार आइतबार आज करिब 9 बजेसम्म बालिका घरमै देखिएकी थिएन। त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब 700 मिटर पछाडि झाडीमा उनको शव फेला परेको हो। घटनाको जानकारी पाए लगतै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी परीक्षक रूपक खड्काले जानकारी दिनुभएको छ। बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। घटनास्थलमा स्थानीयहरूको बाक्लो भेट लागेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव 2,800 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 3,19,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन जाति व्यवसाय महासंघले जनाएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलामा 3,300 रूपियाँले बढ़ेर तोलाको 3,16,700 रूपियाँमा कारोबार भएको थियो। बिहिबार सुनको भाव एकै दिन 9,300 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव 10 रूपियाँले घटेको छ। चाँदी आज 4,975 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको भाव तोलाको 4,950 रूपियाँ रहेको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। अमेरिकी अदालतले ट्रम्प प्रशासनले नेपाल सहित 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले यी नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियोको कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गरेको हो। म्यानहट्टन स्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश जेनेट बर्गासले नीति स्पष्ट रूपमा गैर कानूनी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। गएको जनवरीमा लागू भएको यो नीतिले नेपाल, अफगानिस्तान, ब्राजिल, इजिप्ट, इरान, इराक, नाइजेरिया, सोमालिया, थाइल्याण्ड र येमन लगायतका 75 देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गरेको थियो। तर सरकारले अदालतको पछिल्लो निर्णय विरूद्ध पुनरावेदन गर्न सक्नेछ। ट्रम्पले लाखौं अवैध आप्रवासीलाई निष्कासन गर्ने बाचासहित राष्ट्रपति चुनावका लागि अभियान चलाउनु भएको थियो। निर्वाचित भएपछि उहाँले निर्वाचनलाई तीव्र बनाउने तथा सीमापार आवागमन घटाउने उद्देश्यले विभिन्न कदम चाल्नु भएको छ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामी साथ खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुसाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु कार्यक्रमको साथमा सम्झना खड्के भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता आयु साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आस्था लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लग इन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सिक्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाइ आजको बसाइमा तपाईँको रोजाईको गीत बज्नेछ र तपाईँले गीत रोजाईमा पार्नको लागि 0840400026 फोन गरेर कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ र रोजाईको गीत मार्फत छोटो मिठोमा आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँलाई मैले यो जानकारी गराइसकेको छु। यो समय उकाली उराली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीसँग कुराकानी गर्ने प्रयत्न गरिराख्नु भएको छ भन्ने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर कार्यक्रम सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ भन्ने यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। एउटा मिठो गीत रहेको छ, मन्सुरे गीत दोस्त रहेको छ भने गीतको नाम भोकलमा रहेको छ प्रमोद खरेल, लिरिक्समा रहेको छ धर्मेन्द्र तिमिल सिन्हा रहेको छ, म्युजिकमा रोशन सिंह रहेको छ, एरेन्जरमा विशाल निरौला, मिक्स मास्टरिङमा रहेको छ कुमार राणा। सो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि तपाईँसँग तपाईँको रोचाइको गीत लिएर उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: जस्तो तिमी मेरा लागि तिमी हुँदैछौ भनेर

0: कार्यक्रम का एकदमै वञ्चनीय गीत प्रमोद खरेलको आवाजमा रहेको दोष रहेको थियो। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0840400026 फोन गरेर आफूलाई मनपर्ने गीत तपाईँले रोसाईमा पार्न सक्नुहुनेछ। आज तपाईँको रोसाईको गीत बज्नुहोस्। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
1: दिदी। नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार देवजी, आउनुभयो।
1: हजुर, आज त घरमै थिएँ, सुरुवातमै आई भन्नुपर्छ है त। फोन लाग्यो सुरुमै एकदम खुसी छु भन्नुपर्छ है।
0: ल, आउनुपर्छ नि कार्यक्रमको सुरुवातमै। फोन लाग्यो पनि हजुरसँग कुराकानी गर्न पाएँ, एकदमै खुसी छु म पनि भन्नुपर्छ। के छ अहिले मौसम? अहिले पनि चर्को घाम लागिरहेको छ कि?
1: होइन दिदी, अहिले चाहिँ धुम्म भएको बादल लागेको छ, एकदम शीतल शीतल भइरहेको छ। हावा सुत्किएर हावा पनि चलिरहेको छ, एकदम शीतल भइरहेको छ अहिले चाहिँ भन्नुभएको छ है त। अहिले भर्खरबाट चाहिँ धुम्म भइरहेको छ भन्नुभएको
0: छ। यता पनि त्यस्तै छ, मौसमको कुरा गर्नुपर्दा उता धुम्म भएको छ भन्नुहुन्थ्यो, यता पनि त्यस्तै छ भन्नुपर्छ है। अनि अब खाजा त बाँकी नै होला हाम्रो देवजीको, होइन?
1: हजुर हजुर, खाजा चाहिँ बाँकी नै छ, अब सँगै खानु पर्ला नि त दिदी हजुरलाई।
0: हामी धेरै छ, हामी सँगै खानेछौँ। अब कार्यक्रम तर्फै लागौँ है, यस्तै छ होइन, के गर्ने। आफूलाई मनपर्ने गीत आज चाहिँ रोजाइमा पार्नु पर्ने हुन्छ, कुनै गीत सुन्न मन छ हजुरलाई?
1: आज चाहिँ कुना खामा बस्यौ तिमी आँसुले पखाल्दा नजानी भन्ने गीत बजाइदिनु।
0: कुना खामा बस्यौ तिमी आँसुले पखाल्दा नजानी भन्नुभयो।
1: हजुर हजुर,
0: कुना आँखामा बस्यौ तिमी।
1: हजुर, कुन आँखामा बस्यौ तिमी आँसुले पखाल्दा
0: नजाने।
1: गीत
0: सुन्छ, हामी राख्छौ।
1: हुन्छ, विशेष गरी दिदीहरूको लागि प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि पनि भन्न चाहन्छु। दाई हुनुहुन्छ कि दिदी हुनुहुन्छ, उहाँहरू सबैजनाको लागि पनि मिठो सम्झना छ है दाई दिदीहरू भन्न चाहन्छु। हजुरको रेडियो युनिटको लागि नि भन्न चाहन्छु। सुन्दैछ छोरी ममता अस्मिताको लागि भन्न चाहन्छु। अनि सुन्दै होला उता तिलकुङतिर रहेर छोरी मिडिया प्रेमी छोरीलाई फेसबुक लाइभबाट सुन्दै होला, हेर्दै होला छोरी मिडिया प्रेमी छोरी पासाङ डोलमा तामाङको लागि पनि मिठो सम्झना भन्न चाहन्छु। अनि दोराम्बातिर रहेर सुन्दै होला बहिनीहरू, मिडिया प्रेमी बहिनीहरू रोशनी थापा पूर्मिला थापा मगरकी, अनि बहिनी निर्मला सिंहको लागि भन्न चाहन्छु, निर्मला मगरको लागि, निर्मला पौडेलको लागि, जातिले ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, बहिनी रिया गीको लागि। सायद मलाई देव माझी भनेर चिनी नचिनी यतिखेर रेडियो सुनेर बसिरहने सम्पूर्ण साथीहरूको लागि, ध्रुव पाण्डेको लागि भन्दै छुट्टिन्छु ल। नमस्ते, बाबाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले पनि आफूलाई मनपर्ने गीत रोजेर छुटिसक्नु भएको छ। पालो तपाईँको 0840400026 आउन सक्नुहुनेछ, सोही गीत मार्फत हामी तपाईँलाई पनि समर्थन जनाउनेछौ। 0840400026 फोन गरेर आउन सक्नुहुनेछ। आजको अवस्थामा तपाईँको रोजाएको गीत बस्नेछ, फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। यो समय तपाईँ काम गर्दै हुनुहुन्छ होला, खाजा खाने तर्खर गरिराख्नु भएको छ होला, उकाली ओह्राली गर्दै हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहनुहोला, आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्नुहोला भन्दै यति बेला हामी कार्यक्रममा रोजाईको गीत, हाम्रो तेजीको रोजाईको गीत नै कार्यक्रममा राख्छौ भन्दै थिए। साथी हुनुहुन्छ है भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, साथी के को बोल्दै हुनुहुन्छ? सरेशमाजीको खबर ठिक छ है? मेरो पनि खबर एकदम ठिक छ, अहिले चाहिँ अलि धुम्म भएको जस्तो थियो, अनि फेरि एकछिनमा घाम लाग्यो जस्तो हुन्छ, एकछिनमा धुम्म हुन्छ, यस्तै छ भन्नुपर्छ। अरू समग्रमा सबै ठिकै छ भन्नुपर्छ। अनि खाजा लिनु भयो कि बाँकी छ भन्दै थिए, साथी हुनुहुन्छ है भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, साथी के को बोल्दै हुनुहुन्छ?

0: मेरो पनि बाँकी नै छ भनेर सबैकै समयपछि खान्छौ हामी पनि हजुरले पनि समय मिलिने होला भनी भन्न चाहन्छु। हाम्रो देवजीले गीत रोजेमा पारिसक्नु भएको छ, सो गीत मार्फत तपाईँलाई पनि हामीले समर्थन जनाएका छौँ, साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: ए हुन्छ, फर्स्ट अफ अल त दिदीहरूको लागि र दाई हुनुहुन्छ कि दिदी हुनुहुन्छ उहाँहरू दुवैजनाको लागि र मेरो घर फ्यामिली भन्नुपर्दा म सुन्दै हुनुहुन्छ मम्मी यहीँ हुनुहुन्छ बाबा भाइ दिदीहरूको लागि र सुन्दै हुनुहुन्छ होला मेरो प्यारो साथी अस्मिता तामाङ र पूजा शेर्पाको लागि भन्दैछु। थ्याङ्क यू, नमस्ते, बाबा।
0: हस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो सरिस्मा तामाङजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ। यति बेला भने हामी देवजीको रोजाईको गीत कार्यक्रममा राख्छौ, त्यसपछि अन्य साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कुनाखामा बस्यो तिमी आँसुले पखाल्दा नजाने, एकदमै मिठो गीत मनसुनी गीत रहेको थियो। भोकलमा रहेको छ नर पुरा थोकिरहेको छ र म्युजिकमा पनि उहाँ हुनुहुन्छ भने लिरिक्समा हुनुहुन्छ प्रिन्स लो रहेको छ, म्युजिक अरेन्जर मा हुनुहुन्छ पुष्कर खात्री हुनुहुन्छ र साउन्ड मिक्सिङ र मास्टरिङमा हुनुहुन्छ कुमार राणा सकेत। हामीले कार्यक्रममा राखिसकेका छौँ यस्तै मिठा रमाइला पञ्चरी गीतहरू तपाईँहरूले पनि रोजाइमा पार्न सक्नुहुनेछ। 0840 40 00 26 फोन गरेर आउनु होला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो जस्तो लागेको थियो, उहाँ बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पाला तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। आउनुहोला, तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, तपाईँले नियमित सुन्दै आइराख्नु भएको छ। आज आइतबारको बसाई तपाईँको रोजाईको गीत बज्नेछ, फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। र कतिपय ठाउँमा होइन मौसम के कस्तो छ तपाईँले त्यो पनि जानकारी गराउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, नमस्ते, नमस्कार, हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ? एलिना रोका भन्नुभयो, के छ एलिनाजीको खबर? मेरो पनि एकदम ठिक छ भन्नुपर्छ है एलिनाजी। अनि खाजा लिनुभयो कि बाँकी छ त? मेरो पनि बाँकी नै छ भन्नुपर्छ, अब केही समय पछि हुन्छ। अनि त्यताको मौसम के कस्तो छ सुनाउनुहोस्।
1: भएको कुरा गर्नु पर्दाखेरि चाहिँ कहिले घाम लाग्छ कहिले पानी पर्ला जस्तो हुन्छ, पानी परि नै हाल्छ, यस्तै छ भन्नुपर्छ।
0: यस्तै छ है, ठिकै छ। अब यता चाहिँ पानी परेको छैन, कहिले तुम्बा हुन्छ कहिले यस्तै छ भन्नुपर्छ। हामी कार्यक्रमतर्फ लागौ, आज कुन गीत सुन्न मन छ?
1: आज मलाई चाहिँ प्रमोद खरेलको आवाजमा रहेको कस्तो थिए कस्तो हेर मलाई भन्ने राखेको छ नि है।
0: कस्तो थिए कस्तो भए हेर मलाई भन्ने गीत चाहिँ सुन्न मन छ। अनि ठिक छ, स्वागत हामी कार्यक्रममा राख्छौँ, तपाईँले आफ्नो साथी सङ्गीलाई सम्झनुहोस् है त। हवस् त, नमस्कार। हुनुहुन्थ्यो एलिना रोकाजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। एकदमै मिठो गीत रोजाइमा पार्नुभएको थियो, कस्तो थिए कस्तो भए हेर मलाई भन्ने प्रमोद खरेलको आवाजमा रहेको सङ्गीत रोजाइमा पार्नुभएको छ। हामी अर्को साथीलाई पनि यस गीतमा समर्थन जनाउनेछौँ र उहाँको रोजाइको गीत बस्नेछ, फटाफट फोन गर्नुहोला। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार,
2: हजुर दिदी, नमस्ते, नमस्कार,
0: नमस्ते, नमस्कार, हजुर शुभ नाम?
2: हजुर अनिता तामाङ सिन्धुली तिनकन्याबाट।
0: अनिताजी के खबर के छ?
2: हजुर मेरो खबर सबै एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी। यति बेलाको समयमा चाहिँ हजुरको प्रोग्राम गएर गाई बाख्रा चराउँदैछु भन्नुपर्छ है। अनि हजुरलाई सन्सालदाहरूतिर के छ सुनाउनु?
0: अब म लगायत हाम्रो रामेछापतिर पनि एकदम ठिक छ, राम्रो रमाइलै छ भन्नुपर्छ। अघि बिहानसम्म चाहिँ एकदम चर्को घाम लागिरहेको थियो, त्यसपछि 2 बजीको समयतिर चाहिँ होइन अलि धुम्ब पानी पर्ला जस्तै भएको थियो, अहिले चाहिँ फेरि घाम लाग्न सुरु भएको छ। यस्तै छ मौसमको कुरा गर्नुपर्दा, अरू समग्रमा सबै ठिक छ। अनि खाजा लिनुभयो?
2: हजुर मेरो खाजा बाँकी नै छ भन्नुपर्छ, अनि दिदी हजुरको पनि बाँकी नै छ, टाढै एकैतिर आउनुहोस् है।
0: हुन्छ, हामी अब समयले कतिको साथ दिन्छ, समय मिल्यो भने अवश्य पनि अनिताजीको घरसम्म आउने प्रयास गर्नेछौँ, यदि आउन सकेन भने पनि मन नदुखाउनु होला है त।
2: हुन्छ,
0: ल हामी कार्यक्रमतर्फ लागौ। हाम्रो साथी एलिनाजीले रोजाइमा पार्नु भएको छ, कस्तो थिए कस्तो भयो हेर मलाई भन्ने गीत रोजाइमा पार्नु भएको छ, सो गीत हामी कार्यक्रममा राख्छौँ, साथी सङ्गीलाई सम्झनुहोस् है त।
2: हस् हुन्छ, फर्स्ट अफ अल त्यति शुभ कार्यक्रम सञ्चालन गर्नुहुन्छ त्यसै गर्दा दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि प्राथमिक बस्ने प्राथमिक मित्रको लागि भन्न चाहन्छु, हजुरको रेडियो परिवारको लागि, मेरो घरबार सम्पूर्णको लागि भन्न चाहन्छु। अनि साथी चाहिँ रामसाप मन्थलदेखिबाट उतासम्मको यात्रा हुनुहुन्छ, अनि थापालाई चाहिँ शुभ यात्रा रामसँग जानु होला साथी भन्न चाहन्छु। साथीहरू त धेरै नै हुनुहुन्छ यतिखेर जो जस्तो साथीहरूले कार्यक्रम सुनेर बसिराख्नु भएको छ उहाँहरू सबै सबै साथीहरू एकदमै सम्झिरहेको छु कोही कसैको लागि बिर्सेको छैन भन्दैछु दिदीनी।
0: हवस् त नमस्कार, हुनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हाम्रो साथी लिनाजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रम अवस्थ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
3: जाऊ, इसको मत लेना, और मत जीतने देना, हिट जाऊ।

0: कार्यक्रम एकदमै मिठो मनसुन गीतहरु चाहिँ पार्नुभएको थियो एलिना रोकाजेले। सोही गीतमा हामीले अनिता तामाङजीलाई पनि समर्थन जनायो। एकदमै मिठो गीत रहेको थियो। कस्तो थिए कस्तो भयो हेर मलाई, प्रबोध खरेलको आवाजमा रहेको, लिरिक्स म्युजिकमा रहेको छ रोशन सिंह र म्युजिक एरेन्जरमा रहेको छ विशाल निरौला रहेको छ भने मिक्सिङ मास्टरिङमा रहेको छ कुमार राणा रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू तपाईँलाई पनि सुन्न मन छ भने तपाईँले आजको समयमा फोन गर्नुपर्ने हुन्छ। 0840400026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: मनिकाजीको
0: खबर के छ? आरामै हुनुहुन्छ?
1: हजुर, म एकदम आरामै छु भन्नुभएको छ। अनि मेरो खबर पनि ठिक छ भन्नुभएको छ। अनि दिदी के छ नि?
0: मेरो पनि खबर एकदम ठिक छ। हामी साथीहरूको पनि खबर ठिकै छ, सबै राम्रो रमाइलै छ भन्नुपर्छ होइन। समग्रमा भन्नुपर्दाखेरि कार्यक्रम सुनिराख्नु भएको छ?
1: मैले फर्स्टदेखि नै सुनिरहेको छु भन्नुभएको छ है दिदी।
0: फर्स्टदेखि नै सुन्दै हुनुहुन्छ है?
1: हजुर
0: होइन, ठिक छ। सुनेर साथी सनी खाजा भयो कि बाँकी छ त हाम्रो मनिकाजीको?
1: नै दिदी, अहिले म गोठालो गर्दैछु, घर गएर खानुपर्छ भन्नुपर्छ। अनि दिदी हजुरले खानुभयो त?
0: मेरो पनि बाँकी नै छ, अब केही समयपछि हुन्छ। हजुरको पनि बाँकी नै रहेछ, समयमै लिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रममा आज गीत रोजेमा पार्नु पर्ने हुन्छ, कुन गीत सुन्न मन छ हजुरलाई?
1: मलाई चाहिँ गुन भुल्यौ पित्तलको सुन पायो होला भन्ने गीत सुन्नु भाइ दिदी।
0: गुन भुल्यौ पित्तलको सुन पायो होला।
1: हजुर,
0: ल हामी कार्यक्रममा राख्छौ, साथी सङ्गीलाई सम्झनु छ है त।
1: सुन्छ हजुरको लागि, टेक्निसनमा रहनुहुने मित्रको लागि, र सुन्दैछ बहिनीको लागि, र मेरो साथीहरू भन्नुपर्दा साथी सबिन श्रेष्ठ, दिदी शर्मिलाको लागि, र मलाई मनिका बेलकोटी भनेर चिन्नुहुने नचिन्नुहुने मेरो पुरानो साथीहरूलाई पनि, कोही कसैलाई पनि बितेको छैन ल भन्ने भन्दै सुन्छ दिदी। नमस्ते।
0: हस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो मनिका बोलकोटी जे हुनुहुन्थ्यो, उहाँले पनि एकदम मिठो गीत रोजाइमा पार्नु भएको छ गुन बोल्यो। सङ्गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ र उहाँको रोचाएको गीत हामी राख्नेछौ। यति बेला साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो, गुड आफ्टरनुन।
0: गुड आफ्टरनुन, नमस्ते हजुर, शुभ नाम? अन्जन आयुष भन्नुभयो है, पूर्वेली अन्जन आयुष, सफल आयुष, सफल आयुष। ओके, के छ अनि धेरै टाढादेखि हुनुहुन्छ है?
2: हजुर, सबै ठिकै छ भन्नुपर्छ, भर्खरै ड्युटीबाट आएर बसिरहेको भन्नुपर्छ।
0: ड्युटीबाट आएर बसिराख्नु भएको छ, कार्यक्रम भर्खर सुन्नुभयो?
2: हजुर, मैले प्रोग्राम त सुनेको छैन, जस्ट कल चाहिँ ट्राई गरेको भन्नुपर्छ है।
0: ट्राई चाहिँ गर्नुभयो, फोन लाग्छ कि लाग्दैन भनेर, तर फोन लागिसकेको छ है आयुषजी। अनि सन्चै हुनुहुन्छ नि? हामी पनि एकदम ठिकठाक छौँ, राम्रो रमाइलो छ। मौसमको कुरा गर्नुपर्दा होइन, अलि दुम्ब हुन्छ कुनै बेला, कुनै बेला चर्को घाम लाग्छ, यस्तै छ भन्नुपर्छ। ठिक छ, कार्यक्रममा आउनुभयो। आजको अवसायमा साथीले गीत चाहिँ रोजाइमा पार्नुभयो, गीत रोजाइमा पार्नुपर्ने दिन थियो, हजुरले दोस्रो नम्बरमा पर्नुभयो होइन। साथीहरू त हामी पाँचजना साथीसँग अगाडि नै बोलिसक्यो, छैटौँ नम्बरमा हजुर पर्नुभएको छ, र दोस्रो छैटौँ नम्बरको पनि दोस्रो नम्बरमा पर्नुभयो। हजुरले गीत रोज्नु चाहिँ पाउनु भएन, रोजाईको गीत मार्फत साथीसँगले चाहिँ सम्झना सन्देश राख्नुपर्ने भयो है त।
2: र नेपालतिरै हुनाले मेरो प्रतिदिन 25-30 जनालाई सलामी चाहँदै दिदीलाई प्लस भाग दिनौँ, अनि बाबालाई पनि मिठो माया सम्झना भनेर चाहन्छु। र साथीहरू भन्नुपर्दा मुठु चाहिँ तामाङ मुटु मुठु सम्झाखेरि फेरि सम्झना प्लस मिठो माया ल चाहिँ मिठो भन्न चाहन्छु। र साथी मेरो सामिङ्दै रमाइलो सम्पाङ्दै हाम्रो शरीरले मेरो प्रेमीलाई अनिता हुनुहुन्छ, हाम्रो बान्तावा सोफिया हुनुहुन्छ, हाम्रो तिर्खालाई रेलपाली कक्षा मगाए, राजुङ्गी राई त्यही चाहिँ हाम्रो राज कुलुङलाई पनि सम्झना सन्देश कुलुङलाई पनि सम्झना भन्न चाहन्छु र हाम्रो निकाल बान्छमा निकाल तामलिङलाई पनि सम्झना गरोस् माया हाम्रो स्वच्छतामा चाली अनाङ हाम्रो राई सन्ता हुनुहुन्छ मिताले तामाङ लगायत पुकाफेरि त धेरै नै हुनुहुन्छ जति पनि साथीहरू मलाई पूर्वतिर पनि पुकाफे पूर्वले जान सबैलाई चाहिँ भनेर चाहिँ मिना पनि सबै सबैलाई मिठो माया भन्दै छुट्टिन्छ ल र त्यही
0: भएर हवस् त नमस्कार हुनुहुन्थ्यो सात समुद्र पारीबाट दुबईबाट हुनुहुन्थ्यो पूर्वेली असफल अञ्चना आयुषजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा आउनुभयो र आफ्नो साथी सङ्गीलाई पनि सम्झना राखेर छुटिसक्नु भएको छ अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ साथी भन्नेका भैलकोटीजीले गीत रोजाइमा पार्नुभएको छ एकदमै मिठो गीत रोजाइमा पार्नुभएको छ गुन बोल्यो भन्ने भोकल लिरिक्स र म्युजिकमा रहेको छ सरिका घिमिरे रहेको छ भने एरेन्जरमा रहेको छ मनोज परियार रहेको छ सकेत हामी कार्यक्रममा अन्तिममा राख्नेछौ र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनु भएको छ तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौ र तपाईँको रोचक गीत राख्दै हामी पनि विदा लिनेछौ यति बेला हामीलाई कमेन्ट पठाउनु भएको छ साथी हुनुहुन्छ टेक बहादुर पुमाजीले पनि सम्झना सञ्चालिका सम्झनाजी नमस्कार गुड आफ्टरनुन उदयपुर चौतन्टीगढ नगरपालिका आठ बेल्टा राइटोल चोकबाट चाहिँ फेसबुक लाइभबाट चाहिँ हजुरको एफएम 102.1 MHz सुन्दैछु गरेको हरितालिका तीजको अवसरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ थ्याङ्क्यू सो मच टेक बहादुर पुमाजीलाई र बेली आसामेजी हुनुहुन्छ नमस्ते हजुर भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी हुनुहुन्छ मिलन घायल मोटोजी हुनुहुन्छ हेलो दिदी नमस्ते नमस्कार है म तिन्जुरी बिरा ग्रुपको सदस्य मिलन घायल मोटो तेह्रथुम्बो घर भइहाल्छ दुहा कतारबाट अब बस्ने गीत मार्फत हजुरको रेडियो सुनेर बस्नुहुने श्रोताबाट श्रोता दर्शक अनि हजुर लगायत रेडियो परिवारलाई शुभ दिनको कामना सबैलाई भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी दीपिका पूर्वसारी मगरजी हुनुहुन्छ नमस्ते दिदी म पनि काठमाडौँदेखि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ त्यसै गरी क्षेत्रीय आयुषजीले पनि मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी विनोद बरवालजी हुनुहुन्छ नमस्ते हजुर म पनि सुन्दैछु है सालुबाट विनोद बरवाल हुने भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी देवेन किशोर रञ्जनजी हुनुहुन्छ तिनजुरे मिल्के ए मेरा झिल्के घुम्न जाऊ पास्टर यो हाम्रो मिलन पहिलो भेट नहुने कहाँ छ र सिमरहा फूल तरी रमाइलो गरी उकाली चढौरा ओ त्यसै गरी उकालो चढी थकाई मार्दै अगाडि बढौला या शोक बसेत साथी भाइ हाँसी मेल बोटे झरौला यस्तै हो जीवन ए साथी सङ्गी रमाइलो गरौला देवेन किशोर रञ्जन प्रवासी भन्नुभएको छ देवेन किशोर रञ्जनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ कार्यक्रममा सहभागिता जनाउनु भएको थियो देव माझी त्यसै गरी सरिष्मा तामाङ हुनुहुन्थ्यो एलिना रोका अनिता तामाङ हुनुहुन्थ्यो मनिका बैलकोटी पूर्वेली अञ्जन असफल अञ्जन आयुषजी हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ छुट्याउनुपर्ने हुन्छ तिनजेसम्म तपाईँले आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुभयो सम्पूर्ण साथीलाई विशेष धन्यवाद त्यसै गरी कार्यक्रम सुनेर साथी लिने प्रयास गर्नुहुने सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी तपाईँले देश तथा विदेशमा रहनुभयो फेसबुक पेजबाट पनि आफ्नो आफन्तजनलाई छोटो भिडियोमा सम्झना सन्देश पठाउनुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी प्रविधि समेसनबाट तिनजेसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मलाईदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो मणिकाजीले रोजाइमा पार्नुभएको गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1, बेकरी शेफ 1, सिनियर कुक 2, कुक 4, किचन हेल्पर 1, डिशवाशर 2, फूड एन्ड बेभरेज म्यानेजर 2, वेटर वेट्रेस 10, कफी बरिस्ता 4, क्यासियर 2, हाउस किपिङ अथवा क्लिनर 2, गार्डनर अथवा माली 1, नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57
3: अहिले दिउँसोको 3 बज्यो।
4: हजुरको रेडियो 102.1 मेगा।
5: प्रतिबद्धता नीतिगत अस्पष्टता र सरकारी उपेक्षाका कारण स्वदेशी प्राङ्गारिक मल उद्योग संकटमा सरकारले साथ दिएमा रासायनिक मलको बलियो विकल्प बन्ने दावी। काठमाडौँमा संचालित निजी छात्रावासका संचालकहरूलाई प्रशासनको 21 बुँदे निर्देशन, सरसफाई र स्वच्छ खानपानदेखि सुरक्षाको प्रत्याभूति हुनुपर्ने। जोखिम मोलेर कुनै ठूलो सफलता भन्दा सहजै हात पार्ने निश्चित कुरामा मानिसको आकर्षण बढ़ी हुने अध्ययनको निष्कर्ष। 73% मानिसले टस जितेर पाउने 10 लाख रूपियाँ छाडेर सिधै पाउने 50,000 रोजे। र बंगलादेशको दोस्रो टेस्टमा अस्ट्रेलियाले 1 पारी र 51 रनले जित्यो। नेपाल खबरमा अब पूरा खबर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश र विभिन्न पालिकामा पुगेर विद्यार्थी शिक्षक र प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरेको जानकारी दिनुभयो। छलफलको क्रममा उठेका विषयहरूमा केवल बोल्नका लागि मात्र भई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाई छ। मन्त्री पोखरेलका अनुसार संकलित सुझावले आवश्यकताका आधारमा ऐन नियमावली र नीतिगत तहमा समावेश गरी विधिवत रूपमा कार्यान्वयन गरिनेछ। मन्त्रालयले यस प्रक्रियामा पूर्ण पारदर्शिता अपनाउने उहाँको भनाई छ। विधेयक निर्माणको काम अझै जारी रहेको र यो अन्तिम चरण नभएको उल्लेख गर्दै मन्त्री पोखरेलले विधेयक संघीय संसदमा छलफल भई राजपत्रमा प्रकाशित नहुन्जेलसम्म सुझाव संकलन काम नरोकिने बताउनुभयो। सुझाव संकलनका लागि उपयुक्त मञ्चको समेत व्यवस्था गर्ने र प्राप्त सुझावहरूलाई विधिगत प्रक्रियाबाट समाधान गर्न मन्त्रालय प्रयत्नशील रहेको उहाँको भनाइरहेको छ। नेपालका स्वदेशी प्राङ्गारिक मल उद्योग संचालकहरूले सरकारी उपेक्षा नीतिगत अस्पष्टता र खुल्ला सिमानाबाट हुने अवैध आयातका कारण आफूहरू संकटमा परेको बताएका छन्। रासायनिक मलमा 70% भन्दा बढ़ी अनुदान दिने सरकारले प्रांगरिक मललाई भने व्यवस्था गरेको उद्योगीहरूको गुनासो छ। प्रांगरिक मल उत्पादकहरूका अनुसार सरकारले ल्याएको प्रांगरिक मल सुदृढीकरण निर्देशिका 2078 गुणस्तर मापदण्डहरू अव्यवहारिक छन्। विदेशी तयारी मल आयात गर्दा भन्सार र भ्याट नलाग्ने तर स्वदेशी उद्योगले कच्चा पदार्थ ल्याउँदा चर्को कर तिर्नुपर्ने नीतिले स्वदेशी उद्योगहरू मार्न परेका हुन्। यसका साथै बिजुलीको डिमाण्ड शुल्क, कच्चा पदार्थको सहज आपूर्तिको अभाव र उत्पादित मल भण्डारणको समस्याले आफ्नो लगानी जोखिममा परेको सरकार वालाहरूले बताएका छन्। अहिले नेपालको माटोमा हुनुपर्ने न्यूनतम 4% प्रांगारिक पदार्थको मात्रा घटेर 1% भन्दा तल झरिसकेको छ। यस्तो जोखिमपूर्ण अवस्थामा स्वदेशी उद्योगहरूले प्राकृतिक जीवाणु, मदर ब्याक्टेरिया र बायोचर मार्फत रासायनिक मलको बलियो विकल्प प्रस्तुत गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बर्खा याममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभयो। यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास छ। यता उद्योगी व्यवसायीहरूले भने नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन तत्काल विद्युत आपूर्ति प्रणालीमा सुधार गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन एक महिने अल्टिमेटम सहित 21 बुधे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा बढ़ी शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जानेसम्मका गम्भीर गुनासा आएपछि प्रशासनले कड़ा कदम चालेको हो। गएको शुक्रबार मात्रै शंखमूलमा रहेको भ्याली बोइज होस्टलमा 22 वर्षका वसन्त कालाखेतीको हत्या भएको थियो। यो घटना लगत्तै प्रशासनले निर्देशन ल्याएको हो। नयाँ निर्देशन अनुसार अब होस्टलभित्र लागू औषध, जाँड रक्सी र छुर्तीजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनुपर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ। यसै गरी महिला र पुरूषका लागि एउटै भवनमा होस्टेल सञ्चालन गर्न पाइने छैन। विद्यार्थीको विवरण नजिकको प्रहरीलाई बुझाउनुपर्नेछ भने स्वच्छ खानपान र उपयुक्त अध्ययन कक्षको व्यवस्था हुनै पर्नेछ। मापदण्ड विपरीत चलेका केही होस्टललाई प्रशासनले 3,00,000 रूपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिसकेको छ। दिएको एक महिनाभित्र सुधार नभए कानून बमोजिम थप कड़ा कार्यवाही हुने चेतावनी प्रशासनले दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
8: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 056-494-333-493-555

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू 70 तीन वर्षकी एक बालिकाको शंकास्पद मृत्यु भएको छ शम्भुनाथ नगरपालिका वडा नम्बर 3 ट्राफिक चौक निवासी मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ परिवारका सदस्यका अनुसार बिहान झण्डै 9 बजेसम्म बालिका घरमै थिइन् त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको प्रहरीले शंकास्पद एकजनालाई पक्राउ गरेर घटनाबारेमा आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अघि बढ़ाएको जनाएको छ यसैबीच बाह्रमा हिजो बेलुकी पख हराएकी बालिका आज बिहान सकुशल फेला परेकी छन् हिजो बेलुका 5:30 बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर 1 कटीपर्सा टोलबाट हराएकी बालिका बिहान 5:45 बजे कलैया उपमहानगरपालिका वडा नम्बर 26 सिसुवाको बाटोमा फेला परेकी हुन् हिजो बेलुकादेखि प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेकामा बिहान बाटोमा देख्नेहरूले प्रहरीलाई खबर गरेका थिए बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ विदेशको खबर अमेरिका र बेलायतमा गरेको एक अध्ययनले मानिसहरू जोखिम मोलेर हुने ठूलो सफलताभन्दा सजिलै हात पार्ने निश्चित कुरामा बढ़ी आकर्षित हुने गरेको पाइएको छ बेलायतका 4,600 वयस्क नागरिकमा गरेको अध्ययनमा 73% मानिसले तत्काल $50,000 लिने सुरक्षित विकल्प रोजे अमेरिकामा गरेको सर्वेक्षणमा पनि यस्तै नतिजा आएको थियो अध्ययनले पुरूषको तुलनामा महिलाहरू अझ बढ़ी सुरक्षित विकल्प रोज्ने देखाएको छ जोखिम नलिई 50,000 लिनेमा 82% महिला थिए भने पुरूषको संख्या 63% थियो अर्थशास्त्रीहरूका अनुसार मानिसले फाइदा र घाटाको हिसाब विशुद्ध गणितीय रूपमा मात्र गर्दैनन् व्यवहारवादी अर्थशास्त्र अनुसार मानिसहरूको मनोविज्ञान ठूलो फाइदा कमाउनु भन्दा पनि निश्चित भइसकेको कुरा गुमाउनु बढ़ी डराउने खालको हुन्छ समग्रमा यो अनुसन्धानले मानव स्वभाव नै ठूलो सपनाको पछाडि कुदेर जोखिम उठाउनु भन्दा सानै भए पनि सुरक्षित र उपलब्धिमै रमाउने खालको हुन्छ भन्ने प्रमाणित गरेको छ अब खेल खबर बंगलादेशको दोस्रो तथा अन्तिम टेस्ट घरेलु टोली अस्ट्रेलियाले 1 पारी र 51 रनले जितेको छ म्याकीमा भएको टेस्ट अस्ट्रेलियाले दोस्रो दिनमा नै जितेको हो बंगलादेश दोस्रो पारीमा 95 रनमा अल आउट भयो यस्तै बंगलादेश पहिलो पारीमा 64 रनमा अल आउट भएको थियो अस्ट्रेलियाले पहिलो पारीमा 210 रन बनाएको थियो अस्ट्रेलिया यो खेलसँगै दुई खेलको श्रृंखला 1-1 बराबरीमा सकेको छ पहिलो टेस्ट बंगलादेशले 9 विकेटले जितेको थियो चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि पटक सरकारले शिक्षा विधेयक मस्यौदामा सुझाव संकलन गर्दै संकलित आवाजलाई समेटेर कानूनी रूप दिने मन्त्री पोखरेलको प्रतिबद्धता नीतिगत अस्पष्टता र सरकारी उपेक्षाका कारण स्वदेशी प्रांगारिक मल उद्योग संकटमा सरकारले साथ दिएमा रासायनिक मलको बलियो विकल्प बन्ने दावी काठमाडौँमा संचालित निजी छात्रावासका संचालकलाई प्रशासनको 21 बुँदे निर्देशन सरसफाई र स्वच्छ खानपानदेखि सुरक्षाको प्रत्याभूति हुनुपर्ने जोखिम मोलेर हुने ठूलो सफलताभन्दा सजिलै हात पर्ने निश्चित कुरामा मानिसको आकर्षण बढ़ी हुने अध्ययनको निष्कर्ष 73% मानिसले टस जितेर पाउने 10 लाख छाडेर सिधै पाउने 50,000 रोजे र बंगलादेशसँगको दोस्रो टेस्टमा अस्ट्रेलियाले 1 पारी र 51 रनले जित्यो
2: हजुरको रेडियो 102.1 MHz
3: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ आवश्यक कर्मचारी मल्टिकुजिन शेफ 1 जना बेकरी शेफ 1 जना सिनियर कुक 2 जना कुक 4 जना किचन हेल्पर 1 जना डिशवासर 2 जना फूड एण्ड बेभरेज म्यानेजर 2 जना वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्याशियर 2 जना, हाउसकीपिंग अथवा क्लीनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-43-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: गोकुलगङ्गा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।
8: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
9: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
10: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली।
5: सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
9: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
10: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
11: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
12: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
12: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
12: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट रड
0: आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता

0: दोकान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
1: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लायर्सबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप। डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
4: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: हे माता, मेरो छोरालाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
5: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
7: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
5: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: रेडियो 102.1 मेगाहर्ट्ज़।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845-41143, 98-63-023-422।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल विकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा, सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

0: कहिए दिवसको चार बजे
1: हजुरको रेडियो 102

नमस्कार, प्रान 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सर्वसाधारण जनतालाई प्रत्यक्ष मारमा पार्ने गरी विद्युतमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने सरकारको निर्णय विरूद्ध उज्यालो नेपालले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको छ। उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आइतबार रामेछापको मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सञ्चालन गरिरहेको अभियानबारे जानकारी दिँदै विद्युतमा लगाइएको भ्याट लगायत जनतामाथि आर्थिक भार थप्ने निर्णय सच्याउन सरकारलाई दबाव दिन हस्ताक्षर अभियान शुरू गरिएको बताउनु भएको छ। सरकारले बजेट मार्फत अघि सारेका जनता मारा निर्णय प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत निरन्तर खबरदारी गरिए पनि सुनवाई नभएपछि देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्नुपरेको उहाँको भनाइ थियो। अध्यक्ष घिसिङले शिक्षा, स्वास्थ्य, राइड सेयरिङ तथा विद्युत लगायतका विषयमा राज्यले गरेका निर्णय विरूद्ध उज्यालो नेपालले निरन्तर खबरदारी गर्दै आएको बताउनुभयो। पार्टीको दबावपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएका केही कर हटाइए पनि राइड सेयरिङ र विद्युतमा गरिएको कर सम्बन्धी व्यवस्थामा पुनर्विचार नगरिएको प्रति उहाँले आपत्ति जनाउनु भएको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक एमडीका रूपमा आफू कार्यरत रहँदा करिब 25% महसुल घटाउँदा पनि घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान सफल भएको स्मरण गर्दै उहाँले विद्युत क्षेत्रलाई थप करको भारमा पार्नुभन्दा बकेउटा रकम असुल गर्न सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। विद्युतमा लगाइएको कर फिर्ता गर्न तथा जनतामाथि अतिरिक्त आर्थिक भार पार्ने निर्णय सच्याउन सरकारलाई निरन्तर दबाव दिने उहाँले बताउनु भएको छ। उज्यालो नेपालले जनसरोकारका विषयमा खबरदारी अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। रामेछापको रामेछाप नगरपालिका 5 रामपुर स्थित स्वास्थ्य चौकीमा निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा 134 जनाले निशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, राष्ट्रिय निर्देशनालय अन्तर्गत आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीको आयोजनामा शिविर सञ्चालन गरिएको हो। रामेछाप नगरपालिकाको कार्यालय, वडा नम्बर 5 को कार्यालय तथा स्वास्थ्य चौकी र रामेछाप नगरपालिका 7 स्थित आरोग्य केन्द्रको समन्वय तथा सहकार्यमा शनिबार बिहान 10 बजेदेखि दिउँसो 3:30 बजेसम्म शिविर सञ्चालन भएको थियो। शिविरमा महिला 94 जना र पुरूष 40 जना गरी जम्मा 134 जनाले निशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा उपचार सम्बन्धी सेवा लिएका थिए। ग्रामीण तथा स्थानीय स्तरमै आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकीय परामर्श पाएको आयोजकले जनाएको छ। राजयोगिनी दादाजी प्रकाश मणिको 1900 पुण्यतिथिको अवसरमा रामेछापमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजसेवा प्रभाग ब्रह्मा कुमारी राजयोग सेवा रामेछाप मन्थलीको आयोजना तथा रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रामेछापको समन्वय तथा सहकार्यमा शनिबार रामेछाप नगरपालिका 8 स्थित बुद्ध चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको। बिहान 8 बजेदेखि 9:30 बजेसम्म सञ्चालन भएको कार्यक्रममा रामेछाप नगरपालिका 8 स्थित बुद्ध चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री नेउपाने, नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिव कुमार कार्की, मन्थली क्याम्पसका प्रमुख डाक्टर कुमार श्रेष्ठ, रामेछाप नगरपालिका 8 का वडाध्यक्ष सन्तोष कुमार तामाङ, ब्रह्मा कुमारी विष्णु दिदी लगायत करिब 70-80 जनाको सहभागिता रहेको थियो। कार्यक्रममा महिला 7 जना र पुरूष 16 जना गरी जम्मा 23 जनाले रक्तदान गरेका छन्। रक्तदान गर्ने स्वयंसेवीहरूले मानवीय सेवाका लागि आफ्नो अमूल्य रगत दान गरेका हुन्। कार्यक्रममा सहभागी वक्ताहरूले रक्तदान जीवनदान भएकाले नियमित रूपमा रक्तदान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड़ दिएका थिए। साथै यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमले समुदायमा आपसी सहयोग र सेवाभावको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरिएको थियो। काभ्रे पलाञ्चोकको 5 खाल नगरपालिका 9 स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा शनिबार साँझ आरतीका क्रममा मूर्तिमा पसिना देखिएको छ। मूर्तिमा पसिना आएपछि मन्दिरमा विशेष पूजा तथा क्षमा याचना सहितका धार्मिक विधि सम्पन्न गरिएको मन्दिर व्यवस्थापन पक्षले जनाएको छ। मन्दिर व्यवस्थापन उपसमितिका पूर्व संयोजक किरण श्रेष्ठका अनुसार देशमा दैवी विपत्ति वा
राजनीतिक संकट आउनु अघि पलाञ्चोक भगवतीको मूर्तिमा विभिन्न संकेत देखिने र पछि आउने परम्परागत विश्वास छ। स्थानीय अभिलेख तथा जनविश्वास अनुसार गत वर्षको जेएनजी आन्दोलनका क्रममा 2081 सालको बाढ़ी पहिरो, 2072 सालको भूकम्प र 2058 सालको दरबार हत्याकाण्ड अघि पनि मूर्तिमा पसिना आएको थियो। 1990 सालदेखि नै विभिन्न दैवी प्रकोप तथा राजनीतिक संकटका समयमा यस्ता घटना दोहोरिँदै आएको स्थानीयको भनाई छ। मूर्तिमा पसिना देखिएपछि शनिबार राति नै भगवतीको मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट क्षमा पूजा गरिएको थियो। मन्दिरमा नियमित पूजा आजासँगै दर्शनार्थीको भीड़ लाग्ने गरेको छ। दशैंको नवरात्रीमा त्यहाँ हाँस, बोका र राँगा बलि दिने चलन छ। वैशाख पूर्णिमा, माघे संक्रान्ति र जेठ पूर्णिमा लगायतका अवसरमा पनि मन्दिर परिसरमा मेला लाग्ने गर्छ। वैशाख पूर्णिमा तथा दशैंको एकादशीका दिन रथ निर्माण गरी मन्दिर परिक्रमा गराउने परम्परा छ। सिन्धुली अस्पतालमा देखिएका व्यवस्थापकीय कमजोरी, जनशक्ति अभाव र भौतिक पूर्वाधार सम्बन्धी समस्या समाधानका लागि अस्पताल प्रशासन, स्वास्थ्यकर्मी तथा व्यवस्थापन समितिले सरकारवाला निकायसँग समन्वय अघि बढ़ाएका छन्। अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र सेवाग्राही मैत्री बनाउन आयोजित समीक्षा तथा छलफलमा सांसद आशिष गजरेलले आवश्यक नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अस्पतालको सभा हलमा भएको कार्यक्रममा अस्पताल प्रमुख, व्यवस्थापन समितिका पदाधिकारी तथा विभिन्न विभागका चिकित्सक र स्वास्थ्य कर्मी सहभागी थिए। सहभागीहरूले दैनिक सेवा सञ्चालनका क्रममा देखिएका व्यवहारिक तथा नीतिगत समस्या प्रस्तुत गर्दै समाधानका लागि तत्काल र दीर्घकालीन कदम चाल्न आग्रह गर्नुभएको छ। स्वास्थ्यकर्मीका अनुसार बिरामीको चाप अनुसार दरबन्दीका स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारी नहुँदा कामको दबाव बढ़ेको छ। अस्पताल परिसरमा पर्याप्त सुरक्षा गार्डको व्यवस्था नहुँदा असुरक्षाको अवस्था सिर्जना भएको उनीहरूको भनाई थियो। सेवा प्रदान गर्ने क्रममा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार र अनुमति बिना मोबाइलबाट भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रविधिले कर्मचारीको मनोबलमा नकारात्मक असर परेको गुनासो पनि गरिएको थियो। छलफलमा अस्पतालमा सघन उपचार कक्ष र नवजात शिशु सघन उपचार कक्षको पर्याप्त व्यवस्था नहुँदा जटिल अवस्थाका बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको विषय पनि उठेको छ। एक्स-रे मेसिन लगायत अत्यावश्यक उपकरणको अभाव तथा औषधि खरिद प्रक्रियामा देखिएका जटिलताप्रति पनि ध्यान आकर्षण गराइएको थियो। वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोकका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेवपुर नगरपालिका 12 घर भई हाल काठमाडौँ महानगरपालिका 32 बस्ने 37 वर्षीय नवीन लामा रहेका छन्। उनले मलेसिया पठाइदिने भने तीनजना पीड़ितहरूबाट 14 लाख रूपियाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका 26 पक्राउ गरेको यस्तै अमेरिका पठाइदिने भन्दै एक व्यक्तिबाट 3 लाख ठगी गरेको आरोपमा अर्का एक पुरूष पनि पक्राउ परेका छन्। सल्यानको शारदा नगरपालिका 2 घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने 50 वर्षीय रमेश रेउडेलाई प्रहरीले पक्राउ गरेको हो। र दोलखा र काभ्रेपलाञ्चोकमा 2 पुरूषको 81 बेहोस भई ढलेर 2 पुरूषको ज्यान गएको छ। दोलखाको भीमेश्वर नगरपालिका 3 तारथली बस्ने 26 वर्षीय धमने थामीको 81 बेहोस भई ढलेर मृत्यु भएको छ। शनिबार आफन्तसँग सदरमुकाम सरीकोटमा पुगेका धमने भालु खोलामा उभिरहेको अवस्थामा 81 ढलेका थिए। उनलाई बेहोस अवस्थामा पशुपति चौलागाई स्मृति अस्पताल चरीकोट लगिए पनि उपचारको क्रममा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुल्न नसके पनि उच्च रक्तचापको कारण बेहोस भई ढलेको अनुमान गरिएको छ। काभ्रेपलाञ्चोको बनेपाको एक स्कूलको बसका सहचालकको पनि बेहोस भई ढलेर मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको बलिफी गाउँपालिका 8 47 वर्षीय फुरुबा तामाङ रहेका छन्। काभ्रेको पाँचखाल नगरपालिका 6 बस चालक माता प्रसाद सापकोटाको घरमा डेरा गरी बस्न सहचालक तामाङ शनिबार राति 81 बेहोस भएको र उपचारको लागि राति नै धुलखेल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको परिवारजनले बताएका छन्। घटनाका बारेमा अनुसन्धान भइरहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ। हवस् त, अपरान्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट विदा हुन्छु। नमस्कार।

0: कर्मचारी आवश्यकता सिन्धुली को खुरकोट नजिकै बीपी हाईवे मा निर्माणाधीन नया होटल रिसोर्ट तथा कफी शॉप का लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एक जना, बेकरी शेफ एक जना, सिनियर कुक दुई जना, कुक चार जना, किचन हेल्पर एक जना, डिशवाशर दुई जना, फूड एंड बेवरेज मैनेजर दुई जना, वेटर वेट्रेस दस जना, कॉफी बरिस्ता चार जना, कैशियर दुई जना, हाउसकीपिंग अथवा क्लीनर दुई जना, गार्डनर अथवा माली एक जना। नया तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्रीराज महत। साथमा तपाई हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbका साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम हप्ताको 6 दिन मात्रै सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सेक्रम जारी रहेको छ। आज आइतबारको बसाई, आजको बसाईमा तपाईँको रोजाईको गीत बस्नेछ। तपाईँलाई पुरानो भाकाहरू चाहिँ रोजाईमा पार्नुपर्ने हुन्छ। अहिले तीज पनि नजिकै छ होइन, यसमा चाहिँ तपाईँले पुरानो तीज गीतहरू पनि रोजाईमा पार्न सक्नुहुनेछ। तपाईँको रोजाईको गीत बज्नेछ र साथै तपाईँले आफ्नो आफन्तजन साथी संगीलाई पनि छोटो मिठोमा सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 40 26 फोन गरेर आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्य आईपुगी मिठो गीत राख्यौ तिम्रै लागि हो सिंगरमा रहेको थियो अञ्जुपन्त विनोद बजुराले रहेको छ भने लिरिक्समा एक नारायण भण्डारी र म्युजिकमा पनि एक नारायण भण्डारी हुनुहुन्छ एडिटर विष्णु शर्मा रहेको छ क्यामेरा मानबहादुर बस्ने डिरेक्टर शंकर विशी रहेको छ जस्तो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ यस्तै मिठा रमाइला गीत संगीतहरू तपाईँले पनि रोसाईमा पार्न सक्नुहुनेछ आज तपाईँको रोसाईको गीत बज्नेछ 0848 40 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ भन्दै बाहिर भइसकेको छ साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पाला तपाईँको रहेको छ आजको बसाईमा तपाईँलाई मनपर्ने पुरानो भाकाहरू चाहिँ रोजाईमा पार्न सक्नुहुनेछ अब तीज पनि नजिकै छ होइन तपाईँले तीज गीतहरू पनि सुन्न बन्छ भने पुरानो तीज गीतहरू पनि तपाईँले रोजाईमा पार्न सक्नुहुनेछ तपाईँसँगै रहेर सहयात्रा गर्नेछौ यो समय तपाईँले आफ्नै काममा व्यस्त हुनुहुन्छ होला होइन व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ कतिपय साथीहरू गोठाला गर्दै हुनुहुन्छ होला कतिपय साथीहरू घरहरू वरिपरि काम गर्दै हुनुहुन्छ होला होइन तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहनुहोला अनि कार्यक्रममा पनि सुनेर साथी तपाईँको समय मिल्छ भने कार्यक्रममा पनि सहभागिता जनाउने प्रयास गर्न सक्नुहुनेछ भन्दै यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यति बेला निशा ठोकर्जीले पनि मिस्यु नमस्ते भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी कमल श्रेष्ठजीले चाहिँ आज मलाई अञ्जिता विश्वकर्मा र खेल विष्टको आवाजमा रहेको तीज भाका कर्णाली सलल भन्ने भाका चाहिँ यदि मिल्छ भने प्लिज बजाइदिनुहोला भन्दै हुनुहुन्छ र हजुर नमस्कार म तिन्जुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको किताबबाट कमल श्रेष्ठ यस प्रोग्राम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा देवास कोटा मनोज भोजेला सुची हारा लिम्बु लोकेन्द्र तिक्रेन लिम्बु राजन कतिवटा चित्र योगी सुशील कार्की सरला राई मिडिया प्रेमी निर्मला ओनिम पूजा मादेम्बा लिम्बु फुलमाया अङ्किवा लिम्बु टीकाराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्ण साथीले अब बस्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: हेलो दिदी हजुर नमस्ते है
0: नमस्ते हजुर हाम्रो नवीनजी बोल्नुभयो
1: साक्षी भन्नुपर्छ दिदी हजुर
0: के छ अनि खाजा लिनुभयो त
1: खाजा लिसा दिदी हजुर
0: ल मेरो पनि खाजा भइसकेको छ हजुरको पनि भइसकेको छ कार्यक्रम सुन्दै हुनुहुन्छ
1: एकदम सुनिरहेको छ भन्नुपर्छ दिदी हजुर
0: ल अनि के छ अरू केही परिवर्तन भएको छ त नयाँ नौलो खबर केही भएको छ त अहिले
1: होइन दिदी हजुर अहिलेसम्म चिज लाग्दै गएको छ पुरानै छ भन्नुपर्छ
0: ठिक छ कार्यक्रम सुन्दै हुनुहुन्छ आज कुन गीत सुन्न मन छ हजुरलाई
1: सत्य माया फरिया छोटो भन्ने यसो चलाइदिनु भन्नु
0: कुन भन्नुभयो फेरि भन्नुहोस् त
1: सत्य माया रिया छोटो भन्ने है दिदी हजुर
0: अझै बुझिनँ मैले तपाईँको आवाज
1: हजुर दिदी हजुरले सुन्नु भएको छैन
0: फेरि भन्नुहोस् त
1: सट्टै माया फरिया छोटो भन्ने
0: सट्टै माया फरिया छोटो भन्नुभयो
1: हजुर
0: ठिक छ हामी राख्छौँ हजुरले साथीसँगलाई सम्झनुहोस् है त
1: कार्यक्रम सञ्चालन गर्ने दिदी हजुरको लागि ललिता दिदीको लागि शिरा दाई सम्झना दिदीको लागि भन्न चाहन्छु अनि घर फ्यामिलीको लागि मम्मी बाबाको लागि सन्देश तोलाङ्गीको लागि भन्न चाहन्छु ज जतिले कार्यक्रम सुन्नुहुन्छ सम्पूर्णलाई भन्दै छुट्टिन्छु यी गीत अन्तिममा बजाइदिनु होला अगाडि भए पनि अन्तिममा भए पनि भन्न चाहन्छु है त दिदी नमस्ते
0: हवस् त नमस्कार उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँको रोजाईको गीत हामी कार्यक्रममा राख्ने रहेछौ यसै गीतमा हामी अर्को साथी आउनुहुन्छ भने उहाँलाई पनि समर्थन जनाउनेछौ फटाफट फोन गर्नुहोला यो अपराह समय छ होइन तपाईँ कालीउराले भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला अनि करियासिकामा पनि व्यस्त हुनुहुन्छ होला अब चुलासुको गर्ने बेला पनि भयो होइन खाना बनाउने तयारी पनि गर्दै हुनुहुन्छ होला साथमा रेडियोको बोलम ठूलो पार्दै हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला भन्ने पनि आशा लिएका छौँ तपाईँको गाउँ बस्तीतिर तीजको लहर पनि छाइसक्यो होला होइन एकदमै खुसी हुनुहुन्छ होला अब होइन दाजुभाइहरू माइतीमा चाहिँ अब लिन आउने होइन लिन जाने आफ्नो चेलीबेटीलाई भन्ने होइन त्यस्तो समयहरू पनि आउन लागिरहेको छ होला तपाईँ एकदम खुसीले गदगद भइराख्नु भएको छ होला पनि भन्ने आशा लिएका छौँ तपाईँले चाहिँ आफ्नो ख्याल पनि गर्नुहोला तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहनु होइन त्यसको लहर सहरै हामीले चाहिँ अब महँगा सामानहरू सामग्रीहरू चाहिँ लेनदेन गर्ने होइन यो चाहियो त्यो चाहियो भनेर चाहिँ आफ्नो श्रीमान आफ्नो घर परिवारमा चाहिँ टर्चर दिने त्यस्तो कामहरू चाहिँ नगर्नु होला आफू जस्तो छ त्यस्तैमै खुसी हुन सिक्नुपर्ने हुन्छ त्यसमै रमाउनु पर्ने हुन्छ होइन धन सम्पत्तिले कोही पनि हामीलाई सबै सधैँभरि चाहिँ देख्दैन होइन खुशी नै सबैभन्दा ठूलो कुरा हो। यसलाई महसुस गर्दै तपाईँले आफ्नो रीतिथिति संस्कृतिलाई जोगाइराख्नुपर्छ। अर्काको विकास चाहिँ गर्नुपर्ने हुँदैन, यसैको कुराहरूमा चाहिँ विशेष रहेर चाहिँ हामी ध्यान दिनुपर्ने हुन्छ, अगाडि बढ्नुपर्ने हुन्छ भन्दै यति बेला हामी कार्यक्रममा हाम्रो नवीनजीले रोजाइमा पार्नुभएको गीत रहेको छ, चट्टे माया फरेर भनेर गीत चाहिँ रोजाइमा पार्नुभएको छ, सो गीत हामी कार्यक्रममा राख्नेछौ। त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत नवीनजीले रोजाईमा पार्नुभएको थियो, छुट्टै बाया फरर भन्ने गीत। भोकलमा सुमित्रा कोइराला, त्यसै गरी अमृता लुङ्गेली मगर रहेको छ भने लिरिक्स म्युजिकमा रहेको छ सुमित्रा कोइराला रहेको छ, डिरेक्टर कजिस श्रेष्ठ रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा रमाइला गीतहरू चाहिँ तपाईँले पनि आफूलाई मनपर्ने रोजाईमा पार्न सक्नुहुनेछ। रोजाईको गीत मार्फत साथीसँगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर 0440 40 00 26 फोन गरेर तपाईँ फटाफट आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते। नमस्कार दिदी।
0: नमस्ते। नमस्कार हजुर, शुभ नाम।
1: दोलखा साइलिङबाट विश्वकर्मा आई दिदी।
0: के भन्नुभयो, फेरि एकचोटि भन्नुहोस् त।
1: माया विश्वकर्मा।
0: माया विश्वकर्मा भन्नुभयो।
1: हजुर दिदी।
0: के छ हजुरको खबर?
1: मेरो खबर एकदम ठिक छ दिदी। मौसमको कुरा गर्नु पर्दा चाहिँ अघि एकदम ठुलो पानी परिरहेको थियो, अनि अहिले चाहिँ घाम लागिरहेछ। अनि दिदी लगायत मन्थलीतिर के छ खबर?
0: म लगायत हाम्रो मन्थलीतिर पनि ठिकै होला भन्न चाहन्छु होइन। अब यता रामेछापतिर छौँ हामी, रामेछाप टाढामाथि। यताको मौसम अघि दिउँसो होइन चर्को घाम, त्यसपछि मन्द मन्द घाम लागेको थियो, धुम्म पनि भइरहेको थियो, पानी पर्ला जस्तो भएको थियो। अहिले पनि अब त्यस्तो चर्को घाम चाहिँ छैन, धुम्म भइरहेको छ, पानी चाहिँ परेको छैन, यस्तै छ भन्नुपर्छ। अनि हाम्रो मायाजीले खाजा लिनुभयो कि बाँकी छ?
1: मेरो खाजा बाँकी नै छ। अनि दिदी हजुरको भयो त?
0: मेरो पनि भइसक्यो भन्नुपर्छ, मेरो चाहिँ होइन, हजुरको बाँकी रहेछ, समयमा लिनु होला पनि भन्न चाहन्छु। अनि हाम्रो मायाजीले कतिको सुन्नुहुन्छ कार्यक्रम?
1: कार्यक्रम त नियमित सुन्छु दिदी, तर लाग्दैन है, आज चाहिँ लाग्यो।
0: आज चाहिँ लाग्यो है?
1: हजुर।
0: रिजर्भ क्लास गर्नुहोस्, अब कहिले काहीँ त्यस्तै हुन्छ, कहिले काहीँ नेटवर्कले समस्या देखाउँछ, कहिले काहीँ अब प्राविधिक समस्या, कहिले यस्तै हुन्छ। साथीहरूले धेरै प्रयास पनि गरिराख्नुहुन्छ, त्यो भएको कारणले गर्दाखेरि पनि अब कार्यक्रममा भनेको टाइममा सहभागी हुन सकिँदैन, त्यसलाई चाहिँ अब सहभागी हुन फोन लाग्दैन भनेर मन नदुखाउनुहोला, प्रयास गर्नुहोस्। प्रयास गरिसकेपछि एक न एक दिन अवश्य पनि लाग्छ, त्यो प्रयास आज काम लागेको छ होइन, फोन लागेको छ, खुसी लाग्यो। हाम्रो मायाजीसँग कुराकानी गर्न पाउँदा म एकदमै धेरै खुसी पनि छु भन्न चाहन्छु। ठिक छ, आज कार्यक्रममा गीत रोजाइमा पार्नु पनि हुन्छ, कुन चाहिँ गीत रोजाइमा पार्नुहुन्छ?
1: आज मलाई चाहिँ तिजको गीत शान्तिश्री परिवारले गाउनु भएको यसको मजाले भन्ने गीत राखिदिनु न दिदी।
0: यसको मजाले भन्नुभयो, फेरि भन्नुहोस् त।
1: यस्तो मजाले।
0: यस्तो मजाले।
1: हजुर
0: ल, हामी राख्छौ साथीसँगलाई सम्झनुहोस् है त।
1: फर्स्ट अफ अल त दिदी हजुरको लागि, अनि मलाई माया विश्वकर्मा भनेर

0: निना चाहिँ सम्पूर्णको लागि भन्दैछु नमस्ते।
1: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो माया विश्वकर्माजी हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ यस्तो मजाले भन्ने भनिरहेको छ। शान्ति श्री खरियारको आवाजमा रहेको छ भन्ने हुनुहुन्छ। सो गीत हामी कार्यक्रममा राख्ने प्रयास गर्नेछौ। तपाईँले पनि फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छ। 0848 40 40 26 को माध्यमबाट फटाफट आउनुहोला। तपाईँको रोजाएको गीत बजिराखेको छ। तपाईँले पनि आफूले गीत रोजन नपाए तापनि साथीले रोज्नु भएको गीतमा पनि समर्थन जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? के भन्नुभयो, फेरि भन्छ त?
2: घर हाल घर सिन्धुली हेदिङ भाइ हाल भक्तपुरबाट तिलक योगी बोल्दैछु।
1: तिलक योगी भन्नुभयो?
2: तिलक योगी
1: हजुर, मैले पनि त्यही भने तिलक योगी भन्नुभयो है।
2: हजुर दिदी,
1: के छ अनि हजुरको खबर? आरामै हुनुहुन्छ?
2: एकदम आराम कुशल छु अनि दिदी, हजुर कस्तो के गर्नुहुन्छ?
1: म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ तिलकजी। अनि तिलकजीको के छ खबर? अनि खाजा लिनुभयो कि बाँकी छ?
2: मेरो खाजा भइसक्यो अनि दिदीहरूको भयो त?
1: मेरो पनि भइसक्यो भन्नुपर्छ। अहिले त कार्यक्रम सुन्दै हुनुहुन्छ यो बेला?
2: नै दिदी, कार्यक्रम सुन्न पाएको छैन यति बेला चाहिँ।
1: सुन्न पाउनु भएको छैन? अनि के गर्दै हुनुहुन्छ त, केमा व्यस्त हुनुहुन्छ?
2: यति बेला चाहिँ म काममै व्यस्त छु भने।
1: काममा व्यस्त हुनुहुन्छ, फोन लगाउनु भयो, फोन लागिसकेको छ। ठिक छ, हाम्रो तिलकजीसँग कुराकानी गर्न पायो, एकदमै खुसी छु पनि भन्न चाहन्छु। साथीले गीत रोजेमा पार्नु भएको छ, सोही गीत हामी कार्यक्रममा राख्छौँ भन्दा पनि हाम्रो मायाजीले रोजाइमा पार्नुभयो, तर उहाँले रोजाइमा पार्नु भएको गीत चाहिँ हामीले राख्न चाहिँ होइन, अनि केही समस्या प्राविधिक समस्या देखाएको छ। तपाईँले सुन्न मन कुनै छ? ठिक छ, त्यसो भए हामी जुनसुकै भए पनि शान्ति श्री परियारको आवाजमा रहेको गीत हामी कार्यक्रममा राख्नेछौ। तपाईँले पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना गर्न सहायत।
2: मेरो घर सम्पूर्णको लागि केही साथीहरू सम्झिनु पर्दाखेरि शिव विश्वकर्मा, सरवन तामाङ, रेजिना तामाङ, रेजिना भुजेलको लागि भन्दैछु तिमी। नमस्ते बाबाई।
1: हवस् नमस्कार। उहाँ हुनुहुन्थ्यो तिलक योगीजी हुनुहुन्थ्यो, घर चाहिँ सिन्धुली, हाल चाहिँ काठमाडौँदेखि। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हाम्रो माया विश्वकर्माजीको रोजाएको गीत, शान्ति श्री परियारको रोजाएको गीत, उहाँको आवाजमा रहेको गीत रहेको छ। सो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि अर्को साथीको रोजाएको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत राख्यो हाम्रो मायाजीले चाहिँ होइन शान्ति श्री परिवारकै आवाजमा रहेको गीत चाहिँ रोसाईमा पार्नु भएको थियो तर उहाँले भनेको गीत चाहिँ हामीले राख्न सकेनौं यसमा हामी क्षमा चाहन्छौ र उहाँकै आवाजमा रहेको एकदमै मिठो गीत रहेको थियो तिजा आयो राजै भन्ने गीत रहेको थियो आवाजमा शान्ति श्री परिवार अनि रञ्जित अभिषेकमा रहेको छ भने लिरिक्समा रहेको छ भरत साई सुरेश राणा रहेको छ म्युजिकमा सुरेश राणा हुनुहुन्छ सकेत हामीले कार्यक्रममा राखिसकेका छौं अब भने हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं तपाईँको रोसाईको गीत कार्यक्रममा राख्दै तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्दै हामी पनि उजेल पर्ने समय भइसकेको छ आउनुहोला फटाफट 0848 40 40 0024 माध्यम भएर यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: हेलो नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ सरिस्मा तामाङ भन्नुभयो कार्यक्रम सुन्दै हुनुहुन्छ खाजा त लिनुभयो नि मेरो पनि भइसक्यो भन्नुपर्छ है सरिस्माजी कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ एकदम खुसी लाग्यो के छ त अरू नयाँ नौलो खबरहरू केही कुराहरू भन्न जानकारी गराउनु पर्ने के छ अहिले चाहिँ त्यता पानी परिरहेको छ है ठिक छ त्यता पानी परिरहेको छ यता चाहिँ परेको छैन है मौसमको कुरा गर्नुपर्दा चाहिँ कार्यक्रम सुन्दै हुन्छ कसो लाग्यो आज गीत रोजेमा पार्नु पर्ने हुन्छ पुरानो भएको कुन गीत सुन्न भन्छ हजुरलाई आयो चेली माइती सम्झेर ठिक छ हामी राख्छौँ साथी सङ्गीलाई सम्झनु छ है त हवस् त नमस्कार हुनुहुन्थ्यो सरिस्मा तामाङजी हुनुहुन्थ्यो उहाँले विशेष धन्यवाद एकदमै मिठो गीत रोजेमा पारेर छुटिसक्नु भएको छ बाल तपाईँ आएको रहेको छ 0848 40 40 0024 फोन गरेर आउन सक्नुहुनेछ यसै गीतमा तपाईँलाई पनि हामी समर्थन जनाउनेछौँ र तपाईँले रोजाउनु भएको गीत राख्दै हामी पनि बिदा लिनेछौँ आउनुहोला भन्न चाहन्छु जीवन विकजी हुनुहुन्छ दिदी नमस्कार है खाजा लिनुभयो त म पनि कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ उहाँले गीत रोजाइमा पार्नुभएको छ र साथीले आज प्रत्यक्ष फोन मार्फत चाहिँ गीत रोजाइमा पारिसक्नु भएको छ उहाँको रोजाईको गीत बस्छ भन्दा नदुखाउनुहोला अन्य बसैमा तपाईँको रोजाईको गीत बस्नेछ भन्न चाहन्छु र त्यसै गरी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि स्वर्णिम राईजीले पनि हेलो शेष नमस्कार है म पनि सुन्दैछु मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी अर्को साथी हुनुहुन्छ मिलन घायल मोटोजी हुनुहुन्छ हेलो दिदी नमस्ते सन्चै हुनुहुन्छ म तिनजुरे मिडिया ग्रुपको सदस्य मिलन घायल मोटो 13 घर भइहाल चाहिँ दोहा कतारबाट चाहिँ अब बस्ने गीत जति पनि हजुरहरूको रेडियो सुनेर बस्नुहुन्छ तमाम श्रोता दर्शक अनि हजुर लगायत रेडियो परिवारलाई भन्दै छुट्टिन चाहन्छु भन्नुभएको छ विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार हेलो
2: नियन्त्रण गर्नु भनेको शासन मात्रै हो सँगै जिउने अनि मर्ने भनेको भाषण मात्रै हो नियन्त्रण गर्नु भनेको शासन मात्रै हो सँगै जिउने अनि मर्ने भनेको भाषण मात्रै हो होला मनैदेखि गरिएको माया मात्रै विश्वासशील हुन्छ अन्तत रूपसँग गरिने केवल आकर्षण मात्रै हो अन्तत रूपसँग गरेको माया केवल आकर्षण मात्रै हो नमस्कार
0: नमस्कार अध्ययनजी आरामै हुनुहुन्छ
2: अहिलेसम्म आराम कुशल छु पानी परिराखेको छ मन्द मन्द होइन यस्तै छ
0: यता चाहिँ पानी परेको छैन हाम्रो रामेछापतिरको मौसमको कुरा गर्नुपर्दा भन्नुपर्छ होइन पानी परेको छैन एकदम अलिअलि गर्मी गर्मी महसुस भइरहेको छ अनि खाजा लिनुभयो कि बाँकी छ हाम्रो अध्ययनजीको
2: खाजा मेरो केही समयमा हुन्छ तपाईँको के छ भइसकेको
0: मेरो भइसक्यो भन्नुपर्छ है अब खाजा खानुमा किन ढिलाइ होइन अब सधैँ खाने समयमा खानुपर्छ त्यतिखेर पनि भोक लाग्दैछ होइन खाने समय भएपछि ठिक छ समयमै खाजाहरू लिनुहोला आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला पनि भन्न चाहन्छु अरू केही छ त नयाँ नौलो खबरहरू सुनाउनु पर्ने
2: समग्रमा नयाँ नौलो सुनाउनु पर्ने नै चाहिँ छैन होइन अहिलेसम्म अब जेन्टेन अब मेरो मुक्तको यात्रा छँदैछ मुक्तकीय संसारमा रमाइराखेको छु होइन बाँकी यस्तै छ
0: ठिक छ यो यात्रा जारी रहोस् सधैँभरि भन्न चाहन्छु ठिक छ कार्यक्रमको अन्तिम समय पनि भइसकेको छ हामी पनि हजुर पढ्ने समय भयो अब चाहिँ अन्तिममा छौ हजुरले आज गीत रोज्नु पर्ने हुन्छ हजुरले चाहिँ कुन गीत सुन्न मन छ हजुरलाई
2: यो मार्मिक सन्देश उनले पाए हुन्थ्यो, यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ भन्ने गीत छ, त्यो गीत सुनौ।
0: हुन्छ, यो मार्मिक सन्देश उनले पाए हुन्थ्यो। हुन्छ, हामी राख्नेछौ साथी सङ्गीलाई सम्झनुहोस् न त।
2: साथी सङ्गी भन्नुपर्दा समग्रमा रेडियो होल टिमलाई नै भनौँ, त्यसै गरी साथी सपना तामाङ अस्वस्थ हुनुहुँदो रहेछ, उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु र मलाई अध्ययन भन्दा चिने सम्पूर्णलाई भन्दछु तिनजना।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अध्ययन तामाङजी हुनुहुन्थ्यो, उहाँलाई चाहिँ यो मार्मिक सन्देश उनले पाए हुन्थ्यो भन्ने गीत रोजाइमा पार्नु भएको छ सरिसमा। उहाँलाई उहाँको रोजाइको गीत कार्यक्रममा बस्दैछु, त्यो गीतमा साथीले रोजाइमा गीत पार्नु भएको जस्तो लाग्यो होइन, मैले चाहिँ कन्फ्युज भएछु, सरी अदनजी हजुरको रोजाइको गीत हेर्न सकेन। कहिले काहीँ यस्तै हुन्छ होइन, साथीले गीत रोजाइ आज चाहिँ के भइरहेको छ, कहिले काहीँ यस्तै हुन्छ। ठिकै छ, हजुरको रोजाइको गीत अन्य बसाइमा बस्छ, मन न त गर्नुहोला पनि भन्न चाहन्छु, साथीले गीत रोजाइमा पारिसक्नु भएको रहेछ, कहिले काहीँ चाहिँ के भइदिन्छ होइन। ठिकै छ, हजुरको लागि चाहिँ म क्षमा माग्न चाहन्छु, हाम्रो सरिसमाथिको रोजाइको गीत बस्छ। यति बेला चाहिँ अब हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ, तपाईँले पठाउनुभएका सन्देश वाचन गर्नुपर्ने हुन्छ। धर्मराजी हुनुहुन्छ, नमस्ते, म ढकाल धर्मराज भेटाबोट साभा घर भइहाल्छ, दुबईबाट कार्यक्रम सुन्दैछु, आज यस्तो कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा भदौ 7 गते जन्मदिन मनाउनु हुने मिडिया प्रेमी साथी भूमिका राई दिदी दिलसाको बधाईले भन्नुभएको छ। सृष्टिलाई पनि काठमाडौँ क्वालिस्टिक एफएम कि पुरानो आरजे कविता भोसेललाई पनि जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरो आफन्तजनहरू भयो घर परिवार लगायत सम्पूर्ण साथीले विशेष व्यक्त गर्न चाहन्छु, सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ टिकाराम सुनवारजीले पनि, नमस्कार, म पनि कार्यक्रम सुन्दैछु, तिनजुरे मिडिया ग्रुपको सदस्य रामेश्वर घर भइहाल्छ हजुर काठमाडौँबाट भन्दै हुनुहुन्छ। सोना कन्दमा मिडिया प्रेमी निर्मला अनि जीवन सुब्बा मुखी कमला मुखिया लक्ष्मण मगर कायल अभिमान सुनवार राजकले मगर देवराज कोटा कमल श्रेष्ठ सगी सहयात्री उमेश सन्तान राई भूमिका राई त्यसै गरी रमला साम्पाङ राई लक्ष्मण किराती रामला सुमन प्रेमकला आचार्य मुना मुखिया टिका आइडु पर्पल अपेक्षा सेन त्यसै गरी अधिकारी अनिश दिलदुखी रिया सजना माझी सजना मिडिया प्रेमी मगनी आइसा रिता राई रोदन रिता राई त्यसै गरी हुनुहुन्छ बुद्धवीर तामाङ जमिदार बाबुको इमान्दार छोरो सरस्वती खत्री कोपिला सामलिङ राई मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ त्यसै गरी प्रमिसा सामलिङजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्कार सिस्टर, म पनि प्रोग्राम सुन्दैछु फेसबुक पेजबाट, अब बज्ने गीत सम्पूर्णको लागि भन्दै छुटिन्छु भन्नुभएको छ। विष्णु आचार्यजीले पनि मिस यु अल भन्नुभएको छ। विनोद बरुवालजीले पनि लेख्नु भएको छ, नमस्ते हजुर, म पनि सुन्दैछु सालबाट, विनोद बरुवाल भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी देवी किशोर रञ्जनजीले पनि लेख्नु भएको छ, उहाँले पनि लेख्नु भएको छ, मृत्यु त जन्मिँदै तय भएर आएको हुन्छ, आखिर यो जिन्दगी त केवल मलामीको खोजीमा मात्र दौड़िरहेको छ, हाँस्नु हँसाउनु रुनु रुवाउनु जीवनको खेल हो भने त्यो त निरन्तर हो, आउँछ जान्छ वर्षा यामको भेल हो, यसलाई सम्हालेर लानु नै जीवनको मेल हो, बुझ्नेहरू जतिलाई रमाइलो खेल हो भने नबुझ्नेहरूका लागि एउटा कठिन जेल हो। देवेन किशोर रञ्जन दोहा कतारबाट भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ, सम्पूर्ण साथीहरूलाई कार्यक्रममा जति साथीहरू सहभागिता जनाउनु भयो उहाँ साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कहिले काहीँ चाहिँ होइन के मिस्टेक हुन्छ यसमा क्षमा प्रार्थी छ। साथीले गीत रोजाइमा पार्नु भएको छ, हाम्रो सरिसमा तामाङजीले रोजाइमा पार्नुभएको गीत राख्नेछ, अध्ययनजीलाई पनि मैले गीत रोजाउनु चाहिँ लागे सरी उहाँलाई भन्न चाहन्छु, अर्को बसाइमा तपाईँको रोजाइको गीत बज्नेछ भन्दै यति बेला जहाँबाट जुन जुन साथीले कार्यक्रममा सहभागिता जनाउनु भयो कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र फेसबुक पेजबाट आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनुहुने साथीहरूलाई पनि विशेष धन्यवाद। र प्रविधि समिशनबाट तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनै दिए धन्यवाद। त्यसै गरी कार्यक्रम अवधिपर बजेका मिठा रमाइला तीजका गीतहरूका सर्जक श्रेष्ठलाई पनि मनै दिए धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा हाम्रो सरिसमाजीको रोसाइको गीत राख्दै म यस कार्यक्रम उकाली बिरालीबाट सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टिकुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ अब बेच्न छन् छैन नगरपालिकाले के गर्ने चिज सुने के गर्ने
2: गाडी भाडा पत्ता भयो अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हतदाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै छैन
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गोडारे आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: कृषि दोकानमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटी चामलसँग ल्याएर वजन गर्ने मेरो काम त्यो थियो किसानको शुद्ध ज्ञान गर्दै यो देख्नु किसान पूर्व नलाग्नु देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ राता सहरको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल

आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेन्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउनी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौँ। भिजन न्यूज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौँ। आज हामीसँग चाहिँ करिब करिब 4 दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैसँग नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब 3 पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यात जन्ने बालीको अग्रपंक्तिमा रहेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौ। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फसाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्ष भन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो। यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्। यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ, यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौँ। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको
1: कफीको यात्रा सम्बन्ध पहिला त अब दर्शक दीर्घमा रहनुभएका अथवा जोसुकै पनि हुनुहुन्छ, उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटो मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानुभयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको। त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 सालबाट केही बोटहरू सुरु गरेर अगाडि बढाएको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रूखहरू र त्यसपछि कफी गरेर थ्री टायर सिस्टमको प्रणालीबाट मैले चाहिँ अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै गएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू बिस्तारै आउँदै आउँदै जान लागेर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ र त्यस पछाडि 42 सालबाट भिजिटर्सहरू पनि आउन थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको उनीहरूले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो। राष्ट्रिय क्षेत्रबाट आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालको उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानी पर्याएँ भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन्। र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनुभएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरूको पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो। त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय संघ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई मैले सार्न चाहन्छु, जस्तो 35 सालदेखि यहाँले सुरु गर्नुभएको थियो त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था, चाहिँ कफीको विस्तारको अवस्था, उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 मा अब 200-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको व्यवसाय 70 रोपनी बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो विकल्पको रूपमा,
0: नोक्सान भयो
1: हजुर हजुर। त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हाँडी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने, लैजाने, किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै सफाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
0: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा हाँडी कराईमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा है,
1: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो। र त्यस पछाडि खास भने 316 किलो कफी नबिकेको अवस्थामा, त्यति बेला 316 किलो कफी थियो, त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो संगठन स्थापना गरेको वास्तवमा हामी सबै लाग्यो भने हुन्छ भन्ने हिसाबले। र त्यस्तै गरेर 48 मा गएर जिल्ला स्तरीय बनाइयो। र अनि अर्को कुरा के पनि थियो त्यति बेला अब यो अवस्था अलिक फरक थियो, राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मुलमिका साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो, कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन, सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त, एउटा अन्यल अवस्था आउँदाखेरि केही साथीहरूले अब गबारको किरालीमा समास दियो, त्यो प्रविधि त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन, त्यसपछि त्यहाँ उहाँले बोट काट्नु लागेको अवस्थामा कफी नगा
0: यो कति सालतिर अलिक बढी हल्ला पनि थियो कि त्यो बोट काटियो
1: भने त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा संगठन निर्माण गरेको मैले र त्यो संगठनमा 25 जना थियौँ मदन पोखराको साथीहरू। त्यस पछाडि 48 मा गएर जिल्ला स्तरीय बनाइयो, पाल्पा जिल्ला स्तरीय। र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो, दिनमा 4-5 वटा ग्रुपहरू आउनुहुन्थ्यो, सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मन्त्री वीरमय ढकालजी, रामशरण मत जो श्रीनायकको उपाध्यक्षज्यू, त्यसपछि कृषि मन्त्री रामचरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति, उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो कि मेरोजी राम्रो गर्नुभएको रहेछ, के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा, प्रविधिको कुरा, बजारको कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो चाहिँ जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर भनिसकेपछि लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 को ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तथा विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
0: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यावसायिक रूपमा अगाडि बढेको देखियो है।
1: अब त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ आफ्नो एरिया वाइजमा त्यसलाई अभियान चलाउन थालियो, सङ्गठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र क्रमशः गर्दै गर्दै गएर अगाडि बढाउँदै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अर्को कफी पत्र पत्रिकाहरू हेर्दाखेरि यो अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर जिल्ला स्तरीय पालपाले हाम्रो निर्णय गर्यो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो. हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो पाउन नसकेपछि पिसकोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध आउँदा फार्मर्स टु फार्मर प्रोग्राम अन्तर्गत इन्डक इन्टरनेसनलको 20-22 देशमा नेटवर्किङ भएको कारणले गर्दाखेरि उहाँहरूले एल साल्भाडोरबाट विषय विज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित त्यो कपी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रकार त धेरै जिल्लामा गरेको हो तर 8 जिल्लाका साथीहरू सहभागी हुनुभयो र हामीले चाहिँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर त्यहीँ सबै टेस्टिङ गर्ने भने 1 तालिम चाहिँ गराइयो. नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो. त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रचार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुरा थाहा भइसके पछाडि साथीहरू धेरै खुसी भएर फर्काउनु भयो र त्यस पछाडि अङ्का दिनमा केही महिना पछाडि अनि साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँसम्म भएन, अब हामी 8 जिल्लाको संगठन केन्द्रीय स्तर संगठन बनाऊ भनेर उहाँहरू लागि पर्नुभयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै गएँ, गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्रीय लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले. यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै गयो.
0: कवि व्यवसाय महासङ्घ त्यसरी नै जन्म
1: त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 स्थापना भएको भए पनि क्रियाशील थिएन, उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो. बजारमा नेपालमा कफी खाने चलन थिएन, फेटेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्रै प्रयोग थियो. त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्थामा पछि हामी उहाँसँग पनि टाई अप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
0: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासङ्घले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो.
1: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानो सानो सरसहयोग गर्न सुरु गर्नुभयो. जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले त पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको, पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्याङ्जामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ. कसरी खाने, कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै बिस्तारै हिजो गइरह्यौँ. त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो. आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने, कसरी खाने, यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो भन्दा कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका, खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै भयौँ र यसरी हाम्रो सङ्गठन
0: क्रमिक रूपमा अगाडि आउनुभयो. हामीसँग विषय धेरै नै छन्, यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू, युवा जागरणका कुराहरू पनि छन्। यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भने त्यो समय पछाडि
1: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो, त्यसपछि कति पैसा किसानले पाउने, कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गइयो.
0: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहिँ यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ. राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर 1 मनाउँदै गर्दाको प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासङ्घको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो, अलिकति यो प्रसङ्गहरू छाड्नुहोस् न.
1: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ, तर के भन्दा 2047 कार्तिक 30 गतेको दिन हाम्रो सङ्गठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ. त्यस बेलामा सरकारसँग मिलेर गर्नु अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 नपर्दो रहेछ, 29 पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 लाई नै हामीले कफी डे
0: मनाउन सुरु
1: गर्यौँ. त्यसरी चाहिँ सुरुवाती हामीले जन्माएको त्यति बेला, तर अनि पछि हामीले 53-54 कफी डेको रूपमा सुरु गर्यौँ र त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू अब लाई उजागर गर्न पाइयो, त्यसपछि प्लान्टेसनका कुराहरू, अब त्यसपछि चाहिँ बजारको कुरा, थुप्रै कुराहरूसित त्यसपछि बिस्तारै बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ. त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
0: सरकारले पछि आधिकारिक रूपमा घोषणा पनि गर्यो, यसमा त यहाँहरू पोजिटिभ नै हुनुहुन्छ.
1: हजुर हजुर.
0: अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो भने ठ्याक्कै भन्दा चाहिँ
1: अन्तर्राष्ट्रियमा त्यो 52 साल ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साग टेरिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी जब त्यति बेला सम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको।
0: नेपाल कफी कम्पनीले त 40 सालदेखि नै काम गरिसकेको
1: थियो, गरेको थियो, तर उसलाई एकदम गाह्रो थियो। अब कफी खाने चलनै थिएन, त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन। वास्तवमा
0: सुरुवात चाहिँ गरेको
1: थियो, सुरुवात भएको हो,
0: उपलब्धि भएको थिएन,
1: भएको थिएन। गुल्मीमा पनि साथीहरूले गबारो किरा पनि नहुने, बजार पनि राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई त्यहाँ अप्ठ्यारो स्थिति परेकै हो। र पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब निकायमा एउटा संसारका उत्कृष्ट कफीहरू मध्ये मेक्सिको 7 नम्बरमा पर्दैछ। त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो त्यो ट्रेनिङको एक हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कफिङ गर्दाखेरि आयो, विदेशीहरू धेरै खुसी हुनुभयो। त्यस पछाडि उहाँहरूले पनि बिस्तारै बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो, हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट। तर त्यो 2-4 वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन।
0: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो, त्यो समय पनि सम्झिन सक्नुहुन्छ।
1: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 जिल्लाका साथीहरू लगभग 32,000 मा कफी टेक्निसियनहरू, त्यसपछि उद्योगीहरू, सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो, पछि गएर उद्योगी, व्यवसायी, क्याफे, अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी हामीले चाहिँ महासङ्घ बनाइसकेका थियौँ। 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब साथी हो, अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन्न, अब यहाँले लिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु।
0: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ। त्योभन्दा पछाडि चाहिँ जस्तो थमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा, अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ, अन्य ठाउँमा पनि क्याफेका आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ, अलिक यो समयले पनि साथ दिनु थाके।
1: अब यो परिस्थितिको कुरा हुँदैछ, कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्र हुँदैनछ। जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइ परेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो। बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल दिन्छु भनेर सुरु गरिन्। तर 2052 सालमा 46 सालबाट प्रशोधन गर्ने बजार बिक्री गर्न यो 50 त काठमाडौँमै कफी प्रवेश गरेको, तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो। अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि उनले उद्योगतिरको भेट्दै गएन, त्यहाँ छोराहरूले साथ दिँदै, भानुभक्त छोराले साथ दिँदै गए, अब सरोजिमीले साथ दिँदै गए छोराहरूले, अब छोरी शर्मिलाले पनि आफ्नो सबैको जानेको सिपहरू सेट गरेको काम गर्दै गएन। र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने, कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने लाग्यो। विभिन्न मेला महोत्सवहरू जाने हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू हामीले जुड्यो। 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवलको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिभएको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट, त्यस्तो खालको ऊ पनि थियो। र तथापि अब त्यो
0: माहौल
1: बन्यो, राम्रोसँग बन्यो। जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो, 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्ने सफल भयो हाम्रो संगठन तर्फबाट। यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले पनि उद्योग खोल्न सुरु गर्नुभएकोखेरि बिस्तारै गएर अब एभरेस्ट कफी मिल्नुभयो, त्यसपछि गएर अब हिमालय जहाँबाट 55 सालबाट सुरु गरिहाल्नु भयो। त्यसपछि
0: कफीको ट्रेन्ड चाहिँ नेपालमा
1: आयो र हाम्रो थमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर खुवाउनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो। अब छोराले त्यस्तो किसिमको सोच बनाए, हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै। त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने, सिकाउने सबै कामहरू
0: निरन्तर रूपमा चलिरहेको,
1: त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ। अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग व्यवसायता यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त किसिमको भनौँ न आफूले एउटा गौरव हानेको छु। अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका।
0: जस्तो केही क्षण भन्नुभएको छ कति खुलाउनु होला नखुलाउनु होला अरू पर्सँग पनि ल्याउँला मैले यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजेको छु कि जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है
1: हजुर रह्यो मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा उत्कृष्ट हासिल गर्दै जाँदा हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि त्यो राम्रो रहेछ भन्ने कुराहरू मेरो छोराहरूले चाहिँ बुझे त्यो राम्रो चिनै रहेछ बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे एउटा पाटो त्यो रह्यो अर्को कुरो हामीले अब बेच्न समस्यै भएन नि त्यसरी सुरु सुरुमा पछि नै पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ए ल बजारमा लागेर काम किन्छौँ भन्ने खाले त्यसपछि गएर अब हाम्रो भागवटेनको मिनबहादुर गुरुङजीले स्वयं ल मैले चाहियो कफी भनेर उहाँले दिनुभयो अब अहिलेसम्म चाहिँ राखेको छ उहाँले मजाले जाने 22-25 आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ नेपाल राम्रै बिक्री भएको छ भनेपछि अब यो लोकप्रियता त बढेको छ एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलि नभइराखेको अवस्था
0: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि महसुस गर्नुभएको छ
1: त्यसरी चाहिँ भन्नु त भएन तथापि के कुराको तालमेल
0: महसुस गरेको कुरा त
1: मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर क्षणिक सहयोगको रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ
0: भनेपछि दीर्घकालीन घाटा भयो
1: अब किन अब कफी बनाएर खुवाउने भन्यो त्यसले तालिम भन्यो अनेक खालका भयो अनि किसानहरू भाग लिन आउँछन् अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने अनि उनीहरूले चाहिँ 4,000 रुपियाँको भात पार पठाउने त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्
0: भनेपछि महासङ्घले चाहिँ त्यो सुधार्नु पर्यो अब चाहिँ
1: महासङ्घले सुधार्ने भन्दा पनि त्यो डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता
0: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ
1: राष्ट्रिय चिया कफी विकास बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भनेर त भन्नु मिलेन तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति डाइरेक्टर नियुक्ति राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन त्यसमा के हुनुभयो विषयविज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइराखेको अवस्था छैन हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू एक्सटेन्सनका कुराहरू प्रविधि केही सिकाउने कुराहरू भएको छ तर जसरी सोचेर कफी बोर्ड बन्यो अहिले कफी बोर्डलाई सहयोग पर्याप्त दिएको छैन नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन कार्यक्रम पनि पर्याप्त छैन प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न त्यहाँ त विषयविज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि चिया र कफी दुइटै मिसिएको छ चिया के हुनुभयो विषयविज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइराखेको अवस्था छैन हुन त अब चाहिँ

0: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त छँदै नै छन्। धेरै पुरस्कारहरू प्राप्त गर्नु भएको छ। यसै मध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन्। यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो, त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले।
1: अब हामीलाई त अब जस्तो डिएफसिक्युसी भनौँ खाद्य अनुसन्धानशाला, अब त्यसबाट पनि हामीलाई चाहिँ सम्मान राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा। त्यसबाहेक अब 2056मा हाम्रो उद्योग राम्रो सरिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगाउँका मान्छे हौ, किनभने नेपालको उत्पादन धेरै छैन, विदेश गएर त्यो अप्ठ्यारो हुन्छ, रमाउन घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगाएको कुरा हो। यस्ता समानता हामीले पर्याप्त पाइराखेका छौँ। तथापि यो समयको कुरा अब सोचेको त होइन, 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासङ्घ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो। नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि, धेरै पेस गरियो। तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो, रमाइलो किसिमको वातावरण बन्यो। अब त्यस पछाडिका दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन, म एउटा अब एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्ति देवी घिमिरेलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट लिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो, हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँगको अन्तर्वार्त कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिन पाइयो हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ म। त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनुभयो।
0: करिब करिब 45 वर्षभन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ, गुमाउने कुरा त खासै छैन नै, किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ। अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ, अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनुहुन्छ, त्यो खालको जोस अहिले पनि छ। अब केही गर्नु बाँकी छ जस्तो लाग्छ?
1: अब यस्तो छ, मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन, किन भन्दा चिन्ने साथीहरू चिन्नु भयो, मैले जानेको कुरा कहिले पनि लुकाइन, आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ, जबकि उद्योग चाहिँलाई लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भन्ने हो भने, तर त्यस्ता कुराहरू हामीले चाहिँ के गरेनौँ। मलाई चाहिँ उद्योगभन्दा पनि संगठन संस्था नै प्यारो लागिराख्यो, अब खाइ नखाइ हरेक गर्दै दुःख गर्दै गइयो, तर के भन्दा अब संगठनले पनि अलि उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ। यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ, यो वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोग हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो, यस्तो चिज र जबकि नेपालमा अब संसारका लगभग 70-72 वटा देशमा चाहिँ उत्पादन हुन्छ फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ, अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा। यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दाखेरि मेरो भनाइ भन्दाखेरि कमसेकम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना, अब 50 वर्षको होला, अरू देशहरूमा त 100 वर्षको योजना बनाउँछन् तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो हो। यसमा चाहिँ को जोडिन सक्छ भन्दाखेरि महासङ्घको जोडिन सक्छु, कृषि विकास ब्याङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूको आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि, हो यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न किसिमका हाम्रा प्रदेशहरूमा 4-5 वटा प्रदेशहरूमा त छन् नि, हो उनीहरूलाई यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा पनि दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्मकै प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू

0: व्यस्त छन्। अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो, त्यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आमदानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ। कमसेकम अब त्यसैले त्यो बनिया छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने, मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ,
1: यथार्थ आपत्ति,
0: यथार्थ कुरा हो। त्यो गर्ने त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउन पनि विदेश, जुन पनि विदेश, बुढाबाका बाआमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडपेर बसेको अवस्था छ। भनेपछि विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुनेवाला छैन, लाग्नुपर्छ हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने। यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किनभने यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यही उपभोग हुन्छ, हरेक खालको अवसर छ, तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता।
1: हुन्छ, हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँ प्रति कृतज्ञ छौँ, कृतज्ञ पनि गर्दा विदेखा छ। नमस्कार।
2: नमस्कार
1: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ। हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्सम्वाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खर्च ल्याउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो। हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूलाई कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ, जसको लागि 98510-9192 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सकिनुछ। र यति बेला यो कार्यक्रम समृद्ध कृषि जिएनएन टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत हामी प्रसारित हुने गरेका छौँ। यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल, त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँको माझबाट दिँदा पनि अनुमति माग्छु। सुरेश नै रहँ, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा
4: 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभगाईहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभगाईहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभगाईको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभगाईको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभगाईले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 7 को कार्यालय, सुकाजोर, रामेछाप।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि हुने समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक पर्यो लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदेऊ, लामखुट्टे बढ्न नदेऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकर इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-1417।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
9: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
8: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुलो र लट्टेमा थियो।
9: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुलो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
8: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुख छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
9: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्नान्।
8: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चावल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
9: किसान दाजुभाइ तथा दिदीबहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
8: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
10: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
11: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरियो।

0: जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 98692569998।
0: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
1: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रिय सतर्कता केन्द्रद्वारा विभिन्न सरकारी कार्यालयमा अनुगमन, 15 कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन, बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने सामग्री नछाप्न संचार मन्त्री तिमल सिन्हाको आग्रह। नेपाल भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदान प्रदान बढ़ाइने, काठमाण्डुका होस्टेल संचालकलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डुको 21 बुधे निर्देशन। गाँजामा सब गाड्ने ठाउँ अभाव, युद्ध शुरू भए यता 40 भन्दा धेरै चियान ध्वस्त, र पटक पटक सर्दै आएको 14 संस्करणको दक्षिण एसियाली खेलकुदको फेरि नयाँ मिति तय।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: कर्मचारी आवश्यकता, सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवासर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
3: हजुरको रेडियो

0: अब समाचार विस्तारमा राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार कर्मचारीको समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ। केन्द्रले काठमाडौँ, ललितपुर र भक्तपुरका 15 कार्यालयमा अनुगमन गरेको अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह कर्मचारीको समय पालना पोसाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो। अनुगमन गरिएका कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्त कुना र जडीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाडौँ महानगरपालिका वडा नम्बर 7 र 8 का कार्यालय रामघाट, प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय सानोठेमी, मनोहरा जग्गा एकीकरण आयोजना, आन्तरिक राजस्व कार्यालय कोटेश्वर, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, नेपाल गुणस्तर तथा नापतोल विभाग, राष्ट्रिय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र, आन्तरिक राजस्व कार्यालय बालाजू र काठमाडौँ दुग्ध वितरण आयोजना लगायत रहेका छन्। केन्द्रका अनुसार अनुगमनपछि सम्बन्धित कार्यालयलाई प्रचलित कानून बमोजिम कर्मचारीमाथि आवश्यक कार्यवाही गरी केन्द्रलाई जानकारी गराउन निर्देशन दिएको छ। कतिपय कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र नागरिक मैत्री बनाउन विशेष निर्देशन समेत दिएको विवरणमा उल्लेख छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 7 र 8 का कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र नागरिक मैत्री बनाउन निर्देशन दिएको छ। रामघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा सम्बन्धी प्रचलित कानून बमोजिम कार्यवाही गरी केन्द्रलाई जानकारी गराउन भनिएको छ। मनोहरा जग्गा एकीकरण आयोजनालाई अनिवार्य नागरिक बडापत्र राख्न र सहयात्री समितिको बैठक नबसेकाले बैठक बस्न निर्देशन दिएको छ। सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचार संहिता पालना नगरेको वा शंकास्पद सम्पत्ति रहेको सूचना केन्द्रको हटलाइन 01-42-00-345 फोन गरेर टिपाउन सकिने सतर्कता केन्द्रले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश तथा विभिन्न पालिकामा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरिएको जानकारी दिनुभएको छ। छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ। मन्त्री पोखरेलका अनुसार संकलित सुझावहरूलाई आवश्यकताका आधारमा ऐन, नियमावली तथा नीतिगत तहमा समावेश गरी विधिगत रूपमा कार्यान्वयन गरिनेछ। मन्त्रालयले यस प्रक्रियामा पूर्ण पारदर्शिता अप्नाउने उहाँको भनाइ छ। विधेयक निर्माणको काम अझै चलिरहेको र यो अन्तिम चरण नभएको उल्लेख गर्दै मन्त्री पोखरेलले विधेयक संघीय संसदमा छलफल भई राजपत्रमा प्रकाशित नहुन्जेलसम्म सुझाव संकलनको क्रम नरोकिने बताउनु भएको छ। सुझाव संकलनका लागि उपयुक्त मञ्चको समेत व्यवस्था गरिने र प्राप्त सुझावहरूलाई विधिगत प्रक्रियाबाट समाधान गर्न मन्त्रालय प्रयत्नशील रहने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। सूचना तथा संचार मन्त्री विक्रम तिमुल सिन्हाले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने तस्विर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आइतबार अपील गर्दै मन्त्री तिमुल सिन्हाले यौन हिंसाका पीड़ित बालबालिकाको पहिचान सार्वजनिक गर्नु झनै गम्भीर विषय भएको उल्लेख गर्नुभएको। उहाँले समाचार तथा सामग्री सम्प्रेषण गर्दा पीड़ितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। यस्तो अभ्यास नेपालको विद्यमान कानूनी व्यवस्था, पत्रकारिता आचार संहिता, अन्तर्राष्ट्रिय मानवाधिकार तथा जिम्मेवार पत्रकारिताको स्थापित मान्यता समेत भएको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले संचार माध्यम, पत्रकार, संचारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीड़ितको पहिचान खुल्ने तस्विर, भिडियो वा अन्य सामग्री प्रकाशन, प्रसारण वा पुनर्प्रसारण नगर्न आग्रह भएको हो। यसअघि नै त्यस्ता सामग्री प्रकाशित भइसकेको भए तत्काल हटाउन समेत उहाँले आग्रह गर्नुभएको छ। अपराधका घटना सार्वजनिक गर्नु आवश्यक भए पनि समाचार सम्प्रेषणका क्रममा पीड़ितको अधिकार, गरिमा र गोपनीयताको मूल्य बिर्सन नहुने मन्त्री तिमल सिन्हाको भनाइ छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बर्खायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायीसँगको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभएको छ। यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास छ। विद्युत आपूर्तिलाई थप भरपर्दो बनाउन सुनसरी मोरङ औद्योगिक करिडोरमा 9 नयाँ सब स्टेशन थप्ने काम भइरहेको मन्त्री श्रेष्ठले बताउनु भएको छ। उद्योगी व्यवसायीहरूले भने नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन तत्काल विद्युत आपूर्ति प्रणालीमा सुधार गर्नुपर्ने माग गर्नु भएको छ। उनीहरूले नियमित तथा गुणस्तरीय विद्युत आपूर्तिको सुनिश्चितता सहित उत्पादनमूलक उद्योगको डिमाण्ड शुल्क खारेज गर्न र विद्युतमा लाग्दै आएको मूल्य विवृद्धि कर भ्याट हटाउन सरकारको ध्यान आकर्षण गराएका छन्। साथै 1 अर्ब रूपियाँ भन्दा धेरै पुँजी भएका उद्योगलाई आफ्नै प्रयोजनका लागि विद्युत उत्पादन गर्न अनुमति दिनुपर्ने उनीहरूको माग छ। नेपाल र भारतका सुरक्षा अधिकारीहरूले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराध सम्बन्धी सूचना नियमित रूपमा आदान प्रदान गर्न सहमति जनाएका छन्। महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्पन्न नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हात हतियार तथा लागू औषध ओसार पसार मानव तस्करी लगायत सीमा अपराध नियन्त्रण एवं रोकथाम सीमा स्तम्भको सुरक्षा तथा मरमत सम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्लाधिकारी संजय कुमार पोखरेलले जानकारी दिनुभएको छ। सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्ती विस्तार गर्नुका साथै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि घटना सम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने विषयमा पनि सहमति भएको छ। बैठक पारस्परिक समन्वय र सहकार्यमा केन्द्रित थियो। बैठकमा महोत्तरीका प्रमुख जिल्लाधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्लाधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्लाधिकारी दिनेश सागर, सीतामढ़ीका जिल्ला मेजिस्ट्रेट तनय सुल्तानिया र सीतामढ़ीका प्रहरी उपरीक्षक अमित रंजन सहित सुरक्षा अधिकारीको सहभागिता रहेको थियो। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन एक महिने अल्टिमेटम सहित 21 विधि निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा धेरै शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जानेसम्मका गम्भीर गुनासा आएपछि प्रशासनले कड़ा कदम चालेको हो। गएको शुक्रबार मात्रै शंखमूलमा रहेको भ्याली भाइज होस्टेलमा 22 वर्षीय वसन्त काला खेतीको हत्या भएको थियो। त्यो घटना लगतै प्रशासनले यो निर्देशन ल्याएको। नयाँ निर्देशन अनुसार अब होस्टेलभित्र लागू औषध, जाँड रक्सी र सुर्तीजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनु पर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ। त्यसै गरी महिला र पुरूषका लागि एउटै भवनमा होस्टेल सञ्चालन गर्न पाइने छैन। विद्यार्थीको विवरण नजिकको प्रहरीलाई बुझाउनु पर्नेछ भने स्वच्छ खानपान र उपयुक्त अध्ययन कक्षको व्यवस्था हुनुपर्नेछ। मापदण्ड विपरीत चलेका केही होस्टेललाई प्रशासनले 3 लाख रूपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिसकेको छ। एक महिनाभित्र सुधार नभए कानून बमोजिम थप कड़ा कार्यवाही हुने चेतावनी प्रशासनले दिएको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै किसिम विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692569998।
6: हजुरको रेडियो 102.1।

विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार सर्वसाधारण जनतालाई प्रत्यक्ष मारमा पार्ने गरी विद्युतमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने सरकारको निर्णय विरूद्ध उज्यालो नेपालले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको छ। उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आइतबार रामेछापको मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सञ्चालन गरिरहेको अभियानबारे जानकारी दिँदै विद्युतमा लगाइएको भ्याट लगायत जनतामाथि आर्थिक भार थप्ने निर्णय सच्याउन सरकारलाई दबाव दिन हस्ताक्षर अभियान शुरू गरिएको बताउनु भएको छ। सरकारले बजेट मार्फत अघि सारेका जनतामारा निर्णय विरूद्ध प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत निरन्तर खबरदारी गरिए पनि सुनवाई नभएपछि देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्नु परेको उहाँको भनाइ थियो। अध्यक्ष घिसिङले शिक्षा, स्वास्थ्य, राइट सेयरिङ तथा विद्युत लगायतका विषयमा राज्यले गरेका निर्णय विरूद्ध उज्यालो नेपालले निरन्तर खबरदारी गर्दै आएको बताउनुभयो। पार्टीको दबावपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएका केही कर हटाइए पनि राइट सेयरिङ र विद्युतमा गरिएको कर सम्बन्धी व्यवस्थामा पुनर्विचार नगरिएको प्रति उहाँले आपत्ति जनाउनुभयो। काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिका नौ स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा शनिबार साँझ आरतीका क्रममा मूर्तिमा पसिना देखिएको छ। मूर्तिमा पसिना आएपछि मन्दिरमा विशेष पूजा तथा क्षमा याचना सहितका धार्मिक विधि सम्पन्न गरिएको मन्दिर व्यवस्थापन पक्षले जनाएको छ। मन्दिर व्यवस्थापन उपसमितिका पूर्व संयोजक किरण श्रेष्ठका अनुसार देशमा दैवी विपत्ति वा राजनैतिक संकट आउनु अघि पलाञ्चोक भगवतीको मूर्तिमा विभिन्न संकेत देखिने र पसिना आउने परम्परागत विश्वास छ। स्थानीय अभिलेख तथा जनविश्वास अनुसार गत वर्षको जनजी आन्दोलनका क्रममा 2081 सालको बाढ़ी पहिरो, 2072 सालको भूकम्प र 2058 सालको दरबार हत्याकाण्ड अघि पनि मूर्तिमा पसिना आएको थियो। 1990 सालदेखि नै विभिन्न दैवी प्रकोप तथा राजनैतिक संकटका समयमा यस्ता घटना दोहोरिँदै आएको स्थानीयको भनाई छ। मूर्तिमा पसिना देखिएपछि शनिबार राति नै भगवतीको मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट क्षमा पूजा गरिएको थियो। सिन्धुली अस्पतालमा देखिएका व्यवस्थापकीय कमजोरी, जनशक्ति अभाव र भौतिक पूर्वाधार सम्बन्धी समस्या समाधानका लागि अस्पताल प्रशासन, स्वास्थ्यकर्मी तथा व्यवस्थापन समितिले सरकारवाला निकायसँग समन्वय अघि बढ़ाएका छन्। अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र सेवाग्राही मैत्री बनाउन आयोजित समीक्षा तथा छलफलमा सांसद आशिष गजुरले आवश्यक नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अस्पतालको सभाहालमा भएको कार्यक्रममा अस्पताल प्रमुख, व्यवस्थापन समितिका पदाधिकारी तथा विभिन्न विभागका चिकित्सक र स्वास्थ्यकर्मी सहभागी थिए। सहभागीहरूले दैनिक सेवा सञ्चालनका क्रममा देखिएका व्यावहारिक तथा नीतिगत समस्या प्रस्तुत गर्दै समाधानका लागि तत्काल र दीर्घकालीन कदम चाल्न आग्रह गरे। सप्तरीमा 3 वर्षीय बालिकाको शंकास्पद मृत्यु भएको छ। शम्भुनाथ नगरपालिका वडा नम्बर 3 ट्राफिक चोकका मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। परिवारका सदस्यका अनुसार बिहान झण्डै 9 बजेसम्म बालिका घरमै थिइन्। त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको, घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। देशका विभिन्न जिल्लामा 6 व्यक्ति मृत्यु अवस्थामा फेला परेका छन्। नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले आइतबार दिउँसो जारी गरेको बुलेटिन अनुसार रूपन्देही, सुनसरी, सिराहा, रूकुम पूर्व र सिन्धुलीमा गरेर 6 व्यक्ति मृत्यु अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका बार स्थित दानो नदीको छेउमा हाल नाम थर र उत्तन नखुलेका अन्दाजी 6 बालिका शनिबार मृत अवस्थामा फेला परेकी छन्। त्यस्तै सुनसरीको इनरुवा नगरपालिका 9 बस्ने 30 राजाराम ऋषिदेव र बराहा क्षेत्र नगरपालिका 9 राजावास नोजी स्थित सप्तकोशी नदीको किनारमा पहिचान नखुलेको शव फेला परेको हो। राजारामको शव सोही ठाउँ स्थित शंखरपुर शाखा नहरको छेउमा शनिबार मृत अवस्थामा फेला परेको भने अन्दाजी 35 महिला सप्तकोशी नदी किनारमा मृत भेटिएकी हुन्। चिराको कल्याणपुर नगरपालिका 12 बेलहा चोक स्थित सड़क छेउमा हाल नाम थर र उत्तन नखुलेका अन्दाजी 34 वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस्तै रूकुम पूर्वको भूमि गाउँपालिका 8 कुचीबाङ बस्ने 60 वीर बहादुर पुन सोही ठाउँ स्थित कुचीबाङ खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन्। सिन्धुलीको मरिन गाउँपालिका 2 बस्ने 63 मंगल ध्वज थिङ सोही गाउँपालिका 3 भालुमारा मरिन खोला छेउमा आइतबार मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार पालिस्तानको गाजामा इजरायली आक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै शव गाड्ने ठाउँ अभाव हुँदै गएको छ। गाजामा हजारौं शव बगैंचा विस्थापितहरूका लागि बनाएका शिविर विद्यालय वा अस्पतालका परिसर जस्ता अस्थायी स्थलहरूमा गाडिएका समाचार संस्था अल जजिराले जनाएको छ। युद्धका कारण उत्पन्न कठिन परिस्थिति र ठाउँको अभावले गर्दा धेरै चिहानमा ढुङ्गा मात्र राखिएको र त्यसमा मृतकको नाम लेखिएको कागज टाँसिएको खबरमा उल्लेख छ। सन् 2025 अक्टोबरमा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि गाजामा इजरायली आक्रमणमा केही कमी आएसँगै परिवारले ध्वस्त भएका घरहरूको भग्नावशेष वा अस्थायी चिहानहरूबाट आफ्ना मृत प्रियजनहरूको शव निकाल्न थालेका छन्। युद्ध विरामको घोषणा भए ता कम्तीमा 1,200 जना प्यालेस्टाइनी मारिएका छन् र ती सबैका लागि गाड्ने ठाउँको आवश्यकता छ। गाजाका अधिकारीहरूले अस्पताल परिसरभित्रका 7 समेक चिहानबाट 529 जना प्यालेस्टाइनीको शव निकालिएको बताएका छन्। सन् 2023 गाजामा युद्ध शुरू भए यता गाजामा 73,000 जना भन्दा धेरै मारिएका छन्। गाजाको धार्मिक सम्पत्ति तथा मामिला मन्त्रालयका अनुसार युद्ध शुरू भए यता 40 भन्दा धेरै चिहान ध्वस्त पारिएका छन्। इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा चिहानसम्मको पहुँचमा कड़ा प्रतिबन्धहरू पनि लागू गरेको छ, जसले गर्दा परिवारका लागि उपलब्ध अन्त्येष्टि स्थलहरूको संख्या अझ घटेको छ। र समाचारको अन्त्यमा खेल समाचार। पटक पटक सर्दै आएको 14 संस्करणको दक्षिण एसियाली खेलकुद साकको फेरि नयाँ मिति तय भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल एसएओसीको बैठकले 14 साग आउँदो चैत्र 20-28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको। बैठकमा नेपालका तर्फबाट ओलम्पिक कमिटी एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा राष्ट्रिय खेलकुद परिषद राखेपकी कार्यकारी सदस्य सिका सुवाल श्रेष्ठ सहभागी थिए। यस्तै सागमा 28 खेल समावेश गर्ने निर्णय भएको छ। सागका 7 देशले भाग लिने प्रतियोगिताको खेलहरू पाकिस्तानको लाहोर, इस्लामाबाद र फैसलाबादमा हुनेछन्। यसअघि सन् 2019 डिसेम्बरमा नेपालमा भएको 13 सागपछि आउँदो प्रतियोगिता आयोजना गर्न पाकिस्तानले झण्डा पाएको थियो। त्यति बेला सन् 2021 प्रतियोगिता आयोजना हुने भनिए पनि बारम्बार चढ्दै आएको छ। र पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक भएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा आज एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरबाबु महर्जनले ट्रफी सार्वजन गर्नुभएको। यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ। एनभीएलको पहिलो संस्करण यही पद 19-27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुने तयारी छ। यसअघि यो प्रतियोगिता भदौ 4-13 गतेसम्म हुने तयारी थियो, तर आयोजक केडिया ग्रुपले गएको शुक्रबार नयाँ मिति तय गरेको हो। समाचारसँगै हामी साँझ 6 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। राष्ट्रिय सतर्कता केन्द्रद्वारा विभिन्न सरकारी कार्यालयमा अनुगमन, 15 कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन। बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने सामग्री नछाप्न संचार मन्त्री तिमल सिन्हाको आग्रह। नेपाल भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदान प्रदान बढ़ाइने। काठमाडौँका होस्टल संचालकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ 21 विधि निर्देशन। प्यालेस्टाइनको गाँजामा शव गाड्ने ठाउँ अभाव, युद्ध शुरू भए यता 40,000 भन्दा धेरै चिहान ध्वस्त। र पटक पटक सर्दै आएको 14 संस्करणको दक्षिण एसियाली खेलकुदको फेरि नयाँ मिति तय। हवस् त, साँझ 6 हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवाशर दुईजना, फूड एन्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस दसजना, कफी बरिस्ता चारजना, क्यासियर दुईजना, हाउस किपिङ अथवा क्लिनर दुईजना, गार्डनर अथवा माली एकजना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको पाँचौ अंकमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा छु म ईश्वर विश्वकर्मा। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा झन्कार एफएम 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम प्रत्येक साताको आइतबार साँझ 6:30 देखि 7 बजेसम्म प्रसारण हुने गर्दछ। यो कार्यक्रम रेडियो झन्कारका साथै रेडियो इनर्जी, हजुरको रेडियो र रेडियो तिफदीबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता, आजको पाँचौं अंकमा हामीले गोकुल गंगा गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष छत्र बहादुर बस्नेतसँग गरिएको विशेष कुराकानी लिएर उपस्थित भएका छौं। आउनुहोस्, उहाँसँग वडामा भइरहेका विकास निर्माण र सेवा प्रवाहका विषयमा गरिएको विशेष कुराकानी सुनौं।
1: अब वडाको परिचय भन्नाले अब विकासको क्रमले हेरेर परिचय गराउन त अब हामीले भनौँ न जुन पालिका र अब वडा स्तरीय बजेटबाट त्यो सम्भव छैन होइन। अब प्रदेशबाट र संघबाटको कुराहरू हुन्। अब चारैतिर बाँडफाँड हुँदै जाँदा अब बजेटै नपरेको पनि होइन। अब सालमा भनौँ 6-7 करोड अबदेखि 10-12-13 करोडसम्म पनि पर्छ सबैतिरबाट गर्दा। अनि त्यसरी अब भइरहेको छ। तर अब टुक्रिएर भनौँ अब यसमा यो भित्र चाहिँ अहिले अब सीमाको हल्का कुराहरू आए पनि अब जट्ट पोखरी 5 पोखरी चाहिँ यहीँबाट माथि जाने बाटो दुईतिरबाटै उमाकुण्डातिरबाट आउने पनि र यता गोकुल गङ्गाको जुन 2 नम्बर वडा हुँदै अब चुचुरे जब प्रवेश गर्दै गर्दा दुईतिरबाट बाटो घुमेर जान्छ। दुईटै बाटोहरूलाई चाहिँ अब आधी आधी ठाउँसम्म पुगिसकेको छ। तर अब भयो के भन्दा अब यो हिमाली भेग अब चिसो ठाउँ भएकोले गर्दा अब सोलिङ नगरिकन गाडीहरू जान नसक्ने, बर्खामा हिलोले जान नसक्ने, हिउँदामा के भन्छ त्यो तुसारो अब ठण्डा भएपछि त बरफ जम्छ नि त, त्यसले गर्दा जान नसक्ने कारणबाट अब जुन पुर्याउनु पर्ने ठाउँसम्म हालसम्म नपुगेको अब तर प्रयास अब त्यो वर्षैपछि भनौँ न अब बाटोहरू अगाडि चाहिँ बढ़िरहेको छ। अब जुन त्यो चाहिँ तपाईँको जुन जट्ट पोखरी 5 पोखरीको तोकेको ठाउँसम्म बाटो लैजान सक्न पाए त अब यो भनौँ न एउटा नेपाल अधिराज्यभरिकै जस्तो अब एउटा प्राकृतिकले दिएको ठाउँ हो कि सर। अब यो चाहिँ हामीले बनावटी बनाएको होइन कि, प्राकृतिकले दिएको त्यस्तो भौगोलिक बनावट। अब 1 नम्बर गोकुल गङ्गाको 1 नम्बर वडा भनेको त्यति चाहिँ तपाईँको पर्यटकीय हिसाबले हेर्नु पर्दा त्यति चाहिँ राम्रो ठाउँ हो त्यो। तर अब त्यसलाई एउटा वडालाई मात्रै विकास गरेर अब अन्य वडाहरूले पनि अब अहिलेको जस्तो प्रतिस्पर्धाको बेलामा विरोधको कुरा जहीँ त्यहीँबाटै आउँछ, एउटा वडालाई मात्रै गर्न पाइँदैन भने त अब जहीँ त्यहीँको जनताहरूबाट विरोध आउँछ नि त। अनि त्यस कारणले गर्दा अब सबैलाई समग्रमा हेर्नु भएको छ। पालिका प्रदेश सङ्घबाट पनि अब थोरै बजेट चाहिँ परेको छ। तर अब भनौँ न एउटा नेपाल अधिराज्यभरिकै जस्तो अब एउटा प्राकृतिकले दिएको ठाउँ हो कि सर। अब यो चाहिँ हामीले बनावटी बनाएको होइन कि, प्राकृतिकले दिएको त्यस्तो भौगोलिक बनावट। अब 1 नम्बर गोकुल गङ्गाको 1 नम्बर वडा भनेको त्यति चाहिँ तपाईँको पर्यटकीय हिसाबले हेर्नु पर्दा त्यति

0: ट्रेकिङ अब त्यो अहिले हाम्रै कार्यकलामा हामी त करिब करिब अब अन्तिम चरणमा पुगिसकेका छौँ। अब त्यसले गर्दा पुर्याउन सकिने अब हाम्रै कार्यकालभित्रै पुग्ने सम्भव चाहिँ देखिँदैन, तर पहिला जुन स्थानीय सरकार 2074 पछाडि 74 शुरू गर्नुभएको पहिलाको पालिका अध्यक्षले अब एउटा नयाँ अवधारणा भनौँ न त्यो बाटो पहिला थिएन, अनि जुन गाडी जाने बाटो थियो पैदल बाटो त पहिलेदेखि छ, गाडी जाने बाटो थिएन तर पनि उहाँले सुरुवात गरेर हामीले पनि त्यसैलाई निरन्तरता दिएर हामीले पनि अब अगाडि चासोको साथ लगिराखेका छौँ। तर सम्पन्न चाहिँ अब अहिले हुँदैन, अझै 8-10 वर्षै लाग्छ, किनकि एकदमै पहाडी त्यो उच्च हिमाली भेकै भनौँ न भएकोले गर्दा त्यहाँ जो पाए त्यही पुग्न पनि सक्दैन, जान पनि सक्दैन, अब त्यो कामहरूलाई हेर्न पनि अलिक गाह्रै हुन्छ, त्यस कारणले गर्दा अलिक अब काम पनि भने जस्तो भएको हुँदैन। त्यसले गर्दाखेरि र बजेटको कमीले गर्दा पनि अब त्यहाँ पुर्याउन सकिएको छैन, त्यो चाहिँ पुर्याउन सक्ने र जुन अब हाम्रो चाहिँ अब एक नम्बर दुई नम्बर भनौँ न गोगुलगङ्गा गाउँपालिकाको चाहिँ अब माथिल्लो बेल्टहरू सबै त्यो चिसो ठाउँ भएकोले अब खेती चाहिँ अब त्यो गरेर त्यसबाट आय आमदानी लिने भन्ने कुरा चाहिँ छैन, तर अब चिसोको कारणले गर्दा एकदमै खेती त अब वर्षभरिमा 2-3 महिनालाई मात्रै त्यो घर परिवार पाल्न पुग्ने जस्तो मात्रै हुँदैन खेती, अब अन्य जडीबुटी र जुन अब यो तपाईँको पर्यटकीय क्षेत्रको लागि यो जुन जट्ट पोखरी 5 पोखरी अब त्यहाँ चित्रे पोखरी भन्ने छ, भाले पोखरी छ, बौला पोखरी छ, काला पोखरी भन्ने धेरै पोखरीहरू पर्छन् त्यहाँ होइन त्यो बाटोमा, अनि यी पोखरीहरूमा हुँदै हुँदै जट्ट पोखरी 5 पोखरी पुग्ने क्रम त्यसलाई जोड्न सकियो भने चाहिँ त्यहाँको एकदमै आय आमदानी र अब बाहिरबाट चाहिँ आउने पर्यटकहरूले पनि हेर्न लाइकको त्यस्तो दृश्य भएको ठाउँ छ कि यो रेन्ट, त्यसलाई चाहिँ गर्न पाए अब एकदमै चिनजान अब 77 बाहिरी देश विदेशमै परिचय गराउन सकिन्थ्यो, अब अहिले हालको अवस्थामा चाहिँ खास त्यस्तो अब तपाईँको परिचय गरिहाल्ने भन्ने अब ऊ चाहिँ नयाँ नयाँ किसिमको कामहरूबाटै गराइहाल्न सकिएको चाहिँ छैन सर।
1: हजुर, यो त भयो भौगोलिक अवस्थिति अनि पर्यटकीय सम्भावनाको विषयमा कुराकानी। अर्को चाहिँ अब चालु आर्थिक वर्षको शुरूआत भएर दोस्रो महिनामा पनि हामी प्रवेश गरिसकेका छौँ होइन, चालु आर्थिक वर्ष कार्यान्वयनको चरणमा छ होइन, बजेट तथा नीति कार्यक्रमहरू पनि पालिकाले प्रस्तुत गरिसकेको अवस्था हो। अब यो चालू आर्थिक वर्ष चाहिँ वडाले कुन कुन क्षेत्रका लागि बजेट विनियोजन गरेको छ, कुन कुन क्षेत्रलाई प्राथमिकता दिएको छ, अलिकति यो विषयमा पनि जानकारी दिनुहोस् न।
0: हामीले चाहिँ उता सर अब यो एकदमै अब जनसंख्या एकदमै कम भएको र गोगुलगङ्गा गाउँपालिकाको एकदमै अब त्यो जुन भौगोलिकको ताको हिसाबमा हेर्ने भने 3 वडा जस्तो चाहिँ एउटै वडा पर्छ, यता यो गोगुलगङ्गा गाउँपालिका वार्ड नम्बर 1 चुरिएको चाहिँ त्यति भूगोल क्षेत्र ठुलो पर्छ, तर जुन जनसंख्या चाहिँ कम छ तर छरिएर बसेको बस्ती भएको हुनाले हामीले सकेसम्म बस्ती भएसम्म चाहिँ अरू नभए पनि एम्बुलेन्स र अब यो हाते ट्याक्टर चाहिँ कृषि अब गहुँ अनि तपाईँको आलु खेती अब यसको चाहिँ अलि जुन तराईदेखि हिमालसम्मै अलिअलि हुन्छ नि त त्यसले गर्दाखेरि त्यसलाई चाहिँ पूरा गर्ने भनेर चाहिँ हामीले जुन हाते ट्याक्टर गुडाउने र जुन एम्बुलेन्सको लागि नि भनेर त्यो बाटो पनि हामीले एकदमै अगाडि बढाएर त्यसलाई वडाभरिको जुन बस्तीहरूलाई मध्यनजर गरेर अगाडि बढाइराखेका छौँ। तर सबै गाउँमा अब अलि जुन अब पहिला करिब करिब 13 घर जति सुकुम्बासी बस्तीदेखि हाम्रो गोगुलगङ्गा गाउँपालिका 1 यो पहिला कागज खर्चिँदैछ कि सर, अब त्यो चाहिँ पहिल्यै जुन 35 साल पछाडितिर त्यो कागज हाते कागज खर्चिहरूमा काम गर्ने सिलसिलामा अब 16-13 आएको भन्नुहुन्छ, उहाँहरू चाहिँ सुकुम्बासी बस्ती छ, त्यो बस्ती चाहिँ एकदमै जंगलभित्र पर्छ, अनि त्यो बस्तीलाई पनि हामीले मध्यनजर गरेर जुन 12-14 घर जति जुन 6-7 घर भए पनि त्यसलाई चाहिँ त्यहाँसम्म पनि लैजाउँ भनेर हामीले बत्ती पनि पुर्याइसकेका छौँ, जुन अनि जुन त्यो एम्बुलेन्सको लागि बाटो पनि हामीले गरी बर्खाको बेलालाई चाहिँ अलिकति गाह्रो न त जुन नजाने ठाउँलाई चाहिँ जति पुग्छ त्यति जुन खोला खोल्ची अनि तपाईँको अलिकति उकालो चढाई भएको बाटोहरूलाई चाहिँ 2-13 जुन टायरको भाग पनि सोल्डिङ गरेर भए पनि त्यहाँसम्म लैजाने प्रयासले सबैलाई मिलाएर सम्बन्धमा कतैबाट पनि कम्प्लेन नआओस्, अब मानव बस्ती भएपछि सबैलाई अब चासो हुन्छ, अब के अरे विकासको भनेको त अब सबैलाई चासो र विषय उनीहरूको पनि हो, बोल्न पाउने अधिकार पनि हो भनेर हामीले समग्र सबैलाई समेटेर जुन हाते ट्याक्टरसम्म जाने भए पनि उनको घरसम्म पुर्याइदिने भनेर मिलाएर चाहिँ एकदम बजेट चाहिँ उहाँ स्थानीयहरूबाट गाली नआउने गरी सम्बन्धम मिलाएर गरिदिएको छ सर।
1: अघिल्लो आर्थिक वर्षको तुलनामा यो चालु आर्थिक वर्षका लागि चाहिँ बजेट बढी छ कि घटी छ अध्यक्षज्यू, के छ?
0: ए अहिले त्यस्तो बढी त छैन, उस्तै हो, करिब करिब बराबरी हाम्रो चाहिँ पालिकाबाट भएसम्मको अब मिलाएरै दिएको देखिन्छ, अब 6 वडा पर्छ हाम्रो गोगुलगङ्गा गाउँपालिकामा, 6 वडालाई अब भौगोलिकताको हिसाबले ठिकै मिलाएरै दिनुभएको छ, अनि त्यसैको सिलसिलामा फेरि अब प्रदेश जुन संघबाट पनि त्यताबाट थपिँदाखेरि दियोस् राम्रै छ, त्यस्तो घटेको गरेको चाहिँ छैन सर, राम्रै छ दिएको छ, त्यस्तो ऊ चाहिँ छैन, कम्प्लेन गर्ने गरी अब जुन पहिला आइरहेको बजेटहरू रोक्का भने अन्य चाहिँ तपाईँको त्यो पहिला आएकोमा घटाएर दिने त्यस्तो विवादहरू त्यस्तो छैन, ठिक मिलाएर दिनु भएको छ भएसम्मको। अब
1: जस्तो अब विभिन्न समयमा अकस्मात रूपमा चाहिँ विपदहरू आइपर्न सक्छन् होइन, त्यसको चाहिँ व्यवस्थापनका लागि एउटा विपद व्यवस्थापन समिति पनि सक्रिय छ होला होइन, त्यसले चाहिँ कसरी काम गरिरहेको छ?
0: अरू त छैन सर हाम्रो अब विवस्था बिखेरि त्यो विपद

0: व्यवस्थापनको लागि मैले चाहिँ अब हाम्रै यो ओखलढुङ्गा जिल्लामा निर्माण भइरहेको जुन एउटा एप्पल हाइड्रो भन्ने थियो उहाँहरूले पनि हाम्रो सब स्टेसनसम्म ल्याउने क्रममा सीआरएस बापतको रकम केही थियो, अब त्यो 9 वडालाई त्यो चाहिँ रकम अब बाँडेर दिँदाखेरि 5-6 लाख रुपियाँ पैसा भनेको तपाईँको अब त्यो के भन्छ अचेत छ यस्तो पनि हुँदैन भन्दा एउटा विपद समिति गठन गरेर हामीले त्यो रकमलाई अनि 6 लाख रुपियाँ उहाँले दिनुभएको छ त्यो राखेर 2 लाख रुपियाँ अनि यो जुन भिजन इनर्जी पावर लिमिटेड भन्नेले उतै उमाकुण्डामा चाहिँ यो गरेको 2 लाख उहाँले थपेर 8 लाख रुपियाँ हामीले चाहिँ एकदम विपदको कोषमा राखेको छौँ। त्यतिखेर कुनै त्यस्तो समस्या पर्यो भने उहाँहरूबाट तत्काल तपाईँको अब यो रकमहरू खोजेर कुनै आपतकालीनलाई समय पर्खिरहनुपर्छ भने हामीले त्यो पैसालाई चाहिँ अब 1.5 महिनाभित्र साउको साउ फिर्ता गर्ने गरी अब त्यो ब्याज पनि नपाउने गरी बैंकमै खाता खोलेर राखेको छौँ। त्यस्तो आपतकालीन पर्यो भने हाम्रो ओडाइमा त्यो चाहिँ अब पछिसम्मलाई अब यो जुन जहिलेसम्म रहिरहन्छ त्यतिखेरसम्म भन्दै हामीले त्यो विपदको त्यसरी व्यवस्थापन गरेका छौँ सर। कुनै भनौँ यो जुन वर्षी सिजनदेखि लिएर कुनै पनि अब कोही बेला अब घाँस दाउरा काट्दा भिर पहिरो कहीँ परेर त्यस्तो आपतकालीन पर्यो भने हामी तत्काल हेलिकप्टर बोलाएर चाहिँ लैजानको लागि त्यसरी रकम चाहिँ जम्मा गरेर राखेको छ सर। हामीले आफ्नो अरू चाहिँ मागेर भनौँ न हाइड्रोहरूबाट पाउने सेवा सुविधाको रकम राखिदिएको राखेर समिति गठन छ र त्यस्तो आपत पर्यो भने हामी जति बेर पनि अब समय र मौसमको कारणहरू रोकिन हार्ने कुरा नत्र रकमलाई चाहिँ हामी रोकिँदैनौँ। त्यसरी चाहिँ हामी तत्काल त्यो पैसा त्यहाँ उहाँहरूको खातामा हालिदिएर बिमारीलाई चाहिँ रिसिभ गरेर लैजानको लागि पछि चाहिँ फिर्ता गर्ने गरी त्यसरी दिने गरेर सिस्टम मिलाएको छ सर।
1: तपाईँहरूको वडामा जोखिमयुक्त क्षेत्र भनेर त्यसको पहिचान गर्ने विश्लेषण गर्ने तथ्याङ्क राख्ने र बस्ती नै सार्नुपर्ने स्थानान्तरण गर्नुपर्ने खालका चाहिँ क्षेत्र छन् कि छैनन् सर?
0: एकदमै छन् सर, छन् सर। त्यो चाहिँ किनकि अब यो गोगुलगाउँ गाउँपालिका वार्ड नम्बर 1 को चाहिँ अब यो जुन शिवालय भन्ने बजार छ जुन बजार अब त्यो खोलाको फेदीमा पर्छ खिम्ती खोलाको किनारमा त्यसमा चाहिँ एउटा उमाकुण्डाको सिमानादेखि एउटा चम्ला खोला भन्ने बग्दै माथिदेखि आउँदाखेरि त्यो एकदमै पहिलादेखि 45 सालमा पनि त्यसले हाबी बजार पुरेको हो। फेरि पछाडि 52 कति सालतिर पनि एकचोटि आएकै हो अनि अहिले पनि त्यो चाहिँ एकदम जोखिम एरिया भएको हुनाले त्यो एकदम भिरालो जमिन बढी भएकोले त्यहाँको बस्तीहरू चाहिँ तल शिवालय भन्दा भित्री एरिया माथि उमाकुण्डाको सिमाना खसरुवास भन्छ त्यहाँसम्मको चाहिँ एकदम जोखिम देखिन्छ। अनि यो पहिलाको साबिक चाहिँ को गाविस 9 वडा मध्ये तपाईँको 3 नम्बर वडा चाके भन्नेमा पनि त्यस्तो जुन चाके एक साइड राम्रो छ एक साइड जुन खोला चाके खोला साइडपट्टिको चाहिँ गहिरो साइडपट्टिको चाहिँ बस्ती त्यो जति बेर पनि सार्नु पर्ने त्यस्तो खालको भिरालो जमिन भएकोले हुन त मानवीय खेती अहिलेसम्म हामीले थाहा पाएर भएको चाहिँ छैन तर हामी जो पनि बाहिरबाट आएर बस्न नसकिने त्यस्तो खालको भिरालो जमिन कि जति बेर पनि बग्न सक्ने त्यस्तो खालको छ। त्यसलाई हामीले पटक पटक अब सालै बितेको विपदमा छिपाएर अनि त्यसलाई सुरक्षित ठाउँमा कुनै दिन आपत पर्यो भने अब सरकारी जमिन हाम्रो 1 नम्बर वडामा प्रशस्त भएकोले मेहेले भन्ने ठाउँमा चाहिँ तत्काल त्यस्तो काहीँ आपतकालीन पर्यो भने अब पछिको निर्णय नभएसम्मलाई त्यहाँ गएर बस्न सकिन्छ भनेर हामीले बस्ने व्यवस्थाको लागि पनि त्यो ठाउँ तोकेको छौँ।
1: हजुर, यो त भयो विपद व्यवस्थापन सम्बन्धी कुराकानी। अर्को चाहिँ जस्तो अब नागरिक स्वस्थ हुनुभयो भने वडा अथवा पालिका सिंगै पालिका देश नै चाहिँ स्वस्थ हुन्छ भनिन्छ होइन? यो कुरालाई मध्यनजर गर्दै तपाईँहरूले चाहिँ यो स्वास्थ्य क्षेत्रका लागि चाहिँ के काम गर्दै हुनुहुन्छ, गत वर्ष के भए र यो चालु आर्थिक वर्षका लागि के योजना बनाउनु भएको छ?
0: खास अब स्वास्थ्य र शिक्षामा अब हामीले वडाबाट अब सिलिङको बजेटबाट पहिला चाहिँ योभन्दा अघिल्लो सालतिर अब शिक्षामा हाम्रो चाहिँ वडा स्तरीय परीक्षा समिति भनिन्छ त्यो वडामा जति 7 विद्यालय पर्छ मेरो चाहिँ वडामा 7 विद्यालयलाई वडा स्तरीय परीक्षा समिति गठन गरेर शिक्षकज्यूहरूबाटै उहाँहरूले अब परीक्षा लिनुहुन्छ त्यहाँ 6-6 महिनामा होइन जुन परीक्षामा चाहिँ अब त्यो वडाभरिको विद्यालयमा जो जहाँ पनि पर्न सक्छ त्यति बेलाको रिजल्ट हेरेर तिनीहरूलाई फेरि जुन पुरस्कृतको व्यवस्था पनि गरेको छ जो जसले अब बढी नम्बर ल्याउनेलाई पहिलो दोस्रो तेस्रोलाई छानेर त्यसरी चाहिँ हामीले उत्कृष्ट पुरस्कार दिने गरेकोले गर्दा अब अन्य ठाउँहरूमा गएर पनि उनीहरूले त्यसरी घुलमेल गराउँदाखेरि दिन सकुन् भनेर त्यो व्यवस्था पनि गरेका थियौँ। यो अहिले साल चाहिँ अब पालिकाले हामी आफै व्यवस्था गर्ने यसरी वडाबाट बजेट छुट्याएर अरू वडामा चाहिँ यो व्यवस्था नभएको हुनाले अन्य वडामा यो वडा स्तरीय परीक्षा समिति रहेनछ त्यसकारणले हामी चाहिँ के भन्छ पालिकैबाट गरौँ न त भन्ने सरसल्लाह भएको हुनाले अहिले हामीले खास शिक्षामा त्यसरी गरेका छैनौँ। अनि बाल मैत्रीको कुरा पनि आएकोले गर्दा अब अहिले बढी लोड छ नि त जुन बाल मैत्री घोषणा गर्नको लागि अनि त्यो बाल मैत्रीको लागि गर्दा बढी बजेट छुट्याउनु पर्ने भएकोले पालिकाले हेर्ने भन्ने कुराले गर्दा हामीले छुट्याएको छैनौँ तर पनि हामीले अब सक्नेसम्म चाहिँ आफूले लागि परेर त्यसको लागि चाहिँ तपाईँको अब शिक्षा र स्वास्थ्यको क्षेत्रमा अब स्वास्थ्यमा त हामी आफै पनि त्यो भित्रको एउटा अब भनौँ न पदमा रहेको हुनाले अब हामीले हुने सम्मको लागि चाहिँ गरेका छौँ। कतै अब त्यस्तो समस्याहरू अहिले जस्तो अब सुत्केरीको लागि चाहिँ हाम्रो तपाईँको 1 वा 1.5 तर्फी भाडा यहाँबाट काठमाडौँ यता गोगुलगाउँबाट काठमाडौँ लगे पनि अब 14,000 खान्छन् पाउँछ अनि त्यो सुविधा पालिकाले दिइराखेको छ। अनि अन्य अब चाहिँ 1 तर्फीको भनौँ न 2 तर्फीको भाडा पाइँदैन 1 तर्फीको चाहिँ अन्य अब त्यस्तै कुनै पनि त्यस्तो आफूले गर्न नसक्नेको लागि चाहिँ अब हामीले पनि अब त्यसलाई मानवीय व्यवहारले त्यस्तो रोकेर भइराखेका छैनौँ. उसतिर भनौँ न स्वास्थ्यमा पनि उसमा पनि अब दुई हाम्रो दुईटा स्वास्थ्य एउटा त्यहाँ अलिकति भनौँ न के भन्छ जुन सेन्ट्रल लाइन भन्दा बाहिर परेको हुनाले फेरि हामीले उपस्वास्थ्य चौकी पनि शिवालय बजारमा राखेर दुईतिरबाट सेवा सुविधा दिएर हुनेसम्म अब गाउँमा भने अब साधारण उपचार भनौँ न त्यसको लागि त्यस्तो वञ्चित नभएर सकेसम्मको सेवा सुविधा दिइरहेका छन्.
1: अलिकति जनशक्ति र भौतिक पूर्वाधारको पनि कुराकानी गरौँ न. यो शिक्षा र स्वास्थ्य अन्तर्गत जस्तो कति जनशक्ति हुनुहुन्छ तपाईँहरूको शिक्षा अन्तर्गत र स्वास्थ्य अन्तर्गत कति हुनुहुन्छ भौतिक पूर्वाधार लगायत चाहिँ औषधि उपचारका कुराहरू होइन एम्बुलेन्सका कुराहरू छन् कि छैनन् अनि त्यसै गरी विद्यालयका भौतिक संरचनाको कुराकानी गराउन पर्याप्त छ कि छैन के
0: छ सर. अब 98 किसिमको औषधि अब तपाईँको त्यहाँ निशुल्क नेपाल सरकारबाट व्यवस्था भए अनुसारको स्वास्थ्य चौकीमा अब त्यो चाहिँ दिने व्यवस्था छ. अन्य पनि फेरि हामीले कुनै त्यहीँको जुन स्वास्थ्यको समितिको चाहिँ मिटिङ राखेर हामीले नै केही सहुलियत दरमा चाहिँ कम्पनीबाट को रेट भन्दा केही थोरै मात्रै त्यहाँ मार्जिन राखेर त्यहाँ पाउने अब जस्तो प्रेसर सुगर यस्ता दबाईहरूलाई पनि अब बाहिर लिन जानुपर्ने भएकोले त्यहीँबाट दिने सिस्टम मिलाउँ भन्दा करिब करिब हामीले एक वर्ष भयो त्यहीँबाट तपाईँको दिने व्यवस्था मिलाएका छौँ. त्यसैले अब त्यो जुन दिएको रेटमा थोरै कति थोरै मात्रै बढी ल्याएको छ त्यसरी बाहिर लिने रेट नलिएर जुन भनौँ न के अरे भन्छ मेडिकलले लिने रेट नलिएर अनि स्वास्थ्य शाखाबाट तपाईँको थोरै रेटमा मिलाएर दिएर त्यो सेवा सुविधासम्म दिएको छ. अनि जुन स्वास्थ्यको अब त्यो सम्बन्धी छैन त्यस्तो जुन घरहरू चाहिँ बनिसकेको छ जुन उपस्वास्थ्यमा पनि हाम्रो अब एउटा त्यो 72 सालको भूकम्पमा चाहिँ कोरियनहरूले पनि बनाइ कोरिया सरकारले बनाइदिएको जुन विद्यालयहरूले फेरि त्यो एउटा हस्पिटल पनि बनाइदिने भन्ने कुरा गरेको छ. सार्वजनिक जग्गामा चाहिँ बनाएर तपाईँको भवन छ त्यहाँ पनि त्यस्तो छैन तर एउटा जोखिमपूर्ण छ भवन चाहिँ किनकि त्यो अहिले जुन भनेको खोलाको जग्गा अब त्यो बाहिर नभएको कारणले गर्दाखेरि खोलाको जुन जमिन जुन नजिकै भागमा बनाएकोले गर्दा केही जोखिम हुन्छ कि भन्ने त्यसलाई चाहिँ एउटा जोखिम स्थल नै बनाइएको छ. नत्र भवन चाहिँ दुईटैमा छन् त्यस्तो छैन. अनि विद्यालय जुन 7 विद्यालय मध्ये 2 माभि पर्छन् हाम्रो एकमा चाहिँ त्यसमा अब यो जटेश्वर माध्यमिक विद्यालयको भवन एकदमै अब इन्डिया सरकारले बनाइदिएको एकदमै राम्रो छ. हामी यता खेती देवी माध्यमिक विद्यालय भन्नेमा चाहिँ अहिलेसम्म जुन गोगुलनाथ गाउँपालिका वार्ड नम्बर 1 चाहिँ तपाईँको पहिलो विद्यालय हो. अब अहिले अरू खोल्दै खोल्दै गएको त्यो चाहिँ अहिले हालसम्म पनि आरसिसी भवन नभएर अब त्यो के भन्छ जुन 72 सालको भूकम्पमा कुन संस्थाले थोरै गरेर एक तले भवनहरू बनाइदिएको थियो त्यो पनि अब एकदमै जीर्ण अवस्थामा पुगिसक्न लागेको र त्यसैमा काम चलाएर गरिरहेको छ. खै कतै पछि अब हामीले सकेसम्म पहल गरेको तर उहाँहरूबाट त्यति खास सुनाइ भएको चाहिँ देखिँदैन त्यस विद्यालय सम्बन्धी. अब सबै ठिक छ. भवन सम्बन्धीको कुरा गरे अब अघिको युगमा अन्य कुराहरूलाई पनि कटाएर अब भनौँ न सबैका बालबालिकाहरू अलिकति भर पर्दो भूकम्प रहित भवनमा के भन्छ अध्ययन गर्न पाउनु राम्रो कुरा हो नि त भन्ने कुरा हो मेरो.
1: हजुर अब जस्तो अलिक गुणस्तरीय शिक्षाको खोजीमा अभिभावकहरू विद्यार्थीहरू चाहिँ सहर केन्द्रित भइरहेको अवस्थामा चाहिँ तपाईँहरूको वडामै चाहिँ त्यो किसिमको शिक्षा हासिल गर्न सक्ने व्यवस्था तपाईँहरूले कतिको चाहिँ निर्माण गर्न सक्नु भएको छ होइन साँच्चै तपाईँहरूको वडामा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छौं.
0: अब त्यो चाहिँ हामीले सकेसम्म त्यो वडा स्तरीय परीक्षा समिति गठन गरेको त्यसैको लागि हो. अहिलेसम्म हामी पालिका स्तरीय पनि भइरहँदाखेरि हाम्रो गोगुलनन्दा एकबाटै पहिलो स्थान ओगटिराखेको र राम्रो अब शिक्षकहरू लेखी व्यवस्थापन समितिका र नेपाल सरकारको सबैले साथ हेरेको हुनाले पालिका स्तरीयमा पहिलो स्थानमै देखाइरहेका छन् यिनीहरूले. हाम्रो जुन वडाले चाहिँ हाम्रो शिक्षामा चाहिँ केही परिवर्तन हुँदो रहेछ. वडा स्तरीय परीक्षा समितिले पनि अब एकदम निगरानीका साथ हेर्ने र विद्यालय व्यवस्थापन समितिले पनि र अब अभिभावकले सबैको चाहिँ मिल्यो भने दिवस अहिलेसम्म हाम्रो सबभन्दा पछाडि अब लास्टतिरको वडा भए पनि तपाईँको शिक्षा क्षेत्रमा त्यस्तो पछाडि छैन अगाडि नै छ. अब विद्यार्थी संख्या घट्ने भन्ने कुरा त अब अहिले अब यो देश विदेशले गर्दा बढी अब यता काठमाडौँतिरै भ्यालीतिरै अब कामको खोजीले गर्दाखेरि अब काम नपाएर गाउँ छोड्दै अब बाहिर हुन्छन् बढी. त्यति बेला आफ्नो अब बालबच्चा पनि सँगसँगै लिएर जाने सिस्टमले गर्दाखेरि अलि विद्यार्थीहरूको चाहिँ अलिक कमै छ. तर जुन शिक्षा सम्बन्धी त्यस्तो गुनासो चाहिँ छैन. राम्रै छ. अहिले 5 आधारभूत छन्. 2 नाभि हो हाम्रोमा. आधारभूतमा नि अब यो के भन्छ यो अब शिवलाई एउटा बजार एरियाको भएकोले शिव आधारभूत भन्ने पनि एकदमै अब बोर्डिङ सिस्टमले राम्रो पढाइ उहाँहरूले गरेर अहिलेसम्म पहिलो स्थान ओगटी गर्नु भएको छ. अनि त्यस पछाडि अनि माविमा पनि दुईटै विद्यार्थीहरू कम भए पनि के भन्छ उतै राम्रो छ शिक्षा क्षेत्रतिर.
1: यो त भयो स्वास्थ्य र शिक्षाको विषयमा कुराकानी. अर्को चाहिँ जस्तो अब अहिले चाहिँ बेसी फाँटहरूमा धान चाहिँ हुर्किँदैछ होइन, फुल फुल्ने समय पनि हुन लाग्यो होइन, हरियाली छाएको छ. तपाईँको ओडामा चाहिँ अहिले खेतीपातीको के सिजन भइरहेको छ? अब किसानको समस्या पनि तपाईँले नजिकबाट निहालिरहनु भएको छ. साँच्चीकै किसानको समस्या समाधान गर्नका लागि चाहिँ यो वर्ष के गरिँदैछ? कृषि क्षेत्रका लागि चाहिँ यो वर्षको बजेटले कतिको प्राथमिकता दिएको छ?
0: खास अब कृषि क्षेत्रतिर चाहिँ हामीले खासै अब जुन हिमाली भेट भएको कारण अब जति बेर पनि त्यति अब यहाँ हुने भनेको खेती अब अलि कोदो आलु र जुन गहुँ खेती मात्रै हो, अनि मकै पनि कमै हुन्छ किनकि हाम्रो एकदमै चिसो ठाउँ पर्छ. त्यस कारणले गर्दा बढी यो खेती व्यावसायिक खेती गरेरै हाम्रो ठाउँमा अगाडि बढ्छु भनेर चाहिँ अब यो कदमै नउठाए हुन्छ. त्यस्तो ठाउँ भएको हुनाले बढी खेती पनि हामी लगाउँदैनौँ आफ्नै जीविकाको लागि. तर त्यो दुई तिन महिना चार महिना मात्रै तपाईँको आफ्नो परिवार धान्न सक्ने मात्रै खेती पनि बनाउन गाह्रो हुने भएकोले त्यति चासोको साथ खेती लगाएको देखिने नै आलु खेतीमा हो. आलुमा नि अब अहिले जुन मलहरू खरिद गरेर तपाईँको यो चाहिँ आलु खेती गर्दाखेरि अब त्यो जुन मलको धुवानी फेरि त्यो मल चाहिँ अब खरिद गर्नै पर्यो. अब ती विभिन्न खरिद गरेर त्यहाँ लगाउँदा घाटा हुँदो रहेछ. अब आफ्नै उत्पादन आफ्नै मल सबै हुने हो भने त्यसको फाइदा छ होइन, अनि त्यसले घाटा हुनेले गर्दाखेरि सबैले अब खेती छोड्दै छोड्दै गएको हुनाले बरु अन्य कोही हाम्रोमा चाहिँ अलिकति चासोको साथ हेर्ने हो भने जडीबुटीतिर चाहिँ बढी ध्यान दिएर अब जस्तो अब ठुला ठुला डाबर कम्पनीहरू त्यस टेक्नोलोजी त्यहाँको अब भौली जमिन बढी सरकारी जुन अब तराईको भयो अहिले नि भयो सार्वजनिक जग्गा नै हो यो एक नम्बर वडामा बढी. त्यसले गर्दा त्यसरी चाहिँ लगाइदिएपछि व्यक्तिगतहरूले पनि आफ्नो जग्गाहरूमा त्यसरी लगाएर चाहिँ बढी अब व्यावसायिक तरिकाले जडीबुटी खेती गरेर आमदानी हुन्थ्यो भने त्यहाँको एकदमै उहाँहरूको अब उहाँहरू लगाएर हाम्रो पनि अब चासो चाहिँ हो. तर अब त्यसमा चासो देखाएर लगानीकर्ताहरू अहिलेसम्म देखिँदैन. अब हामीले चाहिँ त्यही हो अब थोरै आलु मकैमा लागेका किराहरू सम्बन्धीको थोरै बजेट छुट्याएर त्यस्तो आपतकालीन पर्दाखेरि रोगै लाग्ने साथै तत्कालै पालिकामा हामीले खबर गरेर अब यता कृषिमा खबर गरेपछि कृषि शाखाले तत्काल अब तपाईँ कीटनाशक दबाईहरू चाहिँ ल्याएर त्यसरी दिने सिस्टम छ. तर त्यो चाहिँ छैन. हामी अब कृषिको मलहरू चाहिँ हाम्रो एक नम्बर वडामा खासै व्यक्तिगततिर कोही दोकानबाट किनेर हाल्ने होला नि, तर हाम्रोमा कृषिबाटको मलहरू चाहिँ अहिलेसम्म प्रयोग गरेको छैन. तर अनि त्यस भएर हामीले त्यसलाई चाहिँ जुन बजेट छुट्याएरै मल दिने चाहिँ अन्य चिजहरू दिने बिउहरू दिने त्यस्तो सिस्टम चाहिँ हामीसँग छैन. स्वास्थ्यहरूले चाहिँ फेरि बिउहरू अब त्यहाँ लगाएका जुन किबी खेती तपाईँको मेन चाहिँ अब किबी खेती हो, किबी खेतीहरू त्यसलाई चाहिँ उहाँहरू फेरि उहाँहरूको काम जुन कामको अब लगाएको अनुपातमा दिनुपर्ने अनुदानहरू लसुन खेती अब त्यहाँ हुने तिनीहरूलाई चाहिँ दिइरहनु भएको छ.
1: हजुर, आलु र किबी खेतीको लागि चाहिँ प्रचुर सम्भावना बोकेको वडा
0: एकदमै आलु र हजुर किबी
1: जस्तो. अब यसका लागि त सिंचाईको पनि आवश्यकता पर्छ. त्यो त्यसको लागि चाहिँ तपाईँहरूले सिंचाईका पूर्वाधारहरू कतिको निर्माण गर्नु भएको छ? आकाशे पानीको भरमै चाहिँ खेतीपाती गर्न त सम्भव नहोला, त्यसको लागि त सिंचाई आवश्यकता पर्छ होइन? के छ सिंचाईको पूर्वाधारहरू कतिको निर्माण गर्न सफल हुनुभयो?
0: सिंचाईको चाहिँ अब यो हाम्रो एक नम्बर वडामा दुई नम्बरमा चाहिँ खेत छैन, दुई नम्बर वडामा के अरे एक नम्बर वडा जुन हाम्रो वडामा चाहिँ खेतहरू पर्ने भएको हुनाले खेत लाइनमा सिंचाई जता हाम्रो त्यस्तो खासै
1: पर्याप्त
0: सिंचाईको उचाइ छैन. तर पर्याप्त सिंचाईको एकदम पहिलेदेखि नै हो र अहिले पनि त्यो जुन सिंचाई चाहिँ यता हाम्रै मन्त्रालयको अफिसबाटै सिंचाई कामहरू पनि भइरहेको छ. जुन खेत हुने एरियालाई अब पाखो भिरालो जमिन भए पनि त्यतातिर चाहिँ अब हामीले यो पहिला यो पञ्चायत कालतिरै ल्याएको सिंचाईहरू पनि तपाईँको त्यो बन्द गरेर अब पहिरोहरूको डरले गर्दा बाढ आउने कारणले गर्दाखेरि यो गाउँ बस्तीहरूमा खास सिंचाईको चाहिँ छैन. तर हामीले बनाउने योजना पनि गरेका छन्, गर्दाखेरि एकदमै विरोध आउँदछ. एकतिरबाट त्यो कहीँ ल्याएको पानी चाहिँ बारिने गयो भने गाउँ बग्ने सम्भावनाले गर्दाखेरि फेरि हाम्रो एकदमै हिमाली यु भएको हुनाले सिक्किमिति पानी कम हुने भन्ने चाहिँ चान्स हुँदैन. कम यो भनौँ न दस आठ वर्षमा एक वर्ष मात्रै हो, नत्र त्यस्तो बढी नै पानी नपर्ने क्षेत्र चाहिँ होइन. हाम्रो चाहिँ अब हल्का हो भने साथै पहाड भएकोले सर्लको पानी आइहाल्छ. त्यसले गर्दा त्यति उ छैन. अब खेतलाई चाहिँ एकदमै खेत जाँदा छ नि त्यहाँ त चाहिँ अब कतै यसो अब कान्ने पहिरोहरू गरेर रोकिएको होला, नत्र कुलोको व्यवस्था छ.
1: भनेपछि पर्याप्त सिंचाई पूर्वाधार भएकै कारणले गर्दाखेरि आलु र किवी खेतीतर्फ किसानहरू आकर्षित भइरहेका छन् होइन. युवाहरू चाहिँ विदेश पलायन हुने क्रम पनि रोकिएको छैन, तथापि पनि त्यहाँ रहेका किसानहरू त्यही चाहिँ जुन उत्पादन गर्नुहुन्छ नि त्यो चाहिँ कति परिमाणमा उत्पादन हुँदो रहेछ होइन, त्यसको केही अभिलेख तथ्याङ्कहरू तपाईँले राख्नु भएको छ कि छैन? अनि त्यसको बजार व्यवस्थापनका लागि चाहिँ तपाईँहरू जनप्रतिनिधिको तर्फबाट गर्नुपर्ने जुन पहल कदमी हुन्छ नि त्यो चाहिँ कतिको गर्न सफल हुनुभएको छ? साँच्चै बजार व्यवस्थापनमा वडा चाहिँ सक्रिय भएको हो?
0: हजुर अब ऊ चाहिँ हो जसले व्यवसाय खेती गरेर तपाईँको यसलाई म आय आमदानी बढाउँछु भनेर सिमी खेती आलु खेती गर्नेहरूलाई अब सिमी खेतीलाई चाहिँ पर केजीको एक रुपियाँ चाहिँ पालिकाले दिने भनी यो भन्दा गत सालै पनि दिएको नि हो अहिले पनि त्यो कार्यक्रम लागू छ तर अब त्यो चाहिँ व्यक्तिगत हिसाबले अब जुन बिक्री वितरण गर्दाखेरि अब रकम हातमा लिँदाखेरि चाहिँ अब त्यो कति बेच्यो गरेर चाहिँ थाहा हुँदैन भने बैंकिङ प्रणाली मार्फत बेचेको जुन चाहिँ त्यो कृषकलाई कति पैसा हालेको भने त्यो प्रमाणहरू सबै लिएर चाहिँ तपाईँको पालिकामा गयो बिल भरपाई लिएर भने उहाँहरूले थपेर एक रुपियाँ थपेर कि दुई रुपियाँ थपेर दिने सिस्टम छ तर उहाँहरू त्यो अलि धन्दा ढिलो मान्नुहुँदैछ कि हो त्यति तिन चारजना मात्रै आएको देखेको थिएँ मैले अन्य चाहिँ आउनुभयो वडावटा नि त्यति बिक्री वितरण भएको भने हामीले सिफारिस गर्नै पर्छ बिलको आधारमा र त्यसरी उहाँहरूले नहेरेकै होइन कृषिमा हेरेको छ तर व्यावसायिक खेतीको लागि भनेर त्यो पाँच छजनाले मात्रै लगाएको देखिन्छ किमी खेतीहरू अब आलु त प्रत्येक घरकै हो हाम्रो होइन तर उसमा चाहिँ के भन्छ किमी खेतीमा चाहिँ पाँच छजनाले एकदम अलि चासो देखाएर गरिरहनु भएको छ उहाँहरूलाई त्यसरी आफूले आफ्नो किमी अब जति दस पाँच बिस पचास क्विन्टल जति उहाँले चाहिँ किमी वितरण गर्नुहुन्छ त्यो गरेको चाहिँ बैङ्क मार्फत अब पेमेन्ट गरेर त्यसको चाहिँ बिल भरपाई लिएर गइसकेपछि पालिकाले चाहिँ पालिकाको कृषि शाखाले चाहिँ त्यसरी दिने व्यवस्था गरेको छ वडाबाट चाहिँ हामीले खास गरेका छैनौँ अब पहिला पहिला यहाँ
1: भनेको उत्पादनमा चाहिँ किसानहरूलाई अनुदान है उत्पादनको आधारमा चाहिँ कति उत्पादन गर्नुहुन्छ त्यस बापत चाहिँ तपाईँहरूले एक रुपियाँ किलोको कि
0: किलोको एक रुपियाँ
1: किलोको एक रुपियाँ चाहिँ तपाईँहरूले अनुदान दिनुहुन्छ है यो किवीमा
0: किवीलाई पनि हो अब त्यो आलुको पनि कुरा तर उहाँहरू त्यो बैङ्कको झन्झटिलो कारणले गर्दाखेरि उहाँहरू खास त्यो नबुझेर हो कि अब हामीले प्रश्न त पारिदिएको तर आउनु भएको छैन खास अब त्यो व्यक्तिगतको हिसाबमा त अब जतिसुकै बेच्यौँ भनेर पनि आउने भयो अब त्यो त दोहोरो तरिकाले हेर्नु पर्यो भोलि फेरि अब जस्तो दस क्विन्टल बेचेर बिस तिस पनि भन्ने भयो नि त त्यस कारणले जसले जसलाई बेचेकोले यता किनेको मान्छेले बेचेकोलाई चाहिँ तपाईँको उसको खातामा रकम जम्मा गरेको त्यो भाउचर लिएर आउने भनेर चाहिँ त्यसरी बनाइदिएको छ उहाँहरूले एउटा नियम बनाएरै चलाएको हो तर उहाँहरूले अलिक त्यो झन्झटिलो मान्नुभयो कि मान्नुभयो खासै आउनु भएको छैन तर अब आलु बिक्री वितरणहरू त हाम्रो रेकर्ड चाहिँ छैन तर प्रशस्ती मात्रामा हुने ठाउँ चाहिँ हो अहिले पनि भइरहेको छ अब जस्तै दस पन्ध्र हजारदेखि अब एक डेढ लाख दुई लाख साढे दुई लाखसम्मको आलु बेच्छन्
1: अघिल्लो चाहिँ कार्यकालमा तपाईँहरूको चाहिँ एक घर एक धारा भन्ने अभियान पनि सञ्चालन भएको थियो होइन त्यो अभियान अन्तर्गत चाहिँ तपाईँहरूको वडामा कति धारा निर्माण भयो होला अहिले त अब मर्मत सम्भारको चरणमा आइपुग्नु भयो होला पक्कै पनि है कति घर धुरीमा चाहिँ तपाईँहरूले धारा निर्माण गर्नुभयो होला साँच्चीकै वडामा सबै घर घरमा खाने पानीको पहुँच पुगेको हो
0: एकदमै पुगेको छ खाने पानीको चाहिँ अब एउटा हाम्रो के हो भन्दा अब त्यो ड्रइङ डिजाइन अनुसारको अब इस्टिमेट चाहिँ पुर्याउन नसक्ने कारण हो कि अब के हो त्यो चाहिँ अब हामीले नै खास बुझेनौँ तर जुन अब आरसिसी गरेर सबै धाराहरू बनाउन सकेको अवस्था चाहिँ देखिन्छ तर अब दुई तिन बोरा सिमेन्टले त्यहाँलाई अहिले काम चलाउ भन्ने किसिमका धारामा चाहिँ अब बाहिर त अब प्रस्तुत गरेको हुन्छ थाहा हुँदैन तर अब बनाउने उद्देश्य भनौँ न के अरे अलि अब राम्रोसँग बनाउने हो भने त आठ दस बोरा सिमेन्ट लाग्छ अब त्यो कपडा धुनेदेखि डिजाइन चाहिँ बनाउने हो भने तर पनि उहाँहरूलाई पिउने पानीकै लागि मात्रै भनेर र काम चलाउनको लागि धारा एक घर एक धारा चाहिँ तपाईँको त्यस्तो कोही जुन सात आठ सय घर धुरीमा एक दुई घर कतै अब छुटेर नपुगेको बेग्लै कुरा हो नत्र भने पुर्याइसकेका छौँ र जुन मुहान पहिला ल्याएकोमा अब पानी नपुगेर फेरि अर्को मुहान जोड्नु पर्ने अनि तपाईँको पहिला बनाइसकेको ठाउँमा अब कतै अब जस्तो गहिराईमा जति गहिराई गाह्रो भनेको थियो त्यो भएर नगएर बाहिर देखेर टुटफुट भएका मर्मत भनौँ अहिले कुरा गर्नुभयो मर्मत भनौँ अनि अन्य चाहिँ अब कोही घर छुटेर अर्को घर बनाउने हुन्छ नि जस्तो अब यो एउटै घरमा नबसिराखेर घर छुटेर अर्को घर बनाउने ठाउँतिर त्यस्ताहरू टुक्रा टाक्री नै हो नत्र थाचु छैन अनि हाम्रो जनजाता पोखरी पाँच पोखरी जाने बाटोमा पनि एकदमै हाइटमा अब तपाईँको 3,035 सयको हाइटमा त्यहाँ यो जुन भक्तजनहरू जाने क्रममा पानी पिउन नपाएको गुनासोहरू भइसकेपछि हाम्रो यता गोगुलगङ्गा गाउँपालिकाबाटै भर्खरै त्यहाँ जाने तीर्थयात्रीहरूलाई माने डाँडा भन्ने ठाउँसम्म पनि धाराहरू राखिदिइसकेको छ अनि गाउँ बस्तीमा एक घर एक धारा भन्ने चाहिँ त्यस्तै छुटेको घरमा मतलब भर्खरै अर्को घर बनाएर बसेको घर र अब यस्तै बाढी पहिरोहरूमा परेर कतै पाइसे चुनिएका त्यस्तो र अनि मुहान बदालेर पानी सानो भएर बढी पानी थप्नु पर्नको लागि अर्को मुहान खोजेर जाने त्यस्ता क्रमहरूको बाँकी हो न त खास एक घर एक धाराको चाहिँ प्रशस्त मात्रामा एक नम्बर वडा मात्रै होइन अन्य वडाहरू पनि भइराखेर त्यस्तो खास गुनासो चाहिँ छैन हाम्रो दुई पर केजीको दुई रुपियाँले राखेको रहेछ तपाईँको त्यो दुवानीको रकम अनि पछि त्यो काम गर्नेले तिन चारचोटि चाहिँ क्यान्सल गरेर हामी कुनै हाल्नु सक्दैनौँ भने चाहिँ मैले पनि फेरि हाम्रो पालिकामा त्यस्तो अब त्यो यहाँको रेटले अब त्यो त्यति अग्लो ठाउँमा लान सकिँदैन भने चाहिँ दुई रुपियाँको ठाउँमा 120 रुपियाँ केजीको रेट बढाएर अनि त्यहाँ चौरी पालनको भाइ जुन चौरी पालन गर्ने व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले फेरि अब हामीले त त्यो बोकेर जान सक्दैनौँ अनि उहाँहरूले नै त्यही चौरीवाला भाइहरूलाई चाहिँ कन्ट्याक्ट गरेर उहाँहरूले कता कता मान्छे खोजेर अनि उहाँहरूकै मातहतमा त्यो ठाउँसम्म पुर्याएर अनि उही चौरीगोठको क्याम्पतिर त्यो उही बसेर अनि भिआई पाइप जोडेर अब यो प्लास्टिकको पाइप होइन भिआई पाइप जोडेर त्यसरी चाहिँ धारा माने डाँडा भन्ने ठाउँमा धारा जोडिदिनु भयो त अब जुन जनै पुर्ने भनेको यो अब ऊ आयो नि के अरे मेला लाग्छ त्यहाँ पाँच पोखरी जस्ता पोखरीमा त्यसको लागि चाहिँ अब जुन भक्तजनहरू जाँदाखेरि पानी नपिउन नपाएको गुनासो पानी पनि नभएकोले गर्दा पानी टाढैदेखि ल्याएर त्यसरी व्यवस्था गरिदिएको छ अब फाटफुटो यस्तै छुट्ने घरहरू र लाइन मात्रै हो अब पोखरीकै आसपास तिर्सिसकेपछि त बेला बेला ठाउँ ठाउँ खोल्साहरू भेटिन्छ त्यो उकालोमा नभेटिने भएको पनि त्यसरी हो अब एउटा फोके भन्ने एरियामा बाहिन्छ अब यो साल करिब अब त्यो कति पाइप लाग्छ त्यसको इन्स्टलमेन्ट गरेर अलिक तल बिचमा पाइप अहिले नपुगेकोले त्यहाँ ल्याउन बाँकी थियो नत्र टपमा चाहिँ तिनवटा धारा राखेको छ।
1: अब यो जनै पूर्णिमामा मेला पनि लाग्छ होइन त्यो मेलामा आउने भक्तजन अथवा दर्शनार्थी पर्यटकहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ के आग्रह गर्न चाहनुहुन्छ
0: उहाँहरूलाई चाहिँ अब अहिले हामीले सकेसम्म जुन हाम्रो पनि अब केही पोखरी जाने क्रममा अब विभिन्न घटनाहरू भनौँ न अब यो हाई अल्टिट्युडको कारणले गर्दाखेरि अब मेरो आफ्नै पनि एक दुईवटा छोरा जितेको हुनाले अब त्यो ठाउँहरूमा पानीलाई चाहिँ अब हामी व्यक्तिबाट सम्भव नभएको हुनाले पालिकैबाट त्यसरी राखिदिउँ भन्ने सरसल्लाह गरेर पानीको चाहिँ कुरा भइसकेको छ र आउने अब जहाँ जहाँबाट आउनुहुन्छ अब यो जुन यो रेडियो सुनेर बस्नुहुन्छ सुन्नुहुन्छ भोलि उहाँहरू सबैले जुन त्यो अब हामीले बनावटी बनाएको होइन जुन आफै बनिएको ठाउँ त्यो प्राकृतिक एउटा देवी देवताहरूको जस्तो स्थान अब अहिले यो विघ्न फोहोर मैलाको कारणले अब जति देवी देवताहरू छन् त्यो चाहिँ एकदम हिमाल अब उच्च भेगहरूमा गइसकेको भन्ने एउटा भनाइहरू पनि छ धार्मिक शास्त्र अनुसार। त्यसरी गर्दा अझै एकदम गाउँ बस्ती काहीँ केही नभएको ठाउँ भएको हुनाले त्यस्तो ठाउँको चाहिँ तीर्थ गरेर पुण्य कमाउनका लागि जो जसले सुन्नुहुन्छ जो जसले चाहिँ सुनेर बस्नुभयो त उहाँहरू सबै आइदिनुहोस्। अब त्यहाँ जाने जुन भक्तजनहरूको लागि हामीले दुई तिन ठाउँ क्याम्पिङ राखेर अनि यस हाम्रै वडामा गोकुलगाउँ गाउँपालिका वार्ड नम्बर एकभित्र युवा सञ्जाल भन्ने एउटा टिम भनौँ न सञ्जाल युवाहरूको सञ्जाल छ त्यो मार्फत र वडा मार्फत सबैले मिलेर हामीले तिन चार ठाउँ चाहिँ अब त्यो औषधिहरूको व्यवस्था गरेका छौँ। त्यसलाई जो जो आउनुहुन्छ त्यहाँ माथि चाहिने औषधिहरू उहाँहरूले निशुल्क लिएर जाने हो त्यो हामीले पैसा लिँदैनौँ निशुल्क लिएर गएर अनि तीर्थ गरेर फेरि गएर चाहिँ माथि अब दुईटै पोखरी पुग्न सक्नेले पाँच पोखरी पनि जान्छन् नसक्नेले जस्ता पोखरीलाई मात्रै त्यहाँ जुन गएर स्नान गरेर आफ्नो अब के अरे जे जे सोचेर जानुभएको थियो त्यसको माग मनको इच्छाहरूको माग गरेर अनि पोखरी जुन त्यहाँ मुहानमा चाहिँ स्नान गरेर आफ्नो पूजापाठ गरेर चाहिँ फर्किनुहुन्छ। जुन त्यो फर्किसकेपछि त अब हाई अल्टिट्युडको त्यति ऊ पर्दैन जाँदैखेरि त्यो समस्या जाँदाखेरि त्यो औषधिहरू लिएर गएर परेको समस्याहरू त्यहाँ गएर जुन हाम्रो अब शिवालय प्रहरी चौकी छ उहाँहरू पनि साथसाथमै त्यहाँ खटिएको हुनुहुन्छ। त्यस्ता समस्या पर्यो भने उहाँहरूसँग बताउँदै अब न थाहा पाउनेहरूले बाटो सोध्दै त्यस्तो त छैन बाटो पोखरी जता पोखरी जाने भन्ने बाटो अब एकदमै पैदल बाटो अहिले पनि अब त्यहाँ ठुलै योजना परेको छ हाम्रो जुन त्यो पैदल बाटोको लागि अब त्यो चाहिँ पैदल बाटो पनि सँगसँगै बढिरहेको छ त्यो अहिले मैले भन्न भुलेको छु। जुन अहिलेको त गाडीको बाटोको कुरा गर्ने अहिले पैदल बाटो पनि रेलिङ साइड राखेर ठाउँ ठाउँ काम गर्ने ठाउँ बनाउँदै त्यसरी बाटोहरू लैजाने क्रममा बजेट गरिसकेको छ त्यहाँ पनि तर अब एकैचोटि कहीँ पुग्ने ऊ चाहिँ हुँदैन अब तिमी 4500 आएको थियो त्यतिसम्म नि त अब एकैचोटि सम्भव हुँदैन तर अब वर्षै पछि त्यसरी जाँदाखेरि अनि रेलिङबाट सिँढी सिँढी चढेर जानेको त्यो पनि बनाउन लागेका छौँ हामीले अनि राम्रो छ आउनेहरूलाई आउनु होला कुनै जान सक्नुहुन्छ सबै आउँदा कुनै पनि फरक पर्दैन त्यहाँ आउँदा कुनै पैसा तिर्नुपर्ने होइन त्यही होइन।
1: अहिले भर्खरै सुन्नुभयो गोकुलगंगा गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष छत्रबहादुर बस्नेतसँग गरिएको कुराकानीको पहिलो अंश। उहाँसँगको बाँकी कुराकानी अर्थात दोस्रो अंश हामी अर्को साता प्रस्तुत गर्नेछौ। यसका साथै रेडियो कार्यक्रममा हाम्रो गोकुलगंगाको पाँचौं अंकबाट छुट्ने समय भइसकेको छ। कार्यक्रम सुनिदिनु भएकोमा तपाईलाई हार्दिक धन्यवाद। अर्को अंकमा पुनः भेट्ने वाचा गर्दै आजको अंकबाट म

0: रेडियो 102.1 मेगाहर्ट्ज
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: कर्मचारी आवश्यकता: सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधान रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अप्नाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ गुलमसर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतामा कोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
4: त्यसो भए ध्यान दिएर सुन्ने।
5: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने

0: सम्पर्क नम्बर 0141 330 10, 9851 40 41 98 र 9841 25 59 57.
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: हजुरको रेडियो

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बालिकामाथि बढ़दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न, यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह, फोहोरको असरले गाउँ छान्नुपर्ने अवस्थामा बन्सरे डाँडाका स्थानीय।
1: सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने।
0: स्वास्थ्यमा बढ़दो जोखिम, डेंगी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़्यो, स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह, झापामा 30 वर्षमाथिकालाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने तयारी।
2: बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं, त्यसै अनुसार लिएर जान्छौं।
0: सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन रासोपा सभापतिको निर्देशन, मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप, काठमाण्डुका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी, होस्टेललाई 1 महिनाको अल्टिमेटम,
3: छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए।
0: र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा चैत्र 20-28 सम्म हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो।

0: सप्तरीको शम्भुनाथ नगरपालिका तीनमा दुई वर्षीया बालिका खुशी खातुनको हत्या सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्याको आरोपमा प्रहरीले 19 वर्षीय मुस्कान खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूप खटकाका अनुसार घटनामा मुस्कानको मात्रै संलग्नता देखिएको छ। प्रहरीका अनुसार खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब दुई घण्टापछि खोजी गर्ने क्रममा उनको शव घर पछाडिको झाडीमा भेटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बालिकाको शव परीक्षणका लागि अस्पताल पठाइएको छ। परीक्षणको रिपोर्ट र अनुसन्धानबाट घटनाबारे थप तथ्य खोल्ने प्रहरीले जनाएको छ। यसैबीच बारामा हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीको आज अन्त्येष्टि गरिएको छ। सरकार र पीड़ित परिवार बीच गैराती सहमति भएपछि परिवारले गरिमाको शव बुझेर अन्तिम संस्कार गरेको हो। कलैया उपमहानगरपालिका 14 बगवन स्थित पासहा खोलामा हिन्दू परम्परा अनुसार गरिमाको अन्त्येष्टि गरिएको हो। गरिमाको शव गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शव गृहमा राखिएको थियो। सूचना तथा संचार मन्त्री विक्रम तिमिलचनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। आज अपील जारी गर्दै मन्त्री तिमिलचनाले पीड़ितको तस्विर भिडियो वा पहिचान खुल्ने अन्य विवरण प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको हो। विशेष गरी बाल बालिका यौन हिंसाका पीड़ित भए उनीहरूको पहिचान सार्वजनिक गर्नु झनै संवेदनशील विषय भएको उहाँले बताउनुभयो। जापानी इन्सेफलाइटिस संक्रमणबाट मृत्यु भएको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको छ। बाल बालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्यु दर उच्च भएको झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ। झापामा संक्रमण हुनेको मृत्यु दर 60% छ। शुरूमा झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
1: अहिले जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम अहिले हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं त्यसै अनुसार लिएर जान्छौं। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 उमेरसम्मका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग महिला स्वास्थ्य स्वयं सेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौं। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 11-15 नम्बरको 1115 नम्बरको हटलाइन नम्बर छ। त्यो नम्बरमा हामीले फोन गरेर
0: पछिल्लो 6 कम्तीमा 21 मृत्यु भएको छ भने 59 संक्रमित भएका छन्। झापा जिल्लामा 10 संक्रमण पुष्टि भएकोमा 6 मृत्यु भएको छ। यो भनेको 60% मृत्यु दर हो, जुन देशभरिमै सबैभन्दा उच्च हो। पछिल्लो समय झाडा पखालाको संक्रमण बढ़दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 झाडा पखालाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएका छन्। ललितपुर जनस्वास्थ्य कार्यालयले हालै संकलन गरेका 45 नमूना मध्ये आधाभन्दा बढ़ीमा फिकल कोलिफर्म र ई कोली जस्ता जीवाणु भेटिएको जनाएको छ। परीक्षणका क्रममा पानीमा मानिसको स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका अधिकारी श्री भद्र शर्माका अनुसार दूषित पानी भेटिएका स्थानलाई जानकारी गराउँदै तत्काल रोकथामका उपाय अपनाउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा सञ्चालन भइरहेका निजी होस्टेललाई तोकिएको मापदण्ड पूरा गर्न 1 अल्टिमेटम दिएको छ। समयभित्र मापदण्ड पूरा नगर्ने होस्टेललाई कानून अनुसार कार्यवाही गर्दै सिलबन्दी समेत गरिने प्रशासनले जनाएको छ। विद्यार्थीमाथि अमानवीय व्यवहार, चरको शुल्क, कमजोर पूर्वाधार, असुरक्षा

0: तथा होस्टेल भित्र लागू औषध प्रयोग हुने गरेको गुनासो बढ़ेपछि प्रशासनले 21 विधि निर्देशन जारी गरेको हो। सबै होस्टेलले सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ। शुल्क र दर रेट स्पष्ट रूपमा सार्वजनिक गरी तोकिएको रकम मात्र लिनुपर्नेछ। होस्टेल संचालक र विद्यार्थी बीच लिखित सम्झौता गर्नुपर्ने तथा भाड़ाको घरमा संचालन बाहे घरधनीसँग समेत सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
1: निजी व्यवसायीको रूपमा कोही कसैले आफ्नै घर संरचनाभित्र वा भाडामा लिएर अरू कोही कसैको घर धनीसँग जग्गा धनीसँग भाडामा लिएर सञ्चालन भएका होस्टलहरूका लागि अहिले पछिल्लो 21 बुधे सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको छ। यसको पछाडिको कारण चाहिँ पछिल्लो समयक्रममा केही होस्टेलहरूमा मध्यरातमा छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए, अनि खाना त्यही खालको अत्यन्त निम्न गुणस्तरको, त्यसै गरी त्यहाँ बसेका केटाहरूको बीचमा नै झै झगडा भएर झडप भइकन एकजनाको मृत्यु भएको दुःखद घटना समेतलाई हामीले मनन गर्यौं।
0: सुरक्षाका लागि कोठा र शौचालय बाहेकका संवेदनशील स्थानमा सीसीटीभी जडान गर्नुपर्नेछ। होस्टेलमा 24 घण्टा जिम्मेवार वार्डिन र निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। संचालक वार्डिन तथा विद्यार्थीको अत्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने प्रशासनको निर्देशन छ। यसैबीच काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढ़ाएको छ। महानगरपालिकाको शिक्षा विभागले ती विद्यालयलाई आवश्यक कागजात र विवरण सहित 35 दिनभित्र आफ्नो अवस्था स्पष्ट पार्न सूचना जारी गरेको हो। कानून अनुसार अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई आफ्नो पक्ष राख्ने अवसर दिन सूचना जारी गरेको शिक्षा विभागका प्रमुख नवराज ठकालले बताउनुभयो। बञ्चली डाँडा ल्याण्डफिल साइटमा थुपारिएको फोहोरका कारण स्थानीय नागरिक गाउँ नै छाड्नुपर्ने अवस्थामा पुगेको धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भएको छ। लिचड खेतबारीमा पस्ने, दुर्गन्ध फैलिने, चौपाया मर्ने र रोगको जोखिम बढ़ेपछि स्थानीयको जनजीवन कष्टकर बनेको उहाँको भनाइ छ। पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आचार्यले पुराना सहमति कार्यान्वयन गर्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभएको छ।
2: सम्झौताका फाइल खोलेर मन्त्रालयले यदि गर्न चाहेको हो भने, सरकारले गर्न चाहेको महानगरपालिकाले समाधान खोजेको हो भने अरू कसैलाई बोलाउनु पर्दैन। सरकारवाला उठिन पर्ने छैन, जनप्रतिनिधि उठिन पर्ने छैन, हामी कराउनु पर्ने पनि छैन, मिडियाले केही गर्नुपर्ने पनि छैन। यदि साँच्चै सरकारमा बस्ने गम्भीर भएका छन् भने, सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने र त्यसका समाधान चाहिँ यहाँका विज्ञहरूलाई बोलाएर चाहिँ गर्यो भने यो नाटकबाजी गर्नुपर्ने छैन। यो चाहिँ एउटा नाटक भइरहेको छ, नाटकबाजी गरिएको छ, यो देखाउने मात्रै काम भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले पार्टीका नेता तथा सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन निर्देशन दिनुभएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा उहाँले विगतका 35 वर्षको आलोचनामा अल्झिनुभन्दा आगामी 35 वर्षको योजना बनाएर अघि बढ़न आग्रह गर्नुभयो। पार्टीका गतिविधि र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने उहाँको भनाइ छ।
3: उनीहरू भन्न सक्छन् भोलि हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौ, बलियो थियो तिमीहरूले हामीलाई लिएर गएका थियौ। सुशासनको कुरामा न हामी चुकेका थियौं, बाँकी राजनीतिक हिसाबमा त हामी बलियो थियौं। हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर लग्यौ, जनताले तिमीहरूलाई जिताए, तर तिमीहरूको हातमा परेपछि लोकतन्त्र किन कमजोर भयो भनेर हामीलाई सोध्यो भने हामीसँग जवाफ हुने छैन।
0: नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भोलि हुने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन तटस्थ नबस्न र मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिनुभयो। साझा खबरमा अब खेल खबर 14 दक्षिण एसियाली खेलकुद चैत 20 देखि 28 सम्म पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आज इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। पाकिस्तानले यसअघि नै अबको दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म हुन पनि सकेको छैन। बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिका अनुसार प्रतियोगितामा कुल 28 खेल समावेश हुनेछन्। प्रतियोगिताका 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। त्यसको समापन समारोहको अन्त्यमा पाकिस्तानलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिइएको थियो।
4: धनकुटामा वर्षमा 8 अर्ब नजिकको तरकारी उत्पादन।
5: ए अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु। राम्रो मूल्य पायो भने अब 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
4: कृषिमा सरकारी लगानी बढेपछि धनकुटामा तरकारी खेतीको विस्तार। रिपोर्ट: डेंगी संक्रमणबाट 2 जनाको मृत्यु, संक्रमण पनि बढ्दै, बस्ने उपाय के होला? संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: ग्राफिक टेकको वाइफाई 6 राउटर, नाम 1 घामनेट, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धनकुटा कोशी पहाड़ी जिल्लामै सबैभन्दा बढ़ी तरकारी उत्पादन हुने जिल्लामा पर्छ। गत आर्थिक वर्षमा धनकुटामा 1,57,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रूपियाँ भित्रिएको छ। पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी, विभिन्न परियोजना लगायतका कारण तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्।
10: धनकुटाको छतर झुरपाटी गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले आधा जति त टर्की खेती गर्दै आउनु भएको छ। हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडे खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50 लाख रुपियाँ आमदानी गर्दै आउनु भएको छ।
5: ए अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु। राम्रो मूल्य पायो भने अब यो हाम्रो देशको मूल्यको अवस्था एकदमै बजारको अवस्था नाजुक भएको हुँदा भनेको जस्तो मूल्य पाइँदैन। मूल्य पाएको खण्डमा चाहिँ 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
10: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 को घुमाउने पनि हो। 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन्। यहाँ वार्षिक 5 लाखदेखि 30 लाखसम्म किसानको आमदामी छ। महालक्ष्मीका अगुवा किसान टहल बहादुर गुरुङ,
11: हामी 270-275 घरबाट अहिले विदेश जानेको मात्रा गर्दाखेरि मोटामोटी 15-20 भन्दा छैन सर। सबै युवाहरू जति यही लागेको छ कृषिमा र बजार भाव चाहिँ तपाईँको प्रति केजी यहाँ 15 रुपियाँ भन्दा माथि गयो भने 15, 18, 20, 22, 25 त्यस्तै हुन्छ। त्यति भयो भने तल्लो बेच्नेले पनि 5-6 लाख र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30 लाखसम्म बेच्छौँ सर। त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ। बजार अब राम्रो आउँदा राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ।
10: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन्। यसैका कारण किसानको आकर्षण तरकारी खेतीमा बढ़ेको बताउनुहुन्छ छतर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा।
12: छतर जोरपाटी गाउँपालिकाले किसानको लागि सबैभन्दा महत्वपूर्ण हिसाबले हामीले काम गरेका छौँ। व्यक्तिवादी चिन्तनको अन्त गर्दै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रीकरणतर्फ छतर जोरपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 समूहहरूले यो यान्त्रीकरणको सामानहरू प्राप्त गरेको छ भने अझै त्यसमा थप आधुनिक र अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूलाई प्रदान गरेको छ।
10: धनकुटाको छतर जोरपाटी गाउँपालिका, पाखेवास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा, काउली, गोलभेडा, मुला, साग लगाउँदै आएका छन्। धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिधुवा बहुउद्देश्य सहकारी संकलन केन्द्र छतर जोरपाटी, गुठीटार तरकारी केन्द्र धनकुटा लगायत एक दर्जन तरकारी संकलन केन्द्र मार्फत पूर्वी नेपालको धरानको कृषि बजार, इटहरी, विराटनगर, दमक र बिर्तामोड हुँदै भारत, बंगलादेश र भूटानसम्म बिक्री हुने गरेको छ। सिधुवा बहुउद्देश्य सहकारी संकलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ,
13: इन्डिया जाने भनेको चाहिँ अब मैले सिधुवा कृषि भण्डारकै नामबाट जाने हो। सिधुवा कृषि भण्डारले नै भिसिटिएस बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश होइन बंगलादेश पनि जान्छ।
10: अघिल्लो आर्थिक वर्ष 2081-82 1,64,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। तरकारी उत्पादनको यो परिणाम कोशी पहाड़का भोजपुर, तेह्रथुम र शंखसभा जिल्लाको तुलनामा बढ़ी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा।
14: सबभन्दा अगाडि चाहिँ बाटोकै कुरो आउँछ होइन। हाम्रो धनकुटा जिल्लामा जुन धरान धनकुटे रोड आयो त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाखरीवास कृषि अनुसन्धान बस्यो अनि त्यो अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क र त्यहाँको आमदानी चाहिँ किसानहरूले लिन थाल्यो, त्यहीँदेखि बढ्न थाल्यो र अहिले आएर चाहिँ र त्यसले गर्दाखेरि यहाँका किसानहरूले चाहिँ अलिकति व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
10: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। बजारको सहज पहुँच, सड़क विस्तार लगायतका कारणले तरकारी खेतीतर्फ आकर्षण बढ़दो रहेकाले कृषितर्फ नै लाग्ने गरेका छन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभर डेंगीको जोखिम बढ़दो, 2,800 भन्दा बढ़ी संक्रमित।
15: टाउको दुख्ने, आँखाहरू पोल्ने होइन त्यो समस्याहरू भयो भने चाहिँ ए बच्चामा पनि डेंगू हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने, उपचारहरू गर्ने गर्नु पर्यो।
4: डेंगीको डरलाग्दो फैलावट रोक्न कसरी सकिन्छ? विज्ञसँगको संवाद सहितको विशेष श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
16: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
16: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 316 खण्डमा छौं। पछिल्लो समय डेंगीको संक्रमण बढ़दो छ। यस्तो अवस्थामा बालबालिकामा पनि जोखिम बढ़ने भएकाले अभिभावकले बालबालिकाको हेरचाहमा ध्यान दिन आवश्यक छ। हामीले बालरोग विशेषज्ञ डाक्टर आना शर्मासँग कुराकानी गरेका छौं।
15: बालबालिकामा पनि डेंगी संक्रमणको जोखिम हुन्छ, किनभने यो भनेको लामखुट्टीबाट सर्ने हो र बालबालिकाहरू चाहिँ बाहिर खेलिरहेका हुन्छन्, एक्टिभ हुन्छन्। सो बालबालिकामा पनि डेंगीको संक्रमण डेंगीको सिजनमा देखिन्छ।
17: अलि पहिला सामाजिक सञ्जालमै आएपछि र केही डाक्टरहरूले भन्नुभएको पनि बालबालिकाको चाहिँ रोग प्रतिरोधात्मक क्षमता अलिक बढी हुन्छ र उनीहरूलाई चाहिँ डेंगी संक्रमणको जोखिम अलिक कम हुन्छ भन्ने कुरा पनि थियो कि त्यो चाहिँ कतिको सत्य
15: हो? त्यो चाहिँ तपाईँको हुँदै नहुने भन्ने होइन, तर लामखुट्टेले टोक्यो भने हुन चाहिँ सक्छ। खालि अब कस्तो हो भने बालबालिकामा पनि तपाईँको जोखिमपूर्ण डेंगी पनि हुन्छ, तर सबैमा जोखिमपूर्णै हुन्छ भन्ने छैन।
17: कसरी जोगाउने त बालबालिकालाई?
15: अब बालबालिकालाई अनि खेल्न गइहाल्छ, त्यही हो हामीले भन्छौँ नि साँझको बेलामा खुट्टाहरू हात खुट्टाहरू फुल स्लिभ लुगाहरू लगाउने, आफ्नो वरपरको वातावरण सफा राख्ने र यदि त्यो सिजनमा ज्वरो आएको खण्डमा अथवा लामखुट्टेको टोकाई त भइ नै रहेको हुन्छ, त्यस्तो भयो अब बच्चाले चाहिँ ज्वरो, अघि हामीले डेङ्गुको लक्षणहरू कुरा गर्यौँ, त्यसमा ज्वरो आउने होइन, हाई फिभर आउने, जिउमा थकान महसुस हुने, टाउको दुख्ने, आँखाहरू पोल्ने होइन, त्यो समस्याहरू भयो भने चाहिँ ए बच्चामा पनि डेङ्गु हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने उपचारहरू गर्ने गर्नु पर्यो।
17: कतिपयले चाहिँ अब डेङ्गु संक्रमण भइसक्दा अथवा ज्वरो आउँदै गर्दाखेरि चाहिँ सामान्य रूपमा घरमै राख्ने अनि आफैले पनि मेडिसिनहरू प्रयोग गरेर अनि विचार गर्ने पनि गर्नुहुन्छ है अभिभावकले, त्यो चाहिँ कतिको उपयुक्त?
15: अब यस्तो हो, सुरुमा तपाईँको हरेक चोटि ज्वरो आउँदैमा एकै दिनमा अस्पताल लानुपर्छ भन्ने होइन, र कुनै पनि कुरा एक दिनको ज्वरोमा यो के कारणले, ज्वरो भनेको तपाईँको जे इन्फेक्सनमा पनि आउन सक्छ र एक दिनको ज्वरोमा यो कारणले ज्वरो आयो भनेर थाहा हुँदैन, त्यही भएर यो दिनभन्दा पनि तपाईँले चाहिँ अरू के लक्षण छ र बच्चाको अवस्था कस्तो छ त्यो हेरेर चाहिँ हामीले अस्पताल लानुपर्ने हुन्छ। अब चार पाँच दिनदेखि ज्वरो आइरहेको छ, ज्वरोको कारण पत्ता लागेको छैन भने त हामीले जाँचहरू गराउनु पर्यो, पहिला बच्चालाई जचाउनु पर्यो अनि जाँचहरू गरेपछि त्यो अनुसारले के भएको रहेछ त पहिला त बच्चालाई जाँचेर थाहा हुन्छ, त्यसपछि जाँचेर कति कुरा थाहा पाएन, अब यो कानको इन्फेक्सन हो कि घाँटीको इन्फेक्सन हो कि चेस्ट इन्फेक्सन हो कि अथवा साधारण भाइरल इन्फेक्सन मात्रै हो कि भन्ने कुरा कति कुरा जाँचेर थाहा हुन्छ। कहिलेकाहीँ हामीलाई शंका लाग्यो भने त्यसपछि हामीले जस्तो डेङ्गी थाहा पाउन हामीले ब्लड टेस्ट नगरिकन थाहा हुँदैन होइन, तर अब डेङ्गी नै रहेछ भने पनि डेङ्गीको खासै आफ्नै उपचार चाहिँ छैन, किनभने यो एक किसिमको भाइरल इन्फेक्सन भएको भएर यसकै उपचार चाहिँ छैन, तर यसबाट हुन सक्ने समस्याहरू जस्तो यसमा चाहिँ शरीरमा तपाईँको प्लेटलेट कम हुने होइन अथवा हिमोग्लोबिन बढ्ने होइन सिभियर हुने त्यो समस्याहरू त तपाईँको फेरि जाँच नगरिकन थाहा हुँदैन। सो त्यस्तो बेलामा चाहिँ अब दुई तीन दिन हेरेर पनि रोग कारण पत्ता लागेन भने चाहिँ जचाउनु चाहिँ पर्यो जुनै ज्वरोमा पनि।
17: कस्तो खालको चाहिँ लक्षण देखा परे चाहिँ तुरुन्तै लानु पर्यो अस्पताल?
15: जस्तो तपाईँको बच्चा ज्वरोले गरेर चिकित्सा भयो, बच्चालाई ज्वरो आएको बेलामा बच्चा बेहोस भयो होइन, काँप जस्तो हाम्रो त्यो सिजर भन्छौ नि त्यस्तो आयो, अथवा बच्चाले तारन्तार वमिट गर्यो, बच्चाले डायरिया गर्यो जुन चाहिँ एकदम पानीको मात्रा धेरै भएर, जस्तो अघि हामीले झाडा पखालामा हैजाको कुरा गरेनौँ तर सिजनमा हैजा पनि हुन सक्छ, त्यसमा चाहिँ तपाईँको एकदम धेरै डायरिया एकदम धेरै हुन्छ र त्यसले गर्दा चाहिँ बच्चा तुरन्त डिहाइड्रेसन हुन सक्छ होइन, अथवा बच्चा चाहिँ तपाईँको रेस्पोन्स गर्न छोड्यो होइन, त्यस्तो अवस्थामा चाहिँ जे बिरामी भए पनि तुरन्तै अस्पताल लैजानुपर्छ।
17: खानेकुरा त्यस्तो केही विशेष त बार्न पर्ने अथवा खान दिन पर्ने?
15: त्यस्तो बार्नै पर्ने त छैन धेरै जस्तो, तर हामीले खाना दिन पर्नेमा अघि हामीले कुरा गरिहाल्यौँ, यो सिजनमा झोलिलो कुराहरू बढी खाने, पोषणयुक्त खानेकुराहरू बढी खाने, होइन पानीको मात्रा शरीरमा पुर्याउनु पर्यो। कुनै बेला बच्चाहरूलाई ज्वरो सँगसँगै कुनै शरीरमा डाबरहरू पनि देखिन सक्छ, सो कुनै पनि भाइरल इन्फेक्सनबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ।
17: त्यो चाहिँ खास के कारणले हुने गर्छ?
15: भाइरसको कारणले
17: मौसम त्यसमा जोडिन्छ कि जोडिँदैन?
15: अब मौसम त जुनै पनि मौसममा भाइरसहरू सक्रिय हुन सक्छन्।
17: भाइरल ज्वरो हुँदाखेरि चाहिँ के गर्नुपर्छ अभिभावकले चाहिँ खास?
15: यस्तो हो, भाइरल ज्वरो भन्नाले यो भिन्दै कुनै रोग होइन, है यो
17: प्राय मौसम परिवर्तन हुँदै गर्दाखेरि प्राय सुनिन्छ कि भाइरल ज्वरोले चाहिँ
15: भाइरल ज्वरो भनेको ज्वरो हो जुन चाहिँ तपाईँको टाइफोइड होइन, मलेरिया होइन, डेङ्गु भनौँ न, कारण चाहिँ यो हो भनेर थाहा नभएको, तर भाइरल भनेको चाहिँ जस्तो साधारण रुगाखोकी भएको अथवा कहिलेकाहीँ डायरिया भएको बच्चाहरूमा चाहिँ कहिलेकाहीँ भाइरलले गरेर जस्तो बच्चाको शरीरमा डाबरहरू आउने हुन्छ। सो कुनै पनि भाइरसबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ, जुनमा चाहिँ हामीले टेस्टहरू गरिहाल्दैनौँ अथवा जुनमा चाहिँ हामीले बच्चा ठिकै देखिछौँ, होइन बच्चाको घाँटी ठिक हुन्छ, बच्चाको छाती ठिक हुन्छ, कहीँ इन्फेक्सन देखिएको हुँदैन र त्यस्तो अवस्थामा बच्चा ठिकै छ भने चाहिँ हामीले एक दुई दिन यो भाइरल ज्वरो होला, यो भाइरसको माध्यमबाट हुने हो भनेर कुर्ने भन्ने हो। त्यो भाइरल ज्वरो भन्नाले त्यो भिन्दैमा एउटा कुनै रोग चाहिँ होइन,
17: त्यो निको हुनको लागि कम्ती आफ्नो एक हप्ता
15: तिनदेखि पाँच दिन मिनिमम लाग्छ, एक हप्तासम्म लाग्न सक्छ।
17: आचिल पर्ने अवस्था चाहिँ कुन बेला?
15: अघि हामीले कुरा गरेको जस्तो जुनै ज्वरोमा पनि बच्चा तपाईँको बेहोस भयो, बच्चाले रेस्पोन्स गर्न छोड्यो, बच्चा तपाईँको खान छोड्यो, बच्चाले केही पनि खान सकेन, बच्चाले पिसाब फेरेन लामो समयसम्म भने चाहिँ आचिनु पर्यो।
17: यो पनि केही हामीले कमजोरीका कारणले लाग्ने गर्छ अथवा
15: होइन? यो त बच्चाहरूमा धेरै कमन नै हुन्छ, यो भनेको साधारण समस्या हो।
17: कति समयसम्म चाहिँ अलिक बढी लाग्छ भाइरल ज्वरो?
15: यो पनि त्यही धेरै जस्तो चार पाँच
17: वर्ष।
18: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
19: सप्तरीमा बालिका हत्या, सौतेनियामा पक्राउ, बारामा गरिमाको अन्तिम विदाई। बालिकामाथि बढ़दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह छ। फोहोरको असरले गाउँ छाड्नुपर्ने अवस्था रहेको बंचरे डाँडाका स्थानीयले बताएका छन्। स्वास्थ्यमा बढ़दो जोखिम, डेंगी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़दै स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह छ। झापामा 30 वर्षमाथिकालाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने सरकारको तयारी छ। सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन रासोपा सभापतिको निर्देशन छ। मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप छ। काठमाण्डुका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी गरिएको छ। होस्टेललाई एक महिनाको अल्टिमेटम दिइएको छ। र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने भएको छ। चैत्र 20 गतेदेखि 28 गतेसम्म हुने भएको छ। हौस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
20: हजुरको रेडियो 102.1 मेगाहर्ज।
21: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्याशियर 2 जना, हाउसकीपिंग अथवा क्लीनर 2 जना, गार्डनर अथवा माली 1 जना, नयाँ तथा अनुभवी 2 जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
21: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
21: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
21: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
21: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
21: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
21: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
21: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तानाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।
1: हावाहुरी चलेको बेला के गर्ने?
22: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
22: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
22: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
22: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
22: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
22: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद।
1: राजेश भित्रजी, म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: अब बारा घटना सेलाउन नपाउँदै फेरि सप्तरीको समुनाथ नगरपालिका तीनमा त्यस्तै प्रकृतिको तीन वर्षीय सोनिया खातुनको मृत्यु भएको विषय सार्वजनिक भएको छ। यो घटना भएको स्थान तपाईँ बसिरहेको ठाउँबाट कति टाढा नजिक पर्छ र यो किन भइरहेको छ, अलिकति तपाईँको विश्लेषण सुनाउन।
2: होइन, म त छिमेकी नै हो। अहिले सप्तरीमा भएको घटना जहाँ भएको छ, हामी छिमेकी पालिका नै पर्छौं।
1: हजुर।
2: र त्यहाँ हाम्रो साथीभाइ अथवा चाहिँ इष्टमित्रहरू पनि छ, मैले सबै नजिकबाट हेरिरहेको छु। र अहिले चाहिँ त्यहाँ आएको विषय घरकै मान्छेहरूको पनि, अब सौतेनी आमा जो थियो त्यो बच्चीको, त्यसको चाहिँ प्रहरीले अनुसन्धानको लागि लगिएको छ।
1: हजुर।
2: र शनिबार चाहिँ त्यो बच्चा को खोजी चाहिँ सुरु भएको थियो। बच्चा घटना आज आइतबार सार्वजनिक भएको छ, त्यो हुँदाखेरि कतै न कतै त्यहाँ घराइसी मामला पनि हुन सक्छ अथवा चाहिँ अरू पनि विषय हुन, त्यो अनुसन्धान सही नआउँदासम्म चाहिँ भन्न सकिँदैन। तर पछिल्लो समय देशमा जसरी अब बालिकामाथि अब निर्मम तरिकाले बलात्कार र हत्याको घटनाहरूको विकास भएको छ, यसले के देखाउँछ भनेदेखि, जब राज्य कमजोर हुन्छ नि, यस्ता घटनाहरू श्रृङ्खलाबद्ध रूपमा विभिन्न रूपमा चाहिँ अगाडि देखा पर्छ। किन भनेदेखि, राज्य नागरिकले जो अपराधीहरू हुन्छ नि, राज्य यस्तो बेला कमजोर छ है, कमजोर देखेपछि उसले आफ्नो अपराध कर्महरू अगाडि बढाइहाल्छ होइन। अहिलेको पछिल्लो घटनाक्रमहरू त्यस्तै भएको छ। तपाईँको निर्मला पन्तको घटना हेर्नु भनेदेखि आजसम्म न्याय पाएको छैन
1: होइन,
2: इनिसा बिकको घटना आजसम्म न्याय पाएको स्थिति छैन। भनेपछि श्रृङ्खलाबद्ध रूपमा, चरमबद्ध रूपमा चाहिँ नाबालिका माथि पछिल्लो चरणमा जो बलात्कार र हत्याको घटना अगाडि बढ्दै गएको छ, यसले समाजलाई, देशलाई पुरै स्तब्ध बनाएको छ होइन।
1: हजुर।
2: र यो घटनाहरू किन भइरहेको छ भन्दाखेरि,
1: यो चाहिँ अब विपक्षीलाई पनि अम्लो सजिया जस्तो गर्छन् सत्तारूढ मान्नेहरू। चितवनमै पनि यो घटना, यस्तै खालको घटना, अर्को एकजना पन्ध्र वर्षीय बालिका बलात्कृत भएको विषय आइरहेको छ, हेर्नुहोस्।
2: होइन, यो विपक्षीले त गरिहाल्छ नि होइन, मैले भनिसके नि, राज्यको जो दायित्व माथि प्रश्न चिन्ह खराब भइसके पछि विपक्षीले चाहिँ तपाईँको खबरदारी गर्ने, यसलाई कसरी नियन्त्रण गर्ने, राज्यको जवाबदेहिता भएन भनेर आइहाल्छ। हिजोसम्म यही सरकारको मा हुने हरू सड़कमा हुँदाखेरि गरेकै थियो नि होइन, र खबरदारी गरेकै थियो, जनजी आन्दोलन भएकै हो नि त, पुराना दलहरू पुराना नेताहरू सब बिग्रे, यिनका कारणले जनजी आन्दोलन भएकै हो नि त, भनेकै हो नि त। त्यो हुँदाखेरि अब यो यत्रो ठुलो जघन्य अपराधको घटनामा पनि अझै पनि अब विपक्षी दल अथवा नेताहरूले नै यो गराउँदैछ अथवा चाहिँ राजनैतिक रोटी सेक्नलाई यस्तो गराउँदैछ भन्ने किसिमले जो भाव सम्प्रेषण जो गर्न खोज्दैछ, यो भनेको अपराधलाई झन प्रश्रय दिनु हो।
1: हजुर।
2: झन प्रश्रय दिनु हो, यो चाहिँ एकदम गलत कुरा हो। यसलाई तुरन्त चाहिँ सच्याएर चाहिँ सरकारले चाहिँ राज्यले अविलम्ब चाहिँ त्यो खालको कडा नियम बनाउनु पर्छ होइन।
1: अहिले
2: तपाईँ हेर्नुहोस् त, अब ठिक छ, एउटा एज पुगेको मान्छेहरू, एउटा चाहिँ अवस्था पुगेको मान्छेहरू बीचको एउटा छुट्टै कुरा हो। अब तपाईँको तीन वर्ष, चार वर्ष, दस वर्षको बच्चाहरू होइन, बालिकाहरू बलात्कृत हुनु भनेको यति ठुलो अपराध हो नि, त्यो भन्नै नसक्ने के, त्यो सुन्दा नै यस्तो चाहिँ शब्द हुने, सुन्दा नै यस्तो चाहिँ रिस उठ्ने खालको घटनाहरू हुँदै गएको छ। भनेपछि त्यसमा यो घटनाहरू चरमबद्ध रूपमा हुँदै गएको छ। तपाईँको अब लागु औषधको संख्याहरू बढेको छ, हेर्नुहोस् युवाहरूमा होइन।
1: हजुर।
2: लागु औषधको संख्या बढेपछि अब यस्ता घटनाहरू के छ भनेदेखि बढ्दै गएको छ, हेर्नुहोस्। मुख्य रूपमा चाहिँ यो पनि देखिन्छ। दोस्रो कुरा चाहिँ के हो भनेदेखि, यस्तो खालको घटनाहरूलाई कसरी नियन्त्रण नियमन गर्ने, राज्यले एक्लै सकेर हुँदैन, जवाबदेही मान्छेहरू, तत्तत् क्षेत्रका मान्छेहरू, समाजसेवी, बुद्धिजीवी, राजनीतिक क्षेत्र पक्ष र विपक्ष, सरकारी सबै पक्ष मिलेर चाहिँ के गर्नुपर्छ, सामाजिक संघ संस्थाहरू विभिन्न अभियानहरू चलाएर यसलाई कसरी खुल्ला गर्ने, अनि त हाम्रो छोरी चेलीहरू त बाँच्नै नसक्ने, घरबाट चाहिँ बाहिर निस्किनै नसक्ने, यतिसम्म कि बच्चा समेतलाई चाहिँ त्यो खालको चाहिँ जो निशाना बनाउँदैछ, यो भनेको दुःखद हो कि दुःखद हो,
1: कोबाट कसरी योजनाबद्ध रूपमा यो भइरहेछ, किनकि यो फेरि तपाईँ जेन्जी आन्दोलन पुगेको, आन्दोलन भएको एक वर्ष पुग्दा नपुग्दै अलिक बढी मधेस केन्द्रबिन्दु बनाएर कहिले धार्मिक साम्प्रदायिकताको नाममा, कहिले आफ्ना नाबालिग नानीहरूका टार्गेट पारेर यो किसिमको घटना भइरहेछ, यो योजनाबद्ध छ वा संयोगले यो भइरहेछ या अरू केही हो?
2: होइन, यो योजनाबद्ध संयोगले कतिपय घटनाहरू योजनाबद्ध पनि देखिन्छ। पछिल्लो चरणमा तपाईँको अब यो सुनसरी र सिराहाको घटना हेर्नुभयो भनेदेखि, अहिले नाबालिकामाथि नै भएको घटनाहरू तपाईँ चितवनमा पनि सुनिरहेछ होइन, त्यसपछि तपाईँको सप्तरीमै तपाईँको आजको घटना बाहिरिँदैछ। यसरी श्रृङ्खलाबद्ध रूपमा, चरणबद्ध रूपमा जो अगाडि बढेको छ, धेरै ठाउँमा चाहिँ नियोजित सुनियोजित पनि छ धेरै ठाउँमा चाहिँ मैले भनिसकेँ नि कि यो लागू औषधबाट प्रेरित भएका होइन युवाहरूको जमातले पनि गर्दैछ। मैले एक शब्द भने राज्य कमजोर देखेपछि यिनीहरूको मन बढ्यो के बुझ्नु नि, अपराध कर्मको मनोविज्ञान बढिसकेपछि अब पक्ष विपक्ष अथवा चाहिँ यो सरकारले पनि कसरी असफल बनाउनु भने लागिहाल्छ नि, जुन सुकै हात हाल त्यहाँदेखि तपाईँ कप्तानगंजको घटना सिराहा घटना अब त्यो बिचमा अझै पनि मान्छेहरूको हेर्नु हो भने घटना चाहिँ अन्त छ, अर्को ठाउँमा गएर मान्छेले नै हत्या गरिदिएको छ होइन मन्दिरमा लगिलगिकन होइन, भनेपछि यो त सुनियोजित हो योजनाबद्ध नै हो नि त बुझ्नु नि, कसरी समाज भड्किन्छ कसरी चाहिँ द्वन्द भड्किन्छ कसरी चाहिँ यो सरकार असफल छ भन्ने तत्त्वहरू पनि सक्रिय हुन्छ क्या। तर के छ भनेदेखि विपक्षीहरू पनि सक्रिय हुँदाखेरि कस्तो कुरामा सक्रिय हुने कस्तो चिजलाई टार्गेट गर्ने भन्दा पनि जुन चिजहरू समाजमा बलियो देखिन्छ नि भड्काउनको लागि त्यही चिजलाई हतियारको रूपमा प्रयोग गर्ने परम्पराको चाहिँ विकास भएको छ बुझ्नुभयो।
1: हजुर,
2: यो चाहिँ वास्तवमा राजनैतिक संस्कार होइन किनभनेदेखि आजसम्म जति पनि राजनीति गर्ने वर्गहरू छ त्यो वर्गहरू तपाईँको एकदम नितान्त मध्यम वर्ग उच्च वर्गका मान्छेहरू नै राजनीतिमा सक्रिय भए होइन, जमिनदारी प्रथादेखि अहिलेसम्म त्यो हुँदाखेरि धरातलको नागरिक जसलाई साँच्चैकै सत्ता राज्य सत्ता हक र अधिकार र व्यवस्था चाहिन्छ ती नागरिकहरू ती समुदायका मान्छेहरू आजसम्म चाहिँ त्यो क्षेत्रबाट चाहिँ राजनीतिक रूपमा आउनै सकेको छैन, जुन सीमित रूपमा आए तिनीहरू पनि विलयको अवस्थामा छ होइन, संरक्षण पाएको छैन। त्यो हुँदाखेरि मैले देख्छु अहिले जो श्रृङ्खलाबद्ध रूपमा जो घटनाहरू अगाडि बढेको छ यो घटनाहरूले म त भन्छु सरकारले यति निर्मम यति कडा ढंगले प्रस्तुत हुनु पर्यो, दुई तिहाईको सरकार छ होइन, यस्ता जघन्य अपराधको घटनामा छ। अब चाहिँ अरू देशमा मृत्यु दण्डको सजाय छ नेपालमा हुनै हुँदैन अथवा चाहिँ नेपालमा केही छिमेकी मुलुकहरूमा छ नेपालमा किन छैन क्या बुझ्नु भने, त्यो मान्छे एकदम खोला छाडा भयो क्या, यो लोकतन्त्र लोकतान्त्रिक अराजकताभित्र यिनीहरूले के गर्यो भनेदेखि आफ्नो अपराध कर्मलाई चाहिँ अगाडि बढाउन थालिहालेछ होइन। त्यो हुँदाखेरि सरकारले अब त्यो विचार गरेर अब न्याय पनि पाउँदैन हेर्नुहोस् है, एउटा कुनै सामान्य घटनामा पनि अदालत धाउँदै तपाईँको अब जुन देशमा मैले भन्दै आएको छु कि कानून नै बेचेर लाइसेन्स दिन्छ होइन, नागरिकलाई त्यो ठाउँमा पुर्याउने व्यवस्था छ भनेदेखि त्यो एकदम दुःखद छ क्या, त्यो देशमा कुनै पनि हिसाबले चाहिँ तपाईँको मृत्यु दण्डसम्मको सजायको व्यवस्था कुनै पनि व्यवस्थाले कुनै पनि सरकारले चाहिँ गर्न सक्दैन कि।
1: हजुर, अब यस्तो घटनामा तपाईँ हामी कहाँ कमजोर कानून भएर यो भइरहेको छ, किनकि यो बेला मृत्यु दण्डसम्मका मागहरू पनि भएका छन्, गृहमन्त्रीले स्टाटस मार्फत त्यसको जवाब दिइराख्नु भएको छ होइन, अब के त कडा कानूनको कारण यो रोकिन सक्छ वा हाम्रो सुरक्षा संयन्त्रकै क्षमतामाथिका प्रश्न
2: होइन, यो त समग्र समस्या हो बुझ्नु भने, मैले भनिसकेपछि त्यहाँ राज्यले मात्रै निगरानी गरेर हुँदैन, समाजले पनि निगरानी बढाउनु पर्छ, समग्र रूपमा मिश्रित समस्याबाट जन्मिएको समस्यालाई समाधान पनि मिश्रितै खोज्नुपर्छ। र राज्यको मुख्य रूपमा जो घटना घटिसकेपछि जो राज्यको जो ऐन कानून छ होइन निकै कमजोर छ, मैले भनिसकेँ नि कि सबैभन्दा धेरै बलिया मान्छेहरूले कानूनको शरणबाट उम्किरहेको अवस्था छ, उम्किराख्ने चाहिँ ठाउँहरू छ क्या, त्यस्तो धारा उपधाराहरू विकल्पहरू दिएको छ कानून, भन्ने कमजोर भयो नि त। त्यो न्याय चाहिँ कारवाही गर्दाखेरि त्यो छिटो छरितो तरिकाले पाउनु पर्यो, अनुसन्धान चाहिँ हाम्रो पनि छिट्टो हुनु पर्यो नि त। यहाँ एउटा यत्रो जघन्य अपराधको घटनामा पनि अब न्याय पाउनको लागि चाहिँ आन्दोलन गर्नुपर्ने, सड़कमा निस्किनु पर्ने होइन, प्रहरीको लाठी खानुपर्ने, एकजना मृत्यु भयो अरू 100 तपाईँको घाइते हुनुपर्ने अवस्था, अनि बल्ल चाहिँ कानून सुन्नुपर्ने, बल्ल चाहिँ त्यहाँ न्यायको कुराहरू उठ्न थाल्ने यस्तो दुर्दशा छ नि, भनेपछि हाम्रो न्याय प्रणालीमै त्रुटि छ, हाम्रो संविधान ऐन कानूनमै त्रुटि छ, जुन कि कम से क्लिन भएर हुनु पर्यो क्या, दोहोरो चरित्रको हुनु हुँदैन ऐन कानून, यहाँ त दोहोरो चरित्रको कारणले बिग्रिया हो नि त, अपराधीहरूको मनोबल बढ्या हो, शक्तिशालीहरूको वर्चस्व बढ्या हो बुझ्नुभयो, यसलाई चाहिँ नियमन र नियन्त्रण गर्नुपर्छ, त्यो खालको संविधानलाई संशोधन गरेर चाहिँ कडा खालको बनाए पनि हुन्छ त, जरुरी छैन कि तपाईँको गाउँमा मृत्युदण्डकै सजाय व्यवस्था हुनुपर्छ, तर भएको ऐन कानूनलाई चाहिँ एकद्वार प्रणालीबाट होइन तुको तु रिजल्ट दिने खालको हुनु पर्यो नि त, मान्छे एकजना पीड़ित परिवार छ, एकजना मृत्यु भएर अनि ऊ पनि पीड़ित हुनुपर्ने सारा परिवार चाहिँ होइन, अदालत र प्रहरी धाउँदै धाउँदै होइन, त्यो खालको चाहिँ यो न्याय प्रणाली ठिक भएन नि त।
1: हजुर, तर यो त फेरि जान्नेलाई छान्नेहरूको सरकार हो नि राजेश जी, जान्नेलाई छानेको हेर्नुहोस् जनताले, यसले जान्नेले छान्नेहरूले के गरिरहेछन्, कहाँ बिग्रिरहेछ कुरा,
2: अनि जान्नेले छान्नेले नै आजसम्म देश बिगारे हो होइन र अहिलेसम्म बुद्धिजीवी परे लेखकाले नै देश चलाएको हो समाज चलाएको हो वेद पुराण लेखेका हो
1: विगतका त सबै काम नलाग्ने थिए यस पटक तपाईँहरू जान्नेलाई छान्नुहोस् नारै त्यही छोरा सुपाको छाने अभूतपूर्व जनमत दिए दुई तिहाइ दिए मधेसमा क्लिन स्विप भयो बागमती क्लिन स्विप भए ठाउँ ठाउँ क्लिन स्विप भए छन् हेर्नुहोस् होइन तर जान्नेलाई छान्नेको र जान्ने हो भनेर छानिएकाहरू कहाँ मलिए कहाँ बिग्रियो यो
2: त्यही त जान्नेलाई छानिसकेपछि त राइट त पब्लिकले दिया छ नि त गरोस् न त किन यस्ता घटनाहरू अगाडि बढेका छ होइन संविधान संशोधन गर्ने राइट छ उसले त्यस्ता ऐन कानूनलाई चाहिँ ठ्याक्कै चाहिँ फलो गर्ने ठाउँमा हुनुहुन्छ कसैले कुनै बाधा अवरोध गर्ने ठाउँमा छैन नि त
1: हजुर
2: बुझ्नुभयो नि त्यो हुँदाखेरि जान्नेलाई छान्ने भएपछि जान्ने नै गर्नु पर्यो अब हिजोसम्म कराएर रोडमा कराएर हुँदैन नि त आज हिजोसम्म चाहिँ काङ्ग्रेस एमाले पुराना दल सबै कुहिएको सबै बिग्रिएको आज चाहिँ के चाहिँ भइरहेछ त त्यत्रो दुई तिहाँ हुँदाखेरि
1: के देखिराख्नु भएको छ त यो जान्नेलाई छानेको जस्तो देखिन्छ
2: जान्नेले छान्ने होइन जान्नेले झन् बिगारेको देखिरहेछ
1: कहाँ कहाँ देख्दै हुनुहुन्छ बाटो बिगारेको
2: सबै बिगारि के छ र सपारेको देखाउनुहोस् न सुकुम्बासी बस्तीलाई उठीवास लगाएकै हो बिना विकल्पको होइन र अनि तपाईँको यत्रो चाहिँ सीमामा चाहिँ बोर्डरमा चाहिँ सही तरिकाले व्यवस्थापन चाहिँ राज्यले गर्न नसक्दाखेरि यत्रा घटनाहरू भइराखेकै छ अनि नागरिकलाई चाहिँ 100 रुपियाँ भन्दा बढी चिज ल्याउँदाखेरि त्यसलाई निगरानी गर्ने त्यसलाई चाहिँ अनि थप चाहिँ कर ट्याक्सहरू हेर्नुहोस् राज्यमा कति बढायो कहाँ चाहिँ राम्रो गरेछ होइन अब तपाईँको यो लघुवित्त सहकारी मिटर ब्याजको समस्याहरू सडकमा छँदैछ यो सरकारले के गरेछ त के सोल्युसन गर्यो देखाउनु न म त केही पनि देखाएको छैन एउटा चाहिँ राम्रो काम चाहिँ के गरेको छ भने बन्द रहेका उद्योग धन्दा कल कारखानामा चाहिँ हात हाल्नु भएको छ
1: हजुर
2: होइन त्यो चाहिँ सुरुवात गर्नुभएको छ तर त्यो चाहिँ दीर्घकालीन देखिँदैन किनभनेदेखि त्यो उद्योग धन्दा कल कारखानामा जो हात हालेको छ यो सरकारले त्यो सेनाले जिम्मा दिएको छ नागरिकलाई रोजगार हुने खालको छ त्यो व्यवस्थापन गर्न सकेको छैन त्यो उद्योग धन्दा कल कारखानाबाट उत्पादित चिजलाई पनि तपाईँको सही तरिकाको मार्केटिङ के हो त बजार व्यवस्थापनको केही पनि ओपनिङ छैन होइन यो हचुवाको भरमा गरिएको व्यवस्थापन यो सरकारको यो कार्य पनि दीर्घकालीन देखिँदैन त्यो हुँदाखेरि जबसम्म नागरिक शक्तिशाली हुँदैन नागरिकलाई नै तपाईँको रोजगार दिने गरी कुनै कारको कल कारखाना अथवा चाहिँ व्यवस्थापन गर्ने खालको स्थिति अथवा सिस्टम बसालेन भनेदेखि सरकारले गरेका एक्लै एक्लै कामहरू राम्रो भए पनि त्यो विगतमा भोलिको दिनमा त्यो भत्किने नै हो
1: राजेशजी अनि गर्ने के त जस्तो अब 1500-1800 दिन वरिपरिको यो सरकार 150 दिन वरिपरि आइपुग्दा नपुग्दै जान्नेलाई छानेको पनि काम लागेन भनियो दुई तिहाइ भनियो इतिहासमा दुई तिहाइ कहिले कामकाबी नभएको हामीसँग तितो यथार्थ छ हेर्नुहोस् फेरि त्यो 15 सालदेखि अस्ति भर्खर अघिल्लो वर्ष जेएनजी आन्दोलनसम्म अनि के त आवश्यकता के हो किन यो बिग्रिरहेछ चाहिने के हो देशलाई अर्को ध्रुव
2: अब देखेर अब इतिहासले के देखाएको छ भनेदेखि निरन्तर परिवर्तनको पक्षमा देश समाज र नागरिक छ
1: ट्रायलले ट्रायल यो त परीक्षण प्रशिक्षण प्रयोगशाला प्रयोगशाला जस्तो छ
2: समाज भनेको परीक्षण हो होइन परिवर्तन भनेको परीक्षण हो बुझ्नुभयो नि त्यो निरन्तर बगिराख्ने चलिराख्ने कुरा हो नि त अब अहिले तपाईँको पुराना दल र अहिलेको नयाँ दलको बीचमा चाहिँ जो कन्फ्लिक्ट देखिया छ जुन ग्यापिङ देखाएको छ त्यसको विकल्पमा चाहिँ तेस्रो ध्रुव नै जरुरी छ थर्ड पोल पोलिटिक्सकै जरुरी पर्छ त्यो फेरि पछाडि फर्किँदैन नि त समाज कहिले पछाडि फर्किँदैन परिवर्तन कहिले पछाडि फर्किँदैन अग्रगमनको बाटोमा जाने हो कि मान्छे जन्मेपछि त झन् जन्मिने बाटोतिर फर्किँदैन नि त आमाको पेटभित्र जाने होइन नि त त्यो त ठुलो हुँदै हुर्किँदै जाने हो त्यस्तै हो यो पनि परिवर्तन भनेको अब यसले सकेन त्यसले सकेन भने निरन्तर नयाँतिर जाने हो हामीले नयाँतिरको अभ्यास गर्ने हो पुरानोतिर फर्किने होइन पुरानोसँग अनुसरण लिने हो अनुभव लिने हो शिक्षा लिने हो
1: तर प्रयोगशाला मात्रै हुने फेरि
2: होइन प्रयोगशाला हाम्रो जीवन प्रयोगशाला हो हाम्रो राज्य व्यवस्था प्रयोगशाला हो हाम्रो देश प्रयोगशाला हो हाम्रो समाज प्रयोगशाला हो त्यो प्रयोगशालाबाट हामीले प्राप्त गरेको जो मुख्य कुरा हुन्छ नि त्यो नै महत्वपूर्ण हुन्छ क्या किनभनेदेखि धेरै देशमा त तपाईँको सरकारै छैन धेरै देशमा प्रहरी बिनाको देश चल्या छ धेरै देशमा ऐन कानून बिनाको देश चल्या छैन र तर हामी हरेक कुरालाई चाहिँ हरेक विषयले चाहिँ के गरेका छौँ भने स्पेस दिएर अगाडि बढेका छौँ प्रतिस्पर्धा गरेर अगाडि बढेका छौँ त्यही भएर हाम्रो यो भनेको अनुभवहरू बीचको एउटा प्रयोगशाला
1: तर उहाँहरू भन्दै हुनुहुन्छ 10-20 वर्ष त अब देशमा निलो क्रान्ति कहीँ जानेवाला छैन मुख यसरी मिठाइ राख्नु भएको छ तपाईँ भनिदिनु थाल्नुभयो तेस्रो ध्रुवा थर्ड पोल
2: ठिक छ निलो क्रान्ति हरियो क्रान्ति कालो क्रान्ति रातो क्रान्ति सबै जनताले देखिसक्यो
1: हजुर
2: अब त्यो हुँदाखेरि अब हामीले के बुझ्नुपर्छ भनेदेखि अर्को नयाँ निलो हुन्छ कि तेस्रो ध्रुव हुन्छ तेस्रो ध्रुव निलो पनि हुनुपर्छ हरियो पनि हुन सक्छ जे पनि हुन सक्छ
1: त्यो तेस्रो ध्रुव चाहिँ कस्तो हो तपाईँले भनेको अलिकति यो बताउनुहोस् त त्यस्ता मान्छेहरू बाँकी छन् र यो देशमा
2: किन छैन छैन र
1: कस्ता मानिसहरूबाट तेस्रो ध्रुवको तयारी हुन सक्छ?
2: अब मानिसहरू धेरै छ विकल्पको,
1: हजुर
2: धेरै विकल्पहरू छ,
1: हजुर
2: जस्तै मान्छे अब अहिले टेस्टेड भइसकेका होइन,
1: हजुर
2: अहिले राज्य सत्ताको वरिपरि भएका मान्छेहरू अब टेस्टमा हुनुहुन्छ नि त, टेस्टेड भइसकेपछि त नयाँ तेस्रो ध्रुवको विकल्पका अबका पुस्ताहरूले गर्ने हो नि त त्यसको नेतृत्व त,
1: हजुर
2: जो छ जो टेस्टेड छैन बुझ्नु हो नि,
1: हजुर
2: तिनीहरूलाई टेस्ट गर्ने हो प्रयोगशाला भन्नु भने हो, यो मामलामा चाहिँ प्रयोगशालाको जरुरी छ क्या।
1: अनि त्यो तेस्रो ध्रुवले गर्छ के त?
2: तेस्रो ध्रुवले गर्ने भनेको अहिले जति पनि हाम्रो सिस्टम प्रणालीहरूमा गल्ती कमी कमजोरी छ
1: हजुर
2: होइन त्यो सारा चिजलाई फेयर गरिदिनु हो, किनभनेदेखि राम्रो काम गर्ने मान्छे पनि गर्न नसक्ने अवस्थामा छ नि त होइन, किन गर्न सक्ने अवस्थामा छ भने त्यहाँबाट सुरु गर्ने हो क्या, तल्लो धरातलबाट गरेको काम सुरुवात गर्यो भनेदेखि माथिसम्म राम्रो हुन्छ, जब तल्लो ग्रास रुट धरातलै कमजोर छ मजबुत छैन भनेदेखि त्यो त माथि आएर जतिसुकै टप्के पनि त आखिर हुने दुर्दशा भनेको भोग्ने दुर्दशा भनेको एउटै खालको हुन्छ, किनभने आजसम्म जति पनि राज्य सत्ता राज्य व्यवस्था र आन्दोलन विद्रोहको नेतृत्व गरे त्यो त आधारभूत पब्लिककोबाट भए छैन, त्यो त सहभागिता मात्रै भएको छ मध्यम वर्ग उच्च वर्गका मान्छेहरू सामान्त जमिनदार पुँजीपति वर्गले गरेका छ, आजसम्मको राज्य व्यवस्था जुन वर्ग र समुदायलाई राज्य व्यवस्था चाहिन्थ्यो, आन्दोलन विद्रोह चाहिन्थ्यो, व्यवस्थापन चाहिन्थ्यो होइन र नागरिकको आधारभूत आवश्यकता छैन ती वर्ग ती समुदायको त वर्चस्व कुनै पनि आन्दोलन कुनै पनि व्यवस्थामा भएन, त्यही भएर एउटा व्यवस्थाको विरुद्धमा अर्को व्यवस्था फेरि पनि उनै वर्गले अर्को वर्ग होइन के फेरि उनै वर्गका विरुद्ध उनै वर्गले के गर्यो भने निरन्तर आन्दोलन परिवर्तन गरे र त्यसमा विराजमान भए उनीहरू
1: हजुर
2: तलसम्म झर्नै सकेन न माथि त्यसलाई उठाउन सके उनीहरूले
1: भने
2: त्यो हुँदाखेरि हामीले त्यसो ध्रुव अथवा थर्ड पोल पोलिटिक्सको जो खाँचोको कुरा गरेका छौँ हामीले त्यसमा चाहिँ अब टेस्टेड राम्रा मान्छेहरू बुझ्नुभयो नि राम्रा जो समाज बुझेका
1: हजुर
2: समाज र देशको परिवर्तन प्रति चिन्ता राखेका व्यक्तिहरूको केन्द्र हुनुपर्छ, त्यसमा सबै खालका मान्छेहरू हुनुपर्छ, सबैले चाहिँ आफ्नो अनुभव र अनुसरणद्वारा समाजमा जति सकिन्छ जोसँग जति अनुभव छ होइन जति कार्यक्षमता छ त्यो समाजमा लगाउने हो, तल्लो धरातलमा लगाउने हो, धरातलबाट सुरु गर्ने हो, माथि गरे त शासन व्यवस्थामा बस्ने कुर्सी तोड्ने फेरि अर्को कुर्सीमै बस्नको लागि होइन, अहिलेसम्म त्यस्तै भएको छ होइन कुर्सी भत्काउने फेरि कुर्सीमा बस्ने बुझ्नु भने तर कुर्सी अडिएको त भुइँ त भन्छ नि ग्राउन्ड त्यसलाई चाहिँ कसैले बनाउन नसक्ने अहिलेसम्म त्यो भएको छ।
1: त्यसमा अहिलेका घटना परिघटना जो खालको उपक्रम क्रम देखिएको छ यो चाहिँ त्यति लामो जाने खालको तपाईँ देखिराख्नु भएको छैन, नागरिक तहमा दुई तिहाई हुँदा पनि उही अवस्था देखिए पछाडि फेरि अर्को विद्रोहको सम्भावना, मध्यावधितिर देश जाने सम्भावना र तेस्रो ध्रुव जन्मिने सम्भावना वा स्थापित हुने सम्भावना तपाईँ देख्दै हुनुहुन्छ?
2: होइन मजाले अब अघि तपाईँले प्रयोगशाला कुरा गर्नुभयो, यो दुई खालको प्रयोगशाला हो, एउटा शक्ति केन्द्रहरूको प्रयोगशाला होइन अर्को चाहिँ हामीले गर्न खोजेको नागरिकको प्रयोगशाला, जनताको जीवन र देशको जीवनको प्रयोगशाला कुरा गरेका छौँ हामीले, यही हो थर्ड पोल र तपाईँको प्रयोगशालामा फरक के दुईटा प्रयोगशालामा बुझ्नुभयो नि, हामी कुनै शक्ति केन्द्रको कुरा गरेका छैनौँ बुझ्नुभयो नि, त्यो शक्ति बीचको प्रतिस्पर्धा गर्न सकेका छैन, हामीले जनता देशको शक्तिको कुरा थर्ड पोल तेस्रो ध्रुवको कुरा अथवा प्रयोगशालाको कुरा गरेका छौँ,
1: तेस्रो शक्ति यही दुई तिहाईकै कारण जन्मिन सक्ने प्रबलता तपाईँ देख्दै हुनुहुन्छ नि त?
2: मजाले देखिन्छ नि, असफल भएपछि त कसैले कसै जिम्मा लिनु पर्यो नि त,
1: भनेको त्यो जिम्मा यसैले मध्यवर्ती गरिदिएर त्यो खतरा आउँछ कि विद्रोह मार्फत त्यो जन्मिन्छ?
2: जे पनि हुन सक्छ, लोकतन्त्रमा त विद्रोह पनि हुन सक्छ, जनताको विद्रोह पनि हुन, अहिले भनेको तपाईँको के हो त जनताको विद्रोह पनि भयो अनि युवा पुस्ताको विद्रोह पनि भयो होइन,
1: यही सरकारले मध्यावधि गरिदिन सक्ने खतराको कुरा पनि चल्दैछ नि,
2: अनि यो सरकार मध्यावधि गरिदियो भने फेरि मध्यावधि गरेर पनि जुन सरकारको अहिलेको चरित्र छ त्यही खालको सरकार फेरि बन्छ, त्यो खतरा हो, त्यो जनपक्ष होइन, त्यो देश र जनतालाई बनाउने चिज होइन।
1: राजेशजी तपाईँको यो महत्वपूर्ण समय संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
0: रेडियो पाउ घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो, साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट एन्ड ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।

0: हजुरको रेडियो 102.1 मेगा।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-45-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 6 को कार्यालय, च्यास्कु, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्दर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
4: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150 मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाउ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाउ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: रामेछाप नगरपालिकाको अनुरोध:
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
6: रात को

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844 37 88 93।

0: डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 कार्यालय बासेश्वर सिन्धुली। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए टोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्समे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: पाली मौलिक वन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक।

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-2082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
9: सम्पर्क नम्बर 0447-590-466, 9692-65998।

0: जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल, रामेछाप।
5: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू

0: सिक्का स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप

हजुरको रेडियो

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार कर्मचारीको समय पालना तथा तोकिएको पोशाक र आचरण पालना गर्न निर्देशन दिएको छ। केन्द्रले काठमाडौँ, ललितपुर र भक्तपुरका 15 कार्यालयमा अनुगमन गरेको अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह कर्मचारीको समय पालना पोशाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यो प्रतिबद्धता व्यक्त गर्नुभएको। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश तथा विभिन्न पालिकामा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरिएको जानकारी दिनुभएको छ। सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने तस्विर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आइतबार अपील जारी गर्दै मन्त्री तिमल सिन्हाले यौन हिंसाका पीड़ित बालबालिकाको पहिचान सार्वजनिक गर्नु झनै गम्भीर विषय भएको उल्लेख गर्नुभएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बर्खायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेश नै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायीसँगको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभएको छ। नेपाल र भारतका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराध सम्बन्धी सूचना नियमित रूपमा आदान प्रदान गर्न सहमति जनाएका छन्। महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्पन्न नेपाल भारत सुरक्षा अधिकारीहरूको समन्वयात्मक बैठकमा हात हतियार तथा लागू औषध ओसार पसार, मानव तस्करी लगायत सीमा अपराध नियन्त्रण एवं रोकथाम, सीमा स्तम्भको सुरक्षा तथा मर्मत सम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले जानकारी दिनुभएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टलहरूलाई व्यवस्थित र मर्यादित बनाउन एक महिने अल्टिमेटम सहित 21 विधि निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा धेरै शुल्क लिएको, कमसाल खाना दिएको र झडपमा जाने जानेसम्मका गम्भीर गुनासा आएपछि प्रशासनले कड़ा कदम चालेको हो। बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा चीनतर्फका मुख्य व्यापारिक नाकाहरू अवरूद्ध बनेका छन्। मुख्य नाका रसुवागढ़ी केही दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। त्रिशुली मैलुङ स्याप्रवेशी सड़कमा पहिरो खसेका कारण सड़क पूर्ण अवरूद्ध हुँदा नाका ठप्प बनेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता एवं प्रहरी निरीक्षक डिलीराम सापकोटाले जानकारी दिनुभएको छ। यस्तै चीनतर्फको दोस्रो प्रमुख व्यापारिक नाका तातोपानी झण्डै 1.5 महिनादेखि ठप्प छ। इको र लिपिङ लगायत सड़कका धेरै ठाउँमा पहिरो रहेको र नाका छेवैको लिपिङको पहिरोमा तल आधार नै नभेटिने गरी सड़कको स्तर बगाएको हुनाले सड़क सञ्चालनका लागि लामै समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल चोकले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन व्हिप जारी गरेको छ। भोलि विश्वासको मत लिने तयारी गर्नुभएका मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न नेकपाले आफ्नो प्रदेशसभा सदस्यहरूलाई आज व्हिप जारी गरेको। नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन र प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन सहित व्हिप जारी गर्नुभएको। गत बिहिबार एमाले, नेकपा र राप्रपाको समर्थनमा सरकारमा दावी गरेका थापा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
सर्वसाधारण जनतालाई प्रत्यक्ष मारमा पार्ने गरी विद्युतमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने सरकारको निर्णय विरूद्ध उज्यालो नेपालले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको छ। उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आइतबार रामेछापको मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सञ्चालन गरिरहेको अभियानबारे जानकारी दिँदै विद्युतमा लगाइएको भ्याट लगायत जनतामाथि आर्थिक भार थप्ने निर्णय सच्याउन सरकारलाई दबाव दिने हस्ताक्षर अभियान शुरू गरिएको बताउनुभयो। काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिका नौ स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा शनिबार साँझ आरतीका क्रममा मूर्तिमा पसिना देखिएको छ। मूर्तिमा पसिना आएपछि मन्दिरमा विशेष पूजा तथा क्षमायाचना सहितका धार्मिक विधि सम्पन्न गरिएको मन्दिर व्यवस्थापन पक्षले जनाएको छ। सिन्धुली अस्पतालमा देखिएका व्यवस्थापकीय कमजोरी, जनशक्ति अभाव र भौतिक पूर्वाधार सम्बन्धी समस्या समाधानका लागि अस्पताल प्रशासन, स्वास्थ्य कर्मी तथा व्यवस्थापन समितिले सरकारवाला निकायसँग समन्वय अघि बढ़ाएका छन्। अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र सेवाग्राही मैत्री बनाउन आयोजित समीक्षा तथा छलफलमा सांसद आशिष गजरेलले आवश्यक नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 70 तीन वर्षीय बालिकाको शंकास्पद मृत्यु भएको छ। सोमनाथ नगरपालिका वडा नम्बर 3 ट्राफिक चोकका मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 8 पहाड़ी लोकमार्गमा आज बिहान गाडीको ठक्करबाट आमा छोरीको ज्यान गएको छ। ज्यान गुमाउनेमा गुल्मीको रूरी क्षेत्र गाउँपालिका 4 बलियो टक्सार कि 26 वर्षीय स्वस्तिका पौडेल र उनकी 2 वर्षीय छोरी चान्दिका रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिनुभएको छ। गत वर्षको जेएनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान सटगन सहित प्रहरीले झापाको दमकबाट आज एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायक प्रशिक रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका 6 घर भई हाल दमक नगरपालिका 2 रतुवा पुल नजिक अक्षय इन्टरप्राइजेस मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका 20 वर्षीय सुमन कर्ण रहेका छन्। र कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव 2,800 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 3,19,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघ जनाएको छ। यस्तै आज चाँदीको भाव 10 रूपियाँले घटेको छ। चाँदी आज 4,975 रूपियाँमा कारोबार भइरहेको महासंघ जनाएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो फेरि भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हप्ताको सात दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ लगभग 11 बजेसम्म। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौ अनि साथसाथै तपाईँले नै पठाउनुभएका लेख रचनाहरू वाचन गर्छौ भने अनि रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्छौ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ, 10:15 गइसकेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ होला भन्ने आशा गरेको छु है। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको CFM 95 MHz अनि साथसाथै अनलाइन

0: हुनुहुन्छ, कार्यक्रम के कस्तो लाग्छ भनिदिनु होला है। हजुरहरूको माया चाहिन्छ के, मलाई माया चाहिन्छ, माया चाहिन्छ, माया नभइकन हुँदैन, ओके, माया दिनुपर्छ पनि भन्न चाहन्छु। ओके, धेरै कुराकानी गर्न चाहन्न म यति बेला, यो रातको समय छ, विभिन्न ठाउँबाट काम गर्दै बस्दै होइन, अथवा भनौँ न आराम गर्दै सुन्दै हुनुहुन्छ होला। सो यति बेला म गीत राखिहाल्छु तपाईँको माझमा, एउटा गीत भिरको घाँस काट्न सक्छौ र भन्ने चाहिँ गीत राख्दिनँ म होइन, यो गीत चाहिँ मलाई गाउन मन छ, मलाई एउटा गीत राख्न मन छ, खोला पारी निर्माया, यो गीत राख्न चाहन्छु म यति बेलाको समयमा। त्यो गीत भिरको घाँस काट्न सक्छौ र लाको मायाला छैन भन्छौ रे अरूलाई भन्ने चाहिँ म गाउन चाहन्छु होइन, तर म यति बेला तपाईँको माझमा चाहिँ राख्न चाहन्छु बम बहादुर कार्की, शिव आले कार्की, त्यस्तै देवी घरतीको सुमधुर आवाजमा रहेको गीत खोली खोला पारी निर्माया। यसमा आलाई शब्द बम बहादुर कार्कीको रहेछ, यति बेला तपाईँको माझमा राख्छु, त्यसपछि आउँछु है।
1: खहरेको बैंस चढेको छ सालिन देखिने घमिर खोला र अर्जै खोलामा आज उत्पातै भेल बढेको छ, न कतै सुसेली सुनिन्छ न कतै पाद बजेको सुनिन्छ, लाग्छ कहाँ कहाँ बग्छ कहाँ कहाँ पुरिन्छ कहाँ कहाँ थुनिन्छ, कल कल बग्ने झरनाले पनि गडगडाहटको उराठिलो गीत गाएको छ, झाउकिरीको झिन झिनसँगै दिन निधाएको छ, इन्द्रेली फुल्ने क्षितिजमा मडारिएको कालो बादल फुलेको छ, हुरी बतासको वेगमा अतालिएको निरीह चरी जस्तै योमन दोमन दोमन भएर डुलेको छ, गरौं हुँदो रहेछ आँसुको भारी कोही वारी कोही पारी।

खुला पार निर्माया वारी मरुनी यदि तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु रुनु त भएको छैन नि मन चसक्क छोए जस्तो लाग्यो यो गीतले होइन बमबहादुर कार्की शिव आली कार्की देवी घरतीको आवाजमा रहेको तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु आवाजमा म सुरुराजमा छु धेरै कुराहरू भन्न मन छ गर्न मन छ मलाई होइन अब प्राय जसो के भन्दाखेरिमा यो गीतको बारेमा पनि भन्न मन थियो बयान व्याख्या गर्न मन थियो पुरानो एकदम पुरानो गीत छ होइन अब पुरानो गीत भन्ने बित्तिकै बा आमा हजुरबुवा हजुरआमाहरूलाई औधी मनपर्छ हामीलाई त मनपर्छ भनेपछि हजुरबुवा हजुरआमाहरूलाई त होइन आइन हेरेर लाउ माया लाउनेले धोको फेरेर हैट होइन यस्ता यस्ता गीतहरू मनपर्छन् भनिसकेपछि मन पर्दैनन् त कि कसो हजुरबा सुन्दै हुनुहुन्छ टक्क लगाएर रेडियोको भलम ठुलो पार्दै नातिनी मोरीहरू पनि सुन्दै हुनुहुन्छ होला नातिहरू पनि सुन्दै हुनुहुन्छ होला हजुरबाका होइन ठिक छ त्यस्तै गरेर हेर्दै पनि हुनुहुन्छ यति बेला टिकटक लाइभ मार्फत त्यस्तै गरेर आबा मोरीहरू त सुन्दै हुनुहुन्छ रातको समय छ के भन्नुपर्छ र लेख रचनाहरू पठाउनुहोस् फटाफट म वाचन गर्छु पनि भन्न चाहे यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु सोना कन्दुङ्गा हुनुहुन्छ सेवारो नमस्कार शुभरात्रि छ आर्जुराज महसर भन्नुहुन्छ हजुर सोझ मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म सुन्दैछु आज पनि एकछिन ल श्री सर भन्नुहुन्छ के माया गर्नुपर्छ अप्सरा खड्का सबिना कन्दुङ भान्जिता ठकुरी अप्सरा बस्नेत सुनिता भण्डारी त्यस्तै गरेर श्रीराज महत एम इजरेल देवमान देवान टिक्राम घिमिरे प्रेम खड्का टिक्राम सुनवार त्यस्तै गरेर काला बिरमान हिम्मत खड्की समीर सहयोगी अन्जान थुलुङ विश्वजित जिमे कल्पना साम्पाङ कोमल पौडेल सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी विनिता गिरी हिराबहादुर लकाई लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ वसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ सोनाजीलाई विशेष रूपमा धन्यवाद मिनु लम्तरी मगर हुनुहुन्छ नमस्ते नमस्कार कार्यक्रम सुन्दैछु है पाल्पा पालुङ घर भई हाल भने साउदी अरेबियाबाट सम्झना छ सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद अनि स्वागत छ कार्यक्रममा मिनुजी मनको साथी जीवन कार्की हुनुहुन्छ नमस्कार नमस्कार हुनुहुन्छ ओके नमस्कार स्वागत छ मनको साथी जीवन कार्कीजीलाई कार्यक्रम एसएमएस बेहोरीमा अनि श्रीराज महतको मुटुमा सुना कन्दुङ्गा हुनुहुन्छ सुन्दर लाग्छ मलाई यो धरती भन्ने गीत राखिदिनुहोस् श्री सर भन्नुहुन्छ सुन्दर लाग्छ मलाई यो धरती होइन मगा मगा वासन कुन चाहिँ थियो पनि गीत मैले बिर्सेँ मलाई मनपर्ने गीत हो यो पनि ओके म्यासेजहरू वाचन गरिरहेको छु म हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू लाइभलाई पनि सेयर गरिराख्नु भएको छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु हजुरहरूलाई यति धेरै माया गरिदिनुहुन्छ र त म छु नि नत्र त म किन रहन्थे तरिका अनिसा केसा हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ कुमार श्रेष्ठ हुनुहुन्छ नमस्कार श्री सर कार्यक्रम सुन्दैछु है दोलखा मार्बु घर भइहाल काठमाडौँबाट कुमार श्रेष्ठ हो आज मिल्छ भने आस्तुको कारखाना भन्ने गीत राखिदिनुहोस् त भन्नुहुन्छ नमिल्ने भन्ने कुरै हुँदैन नि होइन मिल्छ कि मिल्छ मिल्छ कुमारजी कुमारजी आज्ञा गर्नुहुन्छ ए ठिक छ अन्त गयो ठिक छ मिल्छ समयले साथ दिएसम्म म राख्छु पनि भन्न चाहे सुन्दै हुनुहुन्छ सुनेर चाहिँ साथ दिनु होला कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनु होला पनि भन्न चाहे त्यस्तै गरेर भन्दै हुनुहुन्छ उहाँले आज होइन आँसुको कारखाना भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ अनि सुनौँ सर भन्नुहुन्छ सुन्नुपर्छ रुन मन लागेको छ र कुमारजी नरुङ भनेको आँसु झार्न मन छ क्या मलाई आशा होइन श्रीराज महतलाई म रुवाइदिन्छु भन्ने होइन सेन्टिमेन्टल गीत रोजाइ पार्नु भएको छ नि त्यो भएर साथीहरू धनीगज मेरो सोमपाली शेर्पा सरिता मोक्तान सविता खड्का स्मृति मल्ल निशा अधिकारी यमुना थापा मगर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ जस्टिस होइन जस्टिस फर गरिमा चौधरी निर्दोष सपनाको उज्यालो एकैछिनमा निभायो मानवताकै मुहार फेरि लाजले झुकाइयो गरिमा चौधरीको मौन पुकार आज पनि न्याय खोजिरहेछ दोषीले कानूनको कठोर सजाय पाओस् र त्यस्तो पीडाले फेरि कोही कुनै निर्दोष
जीवन नरहोस् भन्ने हुन्छ। मैले भने नि कानुन फितल छ के गर्न, होइन कसैले केही गल्ती गर्नुभन्दा अगाडि तीन चार पटक सोच्ने कानुन बन्नुहोस् के नेपालमा, होइन त्यो छैन कारण हुँदैन त। यहाँनिर अब पावर पहुँचवाला भइसकेपछि जे पनि हुन्छ जस्तो हुन्छ, होइन हेर्नुहोस् त मानवता छ, आँखाबाट आँसु आउँछ सम्झिँदाखेरि, होइन त्यो कुरा सोच्दाखेरि, अनि मान्छेले त्यो सोच्दा सोच्थेन नि, कहिले के घटना हुन्छ कहिले के घटना हुन्छ, आफ्नाले आफ्नालाई विश्वास गर्न गाह्रो भयो त हो यो देशमा त यो ठाउँमा त। कानुन फितलो भएर कि कानुनै पालना गर्न होइन पालना गर्ने त्यो मान्छे अब यस्ता भएर हुन् अथवा कानुनै नभएर हो अथवा ल ठिक छ कानुनदेखि भएन भने भगवान्सँग पनि डराउनु पर्ने हो हल्का फुल्का, पृथ्वी गोलो छ घुमी फेरि आउँछ है भन्ने सोच पनि बनाउनु पर्ने हो। छैन अहिले मान्छेले मान्छेलाई सजिलै ढाँट्न सकेका छन् झुट बोल्न सकेका छन् अनि हत्या हिंसा बलात्कार दिनहुँदिन भइराखेको छ। त्यही भएर कानुन यस्तो बनोस् यस्तो बनोस् होइन त्यो व्यक्तिले केही गल्ती गर्नु अगाडि तीनचोटि चारचोटि सोच्न बाध्य होस् कि अनि त्यो मनमा आएको ख्याल सोच पनि यस्तै मरेर जाओस्। त्यो भइदियो भने ठिक हो ठिक छ न्याय पाउनुपर्छ, तर म भन्छु म सधैँ यसको विपक्षमा छु। जब कुनै घटना भइसक्छ नि अनि भइसकेपछि हामी रुन्छौँ नि होइन त्यो रोएको काम छैन जस्तो लाग्छ मलाई। म खै किन भए पनि मान्छेहरू अन्तिममा आएर रुन्छन् के बिरामी भइसकेपछि, अगाडि अगाडि हेर्दैनन् ख्याल गर्दैनन्, सम्बन्धमा पनि मान्छेहरू पहिला सुरुमा ख्याल गर्दैनन् आआफ्नो तरिकाले चल्छन्। जब सम्बन्ध बिग्रिन्छ नि विभिन्न कारणले अनि त्यसपछि अन्तिममा आएर सरी माफी, अब हत्या हिंसामा पनि आवेगमा आएर कहिले कहिले के गरेर अनि त्यो घटना घटिसकेपछि त्यसलाई त होइन यस्तो सजाय हुनु पर्यो यस्तो सजाय हुनु पर्ने कि अरू पनि सर काम हुन्थे डराउन्थे। तर खै होइन त्यही भएर मैले हामीमा एउटा ओडा एउटा समाज यस्तो समाज हौ कि मिलेर बसेको समाज के नेपालमा त्यो गाउँमा त्यो ठाउँमा चाहिँ यस्तो खालको समाज छ जहाँ एकअर्कालाई केही हुँदा पनि होइन मान्छेहरू त्यहाँनिर जुट्छन् सहयोग गर्छन् भन्ने, यहाँ त घर घरमै भएन हो, विश्वास भएन होइन कसले कसलाई के गर्छ भन्ने कुरै सोच्न सकिएन, कसले कसलाई बलात्कार गर्छ भन्ने सोच्न, कसले कसलाई कुदृष्टिले हेरिराखेको छ भन्ने सोच्न सकिँदैन, को कसले झुट बोलिराखेको छ भन्ने कुरै होइन भन्न सकिन्न। यो भयो कि होइन अनि मैले सधैँ यो विभिन्न कुराहरू आउँदाखेरि मैले भनिरहेको छु भनिरहेको हुन्छ हामी पछुताउने पछि पछुताउनु न पछि पछाडि पछुताउनु भन्दा पनि अगाडि नै त्यसलाई हुनबाट रोकौँ न। सम्बन्धको बारेमा पनि कानुनको बारेमा पनि कानुन अगाडि यस्तो खतरा कानुन बनोस् बनाऊ कि होइन त्यो पनि छैन। सम्बन्धको पनि कुरा त्यस्तो सबैमा त अगाडि सोचौँ कि होइन तर हामी अलिक पछाडि गर्छौँ जब बित्छ नि अब यति बेला होइन जो अब यति बेला भन्न त गाह्रो भइराखेको छ मलाई मेरो पनि मन हो होइन भन्न नमिल्ने हो भन्न हुँदैनथ्यो तर हामी हाम्रो बानी के छ भने कोही कसैले गल्ती गरिसकेपछि मात्र अनि हामी सम्झाउन खोज्छौँ क्या त्यसलाई होइन अनि त्यसपछि चाहिँ यस्तो उस्तो भन्न छ अगाडिदेखि नै त्यो हुन्न अनि जब भइसक्छ त्यसपछि आन्दोलन गर्ने त्यसपछि कानुन खोज्ने हुन सक्छ है भन्ने खालको त्यो पनि भएन।
माधव ढुङ्गेल हुनुहुन्छ, म्यासेजहरूमा वाचन गर्ने कोसिस गरिरहेको छु तर ननस्टप गयो होला, अप एन्ड डाउन भयो, म्यासेज वाचन गर्न सकिनँ, म अन्तिममा वाचन गर्छु। राजकालीकोटी हुनुहुन्छ, झापाल हिरो राजकालीकोटी वृत्तामण झापा घर भई अहिले चिवेईबाट सुन्दैछु भन्नुहुन्छ। मिरा लुहार भाइ इन्द्र कालीकोटे प्याकुली गीता निश्चल निस्मा लिम्बू देवेन्द्र दाहाल जिनु बान्तवा काल रेणु अलिसा लिम्बू भावना चामलिङ फुच्चे संस्कृति लामा दिलु एम फुराई निस्ता बान्तवा दुखी बिना कल्पना सामसाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मिलन घालमुट हुनुहुन्छ, दुहा कतारबाट सुन्दैछु है कार्यक्रम सम्झना सबैमा भन्नुहुन्छ। कल्पना तामाङ हुनुहुन्छ, मिस्यु र मनमोक्ता तामाङ गुड नाइट एन्ड अल माई फ्रेन्ड्स भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुशीला विश्वकर्माले पनि सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला दुर्गा साई हुनुहुन्छ, रामेछाप आठ भाविया खर्क घर हो अल्छी युएबाट सुन्दैछु भन्नुहुन्छ। सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म्यासेजहरूमा वाचन गर्ने कोसिस गरिरहेको छु तर अप एन्ड डाउन भइदिए है, म हल्का समय सान्द्रिक कुराहरू जोड्न थाले, यता म्यासेज भट्टाभट नन स्टप आइसकेपछि म्यासेजहरू मैले वाचन गर्न नपाई स्कल भइदियो। ओके, म्यासेज पठाउँदै गर्नुहोस्, हजुरहरूको मन दुखाउन दिन म।

विशेष रूपमा मनैदेखि मुटुदेखि धन्यवाद दिन चाहन्छु मिनाजुलाई। यति बेला म म्यासेज भाषण गर्न खोजिरहेको थिएँ, कहाँ म्यासेजहरू तलमाथि भइराखेको छ। बान्तु अर्जुन हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। बेलिया छामी हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ ल ल भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ श्रीधर हुनुहुन्छ, उहाँले पनि पौडेल, श्रीधर पौडेल नेपाल घर अर्घाखाँची होइन अहिले चाहिँ इन्डियाबाट सुन्दैछु भन्नुहुन्छ। सम्झना सबै भन्नुहुन्छ। बुद्ध भट्टाचार्य सर हुनुहुन्छ, दर्शन हुनुहुन्छ, स्वागत छ हजुरलाई पनि कार्यक्रममा, सर पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला सोना कन्दुङ हुनुहुन्छ, खोला पारी निर्माया मेरो बजू र आमालाई मनपर्ने गीत, आज मेरो सामु न मेरो आमा न मेरो बजू दुईजना मेरो संसार नै छैन, म संसारमै एक्लै भएको अवस्थामा बेसरी याद आएको छ, संसार नभएको जस्तो लाग्छ, यो गीत सुन्नु हुन्थ्यो बजू र आमा, कहिले काहीँ सुन्छु आँसु पनि खस्छ भन्नुहुन्छ। हामी जसलाई धेरै माया गर्छौँ नि त्यसका हर कुराहरू याद आउँछन् नि होइन र, माया औधि गर्नुहुन्थ्यो बाजे बजूले, तपाईँलाई याद आइराखेको छ, राति पनि आउँछ, सपनीमा आउनुहुन्छ तपाईँ अहिले सम्झिनु भइराखेको छ भने होइन, अहिले सम्झिराख्नु भएको छ भने राति पनि तपाईँले सम्झिन सक्नुहुन्छ, उहाँहरूलाई देख्न सक्नुहुन्छ, त्यो मैले होइन महसुस गरेको छ होइन। त्यस्तै गरेर ठिक छ, यस्तै हो सोनाजी जिन्दगी, हजुरबा हजुरआमा बाजे बाजू होइन उहाँहरू जानुभयो भनेर उहाँहरूको पिर लिएर उहाँहरूका राम्रा कुराहरू होइन उहाँहरूलाई सम्झिने हो, तर यस्तो लाग्छ हामी पनि जाने हो नि, जाने त त्यहीँ हो नि, ढिलो चाँडो हाम्रो पनि यात्रा त्यतै हो होइन र, त्यही भएर दुःखी चाहिँ नहुनु न भन्ने मात्र। सुरेन्द्र बानिया हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, नेपालगञ्ज माकी हाल भरतपुर चितवनको मिलन चोकदेखि भन्नुहुन्छ, सबैमा सम्झनामा शुभरात्रि छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला मिना सेन्चर हुनुहुन्छ, कार्यक्रमलाई नन स्टप रूपमा सेयर पनि गरिराख्नु भएको छ, फेरि पनि धन्यवाद दिन चाहन्छु। मन्थली नगरपालिकामा रहनुहुने मम्मीलाई धेरै सम्झिराखेको छ, मिल्छ भने एमबिसीले भिसा दिएन, एमबिसीले भिसा दिएन भने गीत राखिदिनु सम्झिनुहुन्छ, म कोसिस चाहिँ गर्छु। पहिला सुरुवात धेरै कुराकानी भयो जस्तो लाग्यो, सुन्दर लाग्छ मलाई यो धरती गीत राख्छु। त्यसपछि हाम्रो कुमार श्रेष्ठजीले गीत रोजाइ पार्नुभएको छ, त्यो गीत राख्ने कोसिस गर्छु, त्यसपछि मात्र कोसिस गर्छु है त, नरिसाउनु होला पनि भन्न चाहे। यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ, ए हजुरबा मलाई तान्नु त तपाईँसँग बोल्छु म आज भन्नुहुन्छ, हजुरआमा नबोल्नु भयो हजुरआमा, हजुरबा हरिओम नारायण भगवान्को नाम, राति सुत्ने बेलामा ठिकै हो लिनु त पर्ने, हरिओम नारायण नारायण नारायण हरिओम हरिओम हरिओम है, ठिक छ, सम्झिनु मन लाग्यो भगवान्लाई हजुरबा भन्दाखेरिमा मन कस्तो चसक्क भयो, भर्खर 14-15 लागेको मान्छे हो, रामेछापमा छु होइन, यसले गफ दियो भने आउन सक्नुहुन्छ हेर्न सक्नुहुन्छ, बिमला पाण्डेजी, त्यही भएर हजुरबा चाहिँ नभनिहाल्नुहोस् न हो, कस्तो मन कस्तो चसक्क भयो गाठे, सास पनि कस्तो, मौसम गुरुङ अनि टिकापुनको आवाजमा गीत यति बेला तपाईँको माझमा, सुन्दर लाग्छ मलाई यो धरती,

तिमी छोरो सुन्दर लाग्छ मलाई यो धरती पक्कै पनि होइन आमा बाबालाई पनि धन्यवाद दिँदै हुनुहुन्थ्यो भगवान्लाई पनि धन्यवाद दिनुहुन्थ्यो यति राम्रै मेरै लागि होइन जन्माए कि पठाए कि यस्तै यस्तै भन्नुहुन्थ्यो अब तारिफ गर्न त मलाई मन थियो तर अब खै एक्ज्याक्टली दिमागमा आएन कुराहरू सो त्यो भइसकेपछि कसलाई सम्झेर तारिफ गर्नु भन्ने पनि हो सुन्दर लाग्छ मलाई यो धरती मौसम गुरुङ अनि टिकापुनको आवाजमा कार्यक्रम भनौँ गीत सुन्नुभयो कार्यक्रममा समाज दोहोरी अनिहार भइराखेको छ आवाजमा म श्रीराजमा छु साथमा तपाईँ हुनुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू म वाचन गरिरहेको छु यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई सोना कन्दुङ हुनुहुन्छ भिडियो लाइभ खोइ सर भन्नुहुन्छ भिडियो लाइभमा म छैन यता टिकटकतिर मात्र छु ल आफै भन्न चाहे सोनाजी त्यस्तै गरेर यति बेला हुनुहुन्छ एमुज्रेल हुनुहुन्छ दिएर गयौ तिमी यो प्यार अनौठो किन म यो रोमान्टिक पाराको गजल भन्न सक्दिनँ हो मलाई बरु रुनी खालको गजल पठाउनुहोस् म भन्छु यो रोमान्टिक पाराको खै दिएर गयौ तिमी यो प्यार अनौठो एक्लो छु यहाँ लाग्छ संसार अनौठो दिएर गयौ तिमी यो प्यार अनौठो एक्लो छु यहाँ लाग्छ संसार अनौठो छैन स्पर्श कतै तिम्रो बहने पवनमा छैन स्पर्श कतै तिम्रो बहने पवनमा तर पनि म जिउने छ आधार अनौठो तर पनि म जिउने छ आधार अनौठो हुन्न अब कसैको म तिम्रो नभएपछि एक छत्र राज तिम्रो अधिकार अनौठो हुन्न अब कसैको म तिम्रो नभएपछि एक छत्र राज तिम्रो अधिकार अनौठो मन मस्तिष्क सदैव लिए हिँड्दा पनि मन मस्तिष्क सदैव लिए हिँड्दा पनि गर्छौ कति नलाग्ने तिम्रो भार अनौठो गर्छौ कति नलाग्ने तिम्रो भार अनौठो म परे बिरलै प्राथमिकतामा तिम्रो म परे बिरलै प्राथमिकतामा तिम्रो आफ्नै प्रेम नअट्ने त्यो परिवार अनौठो आफ्नै प्रेम नअट्ने त्यो परिवार अनौठो भन्नुहुन्छ हामीजी वाचन गर्ने कोसिस गरे नमस्ते दाई कार्यक्रम सुन्दैछु भन्नुहुन्छ एमुज्रेल हो जिरीबाट भन्नुहुन्छ आज जन्मदिन मनाउनु हुने दिदी भूमिकालाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ साथीहरू मुसी अनिसा सुनार सुना कन्दुङ्गा त्यस्तै गरेर सरिता राई त्यस्तै बेलिया छामी सुनिता कार्की मिडिया प्रेमी राजकला राई नि कपिला चामुङ राई रिता राई रोदन मनिषा मनु सन्ध्या थामी सोनिया सोनिया अञ्जिता मल्ल ठकुरी जोया थापा मगर मुना भण्डारी ताई घालो बिरमान सुनवारलाई सबैमा सम्झना छ भन्नुहुन्छ सुन्दर सुशील गुणवती छौ तिमी मेरै निम्ति जन्मिएकी हौ तिमी तिमी यो गीत अरू होइन नि फेरि श्री सर भन्नुहुन्छ यही गीत राख्यो मैले सुनाजी त्यस्तै सुस्मिता लिम्बू हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ मिडिया प्रेम निर्मला आउने हुनुहुन्छ ताप्लेजुङबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ इन्दिरा चामलिङ राई कालिका मलाउने लिम्बू जीवन सुब्बा दीपक मगर डियर लक्ष्मी राई सन्देश गुरुङ टिकराम सुनवार खड्का योङहाङ भाइ अतीत अन्जान राई कमला मुखिया दाई रत्नबहादुर थापा रामलाल सुमन लक्ष्मण मगर मुना मुखिया मिसिङ रेवत इन्दिरा चामलिङ डियर लक्ष्मी छेत्री सरू छेत्री छत्रयाम्फू खेम लिम्बू लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद सुनिता सुनवारले शुभरात्रि सबैमा भन्नुहुन्छ श्रीधर हुनुहुन्छ श्रीधर पौडेल इन्डियाबाट भन्नुहुन्छ हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ नेपाल घर अर्घ खाँचियो सम्झना सबैमा भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला शर्मिला हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ नमस्ते नमस्कार अभिवादन कार्यक्रम सुन्दैछ सिन्धुली धुरा बजारबाट शर्मिला रम्तेल हो भन्नुहुन्छ मिस्यु भन्नुहुन्छ सुनसान नगर उर्मिला श्रेष्ठ निहारिका विष्णुखे मन्जु परियार लगायत सबैजनामा मिठो माया धेरै सम्झना छ भनेर सुनाइदिनु है श्री दाजु मिल्छ भने म बाँच्न सक्दिनँ मुटु चलाई चलाइ भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ के गर्नुहोस् त के गर्नुहुन्छ त शर्मिला जिन्दगी यस्तै मुटु जलाइ जलाइ भए पनि बाँच्नै पर्छ होइन परिस्थिति यस्तै हुन्छ परिस्थितिले यस्तै गर्छ त्यही भएर अब सकभर मुटु नजलाउनुहोस् राम्रो हुन्न त्यसलाई कसरी हुन्छ कुनै पानी हालेर होइन कसरी हुन्छ ठन्डा राख्नुहोस् अरू त अब गीत भनेको चाहिँ अब गीत चाहिँ आज लगभग कार्यक्रमको समय अब सकिसकेको छ 10:48 भइसकेको छ नबाज्न पनि सक्छ माफी माग्न चाहन्छ
मेरो माया कुल्चिएर जान्छौ नै भने जाऊ। मेरो माया कुल्चिएर जान्छौ नै भने जाऊ। गयौ भने मेरो मनमा नै कहिले नआऊ। देख्न हुन्न तिम्रो तस्विरहरू झर्छ मेरो आँसु। देख्न हुन्न तिम्रो तस्विरहरू झर्छ मेरो आँसु। तिम्रो यादहरू पनि सबै सबै नै लगेर जाऊ। तिम्रा यादहरू पनि सबै सबै नै लगेर जाऊ भन्नुहुन्छ सोनाजीले। विशेष रूपमा धन्यवाद उसलाई भन्नुभएको। पनि यति साह्रो पनि नतड्पिनुहोस् हो कसैको लागि, यति धेरै माया नगर्नुहोस्। माया त्यो होइन जसलाई रुवाएर गरिन्छ। माया त्यो हो जो पीडामा हुँदा पनि खुसी बनाएर गरिन्छ। मलाई त्यस्तो लाग्छ। माया हाँस्नको लागि होइन, कोही दुःखमा छ भने उसलाई खुसी बनाउनको लागि भने, अब सुखमा छ भने त झन् सुखी बनाएर रमाइलोसँग बिताउनको लागि हो जस्तो लाग्छ। तपाईँ कसैलाई सम्झिराख्नु भएको छ आँसु झर्छ भनिसकेपछि त्यो माया होइन, हो पीडा दिइराखेको छ। पीडामा नपर्नुहोस्, जिन्दगी लामो छ होइन। नडुलाउ अन्त नजर मेरै बन है, नडुलाउ अन्त नजर मेरै बन है, बसौला नि सानो घर मेरै बन है, नडुलाउ अन्त नजर मेरै बन है, बसौला नि सानो घर मेरै बन है, पहिलो प्रेम कसको भयो मतलब भएन, पहिलो प्रेम कसको भयो मतलब भएन, अन्तिम प्रेम जिन्दगी भर मेरै बन है, अन्तिम प्रेम जिन्दगी भर मेरै बन है भन्नुहुन्छ। नमस्कार मित्र आराम। तपाईँ भन्नुहुन्छ म उइके त दोलाखाको मान्छे झ्याएको बाटो पिके प्रकाश सुन्दैछु भन्नुहुन्छ। साय होइन, समय खराब छ आफ्नो गाउँ टोल सहर बजार जहाँ हुनुहुन्छ, उकाली ओह्राली भन्ज्याङ चौतारी मेलापात घाँस दाउरा गर्दै गर्दा तपाईँ हाम्रै छोरी चेली साना साना नानी बाबुहरूलाई आफ्नै नजिक राख्ने प्रयास गर्नुहोस् है। हाम्रो छोरी चेलीमा कसैको गिद्ध नजर नलागोस् भन्नुहुन्छ। शुभरात्री सबैमा सम्झना भन्नुहुन्छ। पक्कै पनि हो, विश्वास कसलाई गर्ने के त्यो हो नि त। त्यही भएर मैले भनिरहेको हुन्छु, विशेष गरी त मैले यो बर्खाको बेलामा भन्ने गरेको हुन्थे, बालबच्चाहरू कहाँ छन्, के गर्दैछन्, कहाँ खेल्दैछन्, कोसँग खेल्दैछन्, कहाँ जाँदैछन्, ध्यान दिनुहोस् है भनेर भन्ने गर्थे। तर अब यहाँ त बलात्कारीहरूबाट बचाउनुहोस् है, कसले कस्तो नजरले त्यो नानीलाई छोरीलाई तपाईँको छोरीलाई चेलीलाई हेरिराखेको छ, ध्यान दिनुहोस् है भन्ने बेला हो त। समय परिस्थिति हेर्नुहोस् त, कानुन फितल भइसकेपछि होइन। त्यही भएर हामी सबै एक हुनुपर्छ, कानुन छँदैछ, हामी पनि हामी मिलेर भगवान् ल ठिक छ, कानुन आफ्नो ठाउँमा छ, भगवान हुनुहुन्छ, दुःख कष्ट दिनुहुन्न भनेर त्यो मनमा कुरा आइदियो भने, मनमा होइन त्यो पाप कुराहरू खेल्ने बित्तिकै त्यो मनमा आइदियो भने त्यो पनि एक प्रकारको हो जस्तो लाग्छ होइन। कसैलाई कसैको मन नदुखोस्, कसैलाई कसैलाई केही नहोस् भन्नेतर्फ सोच्यो भने ठिक होइन र, मेरो कारणले कसैको मन नदुखोस्, कसैलाई केही नहोस् भन्ने सोच हुनुपर्ने हो, त्यो हुन्न मान्छेमा। कलियुग हो यहाँ के हुन्न खै, छोरीले बाउलाई के अरे छोरा बाउले छोरालाई के छोरीलाई, सानी नानी कहिले हजुरआमाहरूको न्युज है, समाज कता गइराखेको छ, कानुन के छ बुझ्नुले कुरा बुझ्दैन। धनुकजमिर हुनुहुन्छ दादा नमस्कार भन्नुहुन्छ। धनुकजमिर हो सुन्दैछु है, सन्चै हुनुहुन्छ भन्नुहुन्छ, खलडुङ्गाबाट सुन्दैछु ल, टिकटकमा हुनुहुन्न भन्नुहुन्छ, छु धनुजी म यता। घर परिवार मम्मी बाबा दाईहरू भाइ बहिनी अनि साथीहरूमा कुमार श्रेष्ठ कृष्ण सुनार वीरेन्द्र विष्ट शिला अधिकारी जनिसा श्रेष्ठ अनुमगर रूपसनायकी पोखेल सबिना अनिसा सुनवार सम्पाल शेर्पा मौसम छामी ईश्वर बस्नेत प्रकाश खड्का मदन भण्डारी सञ्जय बस्नेत निशा श्रेष्ठ त्यस्तै गरेर सागर लामा गोली अविनाश मगर विनिता छेत्री सुनिता सुनवार युनिसा तामाङ रमेश गजमेर कविता घतानी सोना कन्दुङ्गा
सबैमा सम्झना आई भन्नुहुन्छ। भाइसँग म अधिकारी दाई डबिन तामाङ शङ्खत लामा नरगेश सिंह र बहादुर लकाई लगायतमा पनि सम्झना छ भन्नुहुन्छ। श्याम सङ्गम हुनुहुन्छ रेडियो मधेस होइन रेडियो श्रोता सङ्घ रौतहट जिल्लाबाट सुन्दैछु के छ हजुरको खबर भन्नुहुन्छ। ठिक छ श्याम सङ्गमजी मेसेजहरू पठाउनुहुन्छ सुनेर साथ दिनुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रम कस्तो लाग्दैछ भनिदिनुहोस् ल सरसल्लाह सुझाव दिनुहोला। मनिका मगर हुनुहुन्छ म पनि हेर्दैछु है हिमगङ्गाबाट टिकटक लाइभ मार्फत मनिका मगर हो सम्झना सबैमा शुभरात्र छ भन्नुहुन्छ। सबिना पोखरेल हुनुहुन्छ सम्झना सबैमा आई भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला एम इजरायल हुनुहुन्छ उहाँ पनि हेर्दै हुनुहुन्छ। हाम्रो निरु थापा म्याम हुनुहुन्छ होइन उहाँ पनि हेर्दै हुनुहुन्थ्यो सायद अहिले पनि हेर्दै हुनुहुन्छ कि। त्यस्तै गरेर यति बेला हुनुहुन्छ विमला पाण्डेजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ। बाबुरा मगर हुनुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ। ओखलढुङ्गा घर हाल चाहिँ साउदी रियादबाट हुनुहुन्छ होइन। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ जिनुबान्ट हुनुहुन्छ सम्झना सबैमा छ भन्नुहुन्छ। छेत्री आइस हुनुहुन्छ सम्झना सबैमा छ भन्नुहुन्छ। निरुता थामी हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ। दोलखा मेलुङबाट सुन्दैछु हेर्दैछु भन्नुहुन्छ। सुनिता कार्की हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ। कुमार श्रेष्ठ हुनुहुन्छ अमोहनी सर भन्नुहुन्छ। जिनुबान्ट हुनुहुन्छ सुन्दैछु धनकुटा हाल चाहिँ इटहरीबाट हेर्दैछु सम्झना सबै भन्नुहुन्छ। पोजिटिभ थिङ्किङ हुनुहुन्छ फेसबुकमा त देख्दिनँ त भन्नुहुन्छ। फेसबुकमा छु म हजुरको रेडियो सर्च गर्नुभयो भने। नवराज हुनुहुन्छ के छ खबर भन्नुहुन्छ। ठिक छ हजुरलाई स्वागत छ पनि भन्न चाहे। मोटी सानी हुनुहुन्छ कार्यक्रम सुन्दैछु हेर्दैछु सम्झना सबै भन्नुहुन्छ। काठमाडौँबाट भन्नुहुन्छ धेरै पछि अनलाइनमा देखियो दर्शन नमस्कार है भन्नुहुन्छ। पोजिटिभ थिङ्किङ हजुर धेरै पछि भन्दा पनि म छु मोबाइल र अनलाइन बिना यो वाइफाई बिना बाँच्न सकिएला र सकिन्न छु छैन चाहिँ लाइभतिर नआएको मात्र होइन त्यो भएर वाउ भन्नुहुन्छ श्यामसँग उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर पोहलमान छेत्री कृष्ण हुनुहुन्छ नमस्ते नमस्कार हजुर हेर्दै र सुन्दैछु हाल काठमाडौँबाट सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद अनि स्वागत छ कार्यक्रम एसएमएस दोहोरीमा भन्न चाहे पोहलमानजी पहिलोचोटि हो जस्तो लाग्यो। सोना कन्दुङ्गा हुनुहुन्छ गीत लामो बजोस् है मलाई अति मनपर्छ गीत भन्नुहुन्छ गीत राखिसकेको छ पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला जीवन सुब्बा हुनुहुन्छ हेलो श्रीराज सर सेवा भन्नुहुन्छ उहाँले पनि जीवन सुब्बा तापेजुङबाट भन्नुहुन्छ। साथीहरू भाइ डम्बर तामाङ मिडिया प्रेमी निर्मला उनियम त्यस्तै गरेर प्यारी बुनु सोनिसा बेस्ट टिकराम सुनवार बहिनी हर्पल रोशनी कमला उनेम लिम्बु उनेम फागोसहरू लिम्बु त्यस्तै गरेर सबैमा सम्झना छ भन्नुहुन्छ। बाबुरा मगरले पनि हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ उहाँले पनि ओखलढुङ्गा पोखली घरकै हाल चाहिँ साउदीको रियादबाट हो सम्झना सबैमा भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाइराख्नु भएको छ विनिता मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ। बान्तुवाजेन हुनुहुन्छ हेप्पी बर्थडे टु यु हेप्पी बर्थडे टु यु भन्नुहुन्छ प्यारी राम्री शिशु भूमिका राई अनि सुस्मिता राई भन्नुहुन्छ एन्ड ऐसम भाइ राजा सचिन चौधरीलाई पनि भन्नुहुन्छ। हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना छ। दादा मैले रोजे गीत कहिले पनि बज्दैन भन्नुहुन्छ शर्मिलाले कुन चाहिँ ओके म राख्ने कोसिस गर्छु ल। सन्तोष बस्नु हुनुहुन्छ दोलखा पवटीबाट सुन्दैछु भन्नुहुन्छ गीत बिन्दास पारेको भन्नुहुन्छ उहाँले विशेष रूपमा धन्यवाद दिनु छ। ठिक छ यति बेला म गीत राखौँ त एउटा गीत राख्छु 10:57 हो त्यसपछि बाँकी रहेका म्यासेजहरू वाचन गर्नको लागि उपस्थित हुन्छु नि त छोटो मिठोमा एउटा गीत राख्छु हल्का टाइम जान्छ। आँसुको कारखाना विष्णुमाझी अनि अर्जुन कुमारको आवाजमा गीत छोटो मिठोमा राख्छु छोटो मिठोमा बजिनेछ त्यसपछि बाँकी रहेका म्यासेज अनि साथसाथै विदा माग्नको लागि उपस्थित हुनेछु। रेडियो सुन्ने गर्नलाई म्यासेजहरू पठाउने गर्नलाई त

आँसुको कारखाना मञ्च सक्क छोयो होला रोयो होला घाम डुब्यो छाया हराए विष्णुमाझी अर्जुन कुमारको आवाजमा गीत थियो। कार्यक्रममा समाज दोहोरी अनिहार भइराखेको छ। कार्यक्रमको समय अवधि सकियो, सकिएर पनि दुई मिनट गइसक्यो, केही समय लिन्छु ल, नरिसाउनुहोस् ल। साय मेसेजहरू थुप्रै भाषण गर्नुपर्नेछ, सो त्यो भइसकेपछि अब मेसेजहरूलाई स्थान दिनुपर्छ भनेर अलिकति समय लिएको छु, नरिसाउनुहोस् भन्न चाहे। हामी हप्ताको सातै दिन आउँछौँ, यहाँहरूलाई थाहा नै छ, मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा आफ्नो भन्न चाहे। अब विषा दिएन सचिन भट्टराईको आवाजमा गीत हो कि हामीले विषा, यति बेला म गीततर्फ लाग्न चाहन्छु, गीतभन्दा पनि म्यासेजतर्फ। बान्ते आजन हुनुहुन्छ, उहाँको म्यासेज मैले वाचन गरिसकेको छु। क्षेत्री आयुष हुनुहुन्छ, सम्झना सबै मन्दिर हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुजन ढुङ्गेल हुनुहुन्छ, हेलो ब्रदर भन्नुहुन्छ, हेलो ब्रो खाना भयो, सुजन ढुङ्गेल हो, सास समुद्र पारीबाट सुन्दैछ है भन्नुहुन्छ। बज्ने गीत हजुरको लागि, घरमा रहनु भएको मम्मी बाबा जीवनसाथी शर्मिला ढुङ्गेल छोराहरूमा सक्षम सौरभ र सुजन ढुङ्गेल भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई बज्ने गीत समर्पण गर्न चाहन्छु, सुनाउन चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। जेने भान्ते हुनुहुन्छ, बिदा माग्ने बेला भएन सर भन्नुहुन्छ, भयो सर भन्नुहुन्छ, 11:03 गइसकेको छ। नाइके म समय अगाडि होइन, समय अलिकति म लिन्छु, समयलाई म पछाडि दौडाउन चाहन्छु, मेरो अगाडि होइन, समयसँग म चल्ने होइन क्या, समय चाहिँ मेरोसँग चलोस् भन्यो मसँग। त्यस्तो भर्खर 11:02 त भयो, 12 बजिएको छैन भन्नुहुन्छ, सोच्दै हो। त्यस्तै भुवन रावत हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, कार्यक्रम एकदमै राम्रो छ भाइ भन्नुहुन्छ। दाङ घोराई 19 भैगाको मान्छे हाल भारतबाट भुवन रावत हो, यति बेला कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी मनहरूमा मिठो माया सम्झना छ है भन्नुहुन्छ। प्रमिला तामाङ हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अन्तिममा प्राप्त मेसेजहरू मैले सबै वाचन गरे होला जस्तो लाग्छ, अब सुरुवातमा पठाएको मेसेजहरू चाहिँ मैले वाचन गरेको छैन, सो छुटेका मेसेजहरू म वाचन गर्नुपर्छ, मेसेज वाचन गर्नुपर्छ। शुक्रराज रसाली निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, 5 थरी ल्याङ साथ घरमै हाल फिदिम 4 WCOCबाट शुक्रराज रसाली निर्दोष हो भन्नुहुन्छ। शुभरात्रि सन्देश राख्नु पर्दाखेरि जीवन सयात्री कमला रसाली, प्रेमकला आचार्य डितेन्द्र सम्भान्थे, मनिषा शेर्पा, गोपाल भाई चटपटे, सञ्चमाया केरुङ, तारा शङ्कर, अरूणा सम्भान्थे, सुमी लिम्बू, गगन तेरथमे, स्वर्णिम राई, मुना खड्का, रामकृष्ण एकलयात्री 5 थरी, त्यस्तै हरपल रोशनी, कविता कतानी, सरसिता पोखरेल, मनमाया तिमी सुना, राजघले मगर, सम्झना बराइली, विनिता दाहाल, सुवेदी, सुप्रिया बान्तवा लगायत सबैमा सम्झना छ ल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि भने आज 2 वर्षपछि भेट भयो भन्नुहुन्छ, स्नो आइडिरहेको छ, हजुरको वास्तविक नाम मैले देखिनँ स्नोजी, जीवन सुब्बा हुनुहुन्छ, उहाँको मेसेज मैले वाचन गरिसकेको छु। 2 वर्ष हरियो मेरो माया नलागिसकेपछि त के र म आएँ नि नआए नि मतलब भएन नि, तेरो माया लागिन् नलागिन् के अरे यस्तो हुन्छ नि। दामोदर भट्टज्यूलाई पनि विशेष रूपमा धन्यवाद दिन छ, यसले माया गरिन् नगरिन् मतलब छैन भन्ने खालको हुन्छ नि, त्यो भइसकेपछि हो कि अनि त्यस्तै त्यस्तै हो जस्तो लाग्यो भयो माया कसरी भन्नु खै। सरिता सो सरिताजी किन है किन किन यस्तो के माया न माया नभएको त हरियो, म भने हजुरहरूलाई यति सम्झिन्छु, यति माया गर्छु, यति याद गर्छु, हजुरहरू बिना बाँच्न सक्दिनँ होला जस्तो गरेर कस्तो मरि हत्या गर्छु हजुरहरू भने चाहिँ मलाई खै के गरेको त यो मर्नु न बाँच्नु स्थितिमा नपार्नुहोस् न हो मलाई यसरी, मेरो मनलाई नतडपाउनु न हो होइन। त्यस्तै गरेर सरिताजी विशेष रूपमा धन्यवाद, स्वागत छ हजुरलाई, हामी त सधैँ आउँथ्यौँ त हो कार्यक्रममा, रातको समयमा सधैँ कार्यक्रम आइराखेको हो। सुमित्रा राणा मगर हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। मगर श्या हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, सुनिता लव कुमार हुनुहुन्छ, सम्झना सबैमा मिस्यु भन्नुहुन्छ, मनिका मगर हुनुहुन्छ, हिमगङ्गाबाट टिकटक लाइभ मार्फत हेर्दैछु, सम्झना सबै हुनुहुन्छ, शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर म यति बेला सामाजिक सञ्जाल फेसबुकमा केही मेसेजहरू छन् वाचन गर्नुपर्ने हुन्छ, मेसेज वाचन गर्छु ल, नरिसाउनुहोस् पनि भन्न चाहे, फेरि
यसो टिकटक इन पनि हुन सक्छ कि त्यो भइसकेर पनि आज बल्ल भेटियो यो प्रोग्राम एमुजीले गर्दा हो खुसी लाग्यो भने छोरा एमुजीलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु के गर्नु हजुरलाई थाहा थिएन र सरिताजी कार्यक्रम आउँछ भन्ने थाहा हुनुपर्ने त हो हजुरहरू त पहिला म्यासेज पठाइराख्ने मान्छे गरिराख्ने मान्छे होइन र किन यस्तो भएको माया नलागे जसरी टाढा टाढा भएको माया गर्ने मान्छेले त माया होइन कार्यक्रमको बारेमा मेरो बारेमा थाहा हुनुपर्ने त हो हर कुरा थाहा हुनुपर्ने त पनि भन्न चाहे यस्तो त नहोस् न हो किन यस्तो भएको मेरो मनै दुख्ने गरेर खै के भनौँ भन्न चाहे म्यासेजहरूमा वाचन गर्न कोसिस गरिरहेको छु यति बेला तिमीले मलाई छोडेको दिन त दिउँसै सूर्य अस्तायो एकछिन त के भनौ र खोइ धोका दिनलाई उठेर हाँस्नुहुन्छ है मोबाइल भुइँमा फाल्नुहुन्छ थाहा छैन विनिता मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद बान्त राजेन्द्रले पनि सुन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद सन्तोष बस्नेत हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु मैले म्यासेजहरू छुटाएको छु सत्यभएर टिकटकमा भन्दा पनि फेसबुक लाइभमा प्राप्त म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ फेसबुकतिर प्राप्त म्यासेजहरू त्यो बेला वाचन गर्ने कोसिस गरिरहेको छु सुस्मिता लिम्बुले पनि सुन्दैछु है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई मिना सेन्सरी हुनुहुन्छ उहाँले पनि सुन्दै हुनुहुन्छ कार्यक्रमलाई पनि सेयर गरेर साथी राख्नुभएको छ सुरेन्द्र बानिया हुनुहुन्छ कार्यक्रम सुन्दैछु सम्झना सबैमा हुनुहुन्छ त्यस्तै गरेर निर्दोष सेम हुनुहुन्छ कार्यक्रम सुन्दैछ है पाँचतर्को मिठा जुन दुई हालबिरा निर्देश कतारबाट सेम निर्दोष हो भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ समीक्षा जोशी अङ्किता सुनवार माया राई त्यस्तै गरेर कमला अनिम लिम्बू जुनिता चामलिङ राई मेरो प्यारो मान्छे तिमी त्यस्तै गरेर मनिषा मनु दिल्ली खिरिया अनि त्यस्तै गरेर कल्पना छेत्री कविता घतानी रूपिना थामी फुच्चे संस्कृति लामा लिम्बुनी पविना कनुषा सुनवार पूर्वेली खुसी ममता पया लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ सुशीला विश्वकर्माजीले पनि सुन्दै हुनुहुन्छ सुनिल टमटा एसटीआर आइडी रहेको छ नमस्ते म पनि सुन्दैछु है जाजरकोटको होइन जाजरकोट जिल्लाको छेडागाड नगरपालिका तीनबाट सम्झना सबैमा भन्नुहुन्छ मिलन घालमुटुले पनि सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद सुनिलजीलाई स्वागत छ कार्यक्रममा पनि भन्न चाहे राज कालीकोटजीले पनि सुन्दै हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ माधव ढुङ्गेल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है वृत्तामोड छापाबाट भन्नुहुन्छ उमा ढुङ्गेल प्यारी उमा ढुङ्गेल बुनु अस्मी सोताङ भूमिका मुकारुङ राई गीता ढुङ्गाना गीता लिम्बू कल्पना साम्पाङ जेनी लिम्बू मिडिया प्रेमी राई अनिसा पूर्वी आकाश राई सुदीप बान्तवा कविता मगर अञ्जली श्रेष्ठ भावना चामलिङ त्यस्तै कुमारी योङ हङ्लावती निशा बान्तवा राई दिलोसानु याम्फू रत्न बहादुर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे त्यस्तै गरेर अरू त मैले प्रायः जस्तो म्यासेजहरू सबै वाचन गरिसकेको छु जस्तो लाग्छ छुटाएर छुटाएको छैन जस्तो लाग्छ है छुट्यो म्यासेज भने छुट्यो भन्नुहोस् ल भन्नु होइन छुट्यो भने छुट्यो भन्नुहोस् छुटेन भने छुटेन भन्नुहोस् भन्ने पो याद आयो त मलाई हुने मान्यज्यूले होइन हुन्छ भन्नुहोस् अनि हुन्नले हुन्न भन्नु छ नि जस्तो याद आयो ठिक छ मैले सबै म्यासेजहरू वाचन गरेँ जस्तो लाग्छ छुट्याइन जस्तो लाग्छ अब चाहिँ छुट्याउनुपर्छ कतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनैदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो मिना सेन्चुरीजीलाई मनैदेखि फेरि पनि धन्यवाद भन्न चाहन्छु अनि अन्य श्रोता साथीहरूलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु सेयर गरेर साथ दिनुभएकोमा त्यस्तै गरेर सुनेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहे के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला नम्बर 0440 40 0026 रहेको छ पनि भन्न चाहन्छु त्यस्तै गरेर अब चाहिँ छुट्टिनुपर्छ पनि भन्न चाहे झालटुका बन्द गर्न बिर्सिनुभयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा रातको समय विद्युतीय उपकरणहरू चार्जमा राखेर नछोड्नुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नु लामखुट्टेको टोकाइबाट बस्नुहोला ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनुभयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को भनेको चाहिँ अब औषध दिन बिर्सिनुभयो कि होइन त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु भन्दै अन्तिममा तपाईँको माझमा एमबिएससीले भिसा दिएन सचिन भट्टराई टिका सानुको आवाजमा लागि तपाईँको माझमा राख्दै आजको बसाइबाट छुटे फेरि पनि
सम्पूर्ण श्रोता मनलाई जो यति इन्जेलसम्म मेरो साथमा साथ दिनुभयो, होइन यति इन्जेलसम्म रहेर साथ दिनुभयो, यात्रा गरिदिनुभयो सँगसँगै, विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखको साथी सहयात्री श्रीराज महताजीको बसीबाट छुटे। हवस् त, नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: विषादी युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएन भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एन्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
3: रामेछाप नगरपालिकाको अनुरोध:
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
1: सूचना।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
6: सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको फस्ट आउँदै सातु व्यापार, बाल बालिकादेखि वृद्ध वृद्धासम्मको रोजाईमा शीर्षकको शुभ समाचार:
7: कुनै बेला गाउँघरमा मकै, भटमास, चना र जौ भुटेर घरमै बनाइने सामान्य खाजाका रूपमा सीमित सातु अहिले हेल्दी स्न्याक्सका रूपमा शहरमा उपभोक्ताको रोजाईमा पर्न थालेको छ। काठमाडौँका किराना पसल, अर्गानिक फार्म हाउसदेखि ठूला मार्टसम्म विभिन्न प्रकारका सातुका प्याकेज लहरै भेटिने गरेका छन्। शहरको व्यस्त जीवनशैली स्वास्थ्यप्रति बढ़दो चासो र जंक फूडको विकल्प खोज्ने प्रवृत्तिले सातुको बजार विस्तार हुँदै गएको व्यवसायीहरू बताउँछन्। पेशाले इन्जिनियर भए पनि बागलुङका 37 वर्षीय अश्विन सापकोटा काठमाडौँको वनस्थलीमा ढिकी जातो प्राली चलाउँछन्। सापकोटा र उनका साथीहरू मिलेर चलाएको ढिकी जातोमा सातुसँगै विभिन्न कृषि उपज बिक्रीका लागि राखिएको छ। ढिकी जातोले जौ, चना, चामल, भटमास, उबा र मकैको सातु बनाउँदै आएको छ। मिक्स र स्पेशल सातु पनि ग्राहकको रोजाइमा रहेको सापकोटा बताउँछन्। स्पेशल सातुमा बदाम, काजु, ओखर लगायतका ड्राई फ्रूट समेत राखिएको हुन्छ। ढिकी जातो वनस्थलीमा भए पनि बजार भने उपत्यका बाहिर र विदेशमा समेत विस्तार गरिएको छ। विराटनगर, चितवन, बुटवल र पोखरा लगायतका शहरमा विभिन्न मार्ट मार्फत सातु पठाइने गरेको सापकोटाले बताएका छन्।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
10: ए भतिर, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
11: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
10: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
11: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
9: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
12: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
10: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
13: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सबैभन्दा पहिले छोरीहरू कहिलेसम्म असुरक्षित शीर्षकमा शोभा गेवालीको खबर टिप्पणी नागरिक दैनिकमा छापिएको छ। यो लिँदैछौ। एउटा समाजको भविष्य आमाको काखमा हुर्किरहेका बाल बालिकाको आँखामा देखिन्छ विडम्बना। हाम्रो काखमा रहेका अबोध छोरीहरू आफन्तबाटै सुरक्षित छैनन्। 3 वर्षकी छोरी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको दर्दनाक घटनापछि हामी अभाग भएका छौं। जताततै निर्मम प्रश्न उठेका छन्, हामीले अबोध छोरीहरूलाई कस्तो समाज दिइरहेका छौं, र अर्की गरिमा जन्मनु अघि त्यो समाज बदल्न हामी तयार छौं कि छैनौ? एउटा प्रश्न परिवारको पीड़ामा मात्र सीमित छैन, राज्यको संवेदना, समाजको चेतना र हाम्रो मानवतासम्म यो प्रश्न टड्कारो भएर उभिएको छ। यो घटना हाम्रो समाजका लागि नयाँ होइन, इतिहासका पानादेखि आजको दिनसम्म हाम्रा छोरीहरूले कतिपटक आफ्नो जीवनको मूल्य चुकाउनु परेको छ त्यसको हिसाब सायद हामीसँग छैन। एउटी छोरीको मृत्युको खबर आउँछ, केही दिन समाज आक्रोशित हुन्छ, सामाजिक सञ्जालका भित्ताहरू शोक र प्रश्नले भरिन्छन्, अनि समयसँगै सबै कुरा सेलाउँदै जान्छ, तर एउटा आमाको काख कहाँ सेलाउँछ र एउटा परिवारको घाउ कहाँ पुरिन्छ र 3 वर्षकी ती अबोध बालिका जसले आफूलाई के भइरहेको छ भनेर बुझ्न सक्दिनन्, आफ्नो पीड़ा शब्दमा व्यक्त गर्न सक्दिनन्, प्रतिकार गर्न सक्दिनन्, उनीमाथि भएको अन्याय सम्झिँदा मन थाम्नै सकिँदैन। हे भगवान, ती नानीको के दोष थियो? एउटी निर्दोष बालिकाले यो संसारमा जन्मिनु अघि के अपराध गरेकी थिइन्? उनको आँखामा सायद संसार अझै नयाँ थियो, उनको चेतनामा दुःख र हिंसाको अर्थ समेत जन्मिएको थिएन, तर हामीले बनाएको यही समाजले उनको निर्दोष बाल्यकाललाई समेत सुरक्षित राख्न सकेन। गरिमा चौधरीको मृत्युले एउटा परिवारको मात्र काख रित्तिएको छैन, यसले हाम्रो समाजको विवेकमाथि गम्भीर प्रश्न उठाएको छ। एउटी बालिकाको मृत्युले केवल एउटा घरको दियो निभाएको होइन, हाम्रो सामाजिक चेतनाको अन्धकार पनि देखाइदिएको छ। त्यसैले प्रश्न गरिमाले न्याय पाइन् कि पाइनन् भन्नेमा मात्र सीमित छैन, वास्तविक प्रश्न यो हो, हाम्रो समाजले न्याय गर्न सिक्यो कि सिकेन? छोरीहरू कहिलेसम्म असुरक्षित, नागरिक दैनिकमा छापिएको खबर टिप्पणी हो।
7: राहदानी पहिलो संशोधन विधेयक 2083 संसदीय प्रक्रियामा अगाडि बढ़ेको छ। यो विधेयक परराष्ट्र मन्त्री शिशिर खनालले 14 साउनमा प्रतिनिधि सभामा दर्ता गरेका थिए। सभामा सैद्धान्तिक छलफल भएसँगै सांसदहरूले संशोधन प्रस्ताव राखेका छन्। सांसदहरूको संशोधन सहित दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाइँदैछ। सोमबार प्रतिनिधि सभाको बैठकमा यो विषय संसदीय विषयगत समितिमा पठाउनका लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसपछि संसदीय समितिले प्रतिवेदन बनाएर सभामा पेश गर्छ र पारित भएपछि राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पनि पारित गरेपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुन्छ। यो संसदीय प्रक्रियामा अगाडि बढ़ेको राहदानी ऐन संशोधन विधेयकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले लागेको राहदानी सम्बन्धी मुद्दामा सहज बनाउने व्यवस्था राखिएको छ। प्रस्तावित विधेयकमा झूठो विवरण दिई राहदानी प्राप्त गरेको कसुरमा हाल रहेको कैदको व्यवस्था हट्नेछ। प्रस्तावित व्यवस्था अनुसार यस्तो कसुरमा 1,00,000 देखि 2,00,000 रूपियाँसम्म जरिवाना हुने र जरिवाना राहदानी विभागका महानिर्देशकले नै गर्न सक्ने व्यवस्था गरिएको छ। हाल प्रचलित राहदानी 2076 अनुसार झुटो विवरण दिई राहदानी वा यात्रा अनुमति पत्र लिन नहुने व्यवस्था छ। यस्तो कसुर गरेमा 2,00,000 देखि 5,00,000 रूपियाँसम्म जरिवाना 1 वर्षदेखि 3 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। संशोधन विधेयकले भने कैद सजाय हटाएर जरिवानामा मात्रै सीमित गरेको छ। आजको मध्याह दैनिकमा अघिबाट राहदानी विधेयक रविलाई राहत शीर्षकमा खबर छापिएको छ।
6: केही समय त ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय देखिएको छ। पछिल्ला 5 आर्थिक वर्षहरूमा कुल 110 जना उच्च ओहदाका जनप्रतिनिधिहरू विरूद्ध विशेष अदालतमा अख्तियारले भ्रष्टाचार
7: 3 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। संशोधन विधेयकले भने कैद सजाय हटाएर जरिवानामा मात्रै सीमित गरेको छ। आजको मध्याह दैनिकमा अघिबाट राहदानी विधेयक रविलाई

0: नै प्रवृत्ति भएको भनेर आलोचना पनि नभएको होइन, तर अहिले त्यस्तो छैन। उच्च ओहदाका व्यक्ति विरूद्ध मुद्दा दायर गर्ने क्रममा तीव्रता छ। आयोगले दायर गरेका मुद्दामा प्रतिवादी बनाइएका मध्ये केही व्यक्ति त निरन्तर मुद्दामाथि मुद्दा खेप्दैछन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रको पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल विरूद्ध अख्तियारले एकपछि अर्को गर्दै गम्भीर भ्रष्टाचारका मुद्दाहरू दायर गरेको छ। पौडेल विरूद्ध अहिलेसम्म विशेष अदालतमा 5 भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्। 5 मुद्दाको बिगो मात्रै करोड़ौं रूपियाँ कायम गरिएको छ। सुनिल पौडेल जस्तै विकल पौडेलको पनि ठूला भ्रष्टाचारमै मुद्दा थपिँदैछन्। सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक पौडेल विरूद्ध आयोगले 4 भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। सेक्युरिटी प्रेस र सुरक्षण मुद्रण खरीद प्रकरणमा आर्थिक अनियमितता गरेको आरोप लगायत छन्। त्यसै गरी अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले 8.36 करोड़ रूपियाँ बिगो सहित 5 पूर्व मन्त्रीहरू र 10 सचिवहरूलाई प्रतिवादी बनाएर दायर गरेको छ। अख्तियारले पूर्व मन्त्रीहरू डाक्टर रामशरण महत, स्वर्गीय पुष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य लगायतलाई विपक्षी बनाएको थियो। पूर्व मन्त्री मध्ये माओवादी नेता समेत रहेका बोगटीको निधन भइसकेको छ। उहाँ त्यसबेला पर्यटन मन्त्री हुनुहुन्थ्यो। त्यस्तै कंग्रेस नेता रामशरण महत अल्जाइमरका कारण स्मरण शक्ति कमजोर भएर सक्रिय राजनीतिमा हुनुहुन्न। ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: आजको गोर्खापत्र दैनिकमा सर्वोच्चको नजिर, शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनैतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाउनु राजनैतिक अधिकार संकुचित हुने व्यवस्था व्याख्या सर्वोच्चको छ। संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता, पुनरावेदकीय अधिकार र उम्मेद्वारको योग्यताका आधारमा नयाँ नजिर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरूङ, दीपक मनाङ्गेको योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो। अदालतले शुरू फैसला विरूद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानूनी व्यवस्था समेतका आधारमा यो व्याख्या गरिएको हो। गोर्खापत्र दैनिकमा खबर छ।
0: फरार पक्राउको फर्जी तथ्याङ्क, बाटामा जरिमाना असुली, कागजमा गिरफ्तारी, कान्तिपुर दैनिक खबर लेख्छ। जिल्ला प्रहरी कार्यालय रौतहटले 26 साउनमा 9 फरार आरोपितलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति जारी गर्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 प्रहरीले अदालत बाहिरै जरिवाना असुलेर छाडेको थियो। जिल्ला अदालत गौरको तहसील फाँडका नायब सुब्बा रविकान्त चौधरीका अनुसार पक्राउ परेका भनिएका सबै 6 कैद तोकिएकाहरू होइनन्। उनीहरूलाई विभिन्न मुद्दामा जरिवाना मात्र गरिएको हो। जरिवाना भएकाहरूलाई पक्राउ गरेको भने पनि अदालतमा बुझाउने गरेका छैनन्, जरिवाना लिएर छाड्ने गरेका छन् उनले भने। खोजी गर्दा प्रहरीले अदालतमा जरिवाना रकम भने दाखिला गरेको देखिएको छ। प्रहरीले उल्लेख गरेका मध्ये हात हतियार सम्बन्धी कसुरमा 11 महिना 12 दिन कैद सजाय भएका वीरेन्द्र राउत, सवारी ज्यान मुद्दामा 3 वर्ष कैद सजाय भएका खोबारी शाह, सोनार र शिवमंगल प्रसाद कुशवाहालाई मात्र अदालतमा उपस्थित गराइएको थियो। प्रहरीले फरार आरोपित पक्राउ भन्दै सार्वजनिक गरेको सूचीमा चन्द्रपुर चारकी पूजा पराजुलीको नाम छ। चेक अनादर मुद्दा खेपेकी पराजुलीको पसलमै पुगेर प्रहरीले जरिवाना असुलेको थियो। त्यस बापत रसिद समेत थमाएको थियो।
1: नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। अब भन्ने

0: विद्यालय विधेयक ऐन विद्यार्थी केन्द्रित बाल मैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड़ दिएको छ। सामुदायिक विद्यालयमा मात्र नभई निजी विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षाको दायित्व पनि राज्यले नै लिनुपर्ने सुझाव उनीहरूले दिएका छन्। सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनका सन्दर्भमा आइतबार काठमाडौँमा आयोजित विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृह कार्य विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थापन विषयक परामर्श गोष्ठीको आयोजना गरिएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा हालै मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरेको शिक्षा नीति संवादबाट प्राप्त सुझाव तथा निष्कर्ष प्रस्तुत गर्दै सरकारवालाहरूसँग छलफल गरेको थियो। मन्त्रालयले विद्यालय शिक्षा सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा विधेयकको मस्यौदा तयार गरिरहेको र त्यसैका सन्दर्भमा गोष्ठी आयोजना गरिएको मन्त्री पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले जानकारी दिएका छन्। नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा खबर छ।
1: नेपालको ऊर्जा तथा आर्थिक नीतिमा मन्त्रीहरू बीचमै विरोधाभास देखिएको छ। बजेट मार्फत सरकारले बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेर घरायसी तथा अन्य उपभोक्तामाथि अतिरिक्त करको भार थोपारेको थियो। यता ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भने वर्षायामको अतिरिक्त बिजुली खपत गराउन महसूल घटाउने र सहुलियत दिने तयारी गर्नुभएको छ। सरकारले गत जेठ 15 गते प्रस्तुत गरेको आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयकमा विद्युत खपतमा कर लगाउने निर्णय गरेको थियो, जसमा मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि थपिएको अतिरिक्त युनिटमा 5% दरले भ्याट लाग्ने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व विभागको व्याख्या अनुसार घरायसी बाहेक अन्य औद्योगिक व्यापारी लगायतका क्षेत्रहरू तथा सिंचाई खानेपानी र चार्जिङ स्टेशन जस्ता क्षेत्रमा 13% भ्याट लागू हुनेछ। अर्थले कर लगाउने ऊर्जाले महसूल घटाएर सहुलियत दिने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: बिजुली सम्बन्धी नै खबर आजको कान्तिपुर दैनिकमा पनि छापिएको छ। नेपाली बिजुलीको सदाभार बजार भारत बल्ला शीर्षकमा खबर छापिएको छ। आगामी एक दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 मेगावाट हुनेछ। 1980 नेपाल र भारतबीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछ। तर भारतलाई नेपाली बिजुलीको सदाभार बजार मान्न भने नेपाल ढुक्क हुने अवस्था छैन। कारण हो भारतले बढ़दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य वायु जलविद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरूरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। भारतलाई 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरिसके पनि त्यस अनुरूप भारत र बंगलादेशसँग मध्यकालीन दीर्घकालीन पीपीए अर्थात विद्युत खरिद सम्झौतामा सरकारले जोड़ दिनुपर्ने पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ बताउँछन्। आजको कान्तिपुर दैनिकमा नेपाली बिजुलीको सदाबहार बजार भारत बल्ला शीर्षकमा मुख्य खबर छापिएको छ।
1: ब्याङ्कमै थुप्रिए 9,500 मेगावाटका आयोजना शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। सरकारले विकासका लागि आयोजना ब्याङ्कमा राखेका जलविद्युत आयोजनाको कुल क्षमता 9,457 मेगावाट पुगेको छ, तर ती आयोजनाहरूलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट निजी क्षेत्र मार्फत विकासमा लैजाने काम सुस्त छ। सरकारले एकातिर नयाँ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पत्र जारी गर्न रोकेको छ भने अर्कोतिर आयोजना ब्याङ्कमा रहेका आयोजनालाई प्रतिस्पर्धाबाट निर्माणतर्फ लैजाने प्रक्रिया पनि अपेक्षित रूपमा अघि बढ़न सकेको छैन। यसले अध्ययन भएका हजारौं मेगावाट क्षमताका आयोजना विकासमा जानुको सट्टा सरकारी सूचीमै सीमित हुने अवस्था सृजना गरेको छ।
0: इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। हरेक कामलाई डिजिटल मैत्री बनाउने अभियानसहित अगाडि बढ़िरहेको सरकारले आगामी 5 वर्षभित्र मुलुकभर उच्च गुणस्तरको ब्रोडब्याण्डको इन्टरनेट विस्तार गर्ने भएको छ। एकीकृत दूरसंचार नीति 2083 मस्यौदा सार्वजनिक गर्ने क्रममा नेपाल दूरसंचार प्राधिकरणले देशभर ब्रोडब्याण्ड इन्टरनेटको पहुँच बढ़ाउने, शुल्क घटाउने र डिजिटल नेपालको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ तीव्र गतिमा काम अगाडि बढ़ाएको जानकारी दिएको हो। मस्यौदामा न्यूनतम 50 एमबीपीएससम्मको ब्रोडब्याण्ड इन्टरनेट 80